नमस्कार अनि शुभ प्रभात। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथामा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। नेपाल वातावरण पत्रकार समूहद्वारा संचालित रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको तर्फबाट आजको दिन मंगलमय बनोस् भनी कामना गर्दछौं। आज रेडियो सगरमाथामा बिहान 6 बजेदेखि राति 10 बजेसम्म विविध कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। केही बेरमा भने तपाईं खबर पत्रिका सुन्न सक्नुहुनेछ।

0: नमस्कार, म समता पोखरेल
1: र म गोपालजङ थापा। रेडियो सगरमाथाको बिहानी प्रस्तुति रेडियो खबर पत्रिकामा तपाईँलाई स्वागत छ। आज मिति 2083 साल भाद्र 28 गते आइतबार, भदौ शुक्ल द्वितीय तिथि। नेपाल सम्बत 1146 न्याला थु, ईस्वी सम्बत सन् 2026 सेप्टेम्बर 13 तारिख।
0: भुटेको सिवाडीपछि पुनर्निर्माण र पुनस्थापनामा 7 खर्ब भन्दा बढी लाग्ने, हालसम्म 14 अर्ब सहयोग प्राप्त।
1: ग्यास अभावले मारमा उपभोक्ता, टोकन लिनेहरूको एक महिनापछि पालो।
0: काङ्ग्रेसमा महाधिवेशनको महासंग्राम, ओडा तहसम्म दुई धार काङ्ग्रेसको वैधतामाथि प्रश्न।
1: 18 ब्रिक्स सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु, उदयमान अर्थतन्त्रका चुनौतीमा केन्द्रित।
0: र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई, युएमाथि 44 रनको जित।
1: रेडियो खबर पत्रिका शुरू गरौं पत्र पत्रिकाको सङ्गालोबाट। पुनर्निर्माण र पुनस्थापनामा 7 खर्ब भन्दा बढी लाग्ने, ईश्वरराज ढकालले यो खबर आजको नेपाल समाचार पत्रमा लेख्नु भएको छ। रसुवा भोटेकोसी बाढीको कारण छेद विच्छेद संरचना पुनर्निर्माण र पुनस्थापना गर्न 7 खर्ब 23 अर्ब रुपियाँ लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ। प्राधिकरणले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा 4 खर्ब 8 अर्ब 28 करोड भन्दा बढीको क्षति तथा नोक्सानी भएको उल्लेख छ। प्रतिवेदनमा आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनस्थापना गर्न 8 अर्ब 73 करोड 50 लाख रुपियाँ अनुमान गरिएको छ। भोटेकोसी बाढीबाट 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन् भने 48 सार्वजनिक भवन, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका छन्। यो सामाजिक क्षेत्रको पुनस्थापना गर्न 1,03,54,99,00,000 रुपियाँ बजेट आवश्यक पर्ने बताइएको छ। अनुमानित रकममध्ये अहिलेसम्म करिब 14 अर्ब रुपियाँ सङ्कलन भएको छ भने अझै 7 खर्ब भन्दा बढी रकम अपुग देखिएको छ। सरकारले दात्री निकायसँग सहयोगको अपेक्षा गर्दै विश्व बैंक र एसियाली विकास बैंक लगायत दात्री निकायसँग सहयोगको याचना गरेको छ। बाढीले सड़क, पुल, सुक्खा बन्दरगाह, सर्वसाधारणका घर, खेत, व्यवसाय, मालवाहक कन्टेनर, नाकामा आइपुगेका सवारी साधन लगायत बगाएको छ। तथ्याङ्क अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र रहेको छ। पूर्वाधार क्षेत्र पुनरुत्थान गर्न 4,73,57,19,00,000 रुपियाँ लाग्ने अनुमान छ। पूर्वाधार क्षेत्रमध्ये ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट क्षतिग्रस्त भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान गर्न 3,90,62,30,40,000 रुपियाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको संरचना पुनर्निर्माण गर्न 2,34,32,17,500 रुपियाँ लाग्ने बताइएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ।
0: अब अर्को खबर लिँदैछौ कान्तिपुर दैनिकबाट। ग्यास अभावले मारमा उपभोक्ता, टोकन लिनेहरूको एक महिनापछि पालो शीर्षकमा समर्पण श्री र प्रकृति दाहाल खबर लेख्नुहुन्छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिण्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या थियो। शुक्रबार करिब 2:30 बजेतिर जडीबुटी बस्ने हुएन तामाङले एसटीसी लेखिएको सिलिण्डर राखेर आफ्नो नाम लेखाउनु भयो। उहाँको टोकन नम्बर 401 थियो। टोकन दिँदै तामाङलाई वितरकले भन्नुभयो, अब तपाईँको पालो असोजको 28 गते आउँछ। तामाङको 3 जनाको परिवार छ। 2 दिन अघि डेरामा ग्यास सकिएपछि दाउरा बालेर खाना पकाए। पलासे स्थित घरमा अलिकति ग्यास बाँकी थियो, त्यही बोकेर ल्याए, तर एक साता जति पनि पुग्दैन होला, उहाँले भन्नुभयो। अब एक महिनासम्म कसरी धान्ने होला? इन्डक्सन किन्न पनि महँगो छ, गाह्रो पो भयो। साल ट्रेनिङमा कोही हिमाल र एभरेस्टको सिलिण्डर बोकेर आउने पनि थिए, तर उनीहरूको सिलिण्डर गेटबाटै फिर्ता पठाइयो। यो त हाम्रोमा दिँदैन, फिर्ता लैजानुहोस्, एसटीसी मात्र ल्याउनुहोस्, गेटमा बस्ने गार्डले भन्नुभयो। गार्डले मनाही गरेपछि 2 युवा अलमल्ल परे। अब पकाएर खान ग्यास छैन, यो पनि फिर्ता लैजानु भन्छन्। कति भोतारिनु पर्ने हो, ती युवाले गुनासो पोख्नुभयो। उनीहरूले साट्न वा किन्न पाइन्छ भनेर सोधे, केही गर्न पाइँदैन, यहाँको सिलिन्डर छ भने मात्र पाइन्छ गार्डले भनेपछि उनीहरू निराश हुँदै फिर्ता गए। अहिले काठमाडौँमा मात्र होइन देशका विभिन्न ठाउँमा ग्यास अभाव देखिन थालेको छ। ग्यास अभाव भएपछि घरमा चुलो नै नबल्ने अवस्था आउने हो कि भन्ने चिन्ता सर्वसाधारणमा छ। होटल तथा रेस्टुरेन्टहरूमा पनि ग्यास अभावले कतिपय मेन्यू बन्द गर्नुपर्ने अवस्था आएको होटल व्यवसायहरूको चिन्ता छ। तिनकुनै स्थित मकैघर सञ्चालन गरिरहेका थमन भण्डारी भन्नुहुन्छ, आजसम्म ग्यास आएन भने हामीले मोमो लगायत मकैका केही परिकारहरू नै बन्द गर्नुपर्ने अवस्था छ। केही दिनसम्म पाएन भने चिया मात्र बेच्नुपर्ने अवस्था हुन सक्छ। उहाँले भन्नुभयो, ग्यास अभावसँगै चर्को आलोचना बढ्दै गएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहिबार पदबाट राजीनामा नै दिनु परेको थियो।
1: 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान, सुभाष भट्टले यो खबर आजको नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। 12 वैशाख 2072 गोर्खा भूकम्प यता 10 भदौको भटिकोसी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गुमेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 जनाको ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। ऐनको प्राकृतिक विपदको परिभाषामा प्राकृतिक विपद भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भूस्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विस्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपदबाट उत्पन्न जुनसुकै विपद सम्झनु पर्ने उल्लेख छ। प्राधिकरणको नेपाल विपद जोखिम न्यूनीकरण पोर्टलमा अध्यावधिक तथ्याङ्कहरू केलाउँदा करिब 2 दर्जन विपदमा वर्षेनी ठूलो जनधनको क्षति भएको देखिन्छ। 2072 यता यही 16 भदौसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि उक्त पोर्टलमा सुरुवाती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क अध्यावधिक नभएको देखिन्छन्। COVID-19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा जोडिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकार

0: पोखरेल पहिले 100,000 वर्षमा ठूला विपत्ति आउने गरेकोमा पछिल्लो समय हरेक वर्ष जसो कुनै न कुनै विपत्ति आउन थालेको भन्दै भुटेकोसी बाढी जस्ता प्रकोप बढ्नमा जलवायु परिवर्तन र बढ्दो तापक्रम एउटा कारण रहेको उहाँ बताउनुहुन्छ।
1: अब अर्को खबर लिँदैछौ गोर्खापत्र दैनिकबाट। शव पहिचान गर्न देशैभर डीएनए नमुना संकलन शीर्षकमा कृष्ण आचार्य खबर लेख्नुहुन्छ। भुटेकोसी बाढीमा परि क्षत विच्छत अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमुना संकलन भइरहेको छ। भुटेकोसी नदीमा आएको हिमबाढीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउने यो विधि अवलम्बन गरिएको हो। मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमुना दिन सक्ने व्यवस्था मिलाएको छ। बेपत्ता तथा मृत्यु भएका व्यक्तिका आफन्त डीएनए संकलनका लागि काठमाडौँ उपत्यकाका हकमा नेपाल प्रहरी अस्पताल तथा अन्य जिल्लाका हकमा जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्य कर्मीले नमुना संकलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउने व्यवस्था मिलाएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। हराएका आफन्तको खोजीका लागि विभिन्न जिल्लाबाट नमुना संकलन भइरहे पनि सबैभन्दा बढी महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा नमुना संकलन भएको छ। बाढीमा परि मृत्यु भएका तथा बेपत्ता भएकाको पहिचान गर्न हालसम्म 37 जिल्लाबाट नमुना संकलन गरिएको जानकारी उहाँले दिनुभयो। काफ्लेका अनुसार मृतकको शवबाट 1,286 नमुना संकलन गरिएको छ भने मृतक तथा बेपत्ताका आफन्तबाट 1,737 गरी हालसम्म 3,023 नमुना डीएनए परीक्षणका लागि संकलन गरिएको छ। ती शवबाट प्राप्त नमुना नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका क्रममा छन्। आफन्तले नमुना संकलन गर्न जाँदा नागरिकता राष्ट्रिय परिचय पत्र तथा चालक अनुमति पत्र लिएर जानुपर्नेछ भने बालकको हकमा जन्म दर्ता वा स्कूलको परिचय पत्र देखाउनु पर्नेछ। विदेशमा रहेका विदेशी वा गैर आवासीय नेपालीका हकमा पनि बुवा आमा छोराछोरी मध्ये कुनै एकजनाले सम्बन्धित देशकै आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट अटोसोमल एसटीआर प्रोफाइलिङ गराउनुपर्नेछ। नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका एक अधिकृतका अनुसार ती नमुना सूक्ष्म र व्यवस्थित रूपमा परीक्षण शुरू गरिएको छ।
0: सार्वजनिक खरिदलाई पारदर्शी प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली इजिपी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय पीपीएमओले 2083 भदौ 11 अहिलेसम्म सञ्चालनमा रहेको इजिपी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मर्मत सम्भार अघि बढाएको जनाएको छ। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र प्रक्रिया अघि बढाउन बाटो खोलिएको छ। इजिपी स्थगित भएपछि विभिन्न सरकारी निकायले अनलाइनबाट आह्वान गरिएका बोलपत्रको म्याद थप्नेदेखि प्रक्रिया नै रद्द गरेर हार्ड कपीबाट पुनः बोलपत्र आह्वान गर्न थालेका छन्। पोखरा महानगरपालिकाले एजिपी अवरुद्ध भएकाले दुईवटा बोलपत्रको म्याद अर्को सूचना नभएसम्मका लागि थपेको छ। कर्णालीको खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालयले भदौ 8 र 9 एजिपीबाट आह्वान गरेका बोलपत्र रद्द गरी हार्ड कपीबाट पुनः आह्वान गरेको छ। सड़क विभाग अन्तर्गतका केही बोलपत्र समेत स्थगित भएका छन्। पीपीएमओका निर्देशक तथा सूचना अधिकारी इन्द्र गौतमका अनुसार प्रणालीमा देखिएको सुरक्षा समस्याका कारण तत्कालका लागि प्रणाली रोकिएको हो। यस्तै नेपालमा सार्वजनिक खरिदलाई अनलाइन प्रणालीमा लैजानुको एउटा प्रमुख उद्देश्य नै बोलपत्र प्रक्रियामा हुने प्रत्यक्ष पहुँच दबाव र हस्तक्षेप घटाउनु थियो। अनलाइन प्रणालीले बोलपत्र दातालाई कार्यालयमा भौतिक रूपमा पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै देशका विभिन्न ठाउँबाट प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाएको थियो। अहिले प्रणाली बन्द भएपछि व्यवसायीहरूले पुरानो कागजी प्रक्रियामा देखिएका समस्या दोहोरिन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। ठेक्का फेरि हार्ड कपीमा शिवप्रसाद ढुङ्गानाले यो खबर आजको अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ।
1: अब अर्को खबर लिँदैछौ गोर्खापत्र दैनिकबाट। न्यायाधिकरण विधेयक मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफले खबर लेख्नुहुन्छ। ठूला पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याकमा सुनवाई गर्ने गरी सरकारले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी कानूनको मस्यौदा गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। अदालतहरूमा लामो समयसम्म मुद्दा छिनोफानो नहुँदा पूर्वाधार निर्माण प्रक्रिया प्रभावित भएको भन्दै शीघ्र सुनवाई संयन्त्रको माग हुँदै आएको थियो। सर्वोच्च अदालतले भने न्यायाधिकरण भन्दा उच्च अदालतमा छुट्टै इजलास बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। उच्च अदालतका बहाल बाला न्यायाधीशको अध्यक्षतामा गठन हुने न्यायाधिकरणमा दुई फरक क्षेत्रका विज्ञ सदस्य रहने प्रस्ताव विधेयकमा छ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून वा वित्त तथा इन्जिनियरिङ क्षेत्रबाट सदस्यहरूको प्रतिनिधित्वको प्रस्ताव विधेयकमा गरिएको छ। न्यायाधिकरणलाई प्रादेशिक

0: क्षेत्राधिकारको पनि प्रस्ताव गरिएको छ। विधान सम्बन्धी ऐनको व्यवस्था अनुसार रायका लागि सार्वजनिक भएको विधेयकमा न्यायाधिकरणको विस्तृत अधिकार क्षेत्र प्रस्ताव गरिएको छ, जस अनुसार सार्वजनिक खरिद लगायत पूर्वाधार विकास तथा निर्माण सम्बन्धी ज्वाइन्ट भेन्चरका साझेदार बीचको विवाद न्यायाधिकरणले हेर्नेछ, जसमा स्वदेशी विदेशी वा स्वदेशी स्वदेशीको विवाद पनि न्यायाधिकरणले हेर्न पाउनेछ। सार्वजनिक खरिद तथा निर्माण सम्बन्धी बोलपत्रको कार्य सम्पादन, जमानत वा अग्रिम भुक्तानी, जमानत सम्बन्धी विवाद, मध्यस्थता ऐनले तोकेका निश्चित विवाद पनि न्यायाधिकरणले हेर्नेछ।
1: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णभीर, विकास रौनियारले यो खबर आजको अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरुद्ध कृष्णभीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढीले सडक भाँसिएपछि अवरुद्ध बनेको कृष्णभीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कडा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढाइएको हो। सडक विस्तारका लागि शीतल बजार रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सडक विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगण तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सडक विभागको नागढुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सडक निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। केही दिन 12 उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 बुलडोजर र 2 एक्सकभेटर प्रयोग भइरहेका छन्। निर्माण कार्य योजना अनुसार अघि बढी कृष्णभीर खण्ड आगामी 3 दिनभित्र यातायातका लागि पूर्ण रूपमा सञ्चालन ल्याउने बताइएको छ।
0: अब अर्को खबर लिँदैछौ कान्तिपुर दैनिकबाट। गल्छी रसुवागढी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढी नाका जोडिने, विमल खतिवडा खबर लेख्नुहुन्छ। सरकारले गल्छी रसुवागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रता दिएको छ। बोटेको सिबाडीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको छ। दशैं अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्याफ्रुवेसी खण्डमा हिउँदमा मात्र सवारी गुड्थे। यस खण्डको 19 किलोमिटरमा स्तरोन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। 10 भदौको बाढी अघिसम्म अधिकांश सवारी साधन धुम्चे हुँदै रसुवागढी जाने आउने गर्थे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवत जावत अवरुद्ध भएको हो। सड़क विभागका अनुसार गल्छीबाट रसुवागढी नाकातर्फ लाग्दै गर्दा रातमाटे खण्डमा 200 मिटर सड़क त्रिशुलीको बाढीले तलबाट कटान गरेको छ, जुन खण्डमा सवारी आवागमन 10 भदौदेखि नै ठप्प छ। उक्त खण्ड गल्छीबाट नुवाकोटतर्फ लाग्दै गर्दा 8 किलोमिटर दूरीमा पर्छ। बाढीले सड़कमा क्षति गरेपछि बगाएको भन्दा माथि रातमाटेबाट ट्र्याक खोल्ने काम भइरहेको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यूपानेले बताउनुभयो।
1: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोपबीच ड्युटीमा रहेका चिकित्सक र नर्ससहित 6 कर्मचारीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नहरूलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिनुभएको छ। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली खटाएको छ। मन्त्री मेहताले शुक्रबार संसदमा दिनुभएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकामा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 बजे प्रसव व्यथा लागेपछि अस्पताल पुग्नु भएको थियो। उहाँलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिएको थियो, तर उहाँ अस्पतालबाट बाहिरिनुभयो र बिहान 4:45 बजे मूल गेट बाहिर शिशु जन्माउन बाध्य हुनुभयो। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्युटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उहाँ पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा। भगवती तिमिल सिन्हाले यो खबर आजको नेपाल समाचार पत्रमा लेख्नु भएको छ।
0: सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनाली नयाँ पत्रिकाको लागि खबर लेख्नुहुन्छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्र दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भनेको छ। कानूनी प्रावधान अनुसार नै काठमाडौँ बाहिर स्थायी ठेगाना भएकाहरूको सम्बन्ध विच्छेदका निवेदन दर्ता नगर्ने नीति लिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले बताउनुभयो। मुलुकी देवानी संहिता 2074 दफा 94 सम्बन्ध विच्छेद गर्न चाहने पति पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था गरेको र सम्बन्धित जिल्ला अदालत भन्नाले गृह जिल्लाको जिल्ला अदालत बुझिने उहाँले बताउनुभयो। केही महिना अघि यस विषयमा जिल्ला अदालतको फुल कोर्टमा पनि छलफल भएको थियो। बाहिर जिल्लाका प्रतिवादी भएको हकमा म्याद तामेल गर्न नसकिने अधिकांश म्याद बेपत्ता हुने, त्यसो हुँदा पत्रिकामा सूचना प्रकाशन गरेर फैसला गर्नुपर्ने हुन्छ, सूचना अधिकारी खतिवडाले भन्नुभयो। कतिपय प्रतिवादीलाई मुद्दाबारे जानकार नै नभएको पनि हुन सक्छ। जानकार हुँदा पनि खर्च अभाव भएर तारिकमा आउन नसक्ने अवस्था हुन्छ। यस्ता मुद्दा सम्बन्धित जिल्लाले नै सुनवाई गर्दा न्याय मर्दैन भन्ने अदालतको निष्कर्ष हो। बाहिर जिल्लाबाट तारिक लिन बारम्बार आउनुपर्दा न्यायभन्दा अन्याय धेरै हुन सक्छ भन्ने तर्क रहेको खतिवडाले बताउनुभयो। सूचना नपाएर तथा खर्च धान्न नसकेको अवस्थामा फैसला गर्दा पारिवारिक सम्बन्धमा पनि असर पर्छ भन्ने निष्कर्षसहित सम्बन्धित जिल्लामा पठाउन थालिएको छ।
1: तपाईँ अहिले रेडियो सगरमाथाबाट प्रसारित रेडियो खबर पत्रिकामा पत्र पत्रिकाको संगालो सुनिरहनु भएको छ। प्रस्तुतिमा छौं प्राविधिक साथी सुरेन्द्र श्रेष्ठ, सहकर्मी समता पोखरेलसँगै म गोपालजङ थापा। रेडियो सगरमाथा तपाईँले इन्टरनेट ठेगाना रेडियो सगरमाथा .org.np, रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। अहिलेलाई भने छोटो विश्रामको पालो।

0: नबिल ब्याङ्क सँगै अघि।
1: आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुपलाग तातो पानी खाइदे, निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र।
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ अहिले रेडियो सगरमाथाबाट प्रसारित रेडियो खबर पत्रिकामा पत्र पत्रिकाको संगालो सुनिरहनु भएको छ। अब बाँकी खबर अबको खबर हामी नेपाल समाचार पत्र दैनिकबाट लिँदैछौ। काँग्रेसमा महाधिवेशनको महासंग्राम, ओडा तहसम्म दुईधार काँग्रेसको वैधतामाथि प्रश्न शीर्षकमा दीपक रिजाल खबर लेख्नुहुन्छ। नेपाली काँग्रेसको 15 महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्रको अन्तर्कलह केन्द्रीय तहबाट विस्तार भएर ओडा तहसम्म पुगेको छ। लामो समयदेखि नेतृत्व, महाधिवेशनको मिति र पार्टीको वैधानिकताका विषयमा देखिएको विवाद समाधान हुने अपेक्षा गरिए पनि पछिल्ला गतिविधिले काँग्रेसभित्रको विभाजन झन चर्किँदै गएको छ। केही समय अघि काँग्रेसका दुवै पक्षबीच संवाद र छलफल भएपछि विवाद समाधानतर्फ जाने अपेक्षा गरिएको थियो, तर सहमतिको प्रयासले ठोस रूप लिन नसकेको दुवै पक्ष आआफ्नै ढंगले महाधिवेशनको तयारीमा जुटेका छन्। पार्टीको संस्थापन पक्षले आफ्नो घोषित कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहेको अवस्थामा पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर समानान्तर संगठनात्मक गतिविधि तीव्र बनाएको छ। यसैसँगै काँग्रेसको 15 महाधिवेशन एउटै पार्टीको नियमित अधिवेशन भन्दा पनि दुई धार बीचको शक्ति परीक्षणमा परिणत हुने सम्भावना बढेको छ। विवाद समाधान नगरी दुवै पक्षले आफ्ना प्रतिनिधि खटाएर ओडा तहबाटै अधिवेशन प्रक्रिया अघि बढाएपछि एउटै जिल्लामा समेत दुई थरी संगठनात्मक संरचना निर्माण हुने जोखिम बढेको नेताहरू बताउँछन्। देउवा पक्षले 15 महाधिवेशनका लागि 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। पूर्व महामन्त्री शासंक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्ने र त्यसपछि क्रमशः पालिका, निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशन गर्दै मंगसिर 21 23 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। यसअघि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले भने असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसरी काँग्रेसभित्र अहिले एउटै महाधिवेशनका लागि दुईवटा कार्यतालिका अस्तित्वमा आएका छन्। यही कारण महाधिवेशनको वैधानिकता र त्यसबाट निर्वाचित नेतृत्वको स्वीकार्यमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। देउवा पक्षले महाधिवेशनको तयारीलाई तल्लो तहसम्म पुर्याउन 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। प्रतिनिधिहरूलाई ओडा तथा तल्लो तहका अधिवेशन सम्पन्न गराउने, संगठनात्मक संरचनालाई सक्रिय बनाउने र महाधिवेशनका लागि आवश्यक तयारी गर्ने जिम्मेवारी दिएको बताइएको छ।
1: चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका दुई समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि नेकपा एमाले शनिबारबाट आवासीय छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटेलमा आवासीय छलफल गरेर भोलि सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने कार्यदलको सहमति छ। प्रचार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदन तयारीका लागि शनिबारबाट आवासीय छलफल शुरू भएको जानकारी दिँदै सोमबारभित्र पार्टी हितलाई केन्द्रबिन्दुमा राखेर कार्यदलले प्रतिवेदन तयार पार्ने र त्यसपछि सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत हुने जानकारी दिनुभएको छ।
0: सरकार पार्टी सम्बन्धमा दरार, रासोपाका मन्त्रीलाई आफ्नै कार्यकर्ताको घेराबन्दी शीर्षकमा नेपाल समाचार पत्रमा खबर लेखिएको छ। सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी बीचको सम्बन्धमा विस्तारै बढ्दै गएको दूरीको असर पार्टीको तल्लो तहसम्म देखिन थालेको छ। सरकारमा सहभागी मन्त्री र पार्टीका स्थानीय नेता कार्यकर्ता बीच समन्वय कमजोर बन्दै जाँदा विभिन्न ठाउँमा आफ्नै पार्टीका कार्यकर्ताबाट मन्त्रीहरूले विरोध र अवरोधको सामना गर्न थालेका छन्। यसैको पछिल्लो उदाहरण सिराहामा देखिएको छ। सिराहाको औरही गाउँ पालिकामा आयोजित एक कार्यक्रममा सहभागी भएका संघीय सरकारका शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता कार्यकर्ताको विरोधपछि बोल्दा बोल्दै कार्यक्रम स्थलबाट बाहिरिनु परेको छ। औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मन्त्री पोखरेल सिराह पुग्नु भएको थियो। कार्यक्रममा सिराहबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य सहित पार्टीका नेता कार्यकर्ता सहभागी थिए, तर स्थानीय पार्टी नेतृत्वसँग आवश्यक समन्वय नगरेको र कार्यक्रममा आफ्नै पार्टीका नेता कार्यकर्ता लाई उचित स्थान नदिएको भन्दै असन्तुष्टि चर्किएपछि कार्यक्रम स्थलमा केही बेर तनाव र हो हल्लाको अवस्था सिर्जना भएको बताएको छ। रासोपाका एक स्थानीय नेताका अनुसार कार्यक्रममा सहभागी हुन आएका स्थानीय नेता कार्यकर्तालाई अन्तिम समयमा मात्र जानकारी दिनुभएको थियो। कार्यक्रम स्थलमा पुगेपछि समेत उनीहरूलाई उचित स्थान नदिएको र अपमानजनक व्यवहार गरिएको उनको आक्षेप छ। अन्तिम समयमा मात्रै खबर गरियो, तर कार्यक्रममा आएपछि पनि स्थानीय नेता कार्यकर्तालाई कुनै स्थान दिइएन, उल्टै अपमानजनक व्यवहार गरियो, ती नेताले भन्नुभयो। स्थानीय पार्टी नेतृत्व र संघीय सरकारबीच समन्वयको अभावकै कारण विवाद बढेको उनको दावी छ। उनका अनुसार ओरेही गाउँपालिकाका सभापति तथा पत्रकार सन्तोष कुमार यादवलाई समेत कार्यक्रममा आसन ग्रहणका लागि स्थान दिएन। कार्यक्रम स्थलमा यादवले भिडियो खिचिरहेका बेला मन्त्रीसँगै आएका एक व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा उहाँको मोबाइल खोज्ने प्रयास गरेपछि विवाद थप चर्किएको नेताहरूको दावी छ।
1: प्रचण्डको अलमल्ली नेकपाको महाधिवेशन अन्यलमा विक्रम रत्नले यो खबर आजको सौर्य दैनिकमा लेख्नु भएको छ। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित 26 बढी घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको एकता महाधिवेशन निर्धारित समयमा नहुने भएको छ। पार्टीले तय गरेको कार्यतालिका अनुसार 15 भदौसम्म ओडा अधिवेशन हुन नसकेपछि महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएको हो। कार्यतालिका अनुसार 1-15 भदौमा ओडा अधिवेशन, 16-31 भदौमा पालिका, 31 असोजसम्म जिल्ला, 15 कात्तिकसम्म प्रदेश र 11-15 मङ्सिरमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने तय गरिएको थियो। तर देशभर करिब 100% ओडामै अधिवेशन हुन नसकेपछि सम्पूर्ण कार्यतालिका पछि सर्ने निश्चित भएको छ। गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले गण्डकी प्रदेशभर जम्मा एउटा ओडामा मात्रै अधिवेशन भएको बताउनुभयो। महाधिवेशनको कार्यतालिका पठाइए पनि महाधिवेशन सम्बन्धी कार्यविधि नपठाउँदा ओडा अधिवेशन कसरी गर्ने भन्ने अन्यल रहेको उहाँको भनाइरहेको छ। सदस्यता नवीकरण नै समस्या भएकाले पनि ओडा अधिवेशन हुन नसकेको पौडेलले बताउनुभयो। यसैबीच नेकपाका केन्द्रीय कार्य संयोजन समिति सदस्य तथा लुम्बिनी प्रदेशका सह इन्चार्ज मेटमणि चौधरीले एकीकरण भएर आएका पार्टीबीच भावनात्मक एकता कायम हुन नसक्दा एकता महाधिवेशनको प्रक्रिया अघि बढ्न नसकेको बताउनु भएको छ।
0: मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुल्ला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेत कारोबारको लागि खबर लेख्नुहुन्छ। काठमाडौँ विद्युत नियमन आयोगले विद्युतमा खुला पहुँच कार्यान्वयन योग्य बनाउन आवश्यक थप 2 निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। सरकारवालाहरूको रायका लागि सार्वजनिक गरिएका निर्देशिकाहरूमा मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयहरू सम्बन्धी निर्देशिका 2083 रहेका छन्। यी मस्यौदालाई सरकारवाला तथा सर्वसाधारणको राय सुझाव र टिप्पणीका लागि सार्वजनिक गरिएको आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धिताले जानकारी दिनुभयो। मस्यौदा जारी गरिएका निर्देशिकामध्ये मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिकाले खुला पहुँचको निष्पक्ष पारदर्शी र प्रभावकारी कार्यान्वयनका लागि विशेष मिटरहरू जडान तथा सञ्चालन हुने स्थान प्रकार र स्वामित्व सम्बन्धी प्रावधान तोकेको छ। साथै ऊर्जा मापनमा शुद्धताको मापदण्ड तोकेको छ। नेपालको विद्युत प्रणालीमा जडान हुने मिटरहरूमा एकरूपता ल्याउने सुरक्षा तथा गुणस्तर मापदण्ड सुनिश्चित गर्ने साथै मिटर मार्फत प्राप्त हुने तथ्याङ्कको संकलन प्रवाह व्यवस्थापन र भण्डारण सम्बन्धी व्यवस्था यसले गरेको अध्यक्ष डाक्टर धिताले जानकारी दिनुभयो। मिटरबाट प्राप्त तथ्याङ्क पावर लाइन क्लायर रेडियो फ्रिक्वेन्सी तथा जीएसएम 3G 4G प्रविधि मार्फत प्रवाह र संकलन गरी केन्द्रीय मिटर डाटा म्यानेजमेन्ट सिस्टम मार्फत व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ। यसै गरी मस्यौदा जारी गरिएको डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयहरू सम्बन्धी निर्देशिकाले विद्युत प्रसारण तथा वितरण प्रणालीको सुरक्षा विश्वसनीयता तथा स्थिरता कायम राख्नका लागि पूर्व स्वीकृत विद्युत आयात तथा निर्यात तालिकामा हुने विचलनमाथि कारवाही तथा फर्सुट गर्ने विधि प्रस्ताव गरिएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा शनिबार शुरू भएको तेस्रो काष्ठमण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। भोटेकुसीको बाढीले विनाश गरेको नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको उहाँले बताउनु हिमालयमा जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै गएकाले नेपाल चीन सहकारीको आधार नै पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्ने उहाँले बताउनुभयो। हिमताल विस्फोट अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्याङ्क आदान प्रदान संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।
0: अब अर्को खबर लिँदैछौ नयाँ पत्रिकाबाट। सुदूरपश्चिम सरकारका प्राथमिकता समेटेर बजेट पुनर्लेखन गर्ने निर्णय शीर्षकमा धनगढ़ीबाट तेजराज भट्ट खबर लेख्नुहुन्छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्ने निर्णय गरेको छ। शनिबार बसेको मन्त्री परिषद बैठकले नवगठित सरकारका प्राथमिकता समेटेर बजेट पुनर्लेखन सहित परिमार्जन गर्ने अधिकार आर्थिक मामिला मन्त्रालयलाई दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले प्रदेशसभामा पेश भएको बजेट परिमार्जन सहित छिट्टै ल्याउने तयारी रहेको बताउनुभयो। उहाँका अनुसार बजेटमा समावेश चालू तर्फका सबै कार्यक्रम तथा पुँजीगततर्फका बहुवर्षीय र क्रमागत योजनालाई निरन्तरता दिइनेछ। पुँजीगततर्फका केही कार्यक्रम समावेश गरेर अहिलेकै बजेटलाई परिमार्जन गरेर ल्याउने हो, मन्त्री रावलले भन्नुभयो। आर्थिक मामिला मन्त्रालयले मन्त्रालयहरूलाई सिलिङ वितरण गर्छ, त्यसको सीमाभित्र रहेर मन्त्रालयहरूले पुँजीगततर्फका योजना समावेश गर्छन्। बजेट पारित नहुँदै सरकार परिवर्तन भएकाले नयाँ सरकारले आफ्ना प्राथमिकता बजेटमा समावेश गर्न खोज्नु स्वाभाविक भएको उहाँले बताउनुभयो। निवर्तमान आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले गत एक असारमा 37 अर्ब 70 करोड़को बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो, तर बजेट पारित नहुँदै सरकार अल्पमतमा पर्यो। संविधान अनुसार असार मसान्तभित्र बजेट पारित भइसक्नुपर्ने हो, तर सरकार अल्पमतमा परेसँगै बजेट अलपत्र परेपछि एक साउनदेखि सुदूरपश्चिम बजेट शून्यताको अवस्थामा छ।
1: बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँधको स्याडल ड्यामको तलतर्फको खोल्सोमा पहिरो गई सड़क छेउको ग्याबिन वाल भासिएपछि त्यसको मरमत सम्भार शुरू गरिएको छ। जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक डाक्टर महेश्वर श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैंकका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल मर्मत सम्भार शुरू गरिएको हो। महानिर्देशक डाक्टर श्रेष्ठले ड्याममा जडान गरिएको हिउँपाइपको जोर्नीमा पानी चुहेर समस्या उत्पन्न भएको बताउनुभयो। सतर्कता अपनाउनुका साथै मर्मत सम्भार शुरू गरिएको उहाँले जानकारी दिनुभएको छ। प्राविधिक टोलीले गरेको स्थलगत निरीक्षण अनुसार मुख्य ड्यामको संरचनामा सिधै क्षति पुगेको छैन। तल्लो तटीय क्षेत्र काठमाडौँतर्फ तत्कालै ठूलो प्राकृतिक जोखिम नरहेको पनि प्राविधिकहरूको निष्कर्ष छ। महानिर्देशक डाक्टर श्रेष्ठले सामाजिक सञ्जालमा चर्चा चले जस्तो धाप ड्यामको मुख्य संरचना अर्थात् बाँध नै फुटेको वा ड्याम आफैबाट सिधै पानी चुहिएको भने होइन, तर ड्यामको तल्लो भागमा प्राविधिक समस्या आएको बताइएको छ। महानिर्देशक डाक्टर श्रेष्ठका अनुसार खासै समस्या छैन, ड्यामको समस्या होइन, हिउँपाइबाट जाने पानी चुहिएर तलबाट पहिरो गएको हो।
0: अब अन्तर्राष्ट्रिय खबर। भारतको नयाँ दिल्लीमा शनिबार 18 ब्रिक्स सम्मेलन शुरू भएको छ। चार वर्षदेखि जारी रूस युक्रेन युद्ध र छ महिनादेखिको अमेरिका इरान युद्धले सिर्जना गरेको विश्वव्यापी मूल्यवृद्धि र ऊर्जा संकटबीच आयोजित सम्मेलनमा उदयमान अर्थतन्त्रका चुनौती र सम्भावनाबारे छलफल भइरहेको छ। आइतबारसम्म चल्ने ब्रिक्स सम्मेलनमा भू राजनैतिक, आपसी व्यापार, ऊर्जा तथा प्रविधि सहकार्य, जलवायु परिवर्तन, दिगो विकास लगायत विषयमा छलफल हुँदैछ। अमेरिकी डलरमाथि निर्भरता कम गर्ने र वैकल्पिक डिजिटल भुक्तानी माध्यम लाई बलियो बनाउने विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। यसपटकको ब्रिक्स सम्मेलन विश्वमा चलिरहेका दुई युद्धको बाछिटा परिरहेको विभिन्न संचार माध्यमहरूले विश्लेषण गरेका छन्।
1: अब खेल खबरको पालो। नेपालले एसियाली क्रिकेट काउन्सिल एसएससी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा हिजो शनिबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स युएलाई 44 रनले पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि उचालेको हो। प्रिमियर कपको उपाधि जितसँगै नेपालले एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। आगामी जुन 18 जुलाई 4 बंगलादेशमा हुने एसिया कपमा नेपाल छनौट भएको हो। नेपाल, भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानसँगै आयोजकका रूपमा बंगलादेश एसिया कपमा छनौट भएको छ। नेपालले यसअघि सन् 2023 घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको उपाधि जितेको थियो। त्यति बेला उपाधि जित्दै नेपाल पहिलो पटक एसिया कपमा पुगेको थियो। यसपटक पनि युएलाई नै फाइनलमा पराजित गर्दै नेपालले एसिया कपको टिकट काटेको हो। शनिबार नेपालले दिएको 314 रनको विशाल लक्ष्य पछ्याएको युए 49.1 ओभरमा 269 रनमा अल आउट भएको थियो।
0: अब पालो सम्पादकीयको आजको सम्पादकीय हामी अन्नपूर्ण पोस्टबाट लिँदैछौ। आर्थिक कसुरमा जेल होइन जरिवाना। नेपालमा आर्थिक समृद्धि नहुनुको एउटा कारण राजनैतिक अस्थिरता भनिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग शुक्रबार भेटेका अग्रणी उद्यमीले सुनाएका समस्यामध्ये एउटा यो पनि हो। गत फागुनमा झण्डै दुई तिहाई बहुमत प्रधानमन्त्रीको पार्टी रासोपाले ल्यायो। लगभग निश्चित ठानियो कि राजनैतिक अस्थिरता अन्त्य भयो, तर सरकार गठन हुनासाथ उद्यमी व्यवसायमाथि धरपकड भयो र धमाधम पक्राउ परे। राजनैतिक स्थिरताले पनि अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन सकेन। निजी क्षेत्रका अगुवाहरू समातिए इतिहासमै निजी क्षेत्रको मनोबल सबैभन्दा कमजोर भयो। सम्भवत सरकारले महसुस गर्यो र निजी क्षेत्रसँग हातेमालो गर्नै पर्ने ठान्यो अनि प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधि तथा समूहसँग भेटघाट र छलफल अघि बढाए। खास गरी आर्थिक अपराधलाई पनि अरू अपराधकै कोटीमा राखेर सरकारले व्यवहार गर्यो। व्यापार व्यवसायमा प्रणालीको दुरूपयोग गरी आर्थिक लाभ लिने गैर कानूनी काम आर्थिक अपराध हो। हिसाबमा फरक पर्नु वा तलमाथि हुनु व्यावसायिक गल्ती कमजोरी मात्रै हो। साधारण कर छली पनि ठूला आर्थिक अपराध होइन। आर्थिक अपराध परम्परागत अपराध जस्तै हिंसा होइन, व्यक्तिगत प्रतिशोध भौतिक सम्पत्तिको कब्जा होइन र होइन कुनै पनि व्यक्ति वा परिवारलाई नोक्सानी पुर्याउने व्यवहार, डाका चोरी वा अपहरण होइन। सरकारले निजी क्षेत्र मैत्री भन्दा भन्दै कर्मचारी तन्त्रको ढिला सुस्ती र भ्रष्टाचार नेपालमा निजी क्षेत्रले भोगेका अप्ठ्यारा हुन्। त्यसमाथि नीतिगत झमेलाको जालो पनि छँदैछ। प्रधानमन्त्री शाह ती फुकाउन सकारात्मक देखिएका हुन् भने निजी क्षेत्र उत्साहित हुनुपर्छ। शाहले ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानी र विदेशी लगानी पनि चाहेको संवादपछि बाहिरका समाचारहरूले देखाउँछन्। त्यही छिमेक भारतमा ठूला ठूला सड़क र विमानस्थलसम्मका पूर्वाधार निजी क्षेत्रको साथ लिएर उन्नति भइरहँदा हामीले उल्टो गंगा बगाउने दृढता गर्नुहुन्न। निजी उद्योग व्यापारमा मात्रै होइन, ठूला सड़क, पल पुलेसा, रेलमार्ग, द्रुतमार्ग, सुरुङ मार्ग र विमानस्थलसम्ममा निजी क्षेत्रको लगानी लगाउन सक्नुपर्छ। जल विद्युत आयोजनाहरूमा जसरी निजी क्षेत्रको सहभागिताले विद्युत उत्पादन द्रुत रूपमा अघि बढ्यो, अरू पूर्वाधारमा पनि निजी क्षेत्रलाई ढोका त्यसरी नै खोल्नुपर्छ। त्यसपछि पूर्वाधार पनि तयार हुन्छन् र देशले आर्थिक समृद्धि पनि प्राप्त गर्छ।
1: तपाईँ एतिन्जेल पत्र पत्रिकाको संगालो सुन्दै हुनुहुन्थ्यो। पत्र पत्रिकाको संगालो आजलाई यति नै। रेडियो खबर पत्रिकामा बिहानी कुरा र अरू विभिन्न जानकारीहरू लिएर हामी एकैछिनमा उपस्थित हुनेछौं।

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नेपाली रेडियो नेपाली आवाज।
1: तपाईँ अहिले रेडियो सगरमाथामा रेडियो खबर पत्रिका सुन्दै हुनुहुन्छ। केही बेर अघि हामीले पत्र पत्रिकाको संगालो प्रस्तुत गर्यौं, अब बेला भएको छ बिहानी कुराको। भोलि हिन्दू महिलाहरूको विशेष पर्व हरितालिका तीज र आज तीजको दरखाने दिन, यसै विषयलाई लिएर आज हामी कुरा गर्दैछौ। र हामीसँग कुराकानीका लागि प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ वरिष्ठ संस्कृतिविद प्राध्यापक डाक्टर बीना पौडेल। स्वागत छ यहाँलाई आजको बिहानी कुरामा। हिन्दू धार्मिक परम्परा तथा संस्कृति अनुसार हरितालिका तीजको खास महत्त्व के छ, यसको सुरुवात चाहिँ कसरी भयो?
2: अब हाम्रो सबै चाडपर्वहरूलाई बुझ्नको लागि हाम्रो यो मानिसको जुन विकास छ, मानिस जसरी जङ्गली अवस्थाबाट बिस्तारी कृषितर्फ ऊ अग्रसर भयो, उसले कृषि गरेर एकै ठाउँमा बस्न थाल्यो, त्यसपछि विभिन्न चाडपर्वहरू सुरु भएको देखिन्छ। अब यसमा चाहिँ के देखिन्छ भने सुरुको उसको जीवन सिकारी जीवन हो मानिसको, होइन? त्यसपछि कृषि गर्न थालिसकेपछि उसले जब एक ठाउँमा बस्न थाल्यो, एक ठाउँमा बस्न थालिसकेपछि जस्तो केही कुरो रोपिसकेपछि त त्यो चिजलाई पाक्नको लागि कम्ती पनि 5-6 महिना लाग्छ। जस्तो अस्तो धान गहुँ अथवा केही चिज रोपिसकेपछि कानुन एक ठाउँ छोडेर अर्को ठाउँमा जानु छोड्यो, नभए मानिस त एउटा ठाउँबाट अर्को ठाउँ घुमिराख्ने प्राणी हो। अनि त्यसपछि उसले एक ठाउँमा बसिसकेपछि अनि जहिले पनि यो आफूले एक मुठी मकै रोपेर मुरी आउने देखेपछि उसलाई के लाग्यो भने कुनै एउटा यस्तो अदृश्य शक्ति, मेरो मेहनत मात्रै होइन, एउटा यस्तो अदृश्य शक्ति छ जसले यो चिज सञ्चालन गरिराखेको छ, जसलाई उसले ईश्वर भनेर आफूले उमारेको चिजहरू दिन थाल्यो। पहिला चढाउने, अर्पण गर्ने, त्यसपछि मात्रै खान गर्न थाल्यो। त्यही क्रममा चाहिँ नि विभिन्न अनुसारको तिथि अझ मानिसले पछि आएर धेरै पछि ज्योतिष शास्त्रको धेरै पछि विकास भएको हो। त्यसपछि उसले विभिन्न चिजहरू भित्राको अवसरमा अनि पछिल्लो समय चाहिँ नि तिथि मिथि अनुसार विभिन्न ज्योतिष शास्त्रको गण यो आविष्कार भइसकेपछि उसले त्यो कुरा जानेपछि भनौँ न ग्रह नक्षत्रको मुभमेन्ट जानेपछि चाहिँ विभिन्न पर्वहरू चाहिँ बिस्तारै सुरु हुँदै गरी यसले लामो समय लागेको छ, एकैचोटि सबै पर्व सुरु भएका छन्।
1: हजुर, पछिल्लो अवस्थामा चाहिँ तीज पर्व मनाउने तौर तरिकामा कतिको परिवर्तन भएको छ? जस्तो समाजमा चाहिँ अलि भड्किलो भयो, खर्चिलो भयो भन्ने खालका टिका टिप्पणीहरू पनि आउँछन्, होइन? यसलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ?
2: समय अनुसार हरेक कुराको परिवर्तन छ। टेक्नोलोजीले अहिले विश्वलाई एउटा सानो कोठाभित्र सारा संसारलाई नै एकै ठाउँमा कैद गर्न सक्छ। अहिले धेरै चिज कुनै संसारमा कुनै चिज भइराखेको छ भने अहिले विश्वले त्यो चिज एकैचोटि हेर्न सक्छ। त्यसकारण परिवर्तन भनेको हामीले रोक्न सक्दैनौँ, त्यो प्राकृतिक होस् अथवा हामीले आफूले बनाएका चिजहरू। तर परिवर्तन कतातिर जाँदैछ, कुनै पनि चाडपर्वको अथवा कुनै पनि चिजको, अहिले प्रसङ्ग चाडपर्वको आएको छ, त्यो कुनै लवाई खवाईको होस् अथवा अरू चिजको, कुनै बसाई सराईको होस्, हरेक चिजको चाहिँ नि परिवर्तन कतातिर गइराखेको छ, त्यसले चाहिँ सही मार्ग लिएको छ कि छैन भन्ने कुरो चाहिँ नि हामीले बुझ्नुपर्छ। तिजको प्रसङ्गमा हिजो तिज पर्व भनेको एउटा माइतीसँग मात्रै गाँसिएको हर्षको पर्व थियो। एउटा घर छ, केही दिनको लागि, केही समयको लागि माइती गएर एउटा आफूले मन लागेको चिज बोल्न पाउने, आफ्नो मनमा लागेको थुप्रै कुण्ठाहरू गीतको मार्फत पोख्न पाउने, त्यो घर परिवारभित्रको होस्, सामाजिक होस् अथवा राजनैतिक चेतका कुराहरू हुन्, त्यो मात्रै गर्ने एउटा परिवारसँग मात्रै सीमित थियो। अहिले आएर महिलाहरूको दायरा फरक भएको छ। हिजोको कोठाभित्र मात्रै बस्ने महिलाहरू अहिले विभिन्न ठाउँमा सक्रिय भएर लागेका छन्, त्यो नीति निर्माणको ठाउँमा होस् अथवा अन्यत्र ठाउँमा। त्यसले गर्दाखेरि उनीहरूले तिजमा गाउने गीतको बोल, गीतका शब्दहरू, गीतका धुन लयहरू र गीतमा देखाइने नाचमा पनि परिवर्तन आएको छ। त्यो परिवर्तनलाई हामीले सुकार्नु पनि पर्छ, त्यो जे थियो आज त्यही हुनुपर्छ भन्ने छैन। तर मैले अघि पनि जुन कुरो बताएँ, तर कतातिर जाँदैछ, तिज भनेको के हो, कुन चाहिने, जस्तो तिजमा प्रमुख देवताको रूपमा पूजा गर्ने, शिवसँग सम्बन्धित भएर शिवको प्रमुख पक्ष के हो, शिवसँग जोडिएका शैव दर्शनको कुरो त थुप्रै छन्, तर प्रमुख एउटा मात्रै कुरो हामीले विचार गर्यो भने त्यो परोपकारसँग जोडिएको छ। हामीलाई अलिकति भए पनि तिजले सिकाउने भनेको के भने परोपकार गर्नुपर्छ है। जस्तो यो समुद्र मन्थनको कुरो आउँछ सनातन धर्मका शास्त्रहरूमा, त्यहाँ समुद्र मन्थन गरिसकेपछि थुप्रै चिजहरू निस्किए, बहुमूल्य रत्नहरू निस्किए 14, त्यो सबै चिजहरू देवहरूले, दानवहरूले, ऋषिहरूले भाग लगाएको वर्णन छ त्यसमा। तर जब अमृत निस्क्यो, त्यो अमृतको लागि त उनीहरूले समुद्र मन्थन गरे कि अमृतको लागि छ, यसको धेरै साङ्गीतिक अर्थहरू छन्। जब कालकुट विष निस्क्यो, त्यो कालकुट विष निस्किएपछि त्यसलाई कसैले पनि व्यवस्थापन गरेन, सबैजना भागाभाग गरे, तर शिवले यो कालकुट बीचले यत्रो ब्रह्माको सृष्टि, धेरै वर्ष लगाएर ब्रह्माले सृष्टि गरेको प्रसङ्ग आउँछ शास्त्रमा, धेरै गाह्रो काम उहाँले गर्नुभयो, त्यसपछि यति राम्रो सृष्टि नष्ट हुनुभन्दा त म एकजनाले यसलाई व्यवस्थापन गर्छु, मलाई मेरो शरीरलाई जे भए पनि होस्, उहाँलाई चाहिँ शिवलाई योगीराज भनिन्छ, योगको प्रणेता, योगका गुरु हुनुहुन्छ शिव, अनि उहाँले योगको बलले मेरो ममा योगको बल भएको हुँदा मैले कालकुट बीचलाई शरीरभित्र पेटमा नपुर्याइकन मेरो शरीरको माथिल्लो अङ्गमै राख्न सक्छु भनेर कालकुट बीच पान गर्नुभयो र खाँचीमा राख्नुभयो। त्यस कारण उहाँलाई जुन नीलकण्ठ भनियो त्यो प्रसङ्ग चाहिँ यो परोपकारसँग जोडिएको छ। शिव जस्तो आज हामी कालकुट बीच पान गर्न नसक्नुहोला, तर सानो कुरो, अहिले हाम्रो अब अहिले हामी एकदम विपत्तिको शोकको घडीमा छौँ, हामी कहाँ जुन एउटा प्राकृतिक विपदको घटना आइलागेको छ, यो शोकको अवस्थामा हामी सबै नेपालीहरूले अहिले एकताबद्ध भएर आफ्नो आफ्नो हैसियतले हरेक घर घरबाट, हरेक समुदायबाट, हरेक सङ्घ संस्थाबाट सबैले केही न केही रकम एउटा दानको स्वरूपमा जम्मा गरेका छौँ नि। त्यो कुरो के हो त, हामीलाई सिकाएको शिवले हो, त्यो विभिन्न परिस्थितिमा हामीलाई हरेक दिन दान सिकाइएको छ, हामी कहाँ मुक्ति दान भन्छौँ, हामी हरेक दिन मैले मेरो आहारामा कति चिज खान्छु, मैले चार मुठी अन्न खान्छु भनेदेखि त्यो चार मुठीबाट मैले आधा मुठी होस् अथवा एक मुठी हरेक दिन छुट्याएर एउटा भुल्कोमा राख्ने चलन थियो, एकदम हाम्रो प्राचीन चलन हो यो, त्यो भनेको दान गर्न सिकाएको, कुन बेला कसलाई के आवश्यकता पर्छ। त्यसकारण तीज पर्वको सबभन्दा ठुलो सन्देश भनेको के हो त, दान गर्नुपर्छ, हामी परोपकारी हुनुपर्छ, आवश्यकता अनुसार कुन बेला समाजलाई के चाहिएको छ त्यो कुरो गर्नुपर्छ, जस्तो अहिले हामीले गरिराखेका छौँ त्यो विभिन्न तहबाट, त्यो कुरो हो। त्यस कारण तीजबाट सिक्ने भनेको चाहिँ त्यो हो, परिवर्तन भनेको चिज चाहिँ तपाईँले जुन उठाउनु भयो त्यो चिज चाहिँ समय अनुसार भइराखेको हुन्छ, हिजो जे थियो हिजो जे लगाइन्थ्यो त्यही लगाउने अथवा हिजो जे खाइन्थ्यो त्यही आजै खानुपर्छ भन्ने छैन। हामीले पाकशास्त्रमा पनि विभिन्न हाम्रा रेसिपीहरू डेभलप हुँदै आइरहेका छन्, हाम्रा नेपालकै विभिन्न सेफहरू छन्, प्रसिद्ध सेफहरू छन्, त्यस कारण नयाँ नयाँ चिजहरू त नयाँ नयाँ रेसिपीहरू नयाँ नयाँ चिजहरू, तर कस्तो भने हरेक चिजको मर्यादा छ, व्रत उपवासमा खाने चिज, व्रत उपवासमा नखाने चिज, अरू बेला खाने चिज, त्यो दायरा चाहिँ हामीले बुझ्नुपर्छ।
1: हजुर, अब यो तीज पर्व चाहिँ महिलाहरूको पर्व हो होइन, तर एउटा परिवारमा त पुरुषको पनि सहभागिता हुन्छ, यस पर्वमा पुरुषको भूमिका अथवा जिम्मेवारी चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँलाई?
2: हजुर, त्यो चाहिँ के भने तीज वास्तवमा राम्रोसँग हेऱ्यो भनेदेखि शिवको आराधनाको पर्व हो, शिवको आराधना भने चाहिँ नि महिला पुरुष दुईटैले गर्ने हो। अहिले आएर तीजको रूपमा जसरी पार्वतीले शिवलाई प्राप्त गर्नलाई लिएको व्रत हो, त्यो कुरा एउटा पक्ष मात्र जोडियो, शिवको आराधना भने त सबै दुईटैले गर्छन्, र हामीले शास्त्र पल्टायौँ भनेदेखि शिव भगवान्को आराधना गरेर प्रसिद्धि कमाएको, शिवका एकदम उच्च कोटिका भक्तहरू भन्छौँ नि हामी, जसको नामहरू लिइन्छ, केरदेखि रामरदेखि पुष्पदन्तदेखि यी विभिन्न व्यक्तिहरू सबै पुरुष छन्। त्यस कारण शिवको भक्ति गर्नलाई महिला मात्रै चाहिने होइन, तर यो पर्वसँग चाहिँ कसरी जोडियो भनेदेखि जसरी पार्वतीले आफ्नो घरबार त्यागेर शिव भक्ति पाउँ भनेर शिवको एउटा उच्च गुणसँग प्रभावित भएर उहाँको त्यागसँग, उहाँको शिक्षासँग, उहाँको परोपकारसँग, शिवको सम्पूर्ण गुणसँग प्रभावित भएर शिवलाई नै म चाहन्छु, त्यो बेलाको समाजको एउटा यो अहिले हामीले हेऱ्यौँ भनेदेखि अहिलेको हिसाबले एक प्रकारको उहाँ माइती छोडेर जानुभएको छ, त्यो एउटा विद्रोह हो, मैले आफूले चाहेको व्यक्तिसँग बिहा गर्न पाउनुपर्छ भनेर उहाँको जुन आवाज थियो त्यो कुरा हो। त्यसले गर्दाखेरि त्यो चाहिँ त्यो भूमिका हामीले त्यसरी बस्नु बुझ्नु पऱ्यो, र त्यसको अर्थमा आजकल महिला मात्रै बस्नु भयो भने पुरुषहरूले जस्तो एउटा व्रत बस्दाखेरि उहाँहरूले गर्ने कार्यहरू घरभित्रको अथवा बाहिरको कार्यहरूमा कुन हिसाबले सहयोग आवश्यक हुन्छ त्यो चाहिँ गर्नु, आफूले बुझ्ने कुरा हो, आफ्नो घर परिवारको सबैको त्यो भूमिका फरक फरक हुन्छ।
1: हजुर, अब यो तीज पर्व चाहिँ जात जाति समुदाय र क्षेत्र अनुसार फरक फरक पनि छ कि कस्तो खालको विविधता पाउनुहुन्छ?
2: नेपालमा विभिन्न पर्वहरू विभिन्न ठाउँमा, उपत्यकामा मनाइने, पहाडमा मनाइने, तराईमा मनाइने, त्यो प्रमुख त्यो जुन बासिन्दा हो त्यो अनुसारको छ। काठमाडौँमा चाहिँ नि काठमाडौँको नेवारहरूले जस्तो सुस्तानीको व्रत गर्दाखेरि शिवलाई प्रमुख देवताको रूपमा पूजा गर्छन्, त्यस्तै हाम्रो पहाडी क्षेत्रका यो तीज भनेको चाहिँ वास्तवमा पहाडी क्षेत्रका महिलाहरूको प्रमुख पर्व हो। तर अहिले कस्तो भने हाम्रो जस्तो हामी सबैजना विभिन्न कारणले गर्दाखेरि, हाम्रो भूगोलको कारणले, हाम्रो व्यवसायको कारणले एक ठाउँबाट अर्को ठाउँमा हामीहरू सरेर बसोबास गरिराखेका छौँ, त्यो हिसाबले अहिले कस्तो भयो भनेदेखि यो पर्व धेरैले मान्न थाले, तर वास्तवमा तीज भनेको चाहिँ नेपालको पहाडी मूलका हामी खस भन्छौँ हुन्छन् ब्राह्मण क्षेत्रीय उनीहरूको प्रमुख पर्व हो। त्यस कारण नेवार समुदायमा यो यो काठमाडौँमा आजकल केही महिलाहरू मेरा साथीहरू हुनुहुन्छ नेवार समुदायको, उहाँहरू पनि बस्नुहुन्छ तर उहाँहरू सबैको यो के होइन त प्रमुख पर्व है। त्यस कारण सम्पूर्ण नेवार महिलाहरूले हिन्दू हुन् अथवा बुद्धिस्ट हुन् उहाँहरूले यो पर्व लिनुहुन्न, केहीले चाहिँ आजकल लिन थाल्नुभएको छ। पहाडिया मूलका ब्राह्मण खसहरूको यो महिलाहरूको मूल पर्व हो।
1: हजुर, अब हामी लगभग बिहानी कुराको अन्त्यतिर आइसकेका छौँ। अब तपाईँको विचारमा चाहिँ तिजका अवसरमा समाजमा सकारात्मक सन्देश फैलाउन सक्ने होइन सम्बन्धित व्यक्ति, सङ्घ संस्था तथा सञ्चार माध्यमहरूको भूमिका चाहिँ कस्तो खालको हुनुपर्छ?
2: हजुर, यो एउटा सबभन्दा राम्रो धेरै समयदेखि भइराखेको तर सबैले त्यसको एउटा अर्को पाटो मात्रै हेरेर लेखिराख्नु भएको छ पत्र पत्रिकाहरूले सञ्चार माध्यममा। यो दरखानी कुरो जुन आइराखेको छ, जस्तो दरखानी दिन आज हो हाम्रो, हामीले आज चोखो बसेर आजदेखि यो व्रत कुनै पनि ठुलो हामीलाई तिमिन गर्ने चलन हुन्छ सामान्यतया त्यो अघिल्लो दिन, त्यसबारे मूल त्यो व्रतको दिन, त्यसपछि भोलिपल्ट त्यसको पूर्णपात्र पूर्णावति गर्ने चलन हुन्छ होइन। त्यस कारण अघिल्लो दिनदेखि नै खाने चिज, अहिले मैले भने पाकशास्त्र सिकेर हामीले विभिन्न चिजहरू अरू बेला पनि खान सक्छौँ डरको नाममा, आजभन्दा अघिल्लो दिन खाइयो भनेदेखि, अरू दिन खाइयो भनेदेखि। तर आजको दिन खाँदा चाहिँ हाम्रो कस्तो चलन छ भने सात्विक भोजन मात्रै गर्ने चलन छ, जसमा मध्य मांस मदिरा ती सबै निषेध गरिएका छन्। तर अरू बेला तपाईँले खानुभयो भने परिकारका अरू चिजहरू अरू दरको नाममा हामी कहाँ कस्तो भने अरू दिन पनि विभिन्न सङ्घ संस्थाले होइन विभिन्न नगरपालिकाहरूले विभिन्न गहना पसल र साडी पसलहरूले व्यापार प्रबन्धनको लागि पनि विभिन्न ठाउँको महिलाहरूलाई बोलाएर खुवाइराख्नु भएको हुन्छ। त्यो आजको दिन होइन अरू दिन खुवाइराखेको हुन्छ किनभने एकै दिन त भ्याउने भएन। यसलाई धेरैले असाध्यै नेगेटिभ हिसाबले प्रचार प्रसार गरिरहेका छन्। मैले चाहिँ धेरै वर्षदेखि यसको बारेमा लेखेको पनि छु, पुस्तक पनि लेखेको, लेखहरू पनि लेखेको छु र तपाईँको जस्तो एफएम र टेलिभिजनमा त मैले कम्ती पनि 200 चोटिभन्दा बढी यस विषयमा बोलिसकेका छु। मैले के भन्छु भने यसको सकारात्मक पक्ष चाहिँ के भने हिजो घरबाट बाहिर ननिस्किने महिला आज बाहिर निस्केका छन्, त्यो ठाउँलाई हामीले उपयोग गर्न सक्नु पर्यो। कुनै ठाउँमा उनीहरू दर खान जम्मा भएका छन् भनेदेखि त्यो ठाउँमा हामीले जस्तो सुरक्षा, अहिले के हो त सुरक्षित हुनु भनेको, हामी कस्तो ठाउँमा बसोबास गर्नुपर्छ, नदीको किनार हाम्रो लागि कतिको सुरक्षित छ, हामी कुन ठाउँमा बस्ने हो, वैदेशिक रोजगार के हो, हाम्रो स्वास्थ्यको कुरो, हाम्रो सबै हाइजिन सम्बन्धी कुरा, त्यसपछि हाम्रो लगानीको कुरो, कुन ठाउँमा हामीले पैसा जम्मा गर्नुपर्छ, हामीले दुःखी आर्जन गरेको क्रम, त्यसपछि हाम्रो बालबच्चालाई कसरी हुर्काउने, पारिवारिक मेलमिलाप भने के हो, हामीले अर्थ कसरी आर्जन गर्छौँ, यी सबै सानातिना कुराहरू जुन छन् हामी जो आवश्यक छ ती कुराहरू यो दर खान जम्मा भएका महिलाहरूका विभिन्न समूहहरूमा अहिले परिस्थिति अर्को छ।
1: हस् धन्यवाद यहाँलाई समयको कारणले गर्दाखेरि।
2: हस्
1: भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर हरितालिका तीज मनाउने गरिन्छ, यही विषयलाई लिएर आज हामीले कुरा गर्यौँ वरिष्ठ संस्कृतविद प्राध्यापक डाक्टर बिना पौडेलसँग।
3: यिनै कुराकानीसँगै हामी रेडियो खबर पत्रिकाको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: भुटेको सिबाडीपछि पुनर्निर्माण र पुनर्स्थापनामा 7 खर्ब भन्दा बढी लाग्ने, हालसम्म 14 अर्ब सहयोग प्राप्त।
3: ग्यास अभावले मारमा उपभोक्ता, टोकन लिनेहरूको 1 महिनापछि पालु।
1: काङ्ग्रेसमा महाधिवेशनको महासंग्राम, ओडा तहसम्म 2 धार, काङ्ग्रेसको वैधतामाथि प्रश्न।
3: 18 ब्रिक्स सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु, उदयमान अर्थतन्त्रका चुनौतीमा केन्द्रित।
1: र एसिसी प्रिमियर कपको उपाधि नेपाललाई युएमाथि 44 रनको जित।
3: हवस् त, आजको लागि रेडियो खबर पत्रिकाको समय यहीँ सकिएको छ। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म गोपाल जङ थापा
1: र म समता पोखरेल बिदा हुन्छौ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार, नमस्कार।

0: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज। तपाईले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अहिले भने दैनिक बिहानी प्रस्तुति रेडियो कुराकानीको पालो भएको छ। रेडियो कुराकानीमा अब सुनौ प्राज्ञ सुलोचना मानन्धरलाई।
2: हार्दिक नमस्कार सबैमा, म सुलोचनाको जीवनमा जीवन थपौं, जीवनबाट जीवन सिकौं, अगाडि बढौं। आज आइतबार सधैँ चाहिँ यो रेडियो सगरमाथा सुनिरहनु हुने सम्पूर्ण जीवन प्रेमी प्रिय श्रोताहरूको जीवन अझै सुमधुर होस् भन्ने कामना गर्दै हामी अगाडि बढौँ। अगाडि बढ्ने कुरा हामी सधैँ गर्छौँ, तर कहिले अगाडि बढ्नका निम्ति बाटो नै नहुन पनि सक्छ। जसरी भर्खरको रसुवाकोमा भएको भोटिकोसीको बारीले त्यो क्षेत्रको बाटो बस्ती सबै बगाइदिएको छ, अहिले भर्खरकै कुरा हो। अझै देश रोइरहेको बेला छ, कयौँ परिवार छ्याल ब्याल मात्र नभएर परिवार हराएको, बगाएको, बाँच्न खोज्दा पनि बाटो नभेटेको आदि आदि दुःखका कुराहरू सुन्नु परेको अवस्था छ। यस्तो दुःखका क्षणमा हामी फेरि पनि सक्दो सबै मिलेर प्रार्थना गरौँ, कसैलाई पनि कुनै पनि प्रकारको दुःख नआओस्, दुःख र दुःखका कारणबाट सबैलाई मुक्ति मिलोस्। अघिल्लो आइतबार हामी आफैले पनि नजिकबाट महसुस गरेको दुःख र अनित्यताको बारेमा त्यही रसुवाको बाटो गरी यात्रा गर्दाको अनुभव सुनाए। ती बाटो बग्नु अगाडिको क्षण हामी केही यात्रुहरूले खतरा मोलेर पार गरेको बाटो थियो। त्यो एकातिरबाट ससानो पहिरो गइरहेको, अर्कातिर तल अलिकति मात्र पाङ्रा खुस्के, गाडीको पाङ्रा खुस्के सिधै खोलामा पुग्न सक्ने सम्भावना थियो। त्यो प्रत्यक्षदर्शी भएर पार गरेको बाटो थियो त्यो, हामी हिँड्ने बाटो त्यस्तो थियो भन्ने कुरा कसैले पहिले सुने कसैबाट पहिले सुन्न सुनेको भए यात्रा गर्नु अगाडि फेरि एकपल्ट सोच्न मिल्थ्यो। अह, कसैबाट सुनेको थिएन। हामी नेपालीलाई त्यस्तो बाटो हिँड्न अभ्यस्त भइसकेकोले पनि होला, बाटोबारे कसैबाट केही कमेन्ट सुन्नु परेको थिएन। तर त्यति बेला त्यो बाटो हिँड्नेहरू नेपालीहरू मात्र थिएन, धेरै देशका पर्यटकहरू, गोसाइकुण्ड, मानसरोवर, कैलाससम्म पुग्ने धेरै नै यात्रुहरू थिए। सायद यसपालि चिनको घोडा वर्ष भनेर पनि त्यो यात्रामा सामेल हुनेहरू अझै धेरै थिए। विशेष वर्षको रूपमा 12 वर्षको कुम्भ मेला जस्तै भएको थियो। हाम्रो देशमा हिमाल पहाडका ट्रेकिङको निम्ति आउने वर्षौनी आउने पर्यटकहरू त छँदैछन्। यसपालि रसुवाको बाटो गरी तिब्बतमा अवस्थित कैलाश यात्रामा पुग्नेहरूको संख्या विशेष नै रहेछन्। यस्तो समयमा जिम्मेवार पदमा बस्नेहरूबाट बाटो ठिक छैन भन्ने कुराको ख्याल गर्नुपर्ने नै थियो। जानेहरूले त सोच्नु पर्थ्यो, सायद यस्तो भएन, हामीले पनि सोचेनौँ। मैले यति बेला जीवनको कुरा गरिरहँदा बाटोको बारेमा अलि विशेष जोड दिँदैछु। जीवन अगाडि बढ्न बाटोको कति महत्त्व हुन्छ। बाटो र जीवन, बाटो र माटोको सम्बन्ध कति घनिष्ठ हुन्छ। जीवनबाट जीवन सिकौँ भनिरहँदा त्यो आफू हिँडेको बाटो सम्झेर पनि फर्किने बेला त्यो बाटो आउनु नपरोस् भन्ने लागेको, त्यो बाटोको अवस्था हेर्दाखेरि त्यस्तो लागेको थियो। मलाई मात्रै होइन, मेरो सँगै हिँड्ने सहयात्रीहरूलाई पनि लागेको थियो। अब त त्यो बाटो नै छैन, बगाइसक्यो भन्ने कुरा सम्झँदा चस्किन्छु। बाटो त बग्यो बग्यो, बाटोसँगै धेरै कुरा बग्यो, बस्ती बग्यो, यात्रुहरू बग्यो, सभ्यता बग्यो, असल मनहरू बग्यो, सम्बन्धहरू बग्यो, अकल्पनीय सुनामी थियो त्यो अचानक हिम नदी फुटेर बग्दाको भयावह अवस्था। हामी कहाँ समुद्र छैन, सुनामी आउँदैन भन्छ नि, तर होइन रहेछ। अनिकाल, दुःख भन्ने कुरा जहाँबाट पनि जस्तो स्थितिमा पनि अचानक आइपर्दो रहेछ। कति अनित्य हुँदो रहेछ जीवन जगत आफै पनि। अनित्यता हाम्रो छाया जस्तो पछि पछि लागिरहन्छ मृत्यु, तर हामी चाल पाउँदैनौँ, जबकि त्यो सबैको कारण हुन्छ। सुनेपछि बल्ल थाहा हुन्छ, ए यस्तो भएर पो रहेछ भनेर। बग्नेहरूले त्यो कारण थाहा पाउनै पनि ढिलो भइसकेको हुन्छ। बाँच्न पाउनु आफै एउटा कति ठुलो कुरा हो। बाँच्नेले त सबै कुरा गर्ने हो, सोच्ने हो, भन्ने हो, अरूलाई सुनाउने हो, जीवनबाट जीवन सिक्ने हो, अगाडि बढ्ने हो। अगाडि बढौँ हामी भनिरहेका हुन्छौँ, बाटो छैन भने कसरी अगाडि बढ्ने त भन्ने प्रश्न पनि छ हामीसँग। हामी मान्छे हौँ, हामी नयाँ बाटो बनाउने सक्ने क्षमता पनि हामी साथमा हुन्छ। हामीले मात्र चिन्तन मनन गर्न ढिलो नगरौँ। रसुवाको बाटोको प्रसङ्गमा सँगै छिमेकी देशमा हाम्रो जस्तै पहाडी ठाउँमा बोर्डर पार गर्ने बित्तिकै राम्रो व्यवस्थित बाटो देख्दा हामी सबैलाई लोभ लागेको थियो। तर ती पनि हामी जस्तै मान्छेले बनाएका हुन्, राम्रो बाटोघाटो सबै कुरा। अहिले पनि भर्खरै बगाएको बाटोहरू पुनः बनाउन थालिसकेको समाचार सुन्छौँ। उनीहरू कति छिटो व्यवस्थित हुन सक्छन्, तर हामीले कहिले सिक्ने अनि कहिले बाटो व्यवस्थित हुन थाल्ने, यसको जिम्मेवार को को हुन्छन् त? धेरै नकारात्मक कुरा गर्न त अहिले पनि मन छैन, प्रश्नहरू सोध्ने पनि कसै कोसँग भन्ने लाग्छ। प्रश्नहरू मात्रै गरेर पनि के पो हुन्छ र? हामीलाई चाहिएको त काम नै हो, एक्सन नै हो। हामी त उत्तरार्धमा पुगिसकेकाहरू, उहिले युवा उमेरमा भए धेरै कुरा गर्ने आँट जाँगर पनि आउँथ्यो। संसारै आफैले बनाउने पो हो कि भन्ने पनि लाग्थ्यो। यो गफ होइन, भावनाको कुरा थियो। तर वास्तवमा अनुभवले, जीवनले जवाफ दिँदै गयो, संसार त आफै बनेको छ नि, प्रकृति त आफैले निर्माण गरेको, यो प्रकृति त हामीले निर्माण गरेको होइन।

आफूले गर्न सक्छु गर्छु भनेर बाचा हाली भोट माग्ने नेताहरूको हो, राज्यको हो। तर सधैँभरि यो मामलामा किन कमजोर हुन्छ, किन व्यवस्था हुन्छ, किन ध्यान पुग्दैन, यो चाहिँ प्रश्नहरू। विकास भनेको भन्ना साथ फू मन्तर गर्दैमा तुरन्तै आउँदैन, यो थाहा छ। केही केही त सुधार हुँदै जानुपर्ने हो नि। पहिलेको दाँजोमा सहरभित्र केही बाटोको सुधार, फराकिलोपन, बाटो नबनेको भन्न पनि मिल्दैन, केही कुराहरू देख्न सकिन्छ होइन। तर सबै कुरा एकैचोटि बन्छ भनेर भन्न मिल्दैन भनेर हामी बारम्बार भन्छौँ पनि, तर दुर्गम ठाउँमा पुग्न अझै कति समय लाग्ने हो। रसुवाको बाजेले ठिक कुरा सिकाएको छ, देशलाई हामी मान्छेलाई नयाँ बस्ती नै बनाउनु बाँकी छ। अन्य ठाउँमा पनि यस्तो खतरा नआउला भन्ने छैन। सोलुको एकजना हामीसँगै जाने युवा भाइ कर्ण राईको कुरा सोलुकै अर्को एकजना युवा मित्रसँग कुरा गर्दा थाहा भयो, कहाँ एकजना मात्र हो बगेको हो र दिदी, 20 भन्दा बढी त सोलुको मात्र गाइड भरिया विभिन्न पेसामा लागेकाहरू परेका छन् भन्ने सुन्दा म झन् दिल परे। अझै सोलुमा पनि त्यस्तो खतरा छ भनेर सुन्दाखेरि मन भारी भयो। भविष्यको बारेमा अहिलेदेखि चिन्ता नलिनु नै राम्रो, आवश्यक ठाउँमा आवश्यक सुधार गर्न सुरु गर्नु भने राम्रो होइन। अनित्यताको कुरा त अनुमानित मात्र हुँदैन, हामीसँगै यात्रा गर्नेहरूमध्ये कतिजना त गुमायौँ नै, रसुवामा नै छोड्नुपर्ने भएकोले। हामीसँगै मानसरोवर पुगेर केरुङका अब सँगसँगै केरुङ हाँस्दै कुरा गर्दै गएकाहरूमध्ये पनि स्वास्थ्यको कारण कोही कोही अस्पताल पुग्नु पर्यो, कैलाशसम्म पुग्न गाह्रो भयो, कोहीलाई भने अस्पतालबाटै तुरन्तै हेलिकप्टर चढेर नेपाल फर्काउनु पनि पर्यो। दुःखको कुरा, गएको आइतबार सुने एकजना हामी मध्येको एकजना सहयात्री मीरा भट्टले धरती नै छोड्नु भएछ त्यति बेला गाह्रो भएर। उहाँलाई बगाएको थिएन, पानीले बगाएको थिएन, जीवनसाथीसँगै हिँड्नुभएको र सँगसँगै हाँसी रमाएर हिँड्नुभएको, तर अक्सिजनको कमी भयो, गाह्रो भयो उहाँलाई। ल अन्य सबै जीवन छोडेर जानेहरूमा सबैलाई म यहीँबाट हार्दिक श्रद्धाञ्जली भन्छु र अर्पण गर्छु। जो जो अब यो 9-10 दिनमा पनि जीवन खोज्नेहरू, जीवनलाई चाहिँ जीवनको गीत गाउनेहरू, जीवनप्रति बाँच्ने इच्छा गर्नेहरू भनौँ न सक्नेहरू, अब बेला नपरिसकेकाहरू 11 दिनसम्ममा पनि, 9 दिन 10 दिन 11 दिनसम्ममा पनि जीवनको गीत गाएर बाँच्ने कोसिस गर्दै, केही नखाइकन होइन, पानीलाई चाहिँ त्यही पानीलाई चाहिँ पनि सफा गरेर खाएर अनि सुरुङबाट निस्किन पाउनुभयो। उहाँहरूबाट जीवनमा साहस सौन्जेलसम्म आस हुँदो रहेछ भन्ने कुरा सिकौँ र जीवनको यो बाँकी भएको जीवनमा कहिले पनि कदापि पनि कसैको नराम्रो कुरा सोच्न नपरोस्, सबैको जीवनको बारेमा राम्रो सोच्न पाऊँ, सबैको सक्ने जति असल कर्म गरेर कुशल कर्म गरेर जीवनलाई अगाडि बढाउन सकौँ, यही हो हाम्रो बाँकी भएको बाटो पनि। सबैको जय होस्। भवतु सर्वमङ्गलम्। भवतु सब मंगलम।

0: त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका, नेपाटप सब ठिक ठाक।
1: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज। हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज।
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
3: तपाईँ अहिले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अब सुनौ पानी र सरसफाई सम्बन्धी विषयवस्तुहरू समेटिएको रेडियो कार्यक्रम पानी र सरसफाईका कुरा। पानी र सरसफाई विज्ञ आनन्द गौतमबाट।
4: रेडियो सगरमाथा सुनेर बसिरहनु भएको सम्पूर्ण तपाईँमा म आनन्द गौतमको नमस्कार। सदाको आइतबार बिहान जस्तै आज पनि म पानी र सरसफाई कुराकानी गर्न तपाईँहरू समक्ष आइपुगेको छु। भोटेकोशीमा आएको बाढीले खानेपानी सरसफाईको क्षेत्रमा पनि ठुलो क्षति गर्यो। प्रारम्भिक सर्वेक्षण अनुसार खानेपानीका 55 आयोजनाहरूमा क्षति भएको देखाएको छ। त्यस्तै गरेर त्रिशुलीमा निर्माणाधीन 2 ढल प्रशोधन केन्द्र बाढीले बगाउँदा 11,38,00,000 बढीको क्षतिको अनुमान गरिएको छ। खानेपानीको क्षेत्रमा पनि 65 करोडसम्मको क्षति भएको भनेर भनिएको छ। त्यस्तै गरेर यो जुन बाढीपछि आपतकालीन अवस्था आइसकेको अवस्थामा ती जुन अस्थायी केन्द्रहरूमा बसिराख्नु भएको जुन बाढीबाट प्रभावित जनसमुदायहरू हुनुहुन्छ उहाँहरूलाई फेरि कुनै सङ्क्रमण नहोस् भन्ने हिसाबले बाढी प्रभावित क्षेत्रहरूमा हैजाको खोप 21,000 पठाएको भनिएको छ। त्यस्तै गरेर विभिन्न सङ्घ संस्था र सरकारी क्षेत्रहरूबाट यो खानेपानीको परीक्षणको लागि पनि किटहरू पठाइएको छ। यस हिसाबले गर्दा सरकारको नेतृत्वमा कामहरू भइरहेको छ। त्यसमा सङ्घ संस्थाहरूले पनि काम गर्नु गरिराख्नु भएको छ। यो एकदमै प्रेरणादायक क्षण छ, किनभने एकातर्फ हामीले राष्ट्रको ठुलो जन र धनको हामीले क्षति बेर्नु परेको छ, कतिपय आफन्तहरू हामीले गुमाएका छौँ। यो यति सहज परिस्थिति होइन, त्यस्तो यो असहज परिस्थिति, एकदमै प्रेरणादायक परिस्थितिमा पनि नेपाली जनताहरूले हातेमालो गर्दै जुन किसिमले काम गर्नुभएको छ यो अत्यन्तै सराहनीय छ। अब हामीले रसुवाको जुन भोटेकोसीले गर्दा जुन बाढी आयो, यस्तो प्रकारको बाढी भविष्यमा नआओस् भनेर त कामना गर्नुपर्छ, किनभने यो नेपालीहरूको लागि एकदमै अपूरणीय क्षति भयो। तर विडम्बना के छ भने विभिन्न अध्ययन अनुसन्धानहरूले के पनि देखाएको छ भने नेपालका हिमतालहरू भविष्यमा अझै फुट्छन्, होइन, त्यो सम्भावना अझै छ। त्यस हिसाबले गर्दा अब हिमताल फुटेर जुन बाढी जुन हिमतालबाट निस्किने नदीहरूमा आगामी दिनमा पनि आउन सक्छ, किनभने विगतमा पनि हामीले जुन सुक्खा समयमा पनि सेती नदीमा जुन प्रकारले एउटा बाढीको सामना गरेका थियौँ, यस्तै गरेर हामीले हरेक वर्ष सामना गरेका छौँ। यो हिसाबले पनि अब हामी भोलिका दिनमा नेपालले कतिसम्म विश्वव्यापी रूपमा जलवायु परिवर्तनलाई कम गराउनको निम्ति पैरवी गर्न सक्ला, त्यो त अब सरकारको नेतृत्वमा काम हुँदैछ। अब विश्वव्यापी रूपमा हामी जस्तै अन्य देशहरूले पैरवी गरेर जुन किसिमले हरित ग्यास उत्सर्जन हुन्छ त्यसको मात्रामा कम हुँदै गएर विश्व तापमान हामीले कम गराउन सक्यौँ अथवा त्यसलाई कायम गर्न राख्न सक्यौँ भने एउटा सुखद पक्ष होला, तर त्यो त्यति सजिलो त देखिँदैन। यसले हामीले के अब हामी के कुराको अनुमान गरेर तयारी अवस्थामा रहनुपर्छ भने विश्वको तापमान बढ्दो छ, त्यो तापमान बढ्दै गर्दा हाम्रा हिमालहरू अझै बढी तात्दैछन् र हाम्रोमा आउने पानीको जुन प्रक्रिया छ त्यसमा फेरबदल छ जुन हामीले अहिले पनि बुझिसकेका छौँ। यो हिसाबले गर्दा अब हामीले रसुवाको बाढीले खाने पानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा पारेको असरले हामीलाई के कुरा सिकायो जस्तो लाग्छ भने मलाई हामीले आजका दिनसम्म काम गर्दाखेरि खाने पानी सरसफाइमा सामान्य अवस्थालाई हेरेर हामीले काम गर्थ्यौँ। भन्नुको अर्थ अहिले पनि म नेपालका कतिपय पहाडी क्षेत्रहरूमा जाने गर्छु, ती पहाडी क्षेत्रहरूमा मानिसहरूले सजिलैसँग आकाशबाट पानी आउँदा घरमा पानी धमिलो आउँछ भने त्यसलाई स्वीकार गर्नुभएको छ। यदि सेवा प्रदायकहरूको जुन सेवा दिने दायित्व हुन्छ त्यो दायित्वमा हामीले सुधार गर्ने हो भने सायद जुन आकाशबाट पानी आउँदा बित्तिकै घरमा धमिलो पानी खस्ने अवस्था आउने थिएन। अब त्यसो त हामीले पहाडी क्षेत्रका गाउँ बस्तीका मात्र कुरा होइन, काठमाडौँ उपत्यकामा पनि बर्खा लागेसँगै हामीले मेलन्चीको पानी काठमाडौँ ल्याउँदैनौँ। यसको भन्नुको अर्थ हामीले काम गर्दा अझै पनि यो जलवायु उत्थानशीलको कुरालाई ध्यानमा राखेर काम गरेका छैनौँ। यो अब केही कामहरू भएका छन्, अब पुरैमा भन्न खोजेको मैले होइन, केही स्थानहरूमा अहिले जलवायु उत्थानशीलसँगै जोडिएर परियोजनाहरू बनेका छन् तर त्यसको जुन लागू गर्ने तहमा हेर्दाखेरि पनि केही कमजोरीहरू देखिन्छ। अब हामीले सोच्नुपर्ने बेला भनेको के आयो भने अब सामान्य तरिकाबाट खानेपानी, सरसफाइ र स्वच्छताका प्रणालीहरू निर्माण गर्दा अब हामीले जलवायु उत्थानशीलको कुरालाई कसरी जोड्ने र भविष्यमा यस्ता घटना हुँदाखेरि पनि प्रभावित क्षेत्रहरूमा जति सको छिटो खानेपानी, सरसफाइ र स्वच्छताको सेवा कसरी पुर्याउने भन्ने विषयमा हामीले अब छलफल, बहस र यसको योजना बनाउनु पर्ने देखिन्छ। अहिले नेपालका अधिकांश स्थानीय सरकारहरू भनौँ न स्थानीय सरकारहरूमा अहिले खानेपानी, सरसफाइ र स्वच्छताको योजनामा काम भइरहेको छ। ती योजनाहरू बन्दै गर्दाखेरि पनि त्यहाँ हामीले जलवायु उत्थानशीलको कुरालाई त्यति जोडको साथ राखिएको छैन। अझ आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छताको जोगो कसरी गर्ने भनेर पनि हामीले त्यति सोचिएको छैन। त्यो काम गर्दा हामीले के सोचेका छौँ भने अहिले भएका खानेपानीका प्रणालीहरूको अवस्था के छ, ती खानेपानी प्रणालीहरूको सुचारूपणको अवस्था के छ, त्यसमा कति खानेपानीका संरचनाहरू छन्, ती खानेपानीका संरचनाहरूलेमा कुन मूल प्रयोग गरेर पानी ल्याइएको छ र कुन कुन बस्तीहरू खानेपानीको सेवाबाट वञ्चित छन् र कुनमा भोलिका दिनमा हामीले स्रोत पहिचान गरेर पानी दिन सक्छौँ भन्नेसम्मको हामीसँग तथ्याङ्क छ। त्यो तथ्याङ्कले हामीले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता पुर्याउनको निम्ति हामीलाई कति रकम आवश्यक पर्छ भन्ने हिसाबले पनि त्यसमा निकालिएको छ। तर त्यसमा कस्तो प्रकारको प्रकोपहरू आउन सक्छ, त्यो प्रकोपले गर्दा विपद निम्ताउन सक्छ कि सक्दैन, विपद आइसके पछाडि आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छताको जोगो कसरी गर्ने र स्थानीय सरकारले आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छताको सेवा पुर्याउनको निम्ति कस्तो तयारी गर्ने भन्ने विषयमा त्यो अहिले बनिरहेको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना पनि चुकेको देखियो। अब यो रसुवामा गएको बाढीले बस्ती नै बगाएर लगेको अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छता जुन तहले छलफल हुनुपर्छ त्यो त भएको छैन, तर फेरि त्यहाँबाट प्रभावित भएर अस्थायी सेवा केन्द्रहरूमा गएर बसिराख्नु भएको समुदायहरूको लागि भने पहिलो प्राथमिकता खानेपानी, सरसफाइ र स्वच्छता परेको छ। त्यसको लागि अहिले कामहरू भएका छन् सरकारकै नेतृत्वमा, ती अस्थायी केन्द्रहरूमा खानेपानी सरसफाइ र स्वच्छताको सुचारू हुनको निम्ति कामहरू भइरहेका छन्। अब हामीले त्यहाँबाट सिकेर होइन रसुवाबाट सिकेर अन्य नदीका तटीय क्षेत्रहरूमा भएका बस्तीहरूमा अब हामीले सामान्य अवस्थाबाट खानेपानी सरसफाइ र स्वच्छताको काम गरेर हुन्छ या हुँदैन भनेर सोच्नुपर्ने बेला आएको छ। अब हामीले सामान्य अवस्थामा काम गरेर भोलि विपदको बेलामा हामीले त्यहाँ खानेपानी सरसफाइ र स्वच्छताको सेवा दिन सक्दैनौँ। त्यसको लागि पहिलो हामीले हेर्नुपर्ने कुरा के रहेछ भने स्थानीय स्तरहरूमा बनेका नीति कानुन ऐन योजनाहरू कस्ता छन्, त्यसमा विशेष गरेर खानेपानी सरसफाइ र स्वच्छतामा, त्यस्तै गरेर जलवायु परिवर्तनसँग सम्बन्धित नीति नियम ऐन कानुनहरू के कस्तो बनेको छ भनेर हेर्नु पर्यो। खानेपानी सरसफाइ र स्वच्छतामा काम गर्नेहरूले जलवायुको परिवर्तनको कुरा, यसबाट पर्ने असरको बारेमा के कुरा लेख्नु भएको छ, त्यहाँ उहाँहरूले प्रकोपको बारेमा, विपदको बारेमा, जोखिमको बारेमा, जोखिम क्षेत्रको बारेमा, जोखिमपूर्ण योजनाहरूको बारेमा चर्चा गर्नुभएको छ कि छैन। त्यस्तै जलवायुमा काम गर्नेहरूले भोलिका दिनमा जलवायु परिवर्तनको कारणले गर्दा आएको प्रकोपले निम्ताउने विनाशको अवस्थामा कसरी खानेपानी सरसफाइ र स्वच्छताको पहुँच सुनिश्चित गर्न सकिन्छ भनेर सोच्नु भएको छ कि छैन, त्यसमा पनि हामीले हेर्नुपर्ने हुन्छ। र यसमा हामीले के बुझ्नु पर्यो भने खानेपानी सरसफाइ र स्वच्छतामा काम गर्दैछौँ भने त्यहाँ जलवायुको कुरा आउनु पर्यो, यदि जलवायु परिवर्तनमा हामीले काम गर्दैछौँ भने त्यहाँ खानेपानी सरसफाइ र स्वच्छताको कुरा आउनुपर्ने देखिन्छ। अर्को यो आपतकालीन अवस्थामा हामीले काम गर्नको निम्ति भोलिका दिनमा अहिले हामीले समाजमा छुटाइराखेको कुरा होइन छुटिराखेको कुरा के हो भने अपाङ्गतामा पारिएका व्यक्तिहरू, एकल महिला, त्यस्तै गरेर सीमान्तकृत बुढाबुढी र साना बालबालिकाहरूलाई त्यो अवस्थामा हामीले सेवा कसरी दिन्छौँ भन्ने हिसाबले पनि हामीले सोच्नुपर्ने बेला आइसकेको रहेछ। एक घर एक धारा त हामीले भन्यौँ, अब घरमा सबै मान्छेहरू विपद आउँदाखेरि भागेर अन्यत्र जान सक्लान्, तर अपाङ्गतामा पारिएका व्यक्तिहरू उहाँहरू त्यहाँबाट छोडेर जान सक्ने अवस्था हुँदैन, त्यो अवस्थामा उहाँहरूलाई हामीले कसरी स्थानान्तरण गर्ने र त्यो स्थानान्तरण गरिएर राखेको अस्थायी सेवा केन्द्रहरूमा पनि खानेपानी सरसफाइ र स्वच्छताको सेवा कसरी पुर्याउने भन्ने हिसाबले हामीले सोच्नुपर्ने देखिन्छ। अब अर्को के पनि भने स्थानीय स्तरमा काम गर्ने सरकारवालाहरूमा विशेष गरेर नीति निर्माण तहमा बस्ने स्थानीय सरकार, सेवा प्रदाय गर्ने जस्तो नेपालको धेरै स्थानमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू हुनुहुन्छ, उहाँहरू र जनताहरूको बिचको त्रिकोणात्मक सम्बन्धलाई सुधार गर्नुपर्छ। त्यो त्रिकोणात्मक सम्बन्ध सुधार गर्नको निम्ति आवश्यक नीति कानुन कार्यविधिहरू के हुन् त्यसको बारेमा हामीले छलफल गर्नु पर्यो, त्यो कुरा पत्ता लगाउनु पर्यो, र त्यसको बिचमा खाडल के छ भन्ने कुराहरूको पनि हामीले पत्ता लगाउनु पर्ने हुन्छ। यस हिसाबले गर्दा हामीले जब जति सको सेवा प्रदायकलाई मजबुत बनाउन सक्यौँ त्यति जनताले सेवा राम्रो प्राप्त गर्नुहुन्छ। सेवा प्रदायकलाई मजबुत गराउनको निम्ति जनताहरूले प्रश्न गर्नु पर्यो, यदि सेवा राम्रो आएको छैन भने सरकारले उहाँहरूको नियमित कार्य सम्पादन सूचक बनाएर उहाँहरूको काम के कस्तो भइरहेको छ त्यसको मूल्याङ्कन गर्नु पर्यो, यदि उहाँहरूको क्षमता विकासको आवश्यकता छ भने क्षमता विकास गराउनु पर्यो, आर्थिक लगानी गर्नुपर्छ भने आर्थिक लगानी गर्नुपर्ने देखिन्छ, त्यो अर्को काम हो। अब हामीले स्थानीय सरकारसँग काम गर्छौँ, स्थानीय तहमा काम गर्छौँ, केन्द्रले काम गरे पनि, प्रदेशले काम गरे पनि, काम गर्ने स्थान त स्थानीय तह नै हुन्छ। स्थानीय तहहरूमा काम गर्दाखेरि अब स्पष्ट रूपमा हरेक स्थानीय तहहरूमा यो जोखिम पहिचान गरेको नक्सा जरुरी भयो। अझ खानेपानी सरसफाइ स्वच्छताको क्षेत्रमा कुरा गर्दाखेरि हामीले बनाउने सङ्कलन टङ्कीहरू, हामीले ल्याउने पाइपहरू अथवा अन्य हामीले सरसफाइ र स्वच्छताका पनि यदि हामीले संरचनाहरू बनाएका छौँ भने नि ती संरचनाहरू बनाउँदा यदि हामीसँग जोखिम पहिचान भएको हामीसँग नक्सा हुन्थ्यो भने त्यो स्थानमा पक्कै हामीले बनाउँथेनौँ जुन स्थानमा देखियो। यस हिसाबले गर्दाखेरि अब हामीले आपतकालीन अवस्थामा पनि खाने पानी सरसफाइ र स्वच्छताको जोगो कसरी गर्ने भन्ने हिसाबले सम्पूर्ण स्थानीय तह र खाने पानी सरसफाइका सेवा प्रदायकहरूलाई त्यो हिसाबले मजबुत बनाउन सकियो भने पक्कै पनि यस्तो घटना हुँदाखेरि पनि हामीले खाने पानी सरसफाइ र स्वच्छताको सेवा आम जनतालाई दिन सक्छौँ भन्दै मैले आजको रेडियो कुराकानी यहाँ अन्त गर्दछु। हस्त, नमस्ते, धन्यवाद।

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप युपिपिसीको झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर,

0: नबिल ब्याङ्क सँगै अघि। हाम्रो पन, हाम्रो गौरव,
1: नेपाली रेडियो, नेपाली आवाज,
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: बातमा डबलीबाट नमस्कार, म दीपक गरियालको। आज बातमा डबलीमा हामी म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पको उत्तरी क्षेत्रमा रहेको पञ्चकुण्ड तालका बारेमा कुराकानी केन्द्रित गर्छौँ। खास गरी पञ्चकुण्ड ताल प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै महत्त्वपूर्ण छैन, पछिल्लो समय यो क्षेत्रमा पदयात्रा र पर्यटनका दृष्टिकोणले पनि निकै चर्चामा आउन थालेको छ यो क्षेत्र। तर बदलिँदो जलवायु, बढ्दो तापक्रम र हिमनदीमा भइरहेको परिवर्तन र हिमाली क्षेत्रमा देखिन थालेका अन्य वातावरणीय जोखिमका कारण यस्ता उच्च हिमाली तालहरूको अवस्था र सम्भावित जोखिमका बारेमा प्रश्नहरू पनि उठिरहेकै छन्। यसै सन्दर्भमा पञ्चकुण्ड तालको भर्खरै स्थलगत अध्ययन गरेर काठमाडौँ फर्कनुभएका अनुसन्धानकर्ता तथा इन्जिनियर कृष्ण गौतमसँग आज म वातावरण डबली केन्द्रित गर्छु। उहाँ यति बेला हामीसँग रेडियो शर्माथको स्टुडियोमा हुनुहुन्छ र पञ्चकुण्ड तालको वर्तमान अवस्था कस्तो छ, जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पारेको प्रभाव, वरपरका हिमनदी र हिमतालमा भइरहेको परिवर्तन तथा ताल विस्फोटजन्य बाढी अर्थात् ग्लफको सम्भावित जोखिमका बारेमा पनि म उहाँसँग केन्द्रित हुन्छु। म सबैभन्दा पहिले त वातावरण डबलीमा कृष्णजीलाई स्वागत गर्छु। कृष्णजी, यहाँलाई स्वागत छ।
1: धेरै धेरै धन्यवाद सर।
0: आराम हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: भर्खरै तपाईँ अब यो पञ्चकुण्ड तालको स्थलगत अध्ययन पुरा गरेर फर्कनु भएको छ, अहिले तालको समग्र अवस्था कस्तो छ, यतैबाट कुरा सुरु गरौँ।
1: हजुर, धन्यवाद। अब हामी अस्ति 5 सेप्टेम्बरमा 20 गते चाहिँ हामी 4 जनाको ग्रुप मिलेर भोटेकोसीमा आएको फ्लडले गर्दा अनि त्यहाँ के छ त जाउँ न भनेर हामी 4 जना चाहिँ काठमाडौँबाट यात्रा गरेर त्यहाँ पुगेर फर्किँदाखेरि म चाहिँ विशेष गरी योसँग 5 पटक पुगेँ।
0: सेप्टेम्बर कतिमा भन्नुभयो?
1: 5 भनेको 20 गते।
0: यही 20 गते?
1: हजुर, यही अहिले हाम्रो 20 गते गएँ अनि म 5 पटक भयो र म प्रत्येकचोटि जाँदाखेरि प्रत्येक त्यो जुन तालमा भएको ग्लेसियरहरूको मुभमेन्ट म देखिरहेको हुन्थेँ अनि यसपालि पनि जाउँ न भनेर टाइम मिलाएर हामी 4 जनाको ग्रुप गयौँ र अनि फोटोहरू लिएर अनि अलिअलि जिपिएस ट्र्याक गरेर पहिलाको डाटासँग ट्याली गर्न र स्थानीयसँग चाहिँ त्यो तालको के छ कस्तो छ र अब आउँदै गरेको सिजन छ हाम्रो पर्यटकको ट्रेकिङ रुट। यो बोर साल पनि निकै पर्यटन थियो कि नसक्नु पर्यटक गएको भएर यसपालि पनि के कस्तो छ, संरचनाहरू के बनेका छन्, फुटट्रेलहरू कस्तो छ र त्यो पञ्चकुण्डको अवस्था के छ भनेर हामी चाहिँ पहिलो ग्रुप हामी पुगेर सफल काठमाडौँ आइपुगेका छौँ।
0: हजुर, अब जस्तो भनौँ न, तपाईँले जुन तालको जुन अवस्था छ नि, पञ्चकुण्ड तालको त्यो भौगोलिक अथवा जलवैज्ञानिक अवस्था कस्तो छ, त्यो के तपाईँले अलिकति अध्ययन गरेको पाटो चाहिँ बताइदिनुहोस् त। त्योभन्दा पनि पहिले तपाईँ इन्जिनियर होइन?
1: हजुर।
0: इन्जिनियरहरूबाट चाहिँ धेरै अपेक्षा समाजले गरेको हुन्छ कि?
1: हजुर,
0: तपाईँको अलिकति आफ्नो ब्याकग्राउन्ड चाहिँ भन्नुहोस् त।
1: एकदम
0: अनि सजिलो हुन्छ कि?
1: एकदम। अब इन्जिनियरिङ भनेको हाम्रो समाज के सोच्छ भने ठुल्ठुलो संरचना बनाउने, ठुल्ठुलो व्यापारिक कुराहरू व्यापार गर्ने, ठुल्ठुलो उद्योगहरू गर्ने, भवन बनाउने, रेलवे बनाउने होइन। तर हाम्रोमा इन्जिनियरिङ भनेको चाहिँ सानो कुरालाई नै साइन्टिफिक अथवा इन्जिनियरिङ ब्याकग्राउन्डबाट चाहिँ अध्ययन गरिँदैन। त्यही सिलसिलामा चाहिँ म पास आउट हुने बित्तिकै मैले लगभग नेपालको अधिकांश 70-80 जिल्ला चाहिँ पर्सेन्ट एरिया चाहिँ म पुगेको छु। त्यहाँ जाने क्रममा अधिकांश चाहिँ हिमाली भेगै, जस्तै अहिले रिसेन्ट चाहिँ मैले हिमाली तालहरूको चाहिँ प्रत्यक्ष आँखै अगाडि देखेको हुनाले मलाई नि अचम्म लाग्छ। तालमाथि हिँड्दैखेरि त्यहाँ हिँडिरहेको मान्छेहरूले भन्दै हुन्थ्यो, यो ताल पहिला यहाँ थियो, यो ढुङ्गा त्यहाँ थियो सर, अहिले यहाँ आइसक्यो भन्दा मलाई गफ लागे जस्तो लाग्थ्यो। अनि तालमै हिँड्दाखेरि मान्छे त्यहाँको बटुवाहरूले अथवा ट्रेकरहरूले अनि त्यहाँको पोटर दाईहरूले नि गाइडहरूले के भन्नुहुन्थ्यो, सर यहाँ चाहिँ छिटो छिटो जाउँ भाइ, यो त जतिखेर पनि बग्न सक्छ भन्नुहुन्थ्यो। अनि होइन होला भने अनि काठमाडौँ आएर रिसर्च गर्दै जाँदाखेरि सेटेलाइट इमेजहरू यो हेर्दाखेरि चाहिँ त्यो देखेँ। र रिसेन्ट चाहिँ मैले चाहिँ बुद्ध हिमाल ग्रेट लेक सर्किट ट्रेलमा चाहिँ, अब ग्रेट लेक सर्किट ट्रेल भने चाहिँ मनासलुको यो दक्षिण भेगमा ठुल्ठुला तालहरू रहेछन्, त्यो अध्ययन गर्ने बेलामा झन् मलाई मोटिभेट भयो। तालहरूको हो यस्तो पनि हुने रहेछ, बिहान एउटा हुने।
0: तपाईँ हिमाली क्षेत्रका तालहरूको अध्ययन गर्दै हिँड्ने मान्छे होइन, अहिले अध्ययनकर्ता भनौँ, अनुसन्धानकर्ताको रूपमा तपाईँ हुनुहुन्छ होइन।
1: हजुर,
0: तपाईँ जुन पञ्चकुण्ड ताल, आज चाहिँ म अलिकति पञ्चकुण्ड तालमै केन्द्रित हुन्छु तपाईँसँग होइन। पञ्चकुण्ड तालको जुन भौगोलिक भनौँ न, यो म्याग्दी जिल्लामा पर्यो, यसको मुख्य पानीको स्रोत कहाँबाट आउँछ त्यो
1: एक्ज्याक्टली? म यसलाई थोरै हाम्रो अन्नपूर्ण रेन्ज जुन अहिले एकदम चलेको अन्नपूर्ण बेस क्याम्प अन्नपूर्ण भनेको त्यो चाहिँ साउथतिर पर्यो, जुन चाहिँ यो घोरेपानी ट्रेक हुँदै होइन देउराली हुँदै जान्छन् माछापुज्री बेस क्याम्प हुँदै ठ्याक्क त्यसैको नर्थतिर, उत्तरतिर चाहिँ 3 छ, एउटा अन्नपूर्ण भयो, उता निलगिरी भयो, उता प्राय जाने चाहिँ के छ भने यो तिलिचो लेक पिक, यसको ठ्याक्क उत्तरतिर चाहिँ एउटा ठुलो खाडल छ क्या, त्यो खाडल त्यहाँबाट एउटा भकुण्डो फाल्यो भने यता साउथतिर जान्छ, उता हान्यो भने हाम्रो तिलिचो जान्छ, अनि यतातिर चाहिँ निलगिरी भयो। यसको सबै तिनतिरको चाहिँ एउटा सङ्गम बनेको छ त्यो भूगोल
0: त्रिवेणी टाइप
1: एक्ज्याक्टली होइन। अनि त्यसमा चाहिँ के छ भने त्यसको मेन सोर्स चाहिँ के भयो, अन्नपूर्ण भयो, अन्नपूर्ण फ्लेन्स भयो, निलगिरी भयो, अनि यताबाट आउने चाहिँ तिलिचो पिकको आइस जुन पग्लिन्छ तिनीहरू सबै आएर पाँचवटा कुण्ड, पहिला चाहिँ पाँचवटै कुण्ड थियो तर अहिले त कुण्ड चाहिँ छैन है,
0: नाम मात्रै पाँच कुण्ड
1: एक्ज्याक्टली, कुण्ड चाहिँ पाँचवटा थियो। त्यही अधिकांशले सोच्छ पाँचवटा कुण्ड चाहिँ किन भयो भनेर, त्यो छैन, सानो सानो कुण्ड थियो अनि त्यही भएर यसलाई पाँच कुण्ड भनेको छ।
0: यसको जस्तो भनौँ त्यो यो पानीको स्रोत भने त्यो आफै त्यहाँ छ कि अब ग्लेसियरहरू पग्लेर त्यहाँ ताल बनेको के छ, त्यो स्रोत चाहिँ कहाँबाट आउँछ त्यहाँ
1: एक्ज्याक्टली? यो पञ्चकुण्ड नै के भने यो तिन चारवटा हिमशिरको जुन अन्नपूर्ण रेन्ज यिनी अघि मैले भनेका पिकहरू छ त्यसैको चाहिँ सोर्स नै त्यही हो, त्यो धेरै टाढा नै छैन, त्यसैको फेदमै सबै जम्मा भएको
0: गहिराई त्यसको आकार प्रकार साइज भन्छ नि त्यो पहिला कस्तो थियो अहिले कस्तो छ
1: एक्ज्याक्टली? एकदम प्रश्न राम्रो उठाउनु भयो। त्यो 2002 मैले एउटा डाटा भेटाएको थिएँ त्यो सेन्टिनलमा, त्यसको लम्बाइ हेर्दा जम्मा 224 मिटर जति थियो एप्रोक्सिमेटली होइन, अब तलमाथि भयो भने 250 त्यस्तै राखौँ, अहिले त्यो गर्दा 2400 मिटर चाहिँ त्यसको लम्बाइ छ क्या सम्बन्धा, अनि एरिया चाहिँ पहिला एरिया व्यापक छ। एरिया पनि के छ भने मलाई पनि अचम्म लाग्यो कि त्यो जुन मैले हेरिसकेको डाटा र इमेजमा कम्पेयर गर्दाखेरि पनि अहिले 20 वर्षमा 10 गुणाले बढेको छ त्यो
0: 224 मिटर थियो भने 2400 मिटर
1: त्यो एकदम
0: 10 टाइम्स भयो नि त,
1: त्यो त डिस्टेन्स लेन्थको कुरामा भयो, विड्थमा त त्यति धेरै छैन त्यो, तर लेन्थमा त्यो छ नि,
0: एरिया
1: गहिराई चाहिँ नाप्न नापिएको छैन, तर यसको जुन क्षेत्रफल छ नि पानीको सर्फेस एरिया चाहिँ 10 गुणाले बढेको छ, र वरिपरि भएको जुन माथिबाट डेब्रिज छ नि त्यो कन्टिन्युस खसिरहेछ, आँखै अगाडि पोहोर साल पनि ठुलो ग्लेसियर खसेर त्यो बादलसहितको तल गुफा फाँडसम्म आउँदाखेरि मान्छेहरू डराएर घरभित्र लुक्ने अवस्था थियो, त्यो पनि भाइरल भएको थियो भिडियो, तर भिडियोमा नै त्यो हामीले ट्रेकर्सले जो पर्यटन त उसले चाहिँ त्यसलाई रमाइलोमा लियो, तर त्यो दुखान्त कुरा हो।
0: अब तपाईँले त्यसो भनिरहँदाखेरि एउटा कस्तो पनि हामीले के म्यासेज दिन खोजिरहेछौँ भने यसको चाहिँ जोखिम छ है भन्ने कुरा मात्रै हो, यद्यपि यो भोटेको सीमा लेन्दे खोला जसरी आएर होइन जुन खालको विनाश गर्यो नि त्यो खालको जुन पूर्व सूचना प्रणाली नहुँदा चाहिँ विनाश भएको छ नि त होइन,
1: हजुर,
0: अथवा जसरी हुनुपर्थ्यो त्यो सूचना आएन र धेरै जनधनको क्षति यतापट्टि भएको छ है। तपाईँले जुन अब यसअघिको पञ्चकुण्ड ताल र अहिलेको पञ्चकुण्ड तालमा व्यापक फरक आएको छ, 10 टाइम्स यसको आकार बढिरहेको छ भनिरहँदाखेरि सायद अब यो जलवायु परिवर्तन अथवा बढ्दो तापमानले नै पञ्चकुण्ड क्षेत्रमा प्रभाव पारेको भन्न सकिने एउटा आधार त भयो होइन, त्यो त्यसलाई प्रमाणित गर्न स्थानीय अथवा वैज्ञानिकहरूको त्यस्तो केही सङ्केतहरू अब के छन् तपाईँले सरसर्ती हेर्दा चाहिँ?
1: एक्ज्याक्टली अहिले लेटेस्ट अस्ति मैले इसिमोडको पनि मैले रिसर्च हेरेको थिएँ, उहाँहरूले नि के भन्नुहुन्छ भने जस्तो यो अल्टिट्युडमा जुन माथिको हिम तालहरूको अध्ययन गर्न लजिङ फुडिङहरू पनि होइन त्यो पनि निकै महँगो हुने, र यो अहिले हामीले कुरा गरिरहेको नर्थ एबिसी अथवा पञ्चकुण्डमा चाहिँ यो चाहिँ बस्ती बसेको रिभर नेटवर्क होइन, एकै चाहिँ तातो पानीमा हो, र अर्को चाहिँ यसलाई चाहिँ अब अहिलेसम्म आजको मितिसम्म चाहिँ तातो पानीबाट माथिसम्म 3 हाइड्रोपावर यसमा बनेका छन्, त्यो हाइड्रोपावरको आफ्नो युजको लागि एउटा टेलिफोन टावर छ, त्यहाँभन्दा माथि चाहिँ कुनै पनि संरचना टेलिफोनको सञ्चार छैन, र एउटा विडम्बना अथवा एउटा जोखिम के छ भने जुन माथि ग्लेसियर खसेर तल आउँदा जुन गण्डकी अथवा बुढी त्यो काली गण्डकी छ त्यसमा आउँदा जम्मा जम्मै 17 किलोमिटर चाहिँ त्यो तल आइपुग्छ, भनेको हाम्रो स्टिप स्लोपमा चाहिँ त्यो
0: यसले तपाईँले त्यहाँ सङ्केत गरेपछि यो त यो काली गण्डकी हुँदै आउने हो
1: एक्ज्याक्टली, हजुर,
0: यो अब चर्चामा आइरहेछ नि म्याग्दी भनेर भनिरहेछ,
1: हजुर, म्याग्दी बजार,
0: म्याग्दी बजारलाई चाहिँ असुरक्षित हुन्छ भनिरहेछ, त्यसलाई सपोर्ट गर्यो यो कुराले,
1: हजुर, म्याग्दी बजार मात्र होइन म्याग्दी बजार हुँदै तातो पानी हुँदै लेते हुँदै माथि जाने त्यो लेतेसम्म त होइन, तर तातो पानी चाहिँ यसको आएर जुन जोइन्ट हुने जोइन्ट हो जुन रिभर नेटवर्क त्यहाँबाट तल चाहिँ तातो पानीदेखि तलको बस्ती चाहिँ एउटा जोखिम पनि छ।
0: यो जोखिमको कुरा जुन तपाईँले उठाउनु भयो नि अब यो पूर्व सूचना प्रणाली अब छैन भन्ने नै हो होइन,
1: हजुर,
0: अहिलेसम्म त्यस्तो विकास गरिरहेको छैन
1: छैन छैन
0: यो जोखिम चाहिँ कति तपाईँले हेर्दा चाहिँ जस्तो भनौँ न अहिलेको भोटेकोसीको लेन्दे खोलाको जुन हिसाबले आयो नि
1: हजुर
0: होइन त्यो आइस रक
1: हजुर ग्लेसियर
0: चाहिँ तल खस्यो
1: हजुर होइन
0: त्यसले गर्दाखेरि चाहिँ ठुलो चाहिँ क्षति भयो भनिरहँदाखेरि त्यहाँ चाहिँ कस्तो छ यो पर्मा फर्स्ट भन्छ होइन अब तपाईँहरूको टेक्निकल भाषामा होइन कस्तो छ त्यो चाहिँ?
1: यस्तो छ, अब मेल्टिङ हुने चाहिँ प्रोसेस छँदैछ, त्यो खसिसकेछ, तर यता भोटेकोसीको जस्तो कम्पेयर गर्न चाहिँ यता त्यस्तो धेरै छैन. एउटा मात्र एउटा के छ भने निलगिरीको जुन साउथ अलिकति ग्लेसियर पहिला धेरै पहिले खसिसकेको रहेछ, त्यहाँ चाहिँ छैन. त्यो भनेको छिँदै हुमखोलामा आउने हो. त्योभन्दा माथि जुन पञ्चकुण्ड नजाँदै सुनखोला छ, त्यो त्यहाँको नामै सुन, किनभने ढुङ्गाहरू पनि सुन जस्तो कलर भएको भएर, गोल्डन कलर भएको भएर, त्यहाँ माथि चाहिँ ग्लेसियर चाहिँ डिपोजिट छ. र अहिले त्यहाँको खोला पनि पोहोर साल परार सालभन्दा रिभरको डिस्चार्ज चाहिँ बढेको रहेछ स्थानीय अनुसार. त्यही भएर त्यहाँ माथि चाहिँ ग्लेसियर चाहिँ एकदम स्लाइडिङ हुने हुने जस्तो छ. तर कहिले खस्छ, कतिखेर खस्छ सकिँदैन, तर त्यो चाहिँ रिस्क नै छ अहिले. अरू चाहिँ त्यस्तो डराउनु पर्ने.
0: स्थानीयहरू चाहिँ के भन्छन्? अब तपाईँहरूले गएर हेरेर तपाईँहरूले चाहिँ आफ्नो जिपिएस युज गर्नुहुन्छ होइन तपाईँ?
1: हजुर.
0: तपाईँ अब जिपिएसमा काम गर्नुहुन्छ होइन, त्यहीँ बसेर गर्न त सकिँदैन,
1: सकिँदैन
0: बसेर. स्थानीयहरूको भनाइ चाहिँ कस्तो, पहिला कस्तो थियो अहिले कस्तो छ भन्ने कुरामा चाहिँ के भन्छन्?
1: एक्ज्याक्टली, हाम्रो त्यहाँ अब एक त त्यहाँ एक्सेसै थिएन रोडको, अहिले हाइड्रोले बनेपछि अहिले जान सकेको हो. त्यही पनि 2-3 वर्ष जति भयो एक्सेस भएको. त्योभन्दा पहिला मान्छे त्यति गइरहने ठाउँ चाहिँ होइन. र अहिले त्यहाँ गइरहनु भएको 42-43 पटक जाइसक्नु भएको आमाले भन्नुहुन्छ. उहाँले प्रष्टै भन्नुहुन्छ, पहिला सानो थियो खोला, मैले नपत्ताउँदा यत्रो भइसक्यो, ताल यत्रो भइसक्यो भन्नुहुन्छ. त्यही भएर उहाँहरूको डाटा, उहाँहरूको बोलीले पनि भन्छ कि यो चाहिँ एकदम अस्वाभाविक रूपमा बढेको छ.
0: अब त्यसो भने जुन हिमनदी पग्लिने दर होइन, त्यो त निकाल्नै पर्ला होइन, त्यो पनि हिमनदीको त्यो अवस्था, नयाँ हिमताल बन्ने प्रक्रिया त्यो पनि छ कि के छ?
1: नयाँ हिमताल त बन्ने प्रक्रिया भनेकै के भयो भने, पहिला 2002 त्यत्रो थियो भने अहिले 10 गुणा बढ्यो, त्यो एउटा ताल बन्ने प्रक्रिया नै भयो है. अनि त्यसबाट त्यो ताल बनिसकेपछि फुटेर निस्केर गइसकेपछि खोलाहरू बन्ने, हिमतालहरूबाट हिम नदीहरू बन्ने प्रक्रिया चाहिँ भइरहेछ.
0: कृष्णजी, अब अलिकति भनौँ न, यो पञ्चकुण्ड ताल आफैमा हिमताल जन्ने बाढी भनौँ न, ग्लफको एउटा सम्भावित जोखिम छ भन्ने तपाईँले अलिकति सङ्केत गरे जस्तो मलाई लाग्यो होइन. यो जोखिम छ भने त्यसको वैज्ञानिक आधार खोज्छन् कि मान्छेहरूले?
1: हजुर.
0: त्यो आधार चाहिँ तपाईँले एज ए इन्जिनियर
1: हजुर
0: के हो भन्नुहोस् त?
1: एक भनेको चाहिँ के छ भने, अघि नै हामी कुरा गऱ्यौँ त्यहाँ भएको जुन पहिला डिपोजिट भएको ग्लेसियर छ नि, त्यो अहिले छैन. म पहिला जाँदा जसरी गएको थिएँ, जसरी त्यो ठाउँमा मैले पिक्चरहरू हेरेको
0: थिएँ, त्यो छैन,
1: त्यो छ. अनि पहिला जाँदाको ग्लेसियर त्यहाँ छैन, त्यो जुन ओरिएन्टेसन जुन पोजिसनमा थियो नि त्यो चाहिँ छैन. अनि अर्को चाहिँ त्यो ताल जसरी बनेको छ जुन सेपमा, त्यो पनि ओरिएन्टेसन भइसकेको छ. त्यो ओरिएन्टेसन भन्नुको मतलब कस्तो हो भने, पहिलाको सेपको जुन तालको बिचमा रहेको जुन थुप्रो हुन्छ नि त्यो नै छैन, नयाँ अर्को कुनातिर बनेको छ. अनि साइड साइडबाट चाहिँ त्यो जुन डेब्रिजहरू छ, त्यो कन्टिन्युस मुभमेन्ट भइरहेको छ, झरिरहेको छ. दिउँसो पनि झर्छ, मेनली चाहिँ यो रातिको टाइममा चाहिँ स्लाइडिङ भइरहेको हाम्रो आवाजले नै सुनिन्छ त्यहाँ.
0: त्यो अनुभव गर्न सकिन्छ त्यहाँ पुग्दा होइन?
1: हजुर.
0: जस्तो लेन्दी खोलामा आएको बाढीपछि जुन हामीले यो पर्मा फर्स्ट भन्ने शब्द धेरै चर्चामा छ होइन, चट्टान र जमिनको स्थायित्वको प्रश्न पनि त्यो गम्भीर रूपमा उठेको सुनिन्छ होइन. यो पञ्चकुण्ड क्षेत्रमा चाहिँ पर्मा फर्स्ट पलाउँदै गएको वा जमिन अस्थिर बन्दै गएको कुनै त्यस्तो सङ्केत भेटियो तपाईँहरू?
1: अघि मैले भने जुन मेन चाहिँ तालै हो, हामीले हेर्ने भनेको तालै हो. र अर्को चाहिँ के हो भने, त्यो तालमा तारको तालको वरिपरि जुन जुन डेब्रिजहरू हुन्छ नि, अनि त्यो डेब्रिजहरूको मुभमेन्ट जुन मुभमेन्टहरू छ जुन स्लाइड भएको छ, त्यो नै हामीलाई चाहिँ एउटा प्रमाण हो अहिलेको लागि. र माथि जुन डिपोजिसन भएको आइस छ नि, त्यो आइस अथवा ग्लेसियर चाहिँ तल मुभमेन्ट भएको, त्यो आँखाले चाहिँ जज गर्न सकिँदैन, तर एउटा हामीले लिएको पिक्चरमा
0: जस्तो परिवर्तन तपाईँले पहिला लिएको तस्विर र अहिलेमा फरक
1: एकदम एकदम.
0: यो त्यो तालबाट जुन पानी हुन्छ नि त बाहिर जाने, त्यो कति सुरक्षित तरिकाले बाहिर जान्छ कि के छ त्यो?
1: अहिले त्यसको लागि चाहिँ हामीलाई एकदम खुसीको कुरा छ, त्यो चाहिँ राम्रोसँग आउटलेट चाहिँ राम्रो बनेको छ, ठुलो वाटरवे बनेको छ. त्यो चाहिँ हिउँदमा जाँदा हामी मजाले तर्न सक्छौँ भने, अहिले बर्खामा चाहिँ त्यसको डिस्चार्ज बढेको भएर तर्न चाहिँ हामीले सम्भव छैन यतिखेर चाहिँ.
0: भनेपछि त्यो
1: आउटलेट चाहिँ मजाको छ,
0: आउटलेट चाहिँ एउटा जोखिम कम हुने आधार पनि छ.
1: एक्ज्याक्टली
0: छ होइन.
1: हजुर.
0: अब कथम कदाचित त्यस्तो नहोस्,
1: हजुर,
0: त्यो ब्लक भएर त्यहाँ चाहिँ एमाउन्ट अफ वाटर भनौँ न पानीको भोल्युम चाहिँ बढेर भने फेरि त्यो
1: आउटब्रस्ट हुने प्रोबेबिलिटी न्यून छ,
0: न्यून छ होइन,
1: न्यून छ.
0: तर अब जस्तो भन्नु, यो लेन्दी खोलामा आएको बाढीपछि हामीले जुन एउटा भनिरहेछौँ नि, यस्तो एउटा त्रास पनि छ कि फेरि?
1: हजुर हजुर.
0: त्रास नहोस् भनेर भन्दा पनि त्यो यथार्थ कुरा के हो जनताले फेरि जान्न पाउनु पऱ्यो कि, त्यो अधिकार पनि हो कि होइन?
1: हजुर.
0: सूचना पाउने अधिकार हो नि त,
1: पूर्व
0: सूचना प्रणाली भनेर त हाम्रो संविधानमा नै लेखेको छ।
1: हजुर हो,
0: अब त्यो पाउने कुरामा त फेरि अध्ययन अनुसन्धान त्यहाँको अवस्था के छ, अब तपाईँहरू भर्खर जानुभएको छ होइन, यो तपाईँहरूको अध्ययन अनुसन्धान त इन्जिनियरिङ पार्टबाट भयो होइन, सरकारी लेभलबाट पनि त्यसमा केही भएको छ अथवा के छ तपाईँसँग सूचना चाहिँ?
1: अहिले म त्यति डिटेलमा चाहिँ त्यहाँसम्म पुगेको छैन, तर यो अघि मैले भने जुन हाम्रो भूगोल जुन माउन्टेनिङमा रिसर्च गर्नलाई निकै कस्टिङ नै छ क्या, सानो एउटा ब्याट्रीहरू।
0: तपाईँहरूको अनुसन्धान चाहिँ आफै टिमले गर्यो कि कस्तो के हो?
1: हामी तिन चारजनाको ग्रुपमा चाहिँ म इन्जिनियरिङ है, एकजना चाहिँ कम्प्युटर इन्जिनियर्स हुनुहुन्थ्यो भने अर्को चाहिँ सोसल साइन्सको हुनुहुन्थ्यो अनि एकजना चाहिँ हाम्रो सहयोगी हुनुहुन्थ्यो र हाम्रो स्थानीय लोकल तेज गुरुङ दाईले पनि सपोर्ट गर्नुभएको थियो अनि अर्को श्याम पूर्जा दाईले पनि सहयोग गर्नुभएको थियो। त्यसको लागि चाहिँ हामीले कोअर्डिनेसन गरेको ताकि पञ्चकुण्डमा जाँदाखेरि चाहिँ हामीलाई त पुगेर मात्र भएन त्यहाँ बस्नलाई लजिङ फुडिङ चाहिँ उहाँहरूले चाहिँ सहयोग गर्नुभएको थियो।
0: भनेपछि त्यो चाहिँ उहाँहरू पनि इच्छुक यो अध्ययनभरि यसको यथार्थ विवरण चाहिँ उहाँहरू पनि चाहिरहनु भएको छ।
1: एक्ज्याक्टली, उहाँहरू चाहिँ काठमाडौँ इसी मोडमा पनि धाइरहनु भएको छ किनभने नेपाल यो एसियाको जुन माउन्टेन रेन्ज छ यसलाई अनुसन्धान गर्ने रिसर्च गर्ने डाटाहरू मेन चाहिँ इसी
0: मोडहरूसँग हिमालय क्षेत्रको त उहाँहरू नै इसी मोडले नै होइन
1: हजुर
0: भने यो चिजलाई तपाईँहरू पनि अब यो अझै थप अनुसन्धान होस् चाहनुहुन्छ होइन?
1: हजुर,
0: मतलब यो आफै खुसी तपाईँहरू चारजना हो कि यो अलिकति मलाई त्यो पनि बताइदिनुहोस् न, यो अध्ययन तपाईँहरूले किन गर्नुभयो?
1: म सुरुमा म भने अघि मैले भने म हिमालतिर निकै हिँडेको है अनि हिमाल दादा मलाई लेन्दे खोलामा आएको बाढी देखेँ र अनि यो पञ्चकुण्डमा नि के छ अवस्था, अब अहिले त सबैजनालाई त्रासित छ अनि ट्रेकिङ रुट पनि भएको हुनाले त्यहाँको स्थिति कस्तो छ, ग्लेसियरहरू कस्तो छ त यो मौसममा, नेपालमा जति यस्तो विनाश हुन्छ यही सिजनमा हुन्छ, त्यही भएर यसलाई मैले सेल्फ आफै फन्डे आफै परेर
0: डेब्रिज भन्नुभयो नि तपाईँ आफै जुजारु रूपमा जानुभयो भन्ने कुरो त बुझिहाल्यो होइन, त्यो डेब्रिज फलोको जोखिम चाहिँ कतिको देख्नुभयो त त्यो तपाईँहरूको टिमले भनौँ न,
1: एक्ज्याक्टली
0: चारैजनाको कुरा गरौँ म होइन, तपाईँ इन्जिनियरको पार्टबाट हेरेर त्यो डेभरेज जुन छ नि तपाईँले अघि भनिरहेको जुन शब्द छ नि
1: ओके
0: त्यो हिसाबले चाहिँ कति जोखिम?
1: तपाईँलाई म क्लियर गरिदिन्छु, डेभरेज भन्नु ग्लेसियर आउटब्रस्ट भन्नु चाहिँ यो सबै एउटै हुन् है, डेब्रिज भनेको सानो टुक्रालाई पनि भन्छ, यो घरको जत्रो ठुलो चट्टान नै डेब्रिज भन्ने गरिन्छ हामीले, त्यो चाहिँ जुन ग्लेसियर बगेर आउँछ त्योसँगै सोत्तर भएर आउने ढुङ्गाहरूले
0: ढुङ्गा माटो जे जे आउँछ
1: त्यसलाई नै हामीले काठ साठ जे आउँछ सबै हामीले डेब्रिज भनेर सेडिमेन्ट्सहरू त्यसलाई नै लिएका हुन्छौँ, यसलाई चाहिँ यसमा कन्फ्युज हुनु भएन हामी।
0: अब त्यो भनौँ त्यहाँ अत्यधिक वर्षा भयो पानी पर्यो अथवा भने त्यो जस्तो अघि तपाईँले हिमनदी पग्लिने क्रम यो जलवायु परिवर्तन कारणले चाहिँ बढ्दो छ भनेर त एकै पटक त्यस्तो बढ्यो भने चाहिँ पञ्चकुण्ड तालको पानीको स्तर के हुन्छ अथवा होइन
1: हजुर
0: त्यो असर कति पर्न सक्छ?
1: ठिक, तपाईँको कस्तो छ भने अन्नपूर्ण जुन पञ्चकुण्ड चाहिँ 4050 4050 मिटरमा छ भने अन्नपूर्ण बेस क्याम्प भनेको अलि माथि छ क्या, वान नर्थको त्यो चाहिँ 4150 मिटर छ, त्यहाँनिर चाहिँ ग्लेसियर छ जो हिमाल आरोहण गर्नुहुन्छ नि उहाँहरूको इन्ट्री पोइन्ट चाहिँ त्यो ग्लेसियरमा टेक्दै टेक्दै जानुहुन्छ, त्यो रुट चाहिँ उहाँहरूले फलो गर्नुहुन्छ, त्यहाँको थुप्रो खसेर सिधै स्ल्याड भएर कर्नरको ग्लेसियर उमा लेकमा आएर त्यसले स्विप गर्ने हो, त्यो आउँदाखेरि चाहिँ आउटलेट चाहिँ ठ्याक्कै नर्थ डिरेक्सनमा छ कुनातिर, त्यो आयो भने चाहिँ जोखिम चाहिँ जोखिमै छ, तर कति आउँछ कति खस्छ भन्ने चाहिँ प्रेडिक्ट गर्ने चाहिँ गाह्रै छ, तर खसिहाल्यो भने चाहिँ त्यस्तो आतिनुपर्ने चाहिँ छैन किनभने 2400 मिटर उता छ अनि स्टिप पनि छैन,
0: एउटा चाहिँ जस्तो भनौँ यो जोखिम चाहिँ छ
1: हजुर,
0: तर पूर्व सूचना प्रणाली भयो भने तलको जुन तटीय क्षेत्रको मान्छेहरू चाहिँ जोगिने सम्भावना पनि उत्तिकै छ,
1: एक्ज्याक्टली
0: पूर्व सूचना प्रणाली चाहियो
1: चाहियो त्यो चाहियो, तर लेन्दे खोलाको जस्तो क्याटास्ट्रोफिक आयो भने तिनले पनि काम गर्न सक्दैन।
0: भनेपछि अब के गर्न सकिएला त तपाईँको विचारमा त्यो पञ्चकुण्ड ताललाई त्यो अनुसन्धानको लेभल कसरी बढाउने अथवा होइन इसी मोड जस्तो जस्तो संस्थाहरूको भूमिका के, नेपाल सरकारको भूमिका के लाग्छ तपाईँलाई चाहिँ?
1: एकदम राम्रो प्रश्न गर्नुभयो, मेन चाहिँ अघि भने अहिलेको यो समयमा पनि जम 4000 मिटरमा एउटा टेलिफोन पनि छैन है, मेन चाहिँ सूचना नै छैन त्यहाँ जानको लागि के भयो भनेर तल पनि खबर गर्न सकिँदैन, त्यही भएर मेन चाहिँ पहिला चाहिँ त्यहाँ सञ्चार चाहिँ विस्तार गर्नु पर्यो, त्यसपछि चाहिँ अब जे चाहिँ अहिले आएको छ सिस्टम वार्निङ सिस्टमहरू त्यसलाई चाहिँ हामीले एउटा इम्प्लिमेन्टको फेजमा लगेर एउटा रिसर्च बेस्डमा हामीले एउटा स्टडी नै गर्न सकिन्छ, यसको लागि चाहिँ अब लोकल गभर्मेन्टदेखि लिएर होइन जो जो संस्था छ हिमाल सम्बन्धी अध्ययन गर्ने इसिमोरदेखि लिएर अरू यो ट्रेकिङ एजेन्सीहरूदेखि लिएर होइन माउन्टेनिङहरूसम्म यिनीहरूले चाहिँ एउटा कोलाबोरेट गरेर यसलाई चाहिँ एउटा स्टडी एरिया नै बनाउनु पर्ने हुन्छ अहिले
0: तत्काल। त्यसो भनेर यो पञ्चकुण्ड तालबाट जुन सम्भावित होइन बाढी आएमा चाहिँ तलतिरको क्षेत्र भनौँ न, जुन डाउन स्ट्रिम भन्छौँ नि हामी होइन, नदी प्रणालीको जुन पूर्वाधार भनौँ, पदयात्रा मार्ग अहिले अहिले चाहिँ विकसित भएको पदमार्ग पदयात्रा मार्ग होइन, निकै भिडभाड छ भनेर पोहोर साल भयो भनेर यहाँले भन्नुभयो होइन, त्यो जोखिम पनि त्यहाँ देखियो एक हिसाबले होइन.
1: एक्ज्याक्टली हजुर.
0: त्यो जोखिमको सम्भावित त्यो त्योभन्दा तल्लो क्षेत्र पनि त त्यत्तिकै जोखिम हुन्छ नि होइन, माथि मात्रै होइन नि.
1: होइन होइन, बढी चाहिँ तल्लो बेट हुन्छ, बेल्ट हुन्छ.
0: अब अहिले पनि त्यहाँ मान्छेहरू जाने क्रम त छ
1: हजुर,
0: छोटो सजिलै पुगेर फर्किने पदमार्ग भयो
1: हजुर,
0: यो अन्नपूर्ण बेस क्याम्पको उत्तरी क्षेत्र
1: हजुर
0: होइन. उहाँ जो पदयात्री हुनुहुन्छ नि होइन, रेडियो सुनिरहनु भएको छ अहिले
1: हजुर हजुर,
0: उहाँलाई चाहिँ तपाईँको सुझाव चाहिँ के छ?
1: एक्ज्याक्टली, अब हामी नेपालीहरू ट्रेक जान लागेको अहिले हालसालमा निकै धेरै फ्लो भइरहेको छ, अनि त्यो पनि विशेष गरेर अन्नपूर्ण नर्थमा चाहिँ निकै ट्रेकरहरू अहिले जानुहुन्छ. यसलाई चाहिँ म के भन्छु भने, जो जाँदै हुनुहुन्छ पहिला चाहिँ एकदम एकचोटि अध्ययन गर्नुहोस्, कहाँ बस्न योग्य छ, कहाँ हामीहरू रात कहाँ बस्ने, कुन ठाउँमा कति टाइम स्पेन्ड गर्ने, जहाँ हाम्रो रकफल हुन्छ, जहाँ ग्लेसियर आउनेछ, जहाँ रिभरबाट पानी बगिरहेछ, त्यो ठाउँमा चाहिँ तपाईँले प्रिकसन अप्नाउनु होला. र अर्को चाहिँ तपाईँले मेन त्यहाँ चाहिँ सुनखोला भन्नेमा चाहिँ मैले अघि भनिसकेँ, त्यो चाहिँ माथि चाहिँ वाटर रिसार्ज बढिरहेको छ, माथि डे हाम्रो ग्लेसियर पनि थुप्रिएको छ, त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ इग्नोर नगर्नु होला, त्यो चाहिँ म भन्छु. र अर्को चाहिँ अलि एक्सपर्टिज गाइडहरू अथवा मा तलबाट करेक्ट इन्फर्मेसन मात्रै लिएर जानुहोला.
0: अब भनौँ न, त्यहाँ स्थानीय मान्छेहरूले जे सुझाव दिए पनि अथवा तपाईँले भनिरहे पनि, यदि ठुलो खालको आयो भने त यहाँ पूर्व सूचना प्रणाली भएन भने त त्यो अनुभवले मात्रै काम गर्दैन होइन, यहाँ सूचना आउँदा पनि भन्दा पनि मान्छे नभागेर चाहिँ ज्यान गएको अवस्था देखियो नि त अहिले
1: होइन.
0: त्यो भनेपछि एउटा कुरा चाहिँ के तपाईँको आधारमा के हामी एउटा उसमा जाउँ भने, त्यो अब रिमोट सेन्सिङ अथवा विभिन्न निगरानी एउटा टेक्नोलोजीहरू छ नि त हामीसँग, पूर्व सूचना प्रणाली जुन पर्याप्त छैन, त्यहाँ टेलिफोन नै पुगेको छैन तपाईँले भनिरहँदाखेरि चाहिँ, त्यो त जरुरी देख्यो होइन
1: हजुर,
0: त्यो ठाउँमा चाहिँ
1: जरुरी छ.
0: के रिकमेन्डेसन चाहिँ के गर्नु छ त्यो त्यहाँको चाहिँ पानी मापन गर्ने कुरामा अथवा मौसमको स्टेसनको कुरामा होइन,
1: हजुर
0: के चिज चाहिँ हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई चाहिँ त्यो त्यसलाई निगरानी गर्नको होइन?
1: हजुर, अब एकदम के छ भने, अहिले हामीले सिक्नुपर्ने पहिला जुन यता भएको घटनाले, अब चाहिँ हामीले प्रत्येक छ छ महिनामा सकिन्छ भने तिन तिन महिनामा चाहिँ त्यहाँको वस्तुस्थिति चाहिँ हामीले डाटा चाहिँ कलेक्ट गर्नु पर्यो. जस्तो रिभरको बेसिन कसरी बढिरहेछ, अनि रिभरमा त्यो आउटलेटबाट कति डिस्चार्ज भइरहेछ होइन, त्यो चाहिँ एउटा हामीले कन्टिन्युस दुई वर्ष तिन वर्ष पाँच वर्षमा कन्टिन्युस गऱ्यौँ भने त्यसैको डाटा बेसमा चाहिँ अन्य तालहरूलाई पनि एउटा मोडल बनाएर हामीले फोरकास्टिङ गर्न सक्छौँ. र अर्को चाहिँ अब वार्निङ सिस्टमहरू चाहिँ जडान गर्नु पर्यो, अनि अरू जे जति स्टडी हुन्छ हिमालय रिजनमा त्यसलाई पनि हामीले यसलाई फर्स्ट प्रायोरिटीमा चाहिँ राखेर हामीले अध्ययन गऱ्यौँ भने एउटा नेपालको लागि, अन्य तालहरूको लागि र अन्य देशहरू जुन हाम्रो छिमेकी देशहरूमा भएका तालहरूको लागि पनि एउटा स्टडीको लागि एउटा बेस हुने थियो.
0: जस्तो यो अनुसन्धानमै तपाईँले जोड दिइरहनु भएको छ होइन, जस्तो स्थानीयवासीसँग पनि मैले कुराकानी गरेँ भन्नुभयो होइन, उहाँहरूले जुन यो पञ्चकुण्ड तालकै सन्दर्भमा चाहिँ पछिल्लो समय जुन परिवर्तन जुन देखिएको भन्नुभयो नि तपाईँले,
1: हजुर
0: उहाँहरूको अनुभव त्यो एउटा पाटो भयो नि, वैज्ञानिक अध्ययनबीच कतिको समानता अथवा फरक पर्छ? तपाईँहरूले गरेको त अलिकति वैज्ञानिक अध्ययन मान्नु पऱ्यो नि त हामीले त होइन, इन्जिनियरहरूले गरेको र उहाँहरूले भनेको कुरामा चाहिँ कति समानता कति फरक?
1: हजुर, यस्तो हुन्छ, अब हामीले सुरुमा गर्दाखेरि चाहिँ सिधै वैज्ञानिक भन्दा पनि स्थानीयसँग सोधेर के थियो कसो थियो भनेर उहाँहरूले भनेको कुरा चाहिँ कतिको भ्यालिडेट छ होइन, त्यो भ्यालिडेट चाहिँ हामीले त्यसरी गऱ्यौँ सिधै गएर, किनभने यो ग्लेसियर पग्लिने होइन, यो खस्ने आजको भोलिको ड्युरेसनमा हुने कुरा होइन,
0: त्यो त लामो अध्ययन
1: गर्नुपर्ने हुन्छ. त्यही भएर उहाँहरूको बाबुबाजेले यो भन्थ्यो अथवा म गोठालो जाँदा यहाँ यस्तो थियो अहिले यस्तो भयो भने उहाँहरूको जुन भर्सन आउँछ नि बोलाइ, त्यसलाई नै हामीले एउटा बेस लाइन लिएर हो कि भनेर एउटा प्रेरित गर्ने हो.
0: अब समय कम छ, प्रश्नहरू धेरै छन् होइन, तपाईँले के प्रयोग गर्नुभयो प्रविधिहरू चाहिँ त्यहाँ पुग्दा चाहिँ?
1: ओके, एक्ज्याक्टली, म आजभन्दा ठ्याक्कै एक वर्ष अगाडि र यो बिचको एक वर्षमा चाहिँ मैले यो पाँचौँ पटक पुगेँ. पाँचौँ पटक जाँदाखेरि चाहिँ जुन ग्लेसियरहरू जुन सिजनमा जुन मुभमेन्ट हुन्छ नि, बिहान एउटा ठाउँमा हुन्छ भने दिउँसो एक ठाउँमा अर्को ठाउँमा, जुन कुण्डको ग्लेसियरको जुन डल्लाहरू हुन्छ तिनीहरू चेन्ज भएको छ, अनि साइड साइडको डेब्रिजहरू खसिरहेको छ, जुन मडहरू छ सानो टुहरू खसिरहेको छ, अनि अर्को चाहिँ के छ भने जुन माथि भइरहेको ग्लेसियरहरू छ नि, त्यो ग्लेसियरहरू पनि पातलिँदै गएको छ. पहिला जाँदा पुरै नाङ्गो हुन्थ्यो भने अहिले जाँदा अझै नाङ्गो भएको छ, त्यस्तो चाहिँ हामीले देखेका छौँ.
0: जस्तो एउटा अब आफ्नो आँखाले देख्ने र तपाईँले इक्विपमेन्ट अथवा जिपिएस प्रयोग गरेको भन्ने त्यो पर्यटकहरू जसरी भिडभाड बढ्दै गएका छन् उहाँहरूले गर्ने फोहोर अथवा बाटोको जुन एउटा हुन्छ नि पानीको प्रयोग यो मानवीय गतिविधि भनौँ न अझ त्यसलाई समग्र भनौँ त्यो त्यसले चाहिँ त्यो तालको संवेदन पारिस्थितिक प्रणालीमा पनि त्यो असर पारेको छ त्यस्तो के भन्न सकिन्छ
1: त्यसलाई चाहिँ अब यस्तो भनौँ अब
0: मान्छेको कारणले त्यहाँ कति
1: हजुर अब यस्तो छ अब ग्यासको सिलिन्डरहरू त्यहाँ प्रशस्त पुगेको छ अब क्यानहरू प्रशस्तै पुगेको छ होइन कागजहरू तिनीहरू मेरो विचारमा गरुङ्गो चिजहरू उहाँहरूले तल ल्याउनु गाह्रै छ उहाँहरूले डिकम्पोज गर्ने त्यही हो आगो बाल्नुहुन्छ होला होइन
0: भने वातावरण जोखिम वातावरण छ भिडभाडले पनि बढाएकै छ
1: बढाएको छ
0: त्यो भन्न चाहिँ सकियो
1: सकिन्छ
0: अब तपाईँको अध्ययनका आधारमा चाहिँ अहिलेको पञ्चकुण्ड ताललाई सुरक्षित भन्न मिल्छ कि यसलाई निगरानी गर्नुपर्छ कि अथवा यसलाई संवेदनशील क्षेत्र भनेर घोषणा गर्नुपर्छ के जस्तो लाग्छ यो तिनवटा चिज
1: अब यो सुरक्षित त सुरक्षितै छ होइन असुरक्षित भन्न मिलेन त्यतिको उसलाई किन यो नेचुरल प्रक्रिया नै हो तर यसलाई चाहिँ हामीले चाहिँ सुरक्षित भन्दैमा इग्नोर चाहिँ गर्नु भएन यसलाई चाहिँ निगरानी चाहिँ राखिरहनु पर्यो टाइम टाइममा के छ अध्ययन भनेर चाहिँ अब यसमा रिसर्च
0: संवेदनशील पनि त हो नि जसरी त्यहाँ अब जलवायु परिवर्तनको कारणले होइन यो तापक्रम बढ्दो त छ होइन तपाईँले अघि भनौँ भने त्यसको जुन लेक होइन तालको चाहिँ साइज बढेको त्यो
1: यसले त हामीले रोक्न सकिएन तर प्रक्रिया चाहिँ कन्टिन्युस छ तर जोखिमै छ भनेर चाहिँ इग्नो हामीले त्यसलाई रोक्नै त्यो नजाने प्रमोटै नगर्ने होइन त्यो जानै हुँदैन खतरा भन्ने चाहिँ अलि त्रास चाहिँ दिनु हुँदैन सरकारलाई मात्र दोष नदियो तपाईँ जो जो यसमा इन्भल्भ छ नि जसलाई इन्ट्रेस्ट
0: स्थानीय सरकार नै छ स्थानीय सरकार प्रदेश सरकार होइन केन्द्रीय सरकार किनभने तपाईँहरू गएर तपाईँहरू जस्तो इन्जिनियरहरू पुगेर पहिलाको भन्दा फरक छ भनिसकेपछि त निगरानी बढाउनु पर्यो
1: एक्ज्याक्टली निगरानी बढाउनु पर्यो र सरकारले मात्र सबैतिर चाहिँ यो गर्न सक्दैन अहिले चाहिँ के छ जे आए पनि सरकार सरकार सरकार भन्छ तर यसमा जो जो छ नि हामी जो आबद्ध छ उहाँहरूले चाहिँ भोइस चाहिँ
0: त्यसो त पर्यटन व्यवसायीहरू पनि त किन
1: उहाँहरूको
0: पठाउनु भएको छ होइन उहाँहरूको पनि दायित्व भयो
1: स्थानीय
0: सरकारले कर लिएको होला उनीहरूको पनि दायित्व भयो होइन अब धेरै पाटो भन्नु त्योभन्दा पनि अब जस्तो अहिले इसिमोडको नाम लिनुभयो होइन हिन्दुकुश हिमालय क्षेत्रको अध्ययन अनुसन्धान गर्ने ठाउँ त त्यही हो उहाँहरूलाई पनि चासो यो तपाईँले गरेको अनुसन्धानको रिपोर्ट अथवा केही आउँछ
1: यसलाई चाहिँ म अब हामी धेरै ठुलो एकदम एडभान्स टेक्नोलोजी होइन डिभाइस युज नगरेको भए एउटा चाहिँ हामीले प्रतिवेदन चाहिँ एउटा निकाल्ने छ त्यसलाई चाहिँ केही समय लाग्छ किनभने
0: त्यो निकालिसकेपछि इसिमोडसम्म पुग्यो भने
1: उहाँहरूले आवश्यक माग्नुभयो भनिदिने हो त्यतिकै दिने कुरा त अवश्य हुँदैन
0: फेरि यस्तो छ नि होइन तपाईँहरूको आफ्नो अध्ययन
1: हजुर
0: जे भए पनि आम जनतालाई तपाईँले रेडियो सरमाथाबाट यो यस्तो छ जानकारी त गराउनु
1: एक्ज्याक्टली मेरो आफ्नो धर्म हामीले जुन अध्ययन गरे हुन्छ सूचना चाहिँ हामीले जे छ अथेन्टिक यस्तो छ भनेर भन्न चाहिँ हामीले
0: सरकारले मात्रै होइन सबैको भन्नुभयो होइन तर किनभने दायित्व त केन्द्र सरकारको पनि भयो यति कुरा आइसकेपछि त्यहाँ यो पञ्चकुण्ड तालमा तालको साइज बढेको छ माथिबाट त्यो डेब्रिजहरू त्यहाँ
1: थुप्रिरहेछ
0: आइरहेछ भनेपछि त
1: हजुर
0: एउटा संवेदनशील हो भनेर हामीले चाहिँ भन्नुपर्छ सरकारलाई पनि
1: हजुर
0: सरकारको पनि तपाईँ मार्फत इन्जिनियर कृष्ण गौतम मार्फत म ध्यान आकर्षण गराउँछु
1: हजुर हजुर
0: हुन्छ वातावरण डबलीमा यो समय दिनुभयो कृष्णजी यहाँलाई विशेष धन्यवाद
1: हस् हजुरलाई धेरै धेरै धन्यवाद कि विशेष गरेर हामी माथि गएर आएपछि एउटा इन्फर्मेसन जुन फ्लो गर्ने प्लेटफर्म दिनुभयो यसको लागि पनि विशेष हजुरहरूलाई धन्यवाद
0: हस् आज हामीले खास गरी वातावरण डबलीमा म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पको उत्तरी क्षेत्रमा रहेको पञ्चकुण्ड तालको पछिल्लो अवस्था बारेमा कुराकानी गर्यो यही कुराकानी सँगसँगै आजलाई वातावरण डबलीको समय सकिएको छ यो कुराकानीमा हामीसँग अध्ययनकर्ता इन्जिनियर कृष्ण गौतम हुनुहुन्थ्यो फेरि पनि उहाँलाई विशेष धन्यवाद दिँदै म दीपक रियाल पनि बिदा हुन्छु नमस्कार।

0: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र ₹979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनिपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
1: आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदिए निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
5: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
6: किन राजेश जी?
5: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवारप्रतिको आफ्नो जिम्मेवारी पनि पुरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी वहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
1: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
2: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
3: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा FM 102.4 MHz साथी।
1: यसका लागि के गर्नुपर्छ?
2: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
3: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028898 सम्पर्क गर्न सक्नुहुन्छ।
2: नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा FM 102.4 MHz।
4: नि वचा धाथे दुःख ओ सुख नाप्ना पाउ या चुनी मनुतेगु जीवने अले उक्त या अनुभव आखय रुपे वाई छपु बाख लुई अन नेपाल भाषा या लोक भाको बाख छित निंकी गुजी आइतबा पत्तिक नेपाल भाषा जजु मुनासले सुतसिया झिन छताइले।
5: नमस्कार, म डाक्टर योगेन्द्र कुमार कार्की, पूर्व सचिव नेपाल सरकार, कृषि अर्थविज्ञ र कृषक। यहाँहरू समक्ष प्रत्येक सोमबार बिहान 7:15 कृषि र समृद्धि सम्बन्धी कार्यक्रमहरू लिएर आउँदैछु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला।
6: नमस्कार, म अधिवक्ता सबिन श्रेष्ठ, हरेक हप्ताको मङ्गलबार बिहान 7:15 to 7:30 रेडियो सगरमाथामा कानुनको कुरा लिएर उपस्थित हुनेछु। यहाँहरूले कानुनको कुरा सुन्ने प्रयत्न गर्नुहोला।
7: द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन, के प्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति कार्यक्रम हामी सबै सक्षम छौँ प्रत्येक मङ्गलबार बिहान 7:30 to 8 सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समावेशिता र सशक्तिकरणलाई प्रवर्धन गर्नेछौँ। समावेशी समाजको निर्माण हामी सबैको जिम्मेवारी, हामी सबै सक्षम छौँ कार्यक्रम सुन्न नभुल्नुहोला। प्रत्येक मङ्गलबार बिहान 7:30 to 8 रेडियो सगरमाथा FM 102.4 MHz।

0: नबिल ब्याङ्क सँगै अघि।
1: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
2: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
1: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
2: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
1: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
2: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटोसहितको विवरण हेर्न सकिन्छ।
3: हैन, बाबा छोरीको के गफ हो?
2: राष्ट्रिय परिचय पत्रको कुरा नि।
3: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
2: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
0: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: NBL Auto Loan.
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: ललितपुर महानगरपालिकाको अनुरोध।
8: कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गरौं।
7: नक्सा पास 2 चरणमा हुन्छ। पहिलो पटक डिपिसी सम्म मात्र हुन्छ भने नक्सा पास अनुसार डिपिसी बनाइएको भए मात्र डिपिसी माथिको नक्सा पास हुन्छ।
8: डिपिसी सम्म नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि 1 वर्षभित्र डिपिसी गर्नुपर्छ। नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन।
7: डिपिसी भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ।
8: घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू रोपौं।
7: ललितपुर महानगरपालिकाको कार्यालय, पुलचोक, ललितपुर।
9: काठमाडौँ उपत्यकाको आवाज,
10: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर बिहानको 9:15 छ। म समता पोखरेल, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईंलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। बाढ़ी प्रभावित बाल बालिकाका लागि संरक्षण केन्द्र तयार, विपद प्रतिकारमा झण्डै 1 अर्ब परिचालन। अनुमति पत्र खारेजीपछि युनाइटेड टेलिकममा सरकारको स्वामित्व। ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणा पत्र जारी, विश्वशान्ति र बहुपक्षीय सहकार्यमा जोड़। र इंग्लिश प्रिमियर लीगमा आर्सेनलको विजयी यात्रा जारी। अब हालचाल विस्तारमा। भोटेकोसी बाढ़ीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षण तथा विपद प्रतिकार्यलाई तीव्रता दिन सरकारको समन्वयमा झण्डै 1 अर्ब रूपियाँ बराबरका परियोजना परिचालन भएका छन्। बाढ़ी प्रभावित बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बालबालिकाको अस्थायी संरक्षण का लागि तयार पारिएको केन्द्रको ब्लक एमा रंगरोगन, फ्लोरिङ, म्याट्रेस तथा पर्दा व्यवस्थापन, कार्यालय स्थापना र विद्युतीय वायरिङको काम सम्पन्न भएको छ। यस्तै नेपाल रेडक्रस सोसाइटीबाट 20 वटा हाइजिन किट प्राप्त भएको छ भने बालबालिकाका लागि आवश्यक कोठाहरू तयारी अवस्थामा छन्। केन्द्रको मुख्य प्रवेशद्वार निर्माण समेत सम्पन्न भएको छ। केन्द्रमा शौचालय तथा भान्सा ब्लक निर्माणको काम पनि जारी रहेको छ। स्थायी शौचालय तयार नहुँदासम्म ललितपुर महानगरपालिका र युनिसेफको समन्वयमा अस्थायी मोबाइल शौचालयको व्यवस्था गर्ने तयारी भइरहेको छ। तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम युटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ। अनुमति पत्र खारेजीपछि युटीएलको दूरसञ्चार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले भदौ 24 गते बसेको बोर्ड बैठकले यस सम्बन्धी निर्णय गरेको र युटीएलको सम्पत्ति अब स्वत सरकारको भएको बताउनुभयो। युटीएलले प्राप्त गरेको आधारभूत दूरसञ्चार सेवाको अनुमति पत्रको 10 वर्ष म्याद यही भदौ 19 गते सकिएको थियो। कम्पनीले अनुमति पत्र नवीकरणका लागि रकम बुझाउन नसकेपछि दूरसञ्चार ऐन 2053 को दफा 25 को 5 अनुसार अनुमति पत्र स्वत रद्द भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले स्वामित्व सरकारको भएकाले युटीएललाई दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणलाई हस्तान्तरण गर्न पनि निर्देशन दिएको छ। अनुमति पत्र बहाल नरहेका प्रदायकको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 को नियम 34 क बमोजिम युटीएलको सम्पत्ति सरकारको भएको पनि प्राधिकरणले जनाएको छ। सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगारी व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागि आशंकामा वैदेशिक रोजगार विभागले FWCMS प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 वटा इजाजत पत्र प्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो। साथै आफूउक्त प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेश गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ। ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका 250 संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृत प्रक्रिया पनि हाललाई रोक्का गरिएको जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2083 भदौ 26 गतेको मन्त्री स्तरीय निर्णय बमोजिम विभागले उक्त कदम चालेको जनाएको हो। विभागले 25 मुख्य संस्थाको कारोबार छनौटको आधार, मलेसिया रोजगारीमा रहेको विगतको संलग्नता तथा अन्य संस्थालाई आबद्ध गर्दा अप्नाएको प्रक्रियाबारे छानबिन थालेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार पाठ्यक्रमलाई समय सापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको हो। साथै प्रदेशका 28 जिल्लाबाट फिल्ड स्तरमा सरकारवालाको सुझाव तथा पृष्ठपोषण संकलन गर्ने कार्यक्रम अन्तर्गत कार्यदलले अहिले विभिन्न जिल्लामा सरकारवालासँग अन्तर्क्रिया गरिरहेको छ।
कार्यदलले 7 टोली बनाएर काम गरिरहेको छ। गत बुधबारदेखि शुरू भएको अन्तर्क्रिया भदौ 30 गतेसम्म चल्ने बताएको छ, जस अन्तर्गत विभिन्न जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीति निर्माता, स्थानीय तह तथा अन्य सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने तालिका तय भएको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाबाट सुझाव संकलन गरिनेछ। त्यसपछि 77 जिल्ला विकास तथा समन्वय एकाईबाट सुझाव लिइनेछ भने केन्द्रको वेबसाइट मार्फत समेत सुझाव प्राप्त गरिनेछ। पराजुलीका अनुसार तिहार अघि सुझाव तथा पृष्ठपोषण संकलनको काम पूरा हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले राइट टू रिकल सम्बन्धी व्यवस्थालाई दस्तावेजीकरण गर्ने प्रक्रिया शुरू गरेको छ। पार्टीले महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय एक समिति गठन गरेको छ। पार्टीको विधानमा रहेको यस सम्बन्धी व्यवस्थालाई मूर्त रूप दिन दस्तावेज निर्माणका लागि समिति बनाइएको समितिका सदस्य एवं सांसद सुलभ खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टी केन्द्रीय समितिले हामीलाई यसबारे अध्ययनका लागि म्यान्डेट दिएको छ। रासोपाले राइट टू रिकल सम्बन्धी अभ्यास यसअघि नै गर्दै आएको हो। कुन तहसम्म के कसरी राइट टू रिकल गर्न सकिन्छ त्यसबारे यो समितिले प्रष्ट पार्ने गरी दस्तावेजीकरण गर्नेछ। यो व्यवस्था लागू गर्नका लागि राजनीतिक दल सम्बन्धी कानून संशोधन गर्ने प्रक्रियासम्म जानुपर्ने हुन सक्ने खरेलले उल्लेख गर्नुभयो। राइट टू रिकल प्रगतिशील व्यवस्था रहेको र प्रत्यक्ष प्रजातन्त्रको अभ्यासका रूपमा पार्टीले अगाडि बढ़ाउन खोजिरहेको उहाँको भनाइ छ। यसबारे शुरूमा दस्तावेज निर्माण गर्ने र सोही आधारमा कानूनी व्यवस्थाका लागि प्रक्रिया अघि बढ़ाउने तयारी रहेको छ। राष्ट्रपतिले जनताबाट निर्वाचित भएर गएका जनप्रतिनिधिले म्यान्डेट अनुसार वा सन्तोषजनक काम नगरेमा कार्यकाल बाँकी रहँदै सो पदबाट हटाउने वा फिर्ता बोलाउने व्यवस्था अघि बढ़ाउन खोजेको हो। नेपाल चीन उत्तरी कोरोला नाका स्थित लोमानथाङ 4 निङचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै रू 1,78,44,00,000 राजस्व संकलन भएको छ। रसुवाको भोटेकुसीमा गएको बाढ़ीका कारण नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातोपानीका नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको छ। भदौ 22 मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हारहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाई छ।

अब अन्तर्राष्ट्रिय हालचाल. भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ. भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्. घोषणा पत्रमा राजनीतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ. ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ. यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ. विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको छ. ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ. सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति सी जिनपिङ बीच द्विपक्षीय भेटवार्ता पनि भएको छ. भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ. अब खेल हालचाल. साबिक विजेता आर्सेनलले इंग्लिश प्रिमियर लीगमा आफ्नो विजय यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ. आर्सेनलले हिजो शनिबार 10 खेलाडीमा समेटेको सन्डरल्याण्ड विरूद्ध 2-0 सहजित निकालेको हो. लाइट रंगशालामा पाहुना टोली आर्सेनललाई जित दिलाउन ब्रुनो गुई मारेस र बुकायो साकाले 1-1 गोल गरे. खेलको 56 मिनटमा एन्जो लेफे पेनाल्टीमा चुक्दा सन्डरल्याण्डले अग्रता लिने अवसर गुमाएको थियो. उनको प्रहारलाई आर्सेनलका गोलकिपर डेभिड रायाले विफल पारे. त्यसको 2 मिनटपछि नै गुई मारेसले गोल गर्दै आर्सेनललाई अग्रता दिलाए. इन्जुरी टाइममा डिफेन्डर रे निल्डो मान्डा भाले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि सन्डरल्याण्ड 10 खेलाडीमा समेटिएको थियो. इन्जुरी टाइममै साकाले पेनाल्टी मार्फत आर्सेनलका लागि दोस्रो गोल गरे. जितसँगै 4 खेलबाट 12 अङ्क जोडेको आर्सेनल शीर्ष स्थानमा छ. पराजित सन्डरल्याण्ड समान खेलबाट 4 अङ्कका साथ 14 स्थानमा छ. अब मौसम सम्बन्धी जानकारी. हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ. सबै प्रदेशको थोरै स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ. आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ. देशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा चट्याङ सहित मध्यम वर्षाको भावना रहेको छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ. कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ. आज राति देशभर साधारणतया बादल लाग्नेछ. कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ. देशको पहाड़ी र तराई भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ. कोशी प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ. यता काठमाडौँ उपत्यकामा आज बिहान 8:30 बजेको तापक्रम 23 डिग्री सेल्सियस पुगेको छ. आज बिहानको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रह्यो. जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ. आज बिहान 5:41 बजेर काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:16 बजेर अस्ताउनेछ. आज उपत्यकामा साधारणतया बदली रहे हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ. अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक.
बाढी प्रभावित बाल बालिकाका लागि संरक्षण केन्द्र तयार, विपद प्रतिकारमा झण्डै 1 अर्ब परिचालन, अनुमति पत्र खारेजीपछि युनाइटेड टेलिकममा सरकारको स्वामित्व, ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणा पत्र जारी, विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड र इङ्ग्लिस प्रिमियर लिगमा आर्सेनलको विजयी यात्रा जारी। हस्त हालचाल अहिलेलाई यति नै, अर्को बुलेटिन लिएर पौने बारमा आउनेछौ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म समता पोखरेल विदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदे, निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
5: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
6: आफ्नै पनको शैली अनि

सिम्रेनीको हार लगाइदिन्छौँ, झिलिमिली सीत बिन्दु सितारा लगाइदिन्छौँ, तिमीलाई संसार कि राम्री बनाइदिन्छौँ। दुरु दुरु नरो आमा, वन तरी लाम्चो कोस गाज लगाइदिन्छौँ, तराईको निलो रङ्गी सारी लगाइदिन्छौँ, अधरमा हिमालको लाली लगाइदिन्छौँ, कोरीबाटी नदी नाला चुल्

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बि नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153-68555 0153-68555।
3: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वाया नेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वाया नेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-59-70-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153568555 0153568555।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बि नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153-68555 0153-68555।

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नमस्कार, म डाक्टर योगेन्द्र कुमार कार्की, पूर्व सचिव नेपाल सरकार, कृषि अर्थविज्ञ र कृषक यहाँहरू समक्ष प्रत्येक सोमबार बिहान 7:15 बजे कृषि र समृद्धि सम्बन्धी कार्यक्रमहरू लिएर आउँदैछु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला।
1: नमस्कार, म अधिवक्ता सबिन श्रेष्ठ, हरेक हप्ताको मङ्गलबार बिहान 7:15 देखि 7:30 सम्म रेडियो सगरमाथामा कानुनको कुरा लिएर उपस्थित हुनेछु। यहाँहरूले कानुनको कुरा सुन्ने प्रयत्न गर्नुहोला।
2: द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति कार्यक्रम हामी सबै सक्षम छौँ प्रत्येक मङ्गलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, समावेशिता र सशक्तिकरणलाई प्रवर्धन गर्नेछौँ। समावेशी समाजको निर्माण हामी सबैको जिम्मेवारी। हामी सबै सक्षम छौँ कार्यक्रम सुन्न नभुल्नुहोला। प्रत्येक मङ्गलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो सगरमाथा FM 102.4 MHz।

जोजेल पाले लसुको छ रेडियो सगरमाथा सचिव नसिफुती पिमे गर्जे नेपाल भाषा ज्याजो मुनासा अन्य नेता पियाचुना दिमा छेत दुनुक लन्छे लसुको से नाचुना अनि थौ आइतबाय दिन्छु ल आइतबाय दिने छेत छप बाखन निङ्केको याना व्याचुना गुख थौ न छप बाखन निङ्केको कोसाको याचुना नाटक जिन्दगी रत्नबहादुर स्यामी चोयादीको थुकु बाख थौ या ज्याजुले न्यावेतेना

रमेश आशे तो सीमा को चुने तस्क त्यानु ल जे थगु झोला टिका रत्न दाई आशा खाले पेपर लाउने मलानी बेले फेतु यथा थजागु तालङ गुब्ले थिए निभा मुह लगे छ निपे नआ थिए छ घडी सोसा गुली बजे ल बाह्र बजे शुद्ध तिन हिने अथनो गुली आउँको फेव मने यहाँ सिच एनका थ थ्याङ्की मागु थासे थ्याङ्का योको आनन्द कारे झी थ्याङ्की मागु गाँ गुली वन मानी धैगुला झिसम मुस्यु रमेश थगु झोला दिका फेतु त छु अथ्यात गा रमेश यहाँ पनि थियो साँचु थौ म थियो कने थिने कने म थियो कस थिने छु अथ्यात गा थगु छे हुनेको जो सत गा कहाँ अठा च्यागु गौछि छु नि गा कसो गुली नै पिसे छु थोथा हुँ पर्वत या कुष्मा बजार खला अलै हुँ डाँडा चोक्या च्याखा छिखा छे खला छ ऊ डाँडा कार्की नेता डाँडाका जिउख्न वहे लौ या गुका सो सोहे मन आनन्द वा नुनु उनीगु मुखला रत्न दाई झिथिङ्कीमाको गाँ थिनु ढाव युक्को सोया छौ थजाको डाँडा काँडा रमेश तन्त सोला गुली अथा चागु दया रमेश हुँ खला मिसा पिउ या चुङ्गो इम्केज खनिका मुझ्यौला पिमु न्यामा मिसा त घाँको बिहा वया चुङ्गो यहाँ थिएन उहाँ जिनिना ए त बुले वा गाँ गुली तापानी जिगु खनिने वा इपि सक्ले हर र झिला जिवा ताँचना छ्या झिलाको छिक्पे इपि मध्ये समस्या खुवासोया धल मच्छा मजुला झिम्त तता धा त छिसो यहाँ झिपी बुढी जुल्ला तता हँ हाक्न हर र सक्ले झिला मालक माल केपी हे धाका बलेवा गाँ गुली तापा गुली वनमानी थोथ्या योगु नाहे बलेवा ख गाँ जोसा भगवती वनमानीका दादा सक्ले हर र झिला वन इपि वनी वा रमेश या त धयाजी खन्ला रमेश कुली छ्या ल्याइ कुली ख्या यामा घाइपी मिस्त जिथाइपी मिस्त जुसा नतक नभइमुखो सो रमेश च्यानु झिनु जिलिसे गामे चाहिल धास छ छेलो मङ्गिएका छिल्ला थो गनुमुनिको लस्युला छि धागुसँग जिपिन झसङ हुन ठ्याक्क सोया 70 वर्ष दुमासम्म बाबाजी जिउ झ्याँ दना चुङ्गो गपते थ्याङ्को वगो स अले छाती थ्याङ्को वगो धारी कपा छग्ल चन्दन इला तगो स्वेबले छम महात्मा थिए चुवा थोलला थोला युक्रासे हुने झ्यो गन जाइगो बाबा झिनियाना मुक्तिनाथ दर्शन आवयागो अलथन बागलुमे कालिका स्थान न दर्शन आवयागो तोताले तया पछा आवगो झोला दिकला छगो ताकगो सासलाना थगो झोला नपस्तो फेतु त छेगन बाबायागो जिगु छे काठमाडौँ बुढा थगो भुइसे चुने धुङ्कुगो सचक पित्तु पिल अले लया लन्चा चते हुल काठमाडौँ उनी तल थोल झाहे मगो हुँ कुष्मा बजार झुका कार्की नेता गाउँ थो डाँडा झासला जे काठमाडौँ हुने तिनीहरूको मखु काजे बुटोल हुने तिनीहरूको अति चिया थना हुने जिउला ढुका छिकेनियानाको बुढाएको खनिना जिवा ताँजुला धया छिला गजम्म मनो ज्याचन बुटोल हुने त ठुलो झुका हुनेको बुटोल ठिङ्के त नेनु नि बिका ठुल सोही दिशा थन गुल्मी हुँ अन पाल्पा पाल्पा थिनु ढ्याउँथिनि बसे चुना बुटोल थिनी बरु कार्की नेता झुका नाउ डाँडा थिङ्का बसे चुना वसा कस बनी पाखे बुटोल थिङ्का बि अजामा बुरामा मनो थजागु पहाड पर्वत गया अजामा बुरामा मनो थजागु पहाड पर्वत गया ओला ख काजे जे मुक्तिनाथ वया गुन ओहेल वया गुख ल नस्यो तर छुया बसे चुने त देवा मधो ए जुया थोल न जोसा सोया दिस बाबा छि गुलिन मति तया थुके जागु ख ओला मायाबिले चाँ तेप घेपी थे जक ख जी हे मुखुगु मति तया झिला छि धासुए न्यासे वना बुटोले थ्याङ्के धाबलेला बाछिन थिए नि मुखो कम जिल्ला हाचाङ्गा उनमा तका चनला बरु सोया दिस बसे चुने त देवामदका बिन्ती भाउ याना दिस छिगु अवस्था खना कन्डक्टर अथेका बे अथवा महिङकुसा अझ्यापि दाता त समयमा गे मधै छिगु अवस्था खना हे यङ्का बे बरु बुटोल हे छ्या छ्या तेनाको छेत काठमाडौँ हे झास जिउ नि छु बुटोलले थथित दुला जिगु खनिना बुरा अकपके जुला थथित सु मधो काशी हुने तिनीको बनारस ख बनारस थ्याङ्का बद्री केदारनाथ गया तीर्थे वना ईश्वरीय न्ह्योने चुना लियो जीवन हने धैगु बिचाला हुने तिनागु छ्या काठमाडौँले छु सु मधुला काठमाडौँ या गुगु ट्वाले छिगु छे झिनल काठमाडौँ याम्पले ख जिगु खनिना बुरा जिगु ख्वासक थुम्को सोल अले हुबुलो धल जिन्दगी छगु नाटक ख बस जितना ईश्वर नाटक या रङ्ग मञ्चे मिते त पात्र या रूप या छोया हल आजको नाटक सिद्धल ओकेजी लिहाउने थिनको अनायासे पुराया मिखा मछाया कहे खोबी ल ल धयाउल वाकको छिना मिखा तिसे त अले दनकथ छगु झोला पाछल ओने त सोत जे कचकको वयागु लाजोना धया बाबा छिगु मिखा खोबी जिगु झेसल छे त मुख मुख काजी
छिंसी तो छू थे मदी पति चाह खोबी खुला।

जिगु छे काठमाडौँ ये धागुले जिन छ मेमिया नाता थोहे नाथा छ न्याना गुख थजागु बुराय अवस्था तीर्थेवना जीवन हनी दैगु अपुगु खम्मुख नि बाबा अथि तीर्थ थिङ्कोना बाँकी जीवन फुके दैगु अर्थ नलो दैनि बाबा जिगु खन्याना बुरा हाँक्न पाछा धुङ्कुको झोला दिका बुलुङ फेतु त चितसका सोला अले धाल काजे खला थोख आतक झिँ स्वेत कनागु न मधुने सुनान न्यङ्गु न मधुने थौ तकन उकुस मुकुस दना जिगु मन्दुने इलि फिलि सनाचुङ्गु वेदना तर थौ थौ छि निको इच्छा त नेना दिस कोही घुमतु मचाएको हे खबर होला।

थेमेको चुला भाउ होला, टिभी होला, शोभा सेत होला, बङ्गला त मागु जोलाउँ फुक्क फुक्क होला, बङ्गला यागो जुनी हे हिला, अझ क्याब हो या बानी बेहोराए मेगो चुला, तर जे जिथा छ वहे मुलु वहे सुका, बिल्कुल अथे हे छनु क्या या जन्म दिए मनु त वहाँ छो न भना छो न गण म्याहाला चोपे गण प्या हौडा चोपे क्या या जन्म दिए जुगुले चिन लिम्ला ठ्या ठासे पत्तिका वना रेख्थे ख्याना छगु कोथा हाकिम हाकिम त तया काएन पहायाका चुङ्गो रेख्थे ख्याया जिन वहे कोथा थिएन जित खनि वहाँ समस्या जिन ओहो आशा दै भपी धुन्ला फेतुरे नेगु गन भनि त गा नाप्लको छिप्किन्छ नि भपिया दिस रे जिम नेगु गन भनि त गा फेतु थिएन कमवाला माला ओखे कोठा सोहु धागो सलाङ सिजासँग वन ठ्याक्क सोया क्यानजी त जेपिया मिखा सोया चुङ्गो फेम तुस्या फहिला लुखा पाखे वना लुखा मथ्यो नि उहाँ छमेस्या धल थुमुनु जिङ्कन खनामा थिएँ चुवा मेमेस्या काचकहेली सबिल हाकिम साहेब या नापाएको अफिसिया चुवामा पिउनला खने अँ एजुया एजुया सता तको जुइगा खनिया जिगो छ्यो हे इन्न चनाउला इक्विया दे दे चुइथे चुयाउला काचक्क लुखा बकया बिहाउया।

मैले ऊ मुखला रत्नलाई डियो खिउँ रमेश सलङ बुढाया मुते पाका सोया बिला झिङ घडी सोया यहाँ त जुइन बुढाया आत्मकहानी न्यु न्युङ्गु हे मचाया उन बाबा भ्याचो नेथानियनका छिगो ल्याउँदोको जीवन कहानी झास जिफे सोम चोए घामे वना भ्याचो नेथा थिएन उहाँ हाक्न चिल्ली सकया कासा बाबा अनलिपा छुझु ल अनलिपा अनलिपा छनु सुथे जाबुतला बम्चा जे मुठले दुहाउना निना म पनि भचलङ्का वस जिउने भौया छुपे थिएँ जोगो भुतो चाल जे जोरो जारो भुत्ले पिहाउया गोरु कोठाया लुखा भुतो कोठाया लुखा जको छुपुल भौया स हाक्न थल अर्काको अर्कै धन्दा घर जाएको खानै धन्दा कुली सलन स दाँ कमेना हैमथेका जे मता पहेना थगो कोठा तो उना वचली प पिने कायको स थोल जाबुत्ला लक्ष्मी भातमै सियाको स त्याँ कलाम कचा कचा भुत्ली पिहाउन गन झाया चुनाको छि अफिस जामाको लागि छु ए ज्यालो भएको नि जाबुत्ला ख्या जाल्ला जाबुगो चासो नै याक्न चाताना चुने कोठा चुना चुनामा जे चोचो हे चोचो थिए म छुला भौयाको छगु छगु सप्त जिगो चस्पले हे मुगल धाया चोथे तल कोठा पिहाउया भुटु कोठा क्या भो निम्म भुनभुन हाला चुन त्यही जग भुत्ली पला झाँका पुरै नल्ला मनाने नयाँ नै नि बचलङ्का कनुने मामदका नल देन उलिहेल खने भएको ज्या खनि जिगो तुत्ती फ्यार फ्यारा खाना होला म छ म इकुया होला अङ्ग बकया तु थगु कोठा दुहाउना लेपा

छनु बहने नया तेना यहामोवा मने अने अने गु ख दो बजे वाला छन कबले क्या या गु ख कबले भो या गु ख जित लित लिना छन हाक्न मे पाखे हे मन फाता पुला छकनिक क्या भो न नुवा त ध्याव नुग्ले स्याकी झुला छका छे चोसेली गुम्ले गुम्लेला थाकु थुकु न जुहे जुइने या गु छा सहयामा मिखा तिसना झ्याउे कि त सोया मवा हाक्न दन झ्याल सोया उहाँ पिति पिति भया चुङ्गो कोठाया खापा च्याका सोया क्या भो मध्यनी टिभी सोया चुङ्गो तिनी हर हर निला चुङ्गो ताया जिन तिजको ना फेतुया यहीँकीको कार्टुन चित्र भया चुङ्गो खने जे फेतु ओनागो खना एमी त मछिनला मस्यो निमा सुङको चोन चित्र सोस्व जितन झिलेपी मफत झिला जे न्युगो खने उहाँ भोया सत होला छुत्ताला न्युगो छुथोगो ख कलामेसिन कलामेसीको खे भातमा स्या सही थपया त मस्यो त्यो देऊ व्रजिका न छुछ्यो खनिया जिगो झेप हेप त जे थे चुनावला मिखा छु मखन वाथक दन कथा बिहा उया मन्जी थौ त पला त मौनानी उलिधया ब्रसुङको चना।

थोमे झ्याजुल एजेन्सी त छप्पु बाखन यङका नाटक जिन्दगी रत्नबहादुर स्यामी चुयादीको बाख आहाक्रण मेगु छप्पु बाखन थोमे झ्याजुल छेतन यङकेको गोसाको याचना सारा साँचो यादीको थुकु बाख पम्पलेट

0: आमा, ऐ आमा, ऐ आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुपलाग तातो पानी खाइदे निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
4: कुनै पनि संरचना बनाउँदा ध्यान दिनुपर्ने कुरा सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। भवनको प्लिन्थको उचाइ बाटोको अधिकार क्षेत्रलाई हानि नपुर्याउने गरी बढीमा 2 फिटसम्म राख्नुपर्छ। सड़कको अधिकार क्षेत्र र सेटब्याक अतिक्रमण हुने गरी खुड्किला ऱ्याम राख्न पाइँदैन। भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी तालिम लिएको कालीगढ वा निर्माण व्यवसायीबाट मात्र गराउनु पर्दछ। सेफ्टी ट्याङ्की सोकपिट र इनार सिमानाबाट 1 मिटर माथि उठाएर मात्र निर्माण गरौं। आकाशे पानीलाई क्याचपिट बनाई जमिन मुनि पठाएर ग्राउन्ड रिचार्ज गरौं। सार्वजनिक पानीको मुहान र निकासलाई असर पर्ने गरी कुनै संरचना निर्माण नगरौं। घर निर्माण गर्दा बाढी, पहिरो, आगलागी, सड़क दुर्घटना, भूकम्प जस्ता विपदहरूलाई ध्यान दिएर मात्र निर्माण गरौं।
5: ललितपुर महानगरपालिकाको कार्यालय पुलचोक ललितपुर

आन्दोलन या बखत ख्युसे चोङ्गु कोठा पेलिक मत च्यात राजेसँग थगु घडी इच्क स्वत चानेसिया स्वता इजुइन फाङ्गा मधैक सुक्ली दिना चोपे पासापिन तचक कोथिक सोल बुलु हुँदन समोहेको लुखा च्याकल खुसे चुङ्गु लख ख्वासिल कोठा तुङ लेहाउल कोठा जिरो वाटे छिम्या मौन त नाप तोले चिया ट्वेचिना सोम पासापे निहल्या तनाचुन कोठा छचाखेर छसी कथा सोल तक्क निर्जीव वस्तु थगु जीवन मालिकुली व्यस्त राजेसँग थगु मौनता त्वाथला पासापिन त थन किरण राजेश्या सय त च्युता मत से फातापुल राजु घस्याँदन सुरोजिया निह कोदलीगु खने मधु एन राजेसँग पासापिन त जबरजस्तै थन दिने निह देखुगु म खुवाउँसे चुना त खाथे चुने धुङ्कुको जुया चुना राजेसँग म धमाधम पोलिथिन मिच्या सो थन राजु चुरोते कुलहोलुवा स पिका त राजेश चाने पुलिस त यहाँ सुङ्गु चाला पुलिस स्टेसन खापा टक टक यावगु किरण ओजिपिला छुप्का जिगुला हङ्स थाहा तोते ढुङ्गुगो छिमसम्म मचाला राजेसँग राजु या खया त च्युता मतसे पम्पलेट त छपा छपा खल्ती झ्याङ्क लथ्याथ्या चिकित्सा सामान वा त खला गो झिल मचा पुलिस त झ्याप्ले दैथे थन रमण व राजु धल मख हो थौमी त बच्चसङ्क वथेछ मक्स किरण चिकेन झेना सोला थुकु खन्याना राजेसँग धल काका मुवाल याक्न ख्वास्यो दियो तुइका उनी माल धाउँ चेत है थाकुए सुरज ती जग कोठा दुहाउन र धल पिने घुपास्क खिउँसे चौँ स्वर्ग छपा त सोपा छौँ तोप्या तर्थे राजु बुलु दद धल खिउँसे चौँगु झन्झ्यु भने सुनानो खनिमुखो राजेसँग थगु ज्याहे मन त खही कल विजय सवती न्य थ्याङ्कवे धाम साढे तिन जुइन मस्त दिनाज गुङ्गु खला राजेश खम्पुङ्के मलाउ है राजु कोठा पिहाउन सुरज स्वेटर फिउन अले स्वेटर फिफ्यु धल विजय या पह ज्यागु नापन निकसुक झङ्ग ल्याधुङ्कल खन वा थनहे द्य वा धास बोन बोबी अदका तो चिनेगु अझपि मनौ त इले झ्याउमो हो राजेश ओयागु खया त तिवा विषय छेउसङ्कल राजेश दक्को ज्यासी धल ह्याङ्गरे चोङ्गु पाइँ ख्यात खतुको ज्याकेट नफित कोठा राजु किरण न धुवाउल राजेसँग भोचुक्ति छुचोल थोया दथुई किरण अन्यसतल विजयवे धागु मखला राजेसँग लिसबिल विजय त पियाचुने त झिके यी मधु थौजी पेमसिन दक्कु ज्यासी देखेमा वहाँ थगु भोते सोसो धल पासपि थौझीगु रुट धयागु थोख ओम्बाह न्यु रोड खेचा पोखरी सत्यापा पम्पलेट साढे पाँच दुने सिधेकीमा थोकिया लागि छमा पासा ले चेक्यागु छमेस्या मैलेगु निमा पासा टिकेको जायागु एपि दपोस्या राजेश्या खया त न्यापा बिहानमा चुन राजेश्या स दिउँ मौन त थ्याकाइगो

जेरवाट छिन्न राजेश्या त तला सोया छुन कोठा यो खाना तौको तस्बिर छु मथो भाव तला सोया छुन राजेश खया त स्वाना तुइङ्कल पासापिनसँग छुकी छुकी झिमा क्याबु झि पोस्टर तिकाबी।

कोठा यो खाना तौको तस्पिर छु मथो भाव तला छोया छुन राजेश खया त सना तु इङ्कल पासपिनस छुकी छुकी झिमा क्याबु झि पोस्टर तिकाबी डुनी ब्लेन हापथे हे निमनिम छके चिलाउनेमा राजेश ह्याउको ओचुको पम्पले धमाधम पासपिन त इन छु भतिच थगु खल्ती सोथन म दुगु पोलिथिन मिचाए त मिगु निपा पोलिथिन मिचाए सोथन थम हेचोन राजेश छुख भ्याल म थिएन धल अँ यदि छुजिया पुलिस त नपद धास इमीको शक्ति छोया ल्वागु वा विष्णु हुनेको जी विष्णु हुने बोले दुःख छटा विष्णु मसे छरे जुवा विष्णु हुनेको विष्णु हुने धुङ्का सुतेसिया साढे छ या दुने स्वभाव भगवती थिङ्क हुनेमा यदि मथे न धास मथे मेसित चुन बेटा थिए पासपी दुःख कोठा तिज भ्याउन मुलु खाँ किरण मुलु खाँ छ पिक्न ल दुछिस खसोल न छपौँ खसौँ खोपुया तल मनो त जु मधु किरण पासपिन त ब्याहुनेको सङ्केत त राजेश कोठा म त फाकस्या त खापाए त तिजको तित पेम्म मुलु खाँ ब्याहुन चेचे बोलाको गल्ली जुझौँ इपे झ्याउन ले दिन चोपे लाछी खिस त मनु त ओगो सल नाप ती स्वाकल तापक निसे खिसते उगो सल लकसिया त पिसे चुङ्का छन एमीसँग धमाधम पोस्त तिकुँ तिकुँ हुन राजुया सशङ्कित मिखा ले खने दत्तले निरीक्षण यहाँ छुन इपी धमाधम झ्याउन प्रत्येक क्षणे इपी सत्रको जुया झ्याउन छुन देख्यो भने त्यो पिँ बुढाबुढी त एमी त सोस्व खुसु खुसु खलाला झ्याउन लेउ अपि फात्त फुत्त मनु त ग्या ग्या तत पलाया अनाउन इफी धमाधम सफल जुझौन प्रतिक्रिया बाधित इमीको ज्याए त खङ्के मफत त्यो तुई धेवल इमीको ज्यान सिधल लिउदनीको पम्पले दक्वा टिका भुवा भ्यागु पोलिथिन मिचा छके भाँसुया बिल इफी दक्वा थगु ज्या सफल जुगुली तुने तुने लेतल दक्को पासपि छके छके चिला थथगु छेवन सुतसिया च्याताइले राजेश याकचा थपिन्छ टिकाको पम्पलेट श्वेत छेना पिहाउन थपिन्छ टिका थकाको पम्पलेट खुना तगु खुना अझ छल छगु फौज पुलिस त नु सदक्या तारा गाउँ छेया अङ्गले पम्पलेट फुला छुन पुलिस हाकिम कन्स्टेबल त्यो त मुटुवाना छुन निम मनोया त गधा छुन तला राजेश धापानलाई थारनु ल थप पासपिला मखला दुखा तर मखु खने खन कन खैदका एपिला नाच हेतु छे लिहाउने धुङ्कुको तर पम्पलेट टिकु पिँदा ल्याम्चपी निमेषित झुना तल राजेश अझु चाल मेखे हिलेन मास्थ्योल पत्रिका न्याथ्या मनु त छम मेम मनु या त स्वापुया छुन पम्पलेट टिकल त झुना तको फा गुले अन्याय थो पुलिस तेगो कर्ता या त जुनी मफु निर्दोष मनु त जुनिगो थगु ड्युटी या ज्याकिनेगो राजेश या त पुलिस त खना त प्याउल छकला सत्यता या उद्घाटन याना बिला दैथेन चुनावल तर वा मूर्खता किनेगो जुको जुई धैको मतिबल राजेश मक्थे चुङ्क दना सोया छुन मनु त ताउ त दना चुने ग्या सोया हुने बिचरा निर्दोष मनु त मख मखु ध्याक कक्कु जना तल पम्पलेट पुलिस धेका कहाँ कहाँ टासिस धका लुतुलिया अमेरिकन लाइब्रेरी पाखे थतैङ्कल पुलिस त अन चिलाउने वा राजेश थपिन्छ टिकाको पम्पलेट गति सो हुन टुक्रा टुक्राको पम्पलेट अङ्ग कोठा चत्तावना चुन मस्त भया भया भया पम्पलेट मुनाकाल क्षमा आँखा पनि सम मचा न न त याना भन निरङ्कुश ताणाशाही मुर्ताबाद।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विथ द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउंड होस मात्र रु 999 मा र 175 प्लस च्यानल सहित को फीचर फुल Via TV मात्र रु 150 मा। इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै बनेको आक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क नम्बर 01-53-68-555 01-53-68-555।
5: नानी, रेडियो सगरमाथा खोल त, सुन्नु पर्यो।
6: हुन्छ काकी।
7: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
8: भवन निर्माण कार्य सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। नक्सा पास दुई चरणमा हुन्छ। पहिलो पटक डिपिसी सम्म मात्र हुन्छ भने नक्सा पास अनुसार डिपिसी बनाइएको भए मात्र डिपिसी माथिको नक्सा पास हुन्छ। डिपिसी नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि एक वर्षभित्र डिपिसी गर्नुपर्छ। नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन। डिपिसी भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ। र कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गर्नुपर्छ। यस्तै घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू पनि रोप्नुपर्छ।
5: सुन्यौ त नानी, रेडियो भने रेडियो नै हो, चाहिने कुरा मात्रै बोल्छ। हाम्रो पनि घर बनाउनु पर्ने राम्रो जानकारी पाइयो। जाउँ हामी पनि महानगरतिर नक्सा पास गर्न।
9: ललितपुर महानगरपालिकाको कार्यालय, पुलचोक, ललितपुर।

0: नबिल ब्याङ्क सँगै अघि।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

नमस्कार, यतिखेर बिहानको पौने 12 बजेको छ। म सम्झना पन्त, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। रुकुम्पासीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, 10 घाइते। मधेसमा 3 इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी। मलेसिया पठाउने 250 म्यान पावरको पूर्व स्वीकृति रोगका छानबिन सुरु। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोज प्रयास जारी। र पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सलाई। अब हालचाल विस्तारमा। रुकुम्पासीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार जीप गाउँपालिकाको केन्द्र सानीभेरी 9 सिमली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु 1-6-6029 नम्बरको जीप दुर्घटना भएको थियो। दुर्घटनामा चालक सहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम्पासीमका प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 अन्दाजी 15-16 वर्षीय प्रेम कलापुन रहनु भएको छ। दुर्घटनामा अन्य घाइते भएका छन्। तीमध्ये 3-4 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टरमा गरिएको छ। सानीभेरी गाउँपालिकाले घाइतेको उद्धारका लागि हेलिकप्टर उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय रुकुम्पासीमलाई पत्रचार गरेको छ। त्यस्तै गाउँपालिकाको माग अनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभयो। सानीभेरीदेखि सुर्खेसम्म हेलिकप्टर मार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च बेहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरिएको छ। दुर्घटनापछि स्थानीय प्रहरी लगायतको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ। सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आईओईको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो। इन्जिनियरिङ अध्ययन गर्न मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी काठमाडौँ लगायत अन्य शहरमा जानुपर्ने बाध्यता छ। यसले विद्यार्थी तथा अभिभावकमा अतिरिक्त आर्थिक भार पर्नुका साथै बसाई तथा अन्य व्यवहारिक समस्या सृजना भइरहेका छन्। मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनौट गरी प्रक्रिया अघि बढाइएको छ। यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ। क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइ नसकेको भए पनि आगामी 3 पठन पाठन शुरू गर्ने गरी आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेल जानकारी दिनुभयो। नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गर्ने सरकारको योजना छ। आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ। सरकारले मधेसमा इन्जिनियरिङ अध्ययन संस्थानको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरिएको छ। साथै स्थानीय स्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ। सरकारले मलेसिया श्रमिक पठाउने 250 ओटा म्यान पावरको नयाँ पूर्व स्वीकृति प्रक्रिया तत्कालका लागि रोका गरेको छ। विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध भएका 250 ओटा इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थाको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति रोका गरिएको हो। वैदेशिक रोजगार विभागले एफडब्ल्यूसीएमएसमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत 25 संस्थासँग आबद्ध वा सहयोगी संस्थाका रूपमा रहेका भनिएका 250 ओटाको संस्थाको पूर्व स्वीकृति रोक्का गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा 2082
भदौ 26 गतेको मन्त्री स्तरीय निर्णयका आधारमा विभागले यस्तो निर्णय गरेको जनाएको छ। विभागका महानिर्देशक नवराज ढकालले एफडब्ल्यूसीएमएसमा मुख्य संस्थाका रूपमा सूचीकृत 25 संस्थाको कारोबार छनौटको आधार मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूले अन्य संस्थालाई आबद्ध गराउँदा अप्नाइएको प्रक्रियामाथि छानबिन भइरहेको बताउनुभयो। त्यस्तै 250 संस्थासँग पनि त्यस प्रणालीमा आबद्ध हुनुको आधार अप्नाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ। छानबिन तथा अध्ययन पूरा नहुँदासम्म ती 250 संस्थाले मलेसियाका लागि नयाँ पूर्व स्वीकृति लिन नपाउने तथा यसअघि नै वैदेशिक रोजगारीको सम्पूर्ण प्रक्रिया पूरा गरी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको हकमा भने निर्णयले कुनै असर नपर्ने विभागले जनाएको छ। त्यस्ता श्रमिकको मलेसिया जाने प्रक्रिया यथावत रहनेछ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा परिहालसम्म 1384 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी चितवनमा 364 जनाको शव भेटिएको छ। त्यस्तै नवलपरासी पूर्वमा 229, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 190 र रसुवामा 185 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव भेट केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार फेला परेका मध्ये 1230 शवको पहिचान तथा प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ। पहिचान नभएका शवहरूलाई डीएनए नमूना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको छ। हालसम्म मृतक र तिनका आफन्त गरी 3132 डीएनए नमूना संकलन गरिएको छ। पहिचान हुन बाँकी 1339 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढीमा परेका 4099 जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोजी उद्धार र सहायताका लागि 7975 प्रहरी कर्मचारी खटाइएको छ। नेपाल चीन उत्तरी कोडला नाका लोमानथाङ 4 नैचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोशीमा भदौ 10 को बाढीबाट रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्तार भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैछारी बढेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैछारीको क्रम बढेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवागढी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। चालू आर्थिक वर्ष 2083-84 साउनदेखि भदौ 25 गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय गाड़ीको भन्सा जाँच पासबाट 2,31,44,00,000 राजस्व संकलन भएको तथ्याङ्क छ। बढी मूल्यमा ग्यास बेचेको भेटिएपछि एक ग्यास पसललाई 3,00,000 जरिवाना तिराइएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 6 चकडोल स्थित अनिल किराना पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 3,00,000 रूपियाँ जरिवाना तिराएको हो। गएको बिहिबार विभागले गरेको अनुगमनमा त्यस पसलले 2,600 रूपियाँमा ग्यास बिक्री गरेको पाइएपछि जरिवाना गरिएको विभागले जनाएको छ। सरकारले ग्यासको मूल्य 2,060 रूपियाँ र उद्योगीले प्रति सिलिण्डर 105 रूपियाँ 38 पैसा ढुवानी खर्च जोडेर ग्यास बेच्नुपर्छ। तर निर्धारित मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण भइरहेको थियो। पसललाई उपभोक्ता संरक्षण ऐन 2075 तोकेभन्दा बढी मूल्य लिए 3,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था भएकाले अधिकतम सीमामा पुगेर कारवाही गरिएको तथा ग्यासमा भइरहेको कालोबजारीलाई लिएर अनुगमन गरिरहेको विभागले जनाएको छ। कृष्णभीरमा राजमार्ग नै भासिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भासिएको राजमार्गसँगैको भीर कटान गरेर खुलाउन लागेको हो। पृथ्वी राजमार्गको मुगलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर
सजना अधिकारीले भिरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुल्ला गरिने जानकारी दिनुभयो। तराईका जिल्लाहरूमा संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग नै अहिले अवरुद्ध छ। कृष्णभीरमा भासिने र पहिरो झर्ने समस्याले पटक पटक सड़क प्रभावित हुँदै आएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो 2 बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। इन्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालिमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बान्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इन्डोनेसियाली अधिकारीलाई उद्धृत गरी चिनियार समाचार संस्था सिन्हुवाले जनाएको छ। अब खेल हालचाल। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्ले अफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो। तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। त्यस्तै एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ। टोली मलेसियन एयरलाइन्सबाट राति 10:15 काठमाडौँ आइपुग्ने जनाइएको छ। नेपालले हिजो भएको एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले पराजित गर्दै उपाधि जितेको हो। अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा केही बेर अघि बिहान 11:30 तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान 5:41 काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:16 अस्ताउने विभागले जनाएको छ। अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 जना घाइते। प्रदेशमा 3 वर्षभित्र इन्जिनियरिङ क्याम्पस स्थापना गर्न सरकारले थाल्यो तयारी। मलेसिया पठाउने 250 म्यान पावरको पूर्व स्वीकृति रोगका छानबिन सुरु। इन्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोज प्रयास जारी। र पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सलाई। हौस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर अपरान्न 4:45 आउनेछौँ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म सम्झना पन्त विदा हुन्छु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, कार्यक्रम खुल्ला मञ्चमा प्राविधिक साथी राजन केसीसँगै म सम्झना पन्तको रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम खुल्ला मञ्च तपाईँ हरेक दिन मध्याह बाह्र बजेदेखि दिउँसो करिब दुई बजेसम्म सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामी विविध विषयवस्तु र प्रस्तुतिको साथमा मिठा गीत सङ्गीतलाई प्रस्तुत गर्ने गर्छौँ। आज पनि कार्यक्रममा विविध प्रस्तुतिहरू रहेका छन्, कार्यक्रम सँगै रहनुहोला। आउनुहोस्, सुरुवातमा राख्दैछौँ यो राष्ट्रिय गीत।

0: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
1: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
0: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
1: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
0: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
1: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटोसहितको विवरण हेर्न सकिन्छ।
2: हैन बाबा, छोरीको के गफ हो?
1: राष्ट्रिय परिचय पत्रको कुरा नि।
2: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
1: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
3: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100
4: बी नेपाली बाई नेपाली।
6: सम्पर्क नम्बर 0153568555 0153568555।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: काठमाडौँ उपत्यकाको आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम खुल्ला मञ्चको साथमा हामी यति बेला रहेका छौं। प्राविधिक साथी राजन केसी हुनुहुन्छ अनि म चाहिँ तपाईँको साथमा सम्झना पन्त। र कार्यक्रममा हामीले आज तीजका मिठा भाकाहरूलाई राखिरहेका छौं। हजुर, आज तीजको दर खाने दिन, भोलि हरितालिका तीज, र यस अवसरमा महिला दिदी बहिनीहरू तीजको माहौलमा रमाइराख्नु भएको छ होला। यो रमाइलो माहौललाई अझ बढी थप रोमाञ्चित बनाउनको लागि हामीले तीजका भाकालाई तपाईँमा आज राखिरहेका छौं। हजुर, आज तीजको दर खाने दिन, हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाँदैछन् र दर खाएसँगै आजदेखि चार दिने तीज पर्व औपचारिक रूपमा शुरू पनि हुँदैछ। विशेष गरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाने परम्परा छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने गर्छन्। दरका रूपमा विशेष गरी दुधबाट बनेका शुद्ध र आजिला परिकार बनाइन्छ। त्यस्तै गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ आजिलो हुने धर्मशास्त्रविद प्राध्यापक तोय राज नेपाल बताउनुहुन्छ। दर चाहिँ दुई भाग रात बाँकी छँदै खाइसक्नुपर्ने चाहिँ शास्त्रीय विधान छ। महिलाहरूले वर्षभरिका दुःख पीर मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा पनि तीजलाई हामी लिने गर्छौं। जन्मघर छाडेर कर्मघरमा बस्दा पाएका दुःख र वेदना नारीले तीजका भाकामा सार्वजनिक गर्ने गर्छन्। पछिल्ला वर्षहरूमा तीजका नाममा तडक भडक र उश्रृङ्खलता बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ। पक्कै पनि हामीले देख्ने गर्छौँ, सुन्ने गर्छौँ। महिना अघिदेखि नै दर खाने, त्यसै गरी गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतितिर लगेको केही समाजशास्त्रीहरू अधिकार कर्मीहरूको भनाइ छ, जसमा चाहिँ कीर्ति कुमार राईले पनि यस भनाइलाई समर्थन गर्नुहुन्छ। नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर देवमणि भट्टराईका अनुसार भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन बेलुकी दर खाने चाहिँ शास्त्रीय नियम तोकिएको हो। दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, त्यसै गरी चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन चाहिँ अरुन्धती सहित सप्त ऋषिको पूजा गरी चाहिँ तीज समापन गर्ने गरिन्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पतिका रूपमा पाएको पौराणिक मान्यता छ। त्यसै गरी पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई चाहिँ हरण गरेर लुकाएर राखेका थिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको कथा चाहिँ पुराणहरूमा उल्लेख छ। पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले चाहिँ यस पर्वलाई हरितालिका तीज भनिएको हो। हजुर, आज हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीहरूले दर खाँदैछन्, रमाइलो गर्दैछन् र यसै अवसरमा हामीले पनि तपाईँमा तीजका मिठा भाकालाई राखिरहेका छौँ। आउनुहोस् अर्को एउटा मिठो साङ्गीतिक आवाज तीजको भाका अबको क्रममा।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153-68555 0153-68555।
3: छोरी अगाडि बुझेर आयो त के भएको रहेछ?
4: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
3: लौ हेर, यो वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
4: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
3: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
4: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवत जावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्य जन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
3: छोरी कति राम्रो कुरा गर्यौ तिमीले।
5: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम खुल्ला मञ्चको साथमा हामी यति बेला रहेका छौँ र आज हामी 30 विशेषमा छौँ। प्राविधिक साथी राजन केसी हुनुहुन्छ अनि म चाहिँ तपाईँको साथमा सम्झना पन्त र कार्यक्रममा हामी विविध विषयवस्तु र प्रस्तुतिको साथमा मिठा गीत सङ्गीतलाई प्रस्तुत गर्ने गर्छौँ र आज तीज विशेष रहेको छ। आज दर्खाने दिन, भोलि हरितालिका तीज र यसै अवसरसँग सम्बन्धित रहेर आज हामीले तीज विशेषमा गायिका रीता केसीसँग कुराकानी गर्ने प्रयास गरेका छौँ। भर्खरै तपाईँले पृष्ठभूमिमा सुनि पनि राख्नु भएको छ नारीको कहानी, जुन गीतलाई गायिका रीता केसीले यसपालिको तीजमा तपाईँ माझ ल्याउनु भएको हो। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। नमस्कार रीताजी, स्वागत छ यहाँलाई कार्यक्रममा
1: र रेडियो सगरमाथा सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई नमस्कार।
0: हजुर सन्चै हुनुहुन्छ?
1: हजुर एकदम सन्चै छु।
0: जस्तो तीज अब आजबाट सुरु भइसकेको छ, आज दर्खाने दिन रहेको छ। अघि केही समय अगाडि कुरा गर्दा अलिकता हतारमा छु पनि भन्नुभएको थियो है, विविध कार्यक्रममा यहाँ व्यस्त हुनुहुन्छ कि आज दर्खाने कार्यक्रममै यहाँको दौड धुप छ कि कस्तो तयारी तीजको कस्तो छ रीताजी?
1: त्यसको परिस्थितिले गर्दा म प्रत्येक तीजमा चाहिँ विदेशमै हुन्थे,
0: विदेशको
1: कार्यक्रममा, र धेरै वर्षपछि नेपालमा छु अहिले। र नेपालमा रमाइलो गरी मनाउने प्लान थियो, मेरो कार्यक्रमहरू पनि थिए होइन धेरै ठाउँमा, तर अब यसपालि देशको परिस्थितिले गर्दा त्यस्तो रमाइलो वातावरण त छैन। तर आज दर्खाने दिन भएर यसो पारिवारिक सानो भेटघाटमा मात्रै हामी सानो एउटा जमघटमा मात्रै दर्खाने गर्ने गर्दैछौँ, त्यति धेरै एकदम माहौल छैन
0: अहिले
1: रमाइलो गरौँ भन्ने कारण।
0: जस्तो यसपालि केही समय अगाडि यहाँले नारीको कहानी यो भाका लिएर आउनुभयो, तीजको भाका, कस्तो प्रतिक्रिया रह्यो?
1: हजुर एकदमै राम्रो भइरहेको थियो, छोटो समयमा राम्रो भ्युअर्स पनि गइरहेको थियो होइन, लगभग 32-33 हजार गएको थियो। त्यसपछि बाढी आउने बित्तिकै अलिकति तीज गीतहरूलाई पनि अप्ठ्यारो पर्यो होइन,
0: हजुर,
1: अनि अहिले देशलाई अप्ठ्यारो पर्यो सबभन्दा ठुलो, त त्यो भएर म चाहिँ गीत भन्दा पनि अलिकति राहत कार्यहरू, संस्थागत कामहरू अनि सहयोगतर्फ पनि जुटेको थिएँ केही दिन।
0: जस्तो पोहोर प्रारको तुलनामा यसपालि पक्कै पनि देश रोइरहेको अवस्थामा पोहोरकै रमझम चाहिँ यसपालि हामी सबैले नै गर्न सकिरहेका छैनौँ, तैपनि यो संस्कृतिको जगेर्ना गर्नको लागि त तपाईँ हामी तयारै रहनुपर्छ होइन। जस्तो तीजको धार्मिक र सांस्कृतिक अनि सामाजिक महत्त्व चाहिँ के हो जस्तो लाग्छ यहाँलाई रीताजी? जस्तो तपाईँ तीजको व्रत बस्नुहुन्छ कि हुन्न होइन, जस्तो आफन्तहरूसँग भेटघाट दर्खाने कार्यक्रम त हुन्छ नै, यहाँले यसको महत्त्वलाई कसरी बुझ्नु भएको छ?
1: मलाई चाडपाड मध्येमा एकदमै मनपर्ने चाड हो एउटा होइन,
0: र
1: तिहार मध्येको तीज भनौँ, अनि जहिले पनि दिदी बहिनीहरू टाढा टाढा भएको दिदी बहिनी आफन्त भेट्ने, दुःख स्टार्ट गर्ने, व्रत बस्ने, पुरानो हाम्रो पहिलेदेखि हामी जगेर्ना गर्दै आइरहेका छौँ सबैले होइन, गर्नु पनि पर्छ। तर के अरे तीजको एकदमै राम्रो पक्ष पनि छ, तर अहिले पछिल्लो समयमा केही विकृतिका गीतहरू आउने, विकृति जन्य रूपले मनाएको त पाइन्छ होइन, दुःख लाग्छ, तर तीजको आफ्नै महत्त्व छ, आफ्नै महत्त्व छ, अनि धेरैजना व्यक्तिहरू चाहिँ तीजको लागि भनेर कति टाढा टाढादेखि आउने, मनाउने, सेलिब्रेसन गर्ने, यो एउटा सुख दुःख बिसाउने चाड पनि हो दिदी बहिनीहरूको स्पेसली होइन, किनभने वर्षभरिको कामहरू गरेर घर परिवारलाई रिझाएर थकान मेटाउनको लागि माइत गएर होइन अलिकति खुसी हुनको लागि भेटघाट गर्नको लागि पनि बनाएको जस्तो लाग्छ। एउटा एउटा त्यो भइहाल्यो, अर्को चाहिँ हाम्रो अब पहिलेदेखिको चाड हो होइन, पुरानो चाड हो, ऐतिहासिक, अब त्यसलाई पनि कायम गर्नै पर्यो होइन।
0: जस्तो रीताजी अहिले होइन तीज गीतमा चाहिँ मौलिकता भन्दा पनि अब मनोरञ्जन र भाइरल हुने पक्ष चाहिँ बढी हावी भएको हो कि भन्ने हामी देख्छौँ होइन। यहाँले एउटा गायिकाको हिसाबमा तपाईँ चाहिँ 18 वर्षदेखि यसै क्षेत्रमा चाहिँ क्रियाशील हुनुहुन्छ, तीज गीतमा चाहिँ शब्द र सङ्गीत छनौट गर्दा कलाकारहरूले चाहिँ कुन कुन कुरामा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ यहाँलाई?
1: हजुर राम्रो कलाकार बुझेकोले अवश्य गर्नुहुन्न सिस्टर, म पनि म्युजिकमै मास्टर्स गरेर यही फिल्डमा 18 वर्षदेखि छु, विभिन्न चलचित्र लोक आधुनिक गरेर होइन धेरै गीतहरू छ मेरो। हामी बुझेको राम्रो गरिरहेको सिङ्गरहरूले कहिले नि गर्नुहुन्न, जो अस्ति आएर भर्खर आएर होइन हतार हतारमा रातारात भाइरल हुनु पर्यो उहाँको लागि सङ्गीत के हो बुझ्नु आवश्यक छ कि यत्तिकै गाना गाइदिनुहुन्छ यत्तिकै लेख्नुहुन्छ त्यसले गर्दा कति अप्ठ्यारो परिरहेको हुन्छ सङ्गीतका अरू व्यक्तिहरूलाई होइन त्यो चाहिँ बुझ्नुपर्छ जस्तो लाग्छ र जस्ता पाए त्यस्तो गीतहरू ननिकाल्नुहोस् म त एकदम विरोध गर्छु है जसलाई जे क्षमता छ त्यही गर्नुहोस् गाउनका लागि हो भने गाउनुहोस् होइन तर जस्तो पायो गीत निकालेर बजारमा ल्याएर अनि भाइरल हुन्छु रातारात भनेर यसरी नआइदिनुहोस् प्लिज धेरै विकृतिहरू भइरहेछ पहिलाभन्दा घटेको छ अझै घट्न आवश्यक छ भन्न चाहन्छु म
0: जस्तो यहाँले चाहिँ पहिलेको वर्षहरूमा चाहिँ होइन तीज गीतमा चाहिँ विभिन्न देश विदेशको भ्रमण गर्नुभयो

0: नेपालमा बस्दाखेरि पनि यसपालि मेरो कार्यक्रम बन्दीपुर अनि मुम्बईमा थियो होइन, तर क्यान्सल गरेर बसेँ मैले. किन बसेँ भने देशको परिस्थितिले गर्दा अब रमाउन मन त्यति भएन. तर अब आगामी दिनहरूमा त हामी आफ्नो काम हो कर्म हो गर्नै पर्छ होइन, जानै पर्ने हुन्छ. तर अब अविस्मरणीय पल भन्नाले त्यही नै हो. धेरै जसो बाहिरै कार्यक्रमहरूमा गएर मनाउने भावनाले चाहिँ उताको पल पनि मिस गर्छु म होइन, दिदीबहिनीहरूलाई यता पनि न उता भयो भने यता नेपालका दिदीबहिनी मेरा आफ्नो आमाहरू दिदीबहिनीलाई पनि मिस गर्छु. एकदमै रमाइलो लाग्छ कि मलाई, जहाँ भए पनि तिज भन्ने कुरा चाहिँ मलाई एकदमै रमाइलो लाग्ने चाडमा पर्दछ.
1: जस्तो यहाँ 18 वर्षदेखि साङ्गीतिक यात्रामा हुनुहुन्छ, आधुनिक गीत सँगसँगै चलचित्रका गीतहरू सँगसँगै तिज गीतसँग चाहिँ तपाईँको साङ्गीतिक यात्रा कसरी जोडियो होइन, अनि जस्तो तपाईँले पहिलो पटक तिज गीत गाउँदाको अनुभव कस्तो थियो, कस्तो रह्यो?
0: एकदमै धन्यवाद. म खास चलचित्र पार्श्व गायिकाबाट आएँ अनि पछि मलाई चाहिँ के हुन थाल्यो भने रीताजी तपाईँले पनि तिजका निकाल्नुहोस् न, हामी यहाँ तपाईँलाई इन्भाइट गर्छौँ, किन गाउनुहुन्न भन्नुभयो. अनि मैले गाउन थालेको तिजकै गाएको पनि 12-13 वर्ष भइसकेको छ, किनकि एउटा गीत एकदमै सामाजिक छ, मेरा त बुढाले सिकाइदैनन् भन्ने. यो चाहिँ सामाजिक कथामा आधारित गीत, हाम्रै गीत हो त्यो, मैले अनि जनमले गाएको. यो यसको यो गीत चाहिँ यति राम्रो कथावस्तु छ नि दिदीबहिनीहरूले आफ्ना दुःखका मनका भावना पोखेको गीत हो कि यो चाहिँ, मान्छेले अरू हिसाबले बनाए पनि असाध्य राम्रो गीत. 12 वर्ष अगाडि चक्काको बेला गाएको गीत 2 वर्ष अगाडि आएर एकदम लोकप्रिय बनाउनु भएको थियो होइन, सामाजिक सञ्जालमा दर्शक श्रोताले. यसको छुट्टै महत्त्व छ. मैले गाउन तिजका गाउन थालेको 12-13 वर्ष भयो, अरू गीत गाउन थालेको 18 भयो. मैले किन गाउन थालेँ भनेपछि, रिता तिम्रो आवाजमा सबै गीत सुट हुन्छ, तिजका पनि गाऊ, हामीलाई यहाँ निम्तो गर्न सजिलो हुन्छ कार्यक्रमहरूमा धेरैमा. तिमीलाई भन्न थालेपछि धेरै दर्शक श्रोताको माग अनुसार नै मैले तिजका गीत पनि गाउन थालेकी हुँ, राम्रो भइरहेछ.
1: जस्तो अनि अब भनौँ न, तिज चाहिँ महिलाहरूको भेटघाट होइन, तपाईँले जस्तो भन्नुभयो सुख दुःख साट्ने, आफ्नो भावना व्यक्त गर्ने पर्व पनि हो, जुन चाहिँ साथी सङ्गीसँगको भेटको रमाइलोको पक्ष आफ्नो ठाउँमा छँदैछ रिताजी, र सँगसाथमा चाहिँ तिजमा जुन व्रत बस्ने परम्परालाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ? अझ केही दिदी बहिनीहरू त निराहार निर्जला व्रत पनि बस्नुहुन्छ होइन, यहाँले यसलाई कसरी लिनुहुन्छ?
0: एकदमै दिदी बहिनीलाई मेरो अनुरोध के छ भने, सबैभन्दा ठुलो कुरा स्वास्थ्य हो. स्वास्थ्य छ भने सबै चिज हुन्छ. व्रत बस्नुहोस् तर आफ्नो स्वास्थ्य हेरेर, आफूलाई डाउन हुनुहुन्छ, बिरामी हुनुहुन्छ, प्रेसर लो छ भने केही फलफुलहरू खाएर बस्नु सक्नुहुन्छ, अन्डा नखाएर होइन. अब कोहीले म हेल्दी छु, एकदमै फिट एन्ड फाइन छु भन्नुहुन्छ भने बस्नुहोस् होइन, स्वास्थ्यको लागि एक दिन फास्टिङ बसेको पनि राम्रै कुरा हो. तर सकी नसकी आफूलाई गाह्रो बनाइ बस्नै पर्छ भन्ने छैन होइन. धर्म हरेक कुरा, संस्कार धर्म अथवा ऊ भनेको आफ्नो मनभित्र नै हुन्छ. आफू मन सफा राखेर आफूले पूजा गर्नुहोस् या सम्झिनुहोस् भगवान्लाई, त्यही ठुलो कुरा हो. र सकेसम्म चाहिँ गाह्रो हुने गरी नबस्नुहोस्, तर गाह्रो छैन भने चाहिँ आफ्नो कला संस्कृति हो पहिल्यैदेखि होइन, जो मलाई बसेर राम्रो लाग्छ, मनमा खुसी मिल्छ भने बस्नुहोस्, म चाहिँ त्यही भन्न चाहन्छु. म चाहिँ टोटल्ली निर्जला व्रत बस्न सक्दिनँ होइन, मलाई म पनि अब एउटा गायिका भएको नाताले कहीँ गाउन दौडिनुपर्छ, कतै जानुपर्छ, के हुन्छ, हामी त एक्टिभ बसिराख्नुपर्छ. त्यो भएर मैले चाहिँ केही फलफुलहरू पानीहरू होइन पिएर चाहिँ यति बस्छु, अन्नहरू नखाएर. त्यो एउटा स्वास्थ्यको लागि, एक दिनको लागि राम्रो पनि हो जस्तो लाग्छ. दिदी बहिनीलाई पनि त्यही अनुरोध हो मेरो चाहिँ.
1: जस्तो अनि यो तिजको नाममा हुने अनावश्यक खर्च होइन, यो दिखासिकी बारे चाहिँ तपाईँको धारणा के छ? एउटा कलाकार, एउटा गायिकाको हिसाबले उहाँहरूलाई के भन्न चाहनुहुन्छ यहाँले?
0: एकदमै अनावश्यक खर्च मलाई पनि मन पर्दैन. मैले यसपालि लेखेर राखेको पनि थिएँ, यसपालि हुने खर्च, यसपालि हुने तपाईँहरूको दर रमाइलोलाई प्लिज डोनेसन गर्नुहोस् नेपाललाई होइन, राम्रो मनाऊ आउनुहोस् भनेर भनेकी थिएँ. र मैले पनि मेरो तर्फबाट सबै दर कार्यक्रमहरू होइन सबै कार्यक्रम क्यान्सल गरेको मैले यो सालको तिजको. त्यही भएर यो अनावश्यक पार्टी होइन रमाइलो गर्नुहोस् एक दिन. एक दिन आजको दिन छ नि जुन स्पेसल, आज दर खाने दिन नै हो, छुट्याएरै राखेको हो पहिलेदेखि. आजको दिन भेट्नुहोस्, खानुहोस्, रमाइलो गर्नुहोस्, तर एभ्री डेलाई दर बनाएर होइन अलिकति संस्कृतिमाथि चाहिँ अलिकति अन्याय चाहिँ नगर्नुहोस्, धेरै तडक भडक नगर्नुहोस्, हामीले गर्दा अरू अलिकति निम्न वर्गको व्यक्तिहरूलाई पनि असर पर्छ होइन, अनि साथै हामीबाट के सिक्ने त पछिल्लो पुस्ताले भन्ने कुरा पनि हुन्छ। बरु राम्रो ठाउँमा डोनेटहरू गर्नुहोस्, अहिले देश रोइरहेछ, सकेको सहयोग उता गर्नुहोस्, जानुहोस् बरु होइन।

0: तर यो एकदमै विकृति जन्ने दौर सर पार्टी चाहिँ मलाई पनि मन पर्दैन. अब वर्षको एक दिन आउने चिज हो, केही दिन आजकै दिन त अब दिदी बहिनीहरू रमाइलो गर्नुहोस्, भेट्नुहोस्, आफन्त कहाँ जानुहोस्, माइती जानुहोस् होइन.
1: जस्तो पुरानो गीत र नयाँ गीतमा शब्द चयनमा निकै नै भिन्नता छ, भाकामा पनि निकै भिन्नता छ भनिन्छ होइन. र सँगसाथमा जस्तो अब अहिलेका तीज गीतमध्ये भनौँ न पुरानो पुस्ताका कलाकारबाट चाहिँ विशेष गरी आजका कलाकारले सिक्नुपर्ने सबैभन्दा ठुलो कुरा के हो जस्तो लाग्छ यहाँलाई? र सँगसाथमा यहाँले पनि धेरै समय लामो समय यस क्षेत्रमा बिताइसक्नु भएको हिसाबले नयाँ पुस्ताका कलाकारलाई चाहिँ तीज गीत गाउँदा तपाईँको सुझाव के हुन्छ रिताजी?
0: चिज मात्र होइन सिस्टर, नयाँ कलाकारलाई सबभन्दा पहिला संस्कारै सिक्नुहोस् भन्छु. ठुला मान्छेहरूलाई कसरी एउटा सङ्गीतको संस्कार भनिन्छ नि, सङ्गीत भनेको संस्कार पनि हो कि, हामी डिसिप्लिन भएर आफ्नो काम गर्ने हो सङ्गीत भनेको होइन. त्यो भएर पहिला त सबैभन्दा पहिला गाउनभन्दा पनि संस्कार सिक्नुहोस्, आफूभन्दा सिनियरहरूलाई गर्ने रेस्पेक्ट, जुनियर भाइ बहिनीलाई गर्ने सम्मान माया होइन, त्यो सिक्नुहोस्. त्यसपछि सङ्गीतमा कुन विधामा आफू पारङ्गत हुनुहुन्छ, ट्यालेन्ट हुनुहुन्छ सङ्गीतमा गाउन बजाउन एरेन्ज गर्न, अथवा त्यो अनुसारले अगाडि बढ्नुहोस्, त्यही भन्छु. अहिलेको भाइ बहिनीहरूमा धैर्यता एकदमै कम छ होइन, धैर्यता छैन आजको भोलि फेमस हुनुपर्ने, अनि धैर्यता हुनुहोस्, सिक्नुहोस्, बुझ्नुहोस्, सङ्गीतलाई बुझेर मात्रै आउनुहोस्. म हामीले हाम्रो पालासम्म मैले गाउन स्टार्ट गर्दाखेरि कलाकारहरू भेट्दाखेरि मलाई देउता भेटे जस्तो लाग्थ्यो कि, हो त्यसरी आफूभन्दा सिनियरलाई रेस्पेक्ट गर्न सिक्नुहोस् ताकि भोलि पर्सि तपाईँलाई पनि तपाईँका जुनियर भाइ बहिनीले रेस्पेक्ट गर्छन् होइन. सङ्गीतलाई मर्यादित बनाइदिनुहोस्, मेरो त यही नै अनुरोध हो पहिलेदेखि.
1: हुन्छ, यो समय र संवादको लागि रिताजी धेरै धेरै धन्यवाद छ, र सँगसाथमा हरितालीका तीजको अवसरमा पनि यहाँलाई धेरै धेरै शुभकामना.
0: धेरै धन्यवाद हजुरलाई पनि, र तीजको शुभकामना चाहिँ हजुर लगायत सगरमाथा रेडियो सुनेर बस्नुहुने, धेरै पहिला म आएको थिएँ सगरमाथामा होइन, धेरै पहिला 12-13 वर्ष पहिला, र आज फेरि जोडिने अवसर मिल्यो सगरमाथा फ्यामिलीलाई, हजुरलाई अनि राजन भाइलाई धेरै धेरै धन्यवाद छ.
1: हजुर हुन्छ, हस् त नमस्कार. हजुर, उहाँ हुनुहुन्थ्यो गायिका रिता केसी. उहाँले यसपालि नारीको कहानी भाकालाई, तीजको भाकालाई बजारमा ल्याउनु भएको छ, र तपाईँले पनि सुनिसक्नु भएको छ पक्कै पनि. आज दरखाने दिन अर्थात् हरितालिका तीज भोलि हुँदैछ र तीजको माहौल रहेको छ, र तीज विशेषमा आज हामीले कार्यक्रम खुल्ला मञ्चमा गायिका रिता केसीसँग तीजको धार्मिक र सांस्कृतिक महत्व र सँगसाथमा तीजका गीतका भाकाहरूसँग सम्बन्धित रहेर कुराकानी गऱ्यौँ. कार्यक्रम खुल्ला मञ्चको साथमा हामी यति बेला रहेका छौँ. आउनुहोस् कार्यक्रममा यस्तै तीजको अर्को मिठो भाका गायिका रिता केसीकै आवाजमा.

0: आमा ए आमा ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदे निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बि नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153568555 0153568555।

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

जम्मा दिदी बहिनी सबैजना एकै ठाउँमा जम्मा हजुर मिठो भाका सुन्नुभयो। तिज विशेषमा आज हामी छौँ कार्यक्रम खुल्ला मञ्चको यो प्रस्तुतिमा आज तिज विशेष लोकभाकालाई हामीले राखिरहेका छौँ। हजुर नेपाली हिन्दू महिलाहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीज भोलिदेखि देशभर श्रद्धा उत्साह र उमङ्गका साथ मनाइँदैछ र धार्मिक आस्था सांस्कृतिक परम्परा र पारिवारिक प्रेमसँग जोडिएको तीज नेपाली समाजमा विशेष महत्त्व बोकेको पर्व पनि हो। आज दर खाने दिन सबैजना दिदीबहिनीहरू आमा दिदीबहिनीहरू चाहिँ जम्मा भएर दर खाएर आपसमा एकअर्काका भावनाहरू साटासाट गरेर रमाइलो गरेर मनाउने गरिन्छ। तीजलाई विशेष गरी भगवान शिवको पूजा आराधना गर्ने तथा पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न गरेको कठोर तपस्याको स्मरण गर्ने पर्वका रूपमा पनि लिइन्छ। यस दिन महिलाहरूले व्रत बसेर शिव पार्वतीको पूजा आराधना गर्दै आफ्नो तथा परिवारको सुख शान्ति र समृद्धिको कामना चाहिँ गर्ने परम्परा छ। तीज केवल धार्मिक पर्व मात्र होइन, महिलाहरूको भावना त्यसै गरी अभिव्यक्ति र सामाजिक सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण अवसर पनि हो। माइती घर जाने अनि त्यसपछि दिदीबहिनी तथा साथीभाइसँग भेटघाट गर्ने, दर खाने, नाचगान गर्ने र तीजका गीत मार्फत चाहिँ आफ्ना सुख दुःख व्यक्त गर्ने परम्पराले यस पर्वलाई चाहिँ अझ विशेष बनाएको हामी पाउने गर्छौँ। र समयसँगै पक्कै पनि तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। पहिले मुख्यतः धार्मिक आस्था र परम्परामा केन्द्रित हुने तीज अहिले भने महिलाको अधिकार, आत्मनिर्भरता र सामाजिक विकृति र त्यसै गरी समसामयिक विषयमा पनि आवाज उठाउने माध्यम समेत बनेको छ। र तीजका गीतहरूमा पनि महिलाका वास्तविक जीवनका अनुभवहरू चाहिँ समेटिन थालेका छन् जुन तपाईँ हामीले पाउने गर्छौँ। र हरितालीका तीजले सबैमा सुख शान्ति स्वास्थ्य र समृद्धि ल्याउन सकोस्, नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको सकारात्मक सन्देश पुग्न सकोस् भन्दै सम्पूर्ण दिदीबहिनीहरूमा हरितालीका तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम खुल्ला मञ्चको आजको यो तीज विशेषबाट प्राविधिक साथी राजन केसीसँगै म सम्झना पन्त विदा हुन्छौँ। नमस्ते।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क नम्बर 01-53-68-555 01-53-68-555।
4: हाम्रो पन, हाम्रो गौरव,
5: नेपाली रेडियो, नेपाली आवाज,
4: रेडियो सगरमाथा FM 102.4 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनिपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: काठमाडौँ उपत्यकाको आवाज
3: रेडियो सगरमाथा FM 102.4 MHz।

0: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
1: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
0: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
1: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
0: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
1: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटोसहितको विवरण हेर्न सकिन्छ।
2: हैन, बाबा छोरीको के गफ हो?
1: राष्ट्रिय परिचय पत्रको कुरा नि।
2: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
1: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
3: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
4: बी नेपाली बाई नेपाली।
6: सम्पर्क नम्बर 0153568555 0153568555।

0: मै रेडियो च्याकिसा नेन माला
1: ज्यू बा
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
3: छेदनीको नीति ध्यान बि मागु खे जिल्ला महानगरपालिका या सूचना
4: नक्सा पास निगु चरनेजी नापा डीपीसी तक जुइसा नक्सा पास जु कठ डीपीसी याना तगु जुसा जक वये लिपा डीपीसी चुए या नक्सा पास जुइ
3: डीपीसी नक्सा स्वीकृत अस्थायी नक्सा पास जुगु दछि दुने डीपीसी यामा मजुसा खुला दुने न्यागु प्रतिशत दस्तुर पुला म्या थप याफै थुकथ ज्यापु अंकाली हन निदय नीति म्या तनिगु ज्याजुइ डीपीसी शिविर छुए स्थायी नक्सा पास जुगु म्याद निद तक जुइ निदल दुने पु मवासा म्याद फिन ह म्या तनिगु नीति निवेदन बीमा थुकथ निवेदन बिलकी मेगु निदय नीति म्याद तनि ज्याजुइ
4: ध खुशिया मापदण्ड बालक ध्यान बिया छेदनीमा ठोक कठे छेद देखिगु नाप नाप तस्क तजा मजुई कठ जोकी मजुईको सीमा नपीमा
0: तालमै रेडो देगुला रेडवा खने छित माउजुको कनि चिन छेदन माउ जखिले दुहे खनिन दत्का नु चिन वने महानगरपालिका नक्सा पास या त
5: इन्जिनियर म्याडम याद रहोस् मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्
6: किन राजेश जी
5: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठीक
7: हाम्रो पन हाम्रो गौरव नेपाली रेडियो नेपाली आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जङ्गल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प झ्याल र ढोका अब दिँदैन धोका नेपाटप सब ठिक ठाक।

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप युपिभिसीको झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले अस

0: दाइ, मैले तपाईँलाई एकदम मनपर्ने र तपाईँले खोजी खोजी पढ्ने शिक्षक मासिक पत्रिका उपहार ल्याइदिए।
1: ए, त्यो त मैले नपढेको अङ्कै परेछ, मैले खोजिरहेको नपाएको थिएँ
0: त्यसैले ल्याइदिएको नि।
1: यो सबैले पढ्नुपर्ने पत्रिका हो नि त यो।
0: अबदेखि यो पत्रिका निस्किन साथ म पत्रिका पसले साउजीलाई दाइको घरमा लगिदिए भन्छु।
1: हुन्छ हुन्छ।
2: सिक्ने, सिकाउने र सिक्न पठाउनेहरूको पत्रिका शिक्षक मासिक।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: नबिल ब्याङ्क सँगै अघि।
1: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान, ल त एकचोटि बताइदिनुहोस्।
2: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारक भन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
1: ए हो है?
2: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
1: ल कस्तो राम्रो कुरा त।
2: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
1: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
2: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय फुलचोक ललितपुर।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वाया नेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र ₹979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वाया नेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: काठमाडौँ उपत्यकाको आवाज
3: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर अपरान्नको पौने पाँच बजेको छ। म गोपालजङ थापा, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। भोटेकोसी बाढी माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको सरकारी तथ्य सार्वजनिक। चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र उद्धार कार्य जारी। कृष्ण भीरमा भाषिएको पृथ्वी राजमार्ग खुलाउने तयारी। यमनमा मानवीय संकट गहिरिँदै 76,000 मानिस विस्थापित। र एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदै। अब हालचाल विस्तारमा। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेहेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदन अनुसार यो बाढी रसुवागढीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढीले पूर्व सूचनाका लागि समय नै नदी नदी किनारमा रहेका रसुवागढी, स्याप्रुभेसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमा भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढीपछि माथिल्लो लेहेन्दे खोला क्षेत्रमा 2 नयाँ अस्थायी ताल समेत बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलोपटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली समेत जडान गरिएको छ। उता चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएका छन्। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनुभयो। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाएको छ। अहिले सुरुङभित्र एउटा एस्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सेनाले स्याफ्रुबेसीदेखि टनेलसम्म 1,050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा नेपाली सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेका छन्। 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा 8 फँसेको आकलन गरिएको छ। गत भदौ 10 आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले भोटेकोसी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी गराउनु भएको छ। उहाँका अनुसार 4 परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय गरिएको छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको सञ्चार मन्त्रीले उल्लेख गर्नुभएको छ। अमेरिकी सरकारले नेपाल प्रहरीलाई फरेन्सिक जाँचमा सहयोग पुर्याउन 10,00,000 अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय लागू औषध तथा कानून कार्यान्वयन मामिला ब्युरोले यस्तो सहयोग गर्ने भएको हो। अमेरिकी विदेश मन्त्रालयबाट जारी मिडिया नोटमा यो सहायताबाट डीएनए विश्लेषण किट लगायत तत्काल आवश्यक पर्ने सामग्री किनिने उल्लेख गरिएको छ। उक्त नोटमा भोटेकोसी विपत्तिपछि अमेरिकी विदेश मन्त्रालयले मानवीय, स्वास्थ्य तथा फरेन्सिक सम्बन्धी सहयोगका लागि अहिलेसम्म 50,00,000 अमेरिकी डलर भन्दा बढी उपलब्ध गराइसकेको उल्लेख गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जल स्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर
टुङ्गो लागि नसकेको बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्डबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्षबाट अगाडि बढाइनेछ। जेन्जी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ। आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवनको उद्घाटन गर्नुभएको छ। काठमाडौँको गौशालामा पुनर्निर्माण गरिएको कार्यालय र ब्यारेक भवन उद्घाटन गर्दै आइजिपी दानबहादुर कार्कीले जेन्जी आन्दोलनका क्रममा क्षति भएका 452 प्रहरी कार्यालयको पुनर्निर्माण सम्पन्न भएको बताउनुभयो। अधिकांश संरचना समुदायसँगको सहकार्यमा निर्माण गरिएको कार्कीले उल्लेख गर्नुभयो। प्रहरीका अनुसार संरचना पुनर्निर्माणमा समुदाय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ संस्थाले गरेको सहयोगले सम्बन्धलाई थप आत्मीय बनाएको आइजिपी कार्कीको भनाइ छ। जेन्जी आन्दोलनमा आगजनी र तोडफोड गरिएका प्रहरीका 459 संरचना मध्ये 452 पुनर्निर्माण भएर सञ्चालनमा आएको पनि उहाँले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। महानगर प्रहरी बलको 34 वार्षिक उत्सवमा आज आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गुलले वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण अर्थात् रिचार्ज गर्ने उद्देश्यले अभियान अघि बढाउन लागेको बताउनुभयो। उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने पनि उल्लेख गर्नुभएको छ। सत्तारूढ रासोपा सांसद तथा अधिवक्ता यज्ञमणि नेउपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राय विरूद्ध संसद सचिवालयमा लगिएको निवेदनलाई क्षेत्र अधिकार ग्रहण गर्न लागिएको आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै नेउपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानून व्यवसायी पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउने सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको उल्लेख गर्नुभएको छ। पूर्व राज्यमन्त्री तारामान गुरुङ 8 दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन्। भदौ 18 पक्राउ परेका गुरुङ भदौ 26 छुटेका हुन्। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका गुरुङले जाहेरवालालाई बुझाउनु पर्ने रकम बुझाएर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। गुरुङ काङ्ग्रेसको अनुशासन समितिका संयोजक हुन्। दोर्जे शेर्पालाई 33,50,000, रिगु ज्याम्पु शेर्पालाई 14,00,000 र सुनुरपु शेर्पालाई 24,00,000 रुपियाँ तिरेर उनी रिहा भएका हुन्। कृष्णभीरमा राजमार्गमा नै भाँसिएपछि अवरुद्ध रहेको पृथ्वी राजमार्ग असोज 1 अघि नै खुलाउने तयारी भएको छ। त्रिशुली नदीको निरन्तर कटानले भाँसिएको राजमार्गसँगैको भिर कटान गरेर खुलाउन लागिएको हो। पृथ्वी राजमार्गको मुगलिन मलेखु खण्ड निर्माण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले भिरको कटानको काम सकिएकाले अब राजमार्गको सतह निर्माण गरेर यातायात खुला गरिने जानकारी दिनुभएको छ। यस्तै सडकको ग्रेड मिलाउने काम भइरहेकाले केही बेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने तयारी भएको छ। यति बेला धादिङका प्रमुख जिल्ला अधिकारी सहितको टोली कृष्णभीरमा स्थलगत निरीक्षणमा पुगेको छ। सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ। छापा माध्यम बचाउ सुझाव कार्यदलले लोक कल्याणकारी विज्ञापन बापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीलाई भेटेर छापा सञ्चार माध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोक कल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गर्नुभएको हो। यसैबीच एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। नेपाल पत्रकार महासंघ र छापा सञ्चार माध्यम बचाउ अभियानका प्रतिनिधिहरूबाट ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले सरकारलाई छापामारको संज्ञा पनि दिनुभएको छ। हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका भोलि बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 अर्थात् भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा जानेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध समेत गरेको छ।
अब अन्तर्राष्ट्रिय हालचाल। यमनमा सशस्त्र समूहबीचको सङ्घर्ष चर्कँदै जाँदा मानवीय सङ्कट गहिरिँदै गएको छ। द्वन्द्व चर्किँदा मानिसहरू विस्थापित हुने क्रम तीव्र छ। संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको नौ सैनिक विरूद्ध नाकाबन्दी घोषणा गरे। यता मात्रै करिब 76,000 मानिस विस्थापित भइसकेका छन्। पछिल्लो एक सातामा मात्र विस्थापित मानिसको संख्या करिब 4 गुणाले बढेको राष्ट्रसङ्घले जनाएको छ। सरकार समर्थित सेना र इरान समर्थित हुथी विद्रोहीबीच तीव्र बन्दै गएको भिडन्तका कारण ठूलो संख्यामा मानिस घर छाड्न बाध्य भएका छन्। एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदैछ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 बजे काठमाडौँ आइपुग्नेछ। नेपालले हिजो भएको एसएससी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स युएलाई 44 रनले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै नेपालले दोस्रो पल्ट एसिया कपमा स्थान सुरक्षित गरेको छ। नेपालले यसअघि सन् 2023 पहिलो पटक एसिया कप खेलेको थियो। 10 संस्करणको एसएससी महिला एसिया कप टी20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल युएको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समयअनुसार राति 8:15 बजे सुरु हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा केही बेर अघि 4:30 बजेको तापक्रम 24 डिग्री सेल्सियस पुगेको छ। आज बिहान 5:41 बजेमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:16 मिनटमा अस्ताउने विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। भोटेकोसी बाढी माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको सरकारी तथ्य सार्वजनिक। चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र उद्धार कार्य जारी। कृष्णभीरमा भाँसिएको पृथ्वी राजमार्ग खुलाउने तयारी। यमनमा मानवीय संकट गहिरिँदै 76,000 मानिस विस्थापित। र एसएससी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदै। हवस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर साँझ 7:45 बजे आउनेछौ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म गोपालजङ थापा बिदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदे, निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
4: ए मुनियाको बाबुजी, सुन्नु भयो, अब त त्यो जङ्गलको बाटो पनि ठुलो हुने भएछ नि।
5: सडक चौडा बनाउनु त ठिकै हो, तर वन जङ्गल, वन जन्तुलाई नोक्सानी पोखरलाई के भन्ने पो दुख लागिरहेको छ।
4: जनावरको पनि के पिर गर्नु नि।
5: अरे, जङ्गल भनेको वन जन्तुको घर हो। जङ्गल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बार पार गर्ला? उनीहरूको बासस्थान बिग्री जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के।
4: भर्खर भर्खर त गाउँमा बाटो बन्ने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
5: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ, त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर, मानिस, पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जङ्गल वरिपरि बस्नेको लागि त झन गजब हुन्छ।
4: बातुवा त ठिकै भन्नुभयो।
6: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
7: NBL अटो लोन,
8: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
7: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
7: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र ₹979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: नानी, रेडियो सगरमाथा खोल त, सुन्नु पर्यो।
3: हुन्छ काकी।
4: रेडियो सगरमाथा FM 102.4 MHz।
5: भवन निर्माण कार्य सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। नक्सा पास 2 चरणमा हुन्छ। पहिलो पटक DPC मात्र हुन्छ भने नक्सा पास अनुसार DPC बनाइएको भए मात्र DPC माथिको नक्सा पास हुन्छ। DPC नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि 1 वर्षभित्र DPC गर्नुपर्छ। नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन। DPC भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ। र कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गर्नुपर्छ। यस्तै घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू पनि रोप्नुपर्छ।
2: सुन्यौ त नानी, रेडियो भने रेडियो नै हो, चाहिने कुरा मात्रै बोल्छ। हाम्रो पनि घर बनाउनु पर्ने राम्रो जानकारी पाइयो। जाउँ हामी पनि महानगरतिर नक्सा पास गर्न।
6: ललितपुर महानगरपालिकाको कार्यालय पुलचोक ललितपुर।
7: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
6: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
7: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
6: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
7: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
6: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको SMS आउँछ। यदि नआएमा N आवेदन नम्बर लेखेर 3001 SMS पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटो सहितको विवरण हेर्न सकिन्छ।
8: हैन, बाबा छोरीको के गफ हो?
6: राष्ट्रिय परिचय पत्रको कुरा नि।
8: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
6: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
9: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
1: नेपाली रेडियो नेपाली आवाज
2: काठमाडौँ उपत्यकाको आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: नमस्कार, यतिखेर साँझको पौने सात बजेको छ। म गोपालजङ थापा, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। ऊर्जा मन्त्रालयले भुटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्ने, अध्ययन तीन चरणमा हुने। पृथ्वी राजमार्गको कृष्णभीरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो, असोज एक गतेबाट दुईतर्फी सवारी चलाउने तयारी। ब्रिक्स सम्मेलनको दोस्रो दिन सदस्य राष्ट्रका नेताहरूबीच विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल। र जापानमा हुने एसियन गेम्सका लागि ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली सार्वजनिक। अब हालचाल विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि सोमबार विज्ञहरूसहितको समिति गठन गर्दैछ। रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। मन्त्रालयका अनुसार अध्ययन तीन चरणमा हुनेछ। रसुवा भोटेकोशी बाढीले पूर्वाधार क्षेत्रमा मात्र करिब 2 खर्ब बराबरको क्षति भएको पाइएको छ। सरकारले गठन गरेको रसुवा भोटेकोशी बाढी 2083 द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीले पूर्वाधारमा मात्र 1 खर्ब 72 अर्ब 34 करोड बराबर क्षति भएको पाइएको छ। सो पूर्वाधार पुनर्निर्माणका लागि 4 खर्ब 73 अर्ब 57 करोड रुपियाँ बराबर आवश्यक हुनेछ। बाढीले ऊर्जा क्षेत्र, जलविद्युत आयोजना र प्रसारण लाइनमा सबैभन्दा धेरै 1 खर्ब 34 अर्ब 69 करोड बराबरको क्षति भएको छ। यस क्षेत्रको पुनर्निर्माणमा मात्र 3 खर्ब 90 अर्ब बराबर रकम आवश्यक पर्ने आकलन गरिएको छ। नवीकरणीय ऊर्जामा 56 करोड बराबरको क्षति भएको छ। सडकमा 22 अर्ब रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ, जसको पुनर्निर्माणमा 55 अर्ब 18 करोड भन्दा धेरै लाग्ने सरकारको अनुमान छ। पुलमा 11 अर्ब 35 करोड बराबरको क्षति भएको छ। पुल पुनर्निर्माणमा 18 अर्ब 6 करोड बराबर लाग्ने बताइएको छ। टेलिकम क्षेत्रमा 62 करोड बराबरको क्षति पुगेकोमा पुनर्निर्माणमा झण्डै 1 अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। खानेपानी र सरसफाईमा 1 अर्ब 38 करोडको पूर्वाधारमा क्षति पुगेको छ। सिंचाईमा 1 अर्ब 64 करोड बराबरका संरचना बगेका छन्। बाढीले निजी तथा सार्वजनिक घर, विद्यालय, स्वास्थ्य चौकी र सांस्कृतिक संरचनातर्फ कुल 67 अर्ब 84 करोड रुपियाँ बराबरको क्षति गरेको आकलन छ। यसको पुनर्निर्माणमा करिब 1 खर्ब रुपियाँ बराबर आवश्यक पर्नेछ। यसै गरी बाढीले कुल भौतिक क्षति 2 खर्ब 74 अर्ब 48 करोड बराबरको गरेको छ। यसको पुनर्निर्माणमा कुल 7 खर्ब 23 अर्ब 31 करोड रुपियाँ बराबर आवश्यक पर्ने अनुमान गरिएको छ। यसको शीघ्र पुनरुत्थान कार्यक्रम 6 महिनाका लागि झण्डै 9 अर्ब लाग्ने आकलन छ। त्यसपछि दीर्घकालीन पुनरुत्थानका लागि बाँकी रकम आवश्यक पर्ने सो प्रतिवेदनले औल्याएको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ठूला ढुङ्गा भेटिएका छन्। हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिज हटाउँदै जाँदा ठूला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभयो। ठूला उपकरणले सुरुङको मुखबाट 90 मिटर भित्रसम्मको गेग्रान हटाएको छ। सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ। सेनाले स्याफ्रुबेसीदेखि टनेलसम्म 1050 मिटर बाटो बनाएर ठूला उपकरण लगेको हो। उद्धार कर्मीहरूले 4 ठूला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठूला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन्। चिलिमेमा नेपाली सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन्। उद्धार कर्मीहरूले भूमिगत विद्युत गृह नजिकै खोजी कार्य जारी राखेको बताइएको छ। 22 मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा 8 जना फँसेको आकलन गरिएको छ। दश भदौमा आएको रसुवास्थित भुटेकोसीको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले भुटेकोसी बाढी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चार मन्त्री विक्रम तिमिल सेनाले जानकारी दिनुभएको छ। उहाँका अनुसार चार सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त उपलब्ध गराउने निर्णय गरिएको छ। यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको मन्त्री तिमिल सुनाले जानकारी गराउनु भएको छ। निर्माण थालिएको 11 दिनमा कृष्ण भीरबाट सवारी पास गराइएको छ। ट्र्याक खुलेर सवारी आउजाउ गर्न सकिने भएपछि रोकिएर बसेका ग्यास बुलेट र ठूला मालवाहक सवारी साधनलाई आज दिउँसो कृष्ण भीर पार गराइएको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काले जानकारी दिनुभयो। कृष्ण भीर पहिरोबाट सड़क सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणका रूपमा काठमाडौँ चितवनतर्फ एउटा बुलेट सवारी साध सहित करिब 20 सवारी साधन पास गराइएको छ। रोकिएका सवारी साधन आज पास गराइए पनि स्तरोन्नतिको काम बाँकी रहेकाले नियमित सवारी आउजाउ गर्न अझै केही दिन लाग्नेछ। थप समस्या नआएमा असोज 1 बिहिबारदेखि दोहोरो रूपमै सवारी साधन सञ्चालनमा ल्याइने सड़क विभागका महानिर्देशक विजय जयसीले बताउनु भएको छ। 10 भदौमा त्रिशुली नदीमा आएको बाढीले भाँसिएको सड़कमाथिबाट नयाँ ट्र्याक खोलेर सवारी साधन सञ्चालन गर्न लागेको हो। त्यस क्षेत्रको सड़क सुधारका लागि कृष्ण भीरमा सड़क विभागका प्राविधिक टोली खटिएका छन्। सड़क भाँसिएको 7 दिनपछि 20 भदौमा डाइभर्सन ट्र्याक खोलिएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुङ्गो लागि नसकेको बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्डबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढ्नेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका 21 हिमताल जोखिमयुक्त छन्। कुल 47 मध्ये चीनको तिब्बततिर 25 र भारतमा एउटा हिमताल पर्छन्। नेपालमा 3,800 भन्दा बढी हिमनदी र 2,300 भन्दा बढी हिमताल रहेको बताइएको छ। नेपाल सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी शिक्षक र अभिभावकका सुझाव तथा गुनासोलाई समेटेर मुलुकको शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद क्षेत्रको अवस्था बुझ्न आज सप्तरीका विभिन्न विद्यालयमा पुग्नुभएका मन्त्री पोखरेलले विद्यार्थीबाट पाठ्यक्रम अध्ययन अध्यापन आवश्यक सिप तथा विद्यालयमा देखिएका समस्याबारे प्रत्यक्ष सुझाव संकलन गर्नुभएको हो। विद्यार्थीबाट सुझाव तथा गुनासो समेत संकलन गरिएको छ। विद्यार्थीहरूले शिक्षा क्षेत्र विद्यालयमा राजनैतिक हस्तक्षेप बन्द गराउन सुझाएका थिए। सो क्रममा मन्त्री पोखरेलले काठमाडौँमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई निरुत्साहित गर्दै विद्यार्थी शिक्षक तथा सरकारवालाबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रम निर्माण तथा परिमार्जन गरिने बताउनु भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृह कार्य भइरहेको जानकारी दिनुभएको छ। आज सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 संशोधन तथा एकीकरण विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषय विज्ञ तथा सरकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा मन्त्री पुनले यस्तो जानकारी गराउनु भएको हो। मुलुकमा विज्ञान तथा नवप्रवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको पनि उहाँले औल्याउनुभयो। सोही आवश्यकताका आधारमा 2048 बनेको ऐन प्रतिस्थापन गरिरहेको उहाँको भनाइ थियो। मन्त्री पुनका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ। प्रधानमन्त्रीलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन क्षेत्रको शीर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउने व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क छ। उहाँले प्रतिष्ठानहरूमा हुने राजनैतिक हस्तक्षेपका कारण संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने दावी समेत गर्नुभएको छ। जेएनजी प्रदर्शनका क्रममा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ। आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित भवन उद्घाटन गर्नुभएको छ। काठमाडौँको गौशालामा पुनर्निर्माण गरिएको कार्यालय र ब्यारेक भवन उद्घाटन गर्दै आइजिपी दानबहादुर कार्कीले जेएनजी आन्दोलनमा क्षति पुगेका 452 प्रहरी कार्यालयको पुनर्निर्माण सम्पन्न भएको बताउनुभयो। अधिकांश संरचना समुदायसँगको सहकार्यमा निर्माण गरिएको कार्कीले उल्लेख गर्नुभएको छ। प्रहरीका संरचना पुनर्निर्माणमा समुदाय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघ संस्थाले गरेको सहयोगले सम्बन्धलाई थप आत्मीय बनाएको आइजिपी कार्कीको भनाइ छ। जेएनजी आन्दोलनमा आगजनी र तोडफोड गरिएका प्रहरीका 459 संरचनामध्ये 452 पुनर्निर्माण भएर सञ्चालनमा आएको पनि उहाँले जानकारी दिनुभएको छ। काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। महानगर प्रहरी बलको 34 वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गुलले वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागेको बताउनुभयो। उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनु भएको छ। उहाँका अनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययन समेत भइरहेको छ। डङ्गुलले विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताउनुभयो। करिब 3 दशक अघि सुरु भएका सहरी समस्या अहिले अर्बन फ्ल्यास फ्लडका रूपमा देखिन थालेको उहाँको भनाइ छ। काठमाडौँमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो। हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका भोलि बिहान 3 बजेदेखि खुला हुने भएका छन्। यस वर्ष भदौ 29 गते अर्थात् भोलि सोमबार परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा जानेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारलाई अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, बनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ। नेपाली काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउबाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउन बाटो खुलाएको छ। आज बसेको कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको हो। काङ्ग्रेसले 16-19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते ओडा तहको अधिवेशनको मिति तोकिएको छ। काङ्ग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीललाई मान्यता दिने निर्णय गरेको छ। उता नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ। देउबा पक्षले निर्धारण मङ्सिर 21-23 गतेसम्मका लागि 15 महाधिवेशनको मिति तय गरेको छ। महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकिएको छ। कानून व्यवसायी पोखरेल संखुवा सभाका हुनुहुन्छ। पोखरेल 14 महाधिवेशनमा निर्वाचन समितिका सदस्य समेत रहनु भएको थियो। तपाईँ अहिले रेडियो सगरमाथाबाट हालचाल सुनिरहनु भएको छ। अब एकैछिन विश्राम।
1: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवारप्रतिको आफ्नो जिम्मेवारी पनि पुरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी वहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
2: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
3: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
4: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी, दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको साथी।
2: यसका लागि के गर्नुपर्छ?
3: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
4: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028898 सम्पर्क गर्न सक्नुहुन्छ।
3: नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
5: हाम्रो पन, हाम्रो गौरव,
6: नेपाली रेडियो, नेपाली आवाज,
5: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
0: विश्रामपछि फेरि स्वागत छ। अब बाँकी हालचाल। भोटेकोसी बाढीमा फेला परेका शव र परिवारले दिएको डिएनए नमुना म्याचिङका लागि एक महिना लाग्ने भएको छ। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले हाल डिएनएको प्रोफाइलिङ भइरहेको बताएको छ। प्रोफाइलिङ सकिएपछि परिवारबाट संकलित डिएनए नमुनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ। प्रोफाइल तयार भएपछि बेपत्ता भएका व्यक्तिका परिवारबाट संकलित नमुनासँग मिलाएर शवको पहिचान गरिनेछ। डिएनए परीक्षणको कामलाई तीव्र बनाउन चीन, भारत र दक्षिण कोरियाबाट विशेषज्ञ टोली समेत नेपाल आएका छन्। विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा नमुना परीक्षण र प्रोफाइलिङको काम अघि बढ़िरहेको नेपाल प्रहरीले जनाएको छ। अहिलेसम्म 1230 शव जमिन मुनि व्यवस्थापन गरिएका छन्। ती शवबाट 1286 डिएनए नमुना संकलन गरिएको छ। सत्तारूढ रासोपा सांसद तथा अधिवक्ता यज्ञमणि नेउपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई विरूद्ध संसद सचिवालयमा लगिएको निवेदनलाई क्षेत्र अधिकार ग्रहण गर्न लागेको आरोपको खण्डन गर्नुभएको छ। सामाजिक सञ्जालमा टिप्पणी लेख्दै नेउपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानून व्यवसायी पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउने सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको उल्लेख गर्नुभएको छ। छापा माध्यम बचाऊ सुझाव कार्यदलले लोक कल्याणकारी विज्ञापन बापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीलाई भेटेर छापा सञ्चार माध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोक कल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गर्नुभएको हो। छापा माध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोक कल्याणकारी विज्ञापनको रकम कटौती हुँदा सञ्चार माध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ। ध्यानाकर्षण पत्र बुझ्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनु भएको छ। ओलीले वर्तमान सरकारलाई छापामारको संज्ञा समेत दिनुभएको छ। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 आज बिहान भएको जीप दुर्घटनामा परि 2 ज्यान गएको छ। सो दुर्घटनामा परि त्रिवेणी गाउँपालिकाको रुघाका सुन्दर खड्का मगर र सानीभेरी 6 अन्दाजी 16 प्रेमकला पुनको ज्यान गएको हो। दुर्घटनामा 3 अवस्था गम्भीर छ भने 8 सामान्य घाइते रहेको डीएसपी वेदबहादुर पौडेलले बताउनुभयो। कोट गाउँबाट सानीभेरीकै सिमलीतर्फ गइरहेको लु 1C6029 नम्बरको जीप देउता खोलामा दुर्घटना भएको हो। जीप सडकबाट 50 तल खसेको प्रहरीले जनाएको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसन फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। उहाँ आउँदो असोज 3 स्वदेश फर्किनुहुनेछ। चीन प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले विदाई गर्नुभएको थियो। यो भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ। बलाधिकृत केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार पनि सम्हाल्नुहुनेछ। पूर्व राज्य मन्त्री तारामान गुरुङ 8 प्रहरीको हिरासतमा बसेर छुटेका छन्। भदौ 18 पक्राउ परेका गुरुङ भदौ 26 छुटेका हुन्। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका गुरुङले जाहेरवालाहरूलाई बुझाउनुपर्ने रकम बुझाएपछि छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। गुरुङ काङ्ग्रेसको अनुशासन समितिका संयोजक हुन्। दोर्जे शेर्पालाई 33,50,000, रिगु ज्याम्पु शेर्पालाई 14,00,000 र सुनुर्पु शेर्पालाई 24,00,000 रुपियाँ तिरेर उनी रिहा भएका हुन्। नुवाकोटको विदुर नगरपालिका 3 सिर्खालीमा गत भदौ 10 गतेको भोटेकोसी बाढीका कारण मृत्यु भएकी महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा 5 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटले 4 दिन अघि सिर्खालीबाट 5 स्थानीयवासीलाई पक्राउ गरेको खुलेको छ। पक्राउ पर्नेमा विदुर नगरपालिका 3 दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापा मगर र राजेश रिमाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी एक्वाल हवारीले पक्राउ परेका 5 ती महिलाको शवबाट सुनका गहना निकालेको आरोपमा अनुसन्धान भइरहेको बताउनुभयो। जिल्ला अदालतबाट 5 म्याद लिएर अनुसन्धान अघि बढेको उहाँले बताउनु भएको छ। समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले चितौन राष्ट्रिय निकुञ्जमा टाइगर सेन्चुरी बनाउन थालिएको छ। हाल 2 समस्याग्रस्त बाघ राखिएको देवनगरमा 20 बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागि हो। चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको देवनगरमा चालु आर्थिक वर्षदेखि टाइगर सेन्चुरी निर्माणको काम थाल्न 5 बजेट विनियोजन गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्यका अनुसार अहिले भइरहेको होल्डिङ सेन्टरसहित 3 किसिमका संरचना सेन्चुरीमा बनाइनेछ। आचार्यका अनुसार खोरभित्र रहेका बाघलाई मचानमा बसेर वा क्लोज ब्रिजबाट हेर्न मिल्ने गरी बाघ राखिनेछ। ती बाघलाई घेरिएका संरचना 2 तहको बनाइनेछ। भित्रको बाघ बाहिर आउन नसक्ने र बाहिरका जनावर भित्र छिर्न नसक्ने गरी संरचना बनाइनेछ। यो होल्डिङ सेन्टरभन्दा धेरै फराकिलो हुने बताइएको छ। राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार नेपालमा बाघको संख्या 429 रहेको छ। कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पाउने व्यवस्था पुनः बिउताएको छ। सरकारले चालु आर्थिक वर्षको सुरुदेखि सांसदका स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपछि सुविधा पुनः बिउतिएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकका अनुसार नियम अनुसार सांसदका स्वकीय सचिवलाई सुविधा उपलब्ध गराउने विषयमा प्रदेश सभा सचिवालयमा पत्र पठाइसकिएको छ। दार्चुलाको ब्यास गाउँपालिका 4 सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका अभियुक्तहरूलाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालतबाट पूर्वपक्षका लागि कारागार चलान भएका 8 अभियुक्तलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले धरौटीमा छोड्न आदेश दिएको हो। उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश मातृका प्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले यस्तो आदेश बदर गर्दै नयाँ आदेश दिएको हो। उच्च अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी प्रमानन्द भट्ट र दलित दत्त भट्टलाई जनहित 2,00,000 रुपियाँ धरौटीमा छाड्न भनेको छ। यस्तै प्रतिवादी खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनहित 1,50,000 रुपियाँ, नरेन्द्र दत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनहित 1,00,000 रुपियाँ धरौटीमा छाड्न आदेश दिएको बताइएको छ। सर्पदंशको उपचारमा लापरवाही भएको भन्दै एक महिलाको शव 3 महाकाली प्रादेशिक अस्पतालमै राखिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका 10 सुकासालकी 33 संगीता बडुको शुक्रबार साँझ मृत्यु भएको थियो। 5 सर्पदंशको उपचारका लागि बडुलाई महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। राति 2 अस्पताल पुर्याएपछि आकस्मिक कक्षमा समयमै उपचार सुरु नगरेका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ। मृतककी बहिनी ज्योति बडुले इमर्जेन्सीमा ड्युटीमा रहेका डाक्टरले कुनै बेला मुसाले टोकेको भन्ने त कुनै बेला फेक लक्षण भन्दै समयमै औषधि नचलाएको आरोप लगाउनुभयो। बिहान 5 बिरामी बेहोस भएपछि मात्रै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उहाँले बताउनुभयो। 21 भेन्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको बडुले बताउनुभयो। पीडित पक्षले उपचारमा लापरवाही गर्ने डाक्टरदेखि अन्य स्वास्थ्यकर्मीमाथि कारवाही गरिनुपर्ने माग राखेको छ। आज पनि अस्पताल प्रशासनसँग भएको छलफलमा पीडितका आफन्तले यही कुरा दोहोर्याएको बताइएको छ। उनीहरूले लापरवाही भएको विषयमा आवश्यक छानबिन गरिनुपर्ने र संलग्नलाई कारवाही गरिनुपर्ने माग राखेका छन्। आज पीडित पक्ष र अस्पताल प्रशासनबीच भएको छलफल बिना निष्कर्ष टुङ्गिएको बताइएको छ। महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जगदीश जोशीले भने उपचारमा कुनै किसिमको लापरवाही नभएको जिकिर गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। चीन, रूस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। नेताहरूले विश्वको आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्रको महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। मोदीका अनुसार ब्रिक्स राष्ट्रले विश्वको करिब 50% जनसंख्या, 40% कुल गृहस्थ उत्पादन र 25% भन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन्। चिनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियन लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सको मुख्य शक्ति सदस्य राष्ट्रको विविधता र सहकार्यमा रहेको बताउनुभयो। फरक राजनीतिक, आर्थिक र सामाजिक अवस्था भएका देश भए पनि साझा सहकार्यबाट सबैले लाभ लिन सक्ने उहाँको भनाई थियो। पश्चिम एसियामा जारी तीव्र तनावका बीच इरान र ओमान होर्मुज जलमार्गमा आउत जावतका नयाँ मार्ग निर्धारण गर्न सहमत भएका छन्। तस्निम समाचार संस्थाका अनुसार इरानी अधिकारीहरूले शनिबार इरान र ओमान होर्मुज जलमार्गका लागि नयाँ प्रवेश तथा निकास मार्गमा सहमत भएको जानकारी दिएका हुन्। इरानी अधिकारीहरूका अनुसार भोलि सोमबार ओमानको राजधानी मस्कटमा हुने क्षेत्रीय बैठकमा खाडी देशहरूसँग उक्त सहमतिको विवरण र वार्ताका निष्कर्ष साझा गरिने बताइएको छ। अब खेल हालचालको पालो। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15-सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानको सामना गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सत्तार रहनु भएको छ। यसैगरी विनोद दास टिम लिडर रहँदा मेडिकल टोलीमा लोकेन्द्र कुँवर र टेक्निकल टोलीमा रमन शिवाकोटी रहनु भएको छ। एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किँदैछ। टोली मलेसियन एयरलाइन्सबाट आज राति 9:45 काठमाडौँ आइपुग्नेछ। नेपालले हिजो भएको एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स युएलाई 44 पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै नेपालले दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको छ। नेपालले फाइनलमा पहिले ब्याटिङ गर्दै 313 बनाएपछि युएलाई 269 समेट्दै 44 जित निकालेको हो। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार केही बेर अघि 6:30 तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। आज राति काठमाडौँ उपत्यकाको तापक्रम 19 डिग्रीसम्म झर्न सक्नेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 28 देखि 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। भोलि बिहान काठमाडौँ उपत्यकामा 5:42 घाम झुल्कने र साँझ 6:15 अस्ताउने विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। ऊर्जा मन्त्रालयले भुटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्ने, अध्ययन 3 चरणमा हुने। पृथ्वी राजमार्गको कृष्णभीरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो। असोज 1 गतेबाट 2 तर्फी सवारी चलाउने तयारी। ब्रिक्स सम्मेलनको दोस्रो दिन सदस्य राष्ट्रका नेताहरूबीच विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल। र जापानमा हुने एसियन गेम्सका लागि ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली सार्वजनिक। हवस् त हालचाल अहिलेलाई यति नै, अर्को बुलेटिन लिएर रातिको पौने 10 बजे आउनेछौँ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म गोपालजङ थापा बिदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ। बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: नबिल ब्याङ्क सँगै अघि।
1: आया आमा, आया आमा, आया आमा, मेरो घाँटी दुख्यो, चुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुप्लाक तातो पानी खाइदिए निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
5: मै रेडियो चाकिसा नियन माला
6: ज्यू बा
7: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
8: छेदनीको नीति ध्यान बी मागुक है येला महानगरपालिका या सुचा
9: नक्सा पास निगु चरनेजी नापा डीपीसी तक जुइसा नक्सा पास जु कठ डीपीसी याना टगु जुसा जक वये लिपा डीपीसी चुए या नक्सा पास जुइ
8: डीपीसी नक्सा स्वीकृत अस्थायी नक्सा पास जुगु दछि दुने डीपीसी यामा मजुसा खुला दुने न्यागु प्रतिशत दस्तुर पुला म्या थप याफै थुगथ ज्यापु अंकाली हन निदय नीति म्या तनिगु ज्याजुइ डीपीसी शिविर छुए स्थायी नक्सा पास जुगु म्याद निद तक जुइ निदल दुने पु मवासा म्याद फिन ह म्या तनिगु नीति निवेदन बीमा थुकथ निवेदन बिलकी मेगु निदय नीति म्याद तनि ज्याजुइ
9: ठ खुशिया मापदण्ड बालक ध्यान बिया छेदनीमा ठोक कठ हे छेद देखिगु नाप नाप टस्क तजा मजुई कठ जोकी मजुईको सीमा नपीमा
5: तालमै रेडो देगुला रेडवा खने छित माउजुको कनि चिन छेदन माउ जखिले दुहे खनियन दत्का नु चिन उनी महानगरपालिका नक्सा पास या त

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप युपिभिसीको झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप, सब ठिकठाक।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हाम्रो पन हाम्रो गौरव
2: नेपाली रेडियो नेपाली आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: नमस्कार, आज कुराबाट म दीपक रियालको। आज हामी आज कुरामा प्रधानमन्त्री बालेन्द्र शाह अब संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ। उहाँले त्यहाँ नेपालका तर्फबाट उठाउनु पर्ने एजेन्डाका विषयमा आज हामी बढी केन्द्रित हुन्छौँ। खास गरी प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसपटकको महासभामा नेपालले खास गरी जलवायु परिवर्तन, जलवायु न्याय र भुटेकोसी बाढीबाट नेपालले बिहोरेको ठूलो मानवीय तथा भौतिक क्षतिको विषयलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो ढंगले प्रस्तुत गर्ने तयारी गरिएको बुझिएको छ। र विशेष गरी गत भदौ 10 भुटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले संयुक्त राष्ट्रसंघ अन्तर्गतको लस एण्ड ड्यामेज फण्डबाट तत्काल सहयोग तथा क्षतिपूर्तिको माग गरिरहेको छ। नेपालले बाढीपछि छुट्टै आपतकालीन आर्थिक सहयोगको अनुरोध समेत गरेको छ, जुन पत्र पठाइसकेको हामीलाई जानकारी प्राप्त भएको छ, जसमा अहिलेको कोषको बोर्डबाट प्रक्रिया अघि बढ़िरहेको भन्ने कुरा चाहिँ बाहिर आएको छ। भुटेकोसी बाढीका लागि नेपालले छुट्टै आपतकालीन सहयोग मागेको छ। यसै सन्दर्भमा आज हामी दुईजना पत्रकारसँग कुराकानी गर्छौं। वातावरण पत्रकार सुबोध गौतम र सम्पादक प्रकाश रिमाल आज रेडियो सरमाथोको स्टुडियोमा हुनुहुन्छ। म दुवैजना सहभागीलाई आज कुरामा स्वागत गर्छु। यहाँहरू दुवैजनालाई स्वागत छ।
1: धन्यवाद दिपकजी।
0: अब सुबोधजीबाटै कुरा सुरु गरौँ। सुबोधजी, अब यो तत्कालै केही समयमै प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ। उहाँ जाँदा नेपालको तर्फबाट प्राथमिकताका साथ उठाउनु पर्ने एजेन्डा चाहिँ कुन कुन हुन् जस्तो लाग्छ? यतैबाट कुरा सुरु गरौँ।
1: त्यो अहिलेको एजेन्डा भनेको अब उहाँ गएर तुरुन्तै अब हामीलाई क्षतिपूर्ति देऊ भन्नुभन्दा पनि हामी वर्षौंदेखि दशकौंदेखि हामी जलवायु परिवर्तनबाट पीड़ित छौं। हामीले धेरै जीवनहरू गुमाइसक्यौं, हामीले धेरै महिला बालबालिका धेरैको जीवन गुमायौं, धेरै भौतिक क्षति भइसक्यो। यो कुरा अहिलेसम्म सुनिएन र यसलाई चाहिँ जहिले पनि प्राथमिकतामा कहिले पनि राखिएन हाम्रा एजेन्डाहरूलाई। र अहिलेको अवस्था त्यस्तो होइन, अहिले हामी महाप्रलयबाट गुज्रिरहेका छौँ भनेर अहिलेसम्म जलवायु परिवर्तनले नेपाललाई मा भएको क्षतिहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ बुझाउनु पर्यो कि विश्वस्त पार्नु पर्यो कि यो जलवायु परिवर्तनबाटै हो र हामीले यो धेरै ठुलो क्षति भोगिरहेका छौँ र अब हामी ठेक्न नसक्ने अवस्थामा पुगिसक्यौँ र यो कारणले हामी यो चाहिँ जलवायु परिवर्तनको कारण यो हो, यसरी चाहिँ भइरहेछ भनेर उनीहरूलाई आश्वस्त पार्ने काम चाहिँ गर्नुपर्छ अहिले हाम्रो प्राइम मिनिस्टरले त्यहाँ गएर।
0: तपाईँले त्यसो भनेर त प्रकाशजी, अब जुन यो भुटेकोसी बाढी अलिक केन्द्रित भएर अहिलेको यो प्रधानमन्त्रीले चाहिँ संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठाउने भनिरहँदा चाहिँ यो बाढीपछि नेपालले बिहोरेको ठूलो मानवीय क्षति र भौतिक क्षतिलाई प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष यो जलवायु जन्य विपदको रूपमा कसरी परिभाषित गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
2: त्यसलाई चाहिँ स्थापितै गर्न सुबोधजीले अघि भने जस्तो गरेर पहिलेबाट हामीहरूले क्लाइमेट चेन्ज र अनि ग्लोबल वार्मिङको कारणले गर्दाखेरि यो खालको डिजास्टर भएको भनेर हामीहरूले प्रमाणित गर्नु पर्यो, स्थापित गर्नु पर्यो। प्रमाणित भन्दाखेरि पनि डिजास्टर पनि भएको छ, क्षति पनि भएको छ, सबै कुरा देखिरहेछ, तर के कारणले भने स्थापित गर्नु पर्यो। त्यो त ग्लोबल साइन्टिस्टहरूले पनि रिसर्चहरू गर्ला गरिरहेका छन्, हामीहरूले पनि गर्नु पर्यो। अनि जहाँसम्म क्षतिपूर्ति पनि मागिरहेको छ, यसपालि हामीहरूले लस एन्ड ड्यामेज फन्डमा निवेदन हालेका छौँ। त्यो निवेदनको लागि चाहिँ हामीहरूले अहिले एउटा ओपन लेटर गएको छ जसमा अमाउन्ट फिक्स कति भनेर साइट गरिसकेका छैनौँ हामीहरूले। नर्मली यस्तो यो स्केलको ट्रेजेडी हुँदाखेरि सम्झिनुहुन्छ 2072 सालको भूकम्प पछाडि हामीहरूले PDNA पोस्ट डिजास्टर निज असेसमेन्ट भनेर गरेका थियौँ। त्यो खालको स्टडी भयो भने हाम्रो ड्यामेज यति भएको, हामीलाई यति पैसा चाहिन्छ भन्ने खालको कुराहरू चाहिन्छ। अहिले हामीहरूलाई थाहा छैन, मानिलिउँ कि दिने नै भयो भने पनि कति दिने त,
0: अनि माग्ने नै भयो भने कति माग्ने भन्ने पनि क्लियर छैन।
2: त्यही त, माग्ने नै भने पनि क्ल्यारिटी छैन। त्यसै गर्दाखेरि अहिले प्रधानमन्त्रीको
0: अगाडि छ नि जो माग्ने भनेर त अब चिठी पनि गइसकेको तपाईँले भन्नुभयो होइन, त्यो चिठी जानु ठिक कि बेठिक? तपाईँको
2: मलाई मेरो एकदम नितान्त पर्सनल विचार चाहिँ के लाग्छ भन्दाखेरि दिपकजी, हतारमा गयो चिठी, हामीहरू साह्रै उत्साहित भयौँ होइन। चिठी पनि कहिले गयो त भन्दाखेरि भुटेकोसी डिजास्टरको 5 दिनको दिन भयो क्या, जुन बेला हामीहरू रिलिफ रेस्क्युमा पनि केन्द्रित राम्रोसँग हुन भइसकिराखेको थिएन, अलिअलि गरिराखेको थियौँ, नट द्याट हामीले गरिराखेको छैनौँ होइन, गरिराखेको थियौँ, तर सन्तोषप्रद ढङ्गबाट हाम्रो गइराखेको रहेको थिएन, बिकज डिजास्टर वाज टु बिग, अल अफ अ सडन भयो, हामीहरू सबैजना अनप्रिपेयर्ड नै थियौँ त्यसको लागि। त्यो बेलामा चाहिँ यति चाँडो कम्पेन्सेसनको लागि भनेर पत्र काट्नु चाहिँ हतारै भयो भन्छु म।
0: तपाईँले त्यसो भनेर जुन भनौँ न हामीले चाहिँ नगरेको योगदान भनौँ न, नगर्ने हाम्रो योगदान छ जलवायु परिवर्तनका लागि, जुन उत्सर्जना हाम्रोबाट हुन्छ त्यो चाहिँ निकै नै कम छ, निकै नै कम भएको एउटा पार्ट हो, तर क्षतिको हिसाबले भने सबभन्दा बढी क्षति चाहिँ हामीले बिहोर्नु पर्यो होइन। भनेपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अथवा युएनको महासभामा जुन एउटा क्लाइमेट जस्टिस भन्छ न्यायको कुरा छ नि, त्यो माग चाहिँ कसरी गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: त्यसको त निश्चित प्रक्रिया छन् जसको बारेमा सुबोधजीलाई अझ बढी जानकारी होला, तर हरेक कुराहरूको यो फन्ड भनेर इन्स्टिट्युसनल हो नि त, यसको विधि र प्रक्रिया हुन्छ। हामीहरूले विधि र
0: लम्बेतान छ भन्छ,
2: डेफिनेटली डेफिनेटली
0: सुबोधजीसँग पनि आउँछु त्यो पार्टमा। सुबोधजी, जुन यो लस एन्ड ड्यामेज फन्ड छ नि, जुन नेपालले जुन सहयोग पाउनुपर्ने जुन त्यो आधारहरू चाहिँ तपाईँले अलिकति भनौँ न, यो धेरै चर्चा चाहिँ हुन्छ लस एन्ड ड्यामेज फन्डबाट पाउने भन्ने होइन, यो भोटे कोसी बाढीलाई नै आधार मानेर त्यो दावी गर्ने हामीसँग पर्याप्त चिजहरू छन्?
1: त्यो कोष वास्तवमा त्यो कोष के हो भन्ने कुरा बुझ्नुपर्छ कि। पहिला क्योटो प्रोटोकलको हुँदाखेरि बनाएको कोषहरू हो होइन, फर्मेसन गरेको कोषहरू हो। त्यो कोषमा कसले पैसा हाल्ने भन्दाखेरि, जो बढी बढी पोल्युटरहरू छन्, जसले बढी तापक्रम बढाए, जसले आफ्नो डेभलपमेन्टका कुरा गर्दाखेरि जुन हिसाबले पोल्युसन बढ्यो, कार्बन इमिसन जसले बढी गरे नि, तिनीहरूले गरेको रेसियोको आधारमा त्यो कोषमा पैसा फन्ड जम्मा गर्नुपर्छ भन्ने थियो। र सबै कन्ट्रीहरू, डेभलप कन्ट्रीहरू जुन टप फाइभमा छन्, ती कन्ट्रीहरूले पैसा हालेको अवस्था छैन त्यसमा। त्यसकारण पैसा पनि जति हुनुपर्ने हो कोषमा, जो त्यो पैसा अहिले त्यो कोषमा जम्मा भएको अवस्था पनि छैन। मलाई लाग्छ टेन्टेटिभ, म ठ्याक्कै अहिले भन्न सक्दिनँ, $283 मिलियन हो कि कति छ भन्ने खालको कुरा आइरहेछ। अब त्यो पैसा भनेको
0: त्यसमा सिलिङ फेरि 2 करोड मात्रै,
1: त्यो सिलिङ पनि तोकेको छ, र फेरि सबै पैसा एउटै कन्ट्रीलाई दिन मिल्ने खालको प्रोभिजन पनि छैन। र त्यसबाट पैसा निकालेर अहिले जुन रेसियोमा हाम्रो जुन ड्यामेज भएको छ, हानि नोक्सानी हामीले बेहोरेका छौँ यो बाढी उसबाट, यो महाप्रलयमा, र त्यो पैसा नगन्ने पैसा हो त्यसमा भएको पैसा। र प्रोसेस पनि 5-6 स्टेपहरू पुरा गरेपछि बल्ल आउने प्रोसेस हो कि। त्यसको लागि एसेसमेन्टका कुराहरू छन्, एप्लिकेसनका कुराहरू छन्, त्यहाँको कमिटी बसेर त्यसलाई हेर्छ, रिभ्यू गर्छ, रिभ्यू गर्यो भने बल्ल दिने हो। दिँदाखेरि पनि कति पर्सेन्टको हिसाबले दिने र कति पैसा छ भन्ने खालको कुराहरू छ। त्यसकारण हामीले त्यो कोषबाट अहिलेको डिजास्टरलाई, त्यो कोषबाट पैसा आउँछ र त्यो पैसा सफिसियन्ट हुन्छ भन्ने कुरा, पर्याप्त छ भन्ने कुरा चाहिँ होइन, एकदमै त्यो चाहिँ नगन्ने रूपमा मात्रै कोषमा पैसा छ। र त्यो पैसा अहिले प्रधानमन्त्री जाने भनेको, त्यो कोषको पैसाको लागि प्रधानमन्त्री जाने भन्ने त हुँदै होइन त्यो हिसाबले। अघि प्रकाश सरले भने जस्तो हामीले कम्पेन्सेसनको लागि एकदम छिटो गर्यौँ, त्यो हो स्वाभाविकै हामीले छिटो गरेको हो। यो भइसकेपछि एसेसमेन्ट गरेर सबै कुरा प्रक्रिया पुरा गरेपछि पनि कम्पेन्सेसन माग्न सकिन्थ्यो इन्टरनेसनल कम्युनिटीसँग, हामीले अलिक छिटो काम गरेकै हो। र अब त्यो कोषबाट हामीले जब ल्याउन सक्ने अवस्था अलिक जटिल, अलिक समय बढी लम्बिनी लाग्ने भएको हुनाले, अहिले त ओभरअल अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ स्थापित गर्नु पर्यो कि हामी जलवायु परिवर्तनकै कारण यो भएको हो, तपाईँहरूले सहयोग गर्नुहोस्, क्षतिपूर्ति भन्दा पनि, अब अहिले ठ्याक्कै क्षतिपूर्तिको रूपमा भन्दा पनि तपाईँहरू सहयोग गर्नुहोस् भन्न सक्ने अवस्था हो। तर त्यही कोषबाटै पैसा आउँछ र त्यो कोषको पैसाले पुग्छ भन्ने चाहिँ होइन। त्यसरी चाहिँ
0: जस्तो तपाईँले भन्नुभयो, यो लस एन्ड ड्यामेज फन्डमा यसअघि पनि हामीले एउटा प्रक्रियाबाट यो फन्ड स्वीकृत भइसकेको अवस्था छ यो घटना हुनुभन्दा अगाडि है। अब यो फेरि हामी माग गरिरहेछौँ भनेपछि, अब यो फन्डको लिमिटेसन त्यो सीमितता होला होइन, फेरि त्यो सिलिङ अनुसारकै भनौँ, $2 करोड आयो भने पनि आउने त टेन्टिभली 3 अरब हो, तर हाम्रो ड्यामेज हेर्ने हो भने त अब हामीले अहिले 7-8 खर्बको चाहिँ ड्यामेज भनेका छौँ,
1: 13 खर्ब जति,
0: त्यो अझै बढेर डबल हुन सक्ने चाहिँ अनुमानित यस्तो आएको छ भनेपछि त त्यसले त पुग्दैन रहेछ नि त। हामीले त अरू अन्तर्राष्ट्रिय अरू कम्युनिटीहरूसँग चाहिँ माग गर्नुपर्ने जस्तो देखियो। प्रधानमन्त्रीले यो लस एन्ड ड्यामेज फन्ड भन्दा पनि अरू देशहरूसँग सहकार्यको लागि चाहिँ आह्वान गर्ने हो कि?
1: हो, त्यसरी नै जानुपर्छ। प्रधानमन्त्री जाने भनेको हाम्रो युनिट नेपालको संयन्त्र कसरी जानु पर्यो भने, साइन्टिस्ट जुन ग्रुपहरू छ उनीहरूलाई विश्वस्त पारेर उनीहरूलाई पनि सँगसँगै लैजानु पर्यो कि यो जलवायु परिवर्तनकै कारण हो भनेर इभिडेन्स बेस्ड लबिङमा, एडभोकेसीमा जानु पर्यो एउटा कुरा। पहिला त त्यो गर्नु पर्यो, त्यसको लागि त जलवायु क्लाइमेट चेन्ज साइन्टिस्टहरूलाई पनि त्यही अनुसारको कन्भिन्स गरेर, उनीहरूसँग डाइलग गरेर, उनीहरूसँग बसेर एउटा निष्कर्ष लिएर गयो भने त्यो चाहिँ भ्यालिड पनि हुन्छ र त्यसले हामीलाई बोलियो पनि बनाउँछ कि त्यहाँ जाँदाखेरि। त्यो खालको डाइलगलाई पनि एकदम द्रुत रूपमा अगाडि बढाउनु पर्ने, त्यो हामीले गरेको देखाएको छैनौँ कि। साइन्टिस्ट ग्रुपलाई पनि राख्नुपर्ने स्थिति हो कि, अहिले अहिले हामी कसरी जाँदा बेस्ट हुन्छ, टेक्निकल्ली कसरी होमवर्क गर्ने, त्यतातिर पनि होमवर्क गरेर जानुपर्छ एउटा कुरा। अरू कुरा हाम्रो इन्टरनल इन्स्टिट्युसन पनि एकदम पोवर छ, त्यो पनि त बलियो बनाउनु पर्यो नि त। तर अहिले जानको लागि अहिले त्यो कोर्सबाट त हामी केही गर्न सक्दैनौँ। अहिले गर्न सक्ने भनेको इन्टरनेसनल कम्युनिटीलाई विश्वासमा पारिदिने, यो इस्यु यस कारणले भएको, तपाईँहरूले कति सहयोग गर्नुहुन्छ गर्नुहोस्, तपाईँहरूको योजना के हो र हामीलाई इमिडिएट सहयोग चाहिएको छ, हामी एकदम भल्नरेबल अवस्थामा छौँ, अब हामी ठेक्न सक्दैनौँ भन्ने खालको म्यासेज दिने, र इन्टरनेसनल कम्युनिटीले पनि त्यही अनुसार हामी सहयोग गर्छौँ, सदा सहायता देखाएर सहयोग गर्ने हो, र अहिले चाहिँ क्षतिपूर्ति दिन्छन् र क्षतिपूर्ति आउँछ कोषबाट र त्यसले हुन्छ भन्ने चाहिँ होइन।
0: अब त्यसो भनेर त अलिकति प्रकाशजी, यो लस एन्ड ड्यामेज फन्ड आफैमा स्रोत सीमित भएको भन्ने कुरो त आइ नै हाल्यो होइन, र हाम्रो जुन खालको चाहिँ ठुलो क्षति छ त्यो मात्र होइन, प्रभावित अरू देशहरू पनि छ, नेपाल मात्रै जलवायु जन्य कारणले भएको त होइन, अरू देशहरूको पनि दावी छ। यस्तो अवस्थामा नेपालले आफ्नो दावीलाई अरू देशभन्दा बढी प्रभावकारी बनाउन चाहिँ कस्तो खालको प्रमाणहरू तर्कहरू चाहिँ प्रस्तुत गर्नुपर्छ जस्तो लाग्छ?
2: पहिलेबाट दिपकजी हामीहरू के कुरामा स्पष्ट हुनु पर्यो त जस्तो लाग्छ भनेदेखि, हामीलाई चाहिएको के, क्षतिपूर्तिको फन्ड चाहिएको कि पैसा चाहिएको हो, त्यसमा पहिलो हामीहरू क्ल्यारिटी हुनु पर्यो। यदि क्षतिपूर्तिको फन्ड चाहिएको हो भनेदेखि हामी स्पष्ट के हो त भनेर भन्दाखेरि, हाम्रो लबी गर्ने कपासिटीको कारणले मात्रै क्षतिपूर्ति फन्ड र हामीले चाहिएको अमाउन्टमा भेट्दैनौँ, र हाम्रो आवश्यकता पैसा हो भने अलिकति स्लाइटली डिफरेन्ट अप्रोच लिनु पर्थ्यो होला। के गर्नु सक्थ्यो होला त भनेर भन्दाखेरि, युएनजिए त अर्को साल पनि हुन्छ, पहिलो वर्ष हामीहरूले अहिले चाहिँ क्षतिपूर्तिको लागि दाबी नगएर सेट द स्टेज भन्छ नि, माहौल स्थापित गर्ने, युएनजिएमा गएर हाम्रो केस यस्तो यस्तो ड्यामेज भएको छ, यस्तो भएको छ, तिमीहरू सबैलाई थाहा छ भनेर मात्रै के हो त भन्दाखेरि त्यो कुरो स्थापित गर्ने, र हामीहरू प्यारलली युएनजिएमा गएर बोल्दाखेरि चाहिँ के भन्दा, हामी पीडिएनए पोस्ट डिजास्टर निज असेसमेन्ट गर्दैछौ, विच विल टेक अबाउट 6 मन्थ्स अथवा 4 मन्थ्स, त्यो स्टडी चाहिँ म तिमीहरूलाई दिन्छु भनेर भन्ने। त्यसले गर्दा के दिन्थ्यो त भनेर भन्दाखेरि, हामीहरूलाई एउटा सबैलाई ओके नेक्स्ट टाइम आफ्टर 6 मन्थ जति चाहिँ नेपाल आउँदाखेरि अलिक सिरियसली स्ट्रङली कन्भिन्सिङली आउँदैछ भन्ने कुरो स्थापित माहौल बनाउनलाई काम गर्थ्यो।
0: जाने हजुर तपाईँसँग फेरि आउँछु त्यही विषयमा अलिकति। शुभजी, प्रकाशजीले चाहिँ यो संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री गएर चाहिँ प्रमाण पेश गर्ने है, हामी कहाँ चाहिँ यस्तो घटना भयो विनाशकारी र यो चाहिँ क्लाइमेट जस्टिस अथवा जलवायु न्यायको हिसाबले चाहिँ हाम्रो कुरा राख्नुपर्छ, आफ्नो कुराहरू प्रमाणहरू पेश गर्नुपर्छ भनिरहँदा, नेपालले कस्तो खालको ठोस तथा तथ्य प्रमाण चाहिँ प्रस्तुत गर्नुपर्छ?
1: त्यो प्रमाण भनेको त अब वैज्ञानिक रूपमा अहिलेसम्म भएको अनुसन्धान नै हेर्नु, यो घटनालाई पनि त अहिलेसम्म धेरै रिसर्च त भयो नि त, अहिले पछिल्लो समय पनि धेरैबाट आइ पनि सकेको छ, लगभग लगभग क्लाइमेट चेन्ज हो र हिमताल पग्लेरै भएको भन्ने कुरा लगभग लगभग आइसकेको छ, ती कुराहरू त छँदैछन्। ती
0: साइन्टिफिक कस्तो छ भने, चाइनिज रिसर्च टिमले अथवा इसिमोडले केही संस्थाहरूले भनेको चिजहरू एउटा आधिकारिक छ, तर नेपाल सरकार आफैले पनि त्यो एउटा कमिटी अथवा यसको लागि चाहिँ भनेर त घोषणा गरे त छ,
1: त्यो त गरेको छैन नि अहिलेसम्म गर्नुपर्ने। त्यो चुक्यो, मैले अघि पनि भने नि त, साइन्टिफिक साइन्टिस्टहरूको ग्रुपसँग चाहिँ डाइलेग भएन, ल्याकअप भयो के, नेपालका साइन्टिस्टहरूलाई राखेर ल हामीले एउटा बनाउन त प्रिमियरली के हुन्छ, प्रारम्भिक रूपमा हाम्रो निष्कर्ष के हो त यो घटनाको भनेर एउटा टेक्निकल पेपर चाहिँ तयार गर्नुपर्थ्यो कि, नेपालकैमा पनि छन् नि क्लाइमेट चेन्ज सम्बन्धी एक्सपर्टहरू छन्, त्यो काम गर्नुपर्थ्यो, त्यसमा हामी चुकेकै हो कि, एउटा ड्राफ्टको लागि पनि हाम्रो भोइस यो हो भनेर, त्यसका लागि त हामीले इन्टरनेसनल कम्युनिटी जस्तै युएनएफसिसीको आइपिसिसी भन्ने साइन्टिस्टहरूको बडी छ नि त, त्यो बडीको मेम्बरलाई पनि राखेर त्यसमा पनि कोही सदस्यलाई राखेर त्यसमा पनि इमिडिएट हामीले होमवर्क गर्न सक्नु पर्थ्यो नि त, त्यो चाहिँ चुक्यौँ कि हामी, त्यहाँनिर हामी एकदम मजाले र अहिले लैजाने भनेको बेसिक कुरा हो, अघि प्रकाश सरले भनेको छ, अहिले हामीले पुरै होल हाम्रो फाइनल कन्क्लुजन यही हो भन्दा पनि एउटा बेसिक होमवर्क त गर्नुपर्छ नि त एउटा टिमले, सबै त पिएम प्रधानमन्त्रीको कार्यालयले गर्ने होइन, हामीसँग पनि त इन्स्टिच्युट त छन्, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा भन्ने छ, त्यसले त साइन्टिस्टहरूलाई नेपालका साइन्टिस्टहरूलाई भेला एउटा कोर टिम बनाएर इन्टरनेसनल कमिटीमा काम गरिरहेका साइन्टिस्टहरूलाई पनि राखेर त्यसमा एउटा सर्ट पेपर एउटा फ्याक्ट पेपर त फ्याक्टसिट त हामीले लैजान सक्छौँ नि त, त्यतातिर पनि होमवर्क गरेको देखेन क्या, त्यो कतै पनि आएन, त्यसैले एकदम हल्का पाराले जाने इस्यु नै होइन। जबकि किन होइन भनेपछि क्योटोमा अमेरिकाले अहिलेसम्म पनि अनुमोदन गर्दैन, अरू पनि पोल्युटर कन्ट्रीहरूले अनुमोदन गर्दैन र ती त्यहाँ भएका कोषहरूमा पैसा जम्मा गर्दैनन्, कारण के हो, उनीहरूले साइन्टिफिक रूपमा यो हुँदै होइन भन्ने खालको गरेर बसिरहेछन्, आफ्नो अडानमा बसिरहेछन् भने यस्तो अवस्थामा बिना होमवर्क नगरिकन फ्याक्सिट नलिकन चाहिँ जानु हुँदैन, र एउटा बेसिकली यो भोटुकेसी रसुवा महापर्लयको फ्याक्सिट चाहिँ तयार गर्नु पर्थ्यो, त्यहाँ हामी चुकेकै हो। त्यति मात्रै होइन, हामी त 2 दशकदेखि मेजर घटनाहरू भएको छ नि त, मेलम्चीको भएको छ, जुरेको पहिरो भएको छ, होइन, खोला भएको छ, उहाँ थामेको पहिरोको भएको छ, सेतीको भएको छ, कति छन् त्यस्ता डिजास्टर, ती सबै क्लाइमेट चेन्जसँग त्यो पनि हामीले गरेनौँ कि अहिलेसम्म
0: डकुमेन्टेसन।
1: हामी एकदम हरेक घटनामा चुकिरहेछौँ कि हामीले हाम्रो इस्युलाई इन्टरनेसनल कमिटी, जबकि हरेक कपमा हाम्रो 200, 300, 400 जनाको सहभागिता हुन्छ देशबाट, तर हामी मेजर एजेन्डा छोड्छौँ र हामी इस्टाब्लिस गर्नै सकिरहेको छैनौँ कि, हाम्रो क्यापेसिटी नै भएन। त्यो क्यापेसिटी पनि अब यत्रो मैले फ्याक्सिटमा काम गर्नु पर्थ्यो, त्यो नभएकै हो।
0: प्रकाशजी जस्तो उहाँले जे कुरा उठाइरहनु भएको छ नि, अब यो टप 5 कन्ट्री हाम्रै वरिपरिकाले पनि जुन खालको चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने, त्यो अघि लस एन्ड ड्यामेज फन्डको भन्ने कुरा पनि आयो होइन, अमेरिकाले डिनाई गरेको कुरा त छँदैछ होइन, देशभित्र पनि जुन संयन्त्रहरू छन् त्यो संयन्त्रहरूले पनि जसरी काम गर्नुपर्ने त्यो गरिरहेको छैन भनिरहँदाखेरि अलिकति एउटा क्लाइमेट डिप्लोमेसी भन्ने चाहिँ चाहिने जस्तो देखियो होइन, कूटनीतिक कुरा हो, तर यो जुन असमानता छ नि कूटनीतिमा पनि यो क्लाइमेटको, त्यो चिजलाई चाहिँ नेपालले कसरी प्रस्तुत गर्नुपर्छ भन्ने लाग्छ तपाईँलाई
2: चाहिँ? दिपकजी, क्लाइमेट डिप्लोमेसी त डिप्लोमेसी नै भयो, अब लबी एडभोकेसी अलिक बढी महत्त्वपूर्ण हुन्छ होला डिप्लोमेसी भन्दाखेरि पनि। अफकोर्स डिप्लोमेसीले लबी र एडभोकेसीलाई क्यारी गर्छ। 6 विश्वको लार्जेस्ट लगभग 2/3 कन्ट्रिब्युटर्सहरूमा चाइना, जसको 30-33% कन्ट्रिब्युसन पल्युसनमा, चाइनाको 30-33%, अमेरिकाको 10%, भारतको 8%, युरोपियन युनियनको लगभग 6%, रसियाको 4-5%, र इन्डोनेसियाको चाहिँ 2.5% जस्तो छ। पुट टुगेदर यसले

0: यिनाबाट स्टेटमेन्ट आएको छ, यो त भोटेकसी डिजास्टर त चाइनातिर एक्सप्लोजन भएको होइन क्या, पहिलोबाट नेपालतिर भएको भनेर उताबाट स्टेटमेन्ट आएछ। तपाईँले एडभोकेसी लबी गर्दाखेरि पहिलोचोटि चाहिँ उनीहरूलाई कन्भिन्स गर्नु पऱ्यो हाम्रो मित्र राष्ट्रलाई, चाइनालाई होइन, ऊ आफै पनि हेर्नुहोस् न, चाइना लार्जेस्ट पोल्युटर भयो भने पनि चाइना आफै पनि त भिक्टिम हो नि, यो क्लाइमेट क्राइसिसले भिक्टिम त आफ्नो किसिमबाट सबैजना भएका छन्। अब जस्तो अहिले ओके इन्डियालाई भिक्टिम अफेन्डर भन्नुहुन्छ तपाईँ, इन्डिया आफै पनि त भिक्टिम भइरहेको रहेको छ।
1: तर एउटा नि जुन तपाईँले भन्नुभयो, हामी पोल्युसनको हिसाबले त चाइना इन्डिया त हामीभन्दा अगाडि छन् नि त, जुन एउटा सिद्धान्त छ नि पोल्युटर्स पिए भन्ने, होइन सुबजीलाई बढी कुरा उठाउनुहुन्छ उहाँले बेला बेलामा, यो पोल्युटर्स पिए भन्ने एउटा सिद्धान्तले पनि चाइनाले पनि त त्यो रोल प्ले गर्नु पर्यो नि त। त्यही भएर क्लाइमेट डिप्लोमेसी
2: पोल्युटर्सपी भन्दा पनि यसमा त प्रश्न भनेको छ कि युएनएफसिसीले जसले बढी इमिसन गर्छ त्यसले चाहिँ कोषमा पैसा जम्मा गर्नुपर्छ र जो पीडित छ त्यसलाई बाँड्नुपर्छ भनेर त स्पष्ट हरेक कोपमा उठिरहेको एजेन्डा हो कि, त्यो त गर्नै पर्छ।
0: तर सुभाषजी प्लेसकै हिसाबमा हेर्ने भन्दाखेरि करिब 80 करोड रुपियाँ, प्रतिबद्धताकै हिसाबमा भन्यो भने करिब 80 करोड रुपियाँ जति प्रतिबद्धता भएको रहेछ। त्यसमा चाहिँ नि प्रतिबद्ध गर्ने मुलुकहरूमा युएईले 100-100 मिलियन होइन भनेको 100 मिलियन 10 करोड, फ्रान्सले 11 करोड, इटलीले 11 लगभग 12 करोड, जर्मनले 10 करोड जस्तो, युनाइटेड किङडम बेलायतले 5 करोड 50 लाख होइन, स्पेन अस्ट्रेलिया यसरी गएको रहेको छ टोटलमा गर्दाखेरि, र अमेरिका जसले 10% कन्ट्रिब्युसन गर्छ, 17 पोइन्ट भनेपछि कति 1 करोड 70 लाख मात्रै, यो के अरे प्रतिबद्धता दिएको
2: कमिटमेन्ट
0: भनेको रियलाइज भएको फन्ड आफै चाहिँ लेस रफली 400 भनेको 40 करोड, अघि तपाईँले 35 करोडमा 40 करोड रुपियाँ जस्तोहरू भएको रहेको छ, त्यसमा दिँदाखेरि अहिलेसम्म दिइराखेकोमा करिब त्यस्तै 196 अथवा 200 करोड जति, 2 करोड डलरको
1: त्यसको सिलिङ चाहिँ 2 करोड हरेक राष्ट्रलाई दिन सकिने
2: भन्ने ओभरअल युनको कमिटमेन्ट हेर्दाखेरि 438 मिलियन हो कि कति हो, तर त्यहाँ भएको चाहिँ 200 something मिलियन मात्रै छ जस्तो लाग्छ लस एन्ड ड्यामेजमा, होइन। त्यस कारण सबै कन्ट्रीले जुन कमिटमेन्ट गरे नि उनीहरूले त्यो कमिटमेन्ट अनुसार त्यो कोषमा पैसै जम्मा छैन कि,
1: भनौँ न त्यो एउटा पार्ट भयो। प्रधानमन्त्रीले युएनको महासभामा जुन पैसा माग्ने मात्र नभइकन अघि प्रकाशीले भन्नुभयो यो लस एन्ड ड्यामेज फन्डको जुन संरचनागत सुधारको पनि माग गर्नुपर्ने हो कि, त्यसो भए आखिरी देश बिचमा चाहिँ यस्ता विपद हुँदा त सहयोग गर्न नसकिने रहेछ नि त, होइन। अब हाम्रै अहिले अहिलेको टेन्टिभली 13 खर्ब भन्नुभएको छ, 3 अर्ब पैसा दिएर त हुँदैन नि त,
0: त्यही त यो
1: जस्टिस भन्ने हुन्छ नि
0: ड्यामेज असेसमेन्ट, हाम्रो प्रिलिमिनरी प्रारम्भिक ड्यामेज असेसमेन्ट जुन छ नि एकदम एब्स्ट्राक्ट भयो क्या, के कारणले 13 खर्ब, के कारणले 30 खर्ब होइन अथवा 3 खर्ब मात्रै होइन भन्ने कुरो कन्भिन्सिङ केही पनि छैन क्या। के गर्ने त भन्दा 12-13 खर्ब भयो होइन, कतिजना मान्छे थिए त भन्दाखेरि त्यो भिडमा 10-20 जना मान्छे भन्ने जस्तो भयो क्या। दिस इज नट गोइङ टु टेक अस एनी वेयर, यसले हामीलाई काहीँ पनि पुर्याउनेवाला छैन। हामीहरूले जुन हतारमा कम्पेन्सेसन माग्यौँ त्यत्तिकै सिरियसनेसमा एक्सर्साइज नै गरिरहेको छैनौँ कि हामी कम्पेन्सेसनको लागि किन क्वालिफाई गर्छौँ भनेर हामी दाबी प्रस्तुत गर्ने हो भने अहिलेसम्म हेर्दाखेरि ल भन्नुहोस् न, पोस्ट डिजास्टर निज असेसमेन्ट ओके, गभर्मेन्ट भन्ने बडी छ, सरकार छ भनेदेखि एउटा एक सरकारको एउटा पाटो चाहिँ रेस्क्यु रिलिफ पब्लिक डोनेसन मोबिलाइज गर्नुभयो होला, सरकारको बाँकी पाटो होला नि त। आजको दिनसम्म हामीहरूले सिरियसली अध्ययन गर्नलाई यो रिस्क डिजास्टरबाट भएको क्षति असेस गर्नको लागि कमसेकम हामीहरूले आजको दिनसम्म या त 18-20 दिन लगभग 20 दिन भयो, आजको दिनसम्म या त हामीहरूले एउटा साइन्टिस्टहरूको एक्सपर्टको टोली गठन गरिसक्नु पर्थ्यो, होइन भने पनि के गर्नु पर्थ्यो त भनेर भन्दाखेरि प्रक्रिया स्थापित गर्नुपर्ने। अब प्रधानमन्त्री सेप्टेम्बर 22 जाँदै हुनुहुन्छ होइन, अब यति थोरै समय छ हामीहरूसँग, मतलब आजको दिनसम्म पोस्ट पिडिएनए तयार गर्नको लागि हामीसँग टोली पनि भयो भने वी आर नट टेकिङ इट सिरियसली क्या। चिठी पठाउन जति उत्तौलो गम्भीरता गम्भीर्य देखायौँ त्यही लेभलको गम्भीर्य चाहिँ हामीले यतापट्टि
1: अलिकति जस्तो हामी छलफल गरिरहेछौँ भने त यो सुझावको रूपमा नै हो होइन प्रधानमन्त्रीलाई सहयोगै होस् भन्ने हिसाबले अघि फ्याक्सिटको कुरा तुलानुपर्छ अथवा यो भएको घटनालाई भनिरहँदाखेरि अब यो भोटेकोसी बाढीलाई नै केन्द्र मानेर जुन लस एन्ड ड्यामेजको जुन दायरालाई चाहिँ

0: एउटा त्यसको मूल्याङ्कन प्रक्रिया पनि एउटा एक्सपर्टहरू हुनु पर्थ्यो, त्यसलाई प्रमाणित गर्नुपर्छ भनिरहँदाखेरि चाहिँ अब लस एन्ड ड्यामेजको जुन एउटा राहत अथवा ऋण त होइन नि, तर एउटा राहत हो होइन, यो जलवायुजन्य क्षतिको वित्तीय सम्बोधन हो भन्ने कुरालाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कतिको स्पष्टसँग उठाउन सक्नेछ जस्तो लाग्छ तपाईँलाई, अथवा खालि यहीँभित्र मात्रै हल्ला हुने बाहिर गएपछि?
1: अब अहिले तयारी खासै देखिँदैन केही पनि, जस्तै अघि प्रकाश सरले भने जस्तो अहिलेसम्म भएको लस र ड्यामेजको पनि फ्याक्टसिट तयार गर्न सकिन्थ्यो नि त, सकिन्थ्यो नि त, हामीले लगेर बुझाउने दुईवटा, एउटा साइन्टिफिक बेस एउटा बेस त हुन्थ्यो होला, त्यो पनि सकेनौँ, दुईवटै कुरामा हामी चुक्यौँ कि लस एन्ड ड्यामेजको पनि छैन अनि यो साइन्टिफिक फ्याक्टको सिट पनि हामीले तयार गरेका छैनौँ, साइन्टिफिक बडी साइन्टिस्टहरूसँग हामीले बसेर छलफल पनि गरेका छैनौँ, हामीले पेपर पनि तयार गरेका छैनौँ, अनि त्यहाँ गएर खालि भावनाका कुरा र भावना यस्तो भयो उसो भयो भनेर भावनाले त हुँदैन, यसको पनि प्रोसेसहरू छन्, त्यसै नै होमवर्क चाहिँ भएको छैन, तर लेट्स सी, घटना ठुलो छ र धेरै देशहरूको संसारकै भनौँ न एटेन्सन त छ यो घटनामा, अब प्राइम मिनिस्टरले गर्दा त्यहाँ बोल्दाखेरि अलिकति अब भाषण मात्रै हुने हो कि भन्ने चिन्ता हो कि हाम्रो अरूभन्दा पनि, केही लिएर गइदिए हुन्थ्यो फ्याक्सिटका कुराहरू, साइन्टिफिक रिसर्च,
0: यो कस्तो भने यो मेकानिजम जुन छ नि हाम्रो एउटा देशले मात्रै आवाज उठाएर पनि हुँदैन, हामी फेरि पर्वतीय उसमा पनि आबद्ध छौँ होइन, देशहरूकै उसमा पनि
1: भनौँ न, जो जो पीडित देशहरू छन् हाम्रा विचारहरू मिल्छन् नि, त्यस्ता देशहरूको एउटा कोलिसन गराएर उनीहरू मार्फत पनि प्रेसर क्रिएट गर्न सकिन्छ, त्यो गर्नुपर्छ, यसका तिन चारवटा हुन्छ कि, अब यो लङ टर्म र सर्ट टर्म, जस्तै प्रमाणका आधारमा वकालत गर्न सकिन्छ, त्यो त्यसमा पनि अहिले हामी चुकिसक्यौँ, यो अहिले जाँदा पनि अलिकति केही प्रमाणहरू लिएर जान सकेका भए हुन्थ्यो, अनि द्विपक्षीय कुटनीतिको कुरा पनि आउँछ, त्यो गर्नुपर्छ, त्यो भनेको चाहिँ कस्तो भने युएन मार्फत भन्दा पनि जस्तै चाइनासँग डाइरेक्ट डिल गर्ने के, अमेरिकासँग डाइरेक्ट कुरा गर्ने कि हामीले, यो हो भनेर द्विपक्षीय कुटनीति त्यसलाई पनि प्रभावकारी बनाएर त्यसमा आफ्नो पनि दबाब दिन सक्ने हुनसक्छ होइन, अब इन्टरनल इन्स्टिट्युसन क्यापेसिटी त जिरो जस्तै छ, अहिले भोटेकोसी र हामीले रसुवाको यो महाप्रलयको मात्रै कुरा गरेका छौँ, यति कुरा गरेर हुन्न, अहिले मेरो भनाइ चाहिँ के हो भने प्रधानमन्त्री जाँदाखेरि विगतका मेजर 10-12 घटनाको पनि लिएर जानुपर्छ लस एन्ड ड्यामेजको, हामी यो समयदेखि अहिलेसम्म हाम्रो यस्तो भयो भन्ने चाहिँ
0: फ्याक्ट थिए, नजरअन्दाज
1: त्यसमा त्यसलाई त इस्टाब्लिस गर्न सकेनौँ नि त पहिला, नभए त लबिङ त अहिलेसम्म त धेरै भइसक्थ्यो नि, अब स्ट्रङ भएर आउँछ, पहिल्यैदेखि हामीले स्ट्रङ वकालत गर्दै आएको भयो इन्टरनेसनल कम्युनिटीमा, यो सजिलो हुन्थ्यो नि त अहिले हामीलाई, पहिला हामीले त्यत्रो मेलम्चीको त्यत्रो ड्यामेज भयो, जुरेको ड्यामेज भयो, थामेको भयो, मनाङ मुस्ताङमा ठुल्ठुला भयो,
0: सेती
1: ब्लक भयो होइन, रुसीमा बाढी आयो, फेरि अर्को कुरा यो ठुल्ठुलो बाढी जस्तो कोसीको बाढी पनि हो नि त, हेभी रेनफल पकेट रेनफल पनि त क्लाइमेट चेन्जसँग जोडिएको छ, त्यता त हामीले बिर्सेकै छौँ कि त्यो कुरा, खालि हिमाल पौलेको मात्रै होइन नि त, पकेट रेनफलको कारण पनि त टेम्परेचर रेज वार्म ग्लोबल वार्मिङकै कारण हो नि, त्यसमा कोसी बाढीका कुराहरू छन्, यी सबै कुराहरूको फ्याक्सिट लगेर सरर भन्नु पर्यो कि हामी, यो त यो समयदेखि यतिसम्म
0: हिमालय क्षेत्रको जस्तो अहिले नेतृत्व गरिरहेको इसिमोड जो होइन 8 कन्ट्रीहरूको रिप्रेजेन्ट संस्था त नेपालमै छ, उसले पनि 47 चाहिँ हिमतालहरू चाहिँ खतराको सूचीमा भनिरहँदा नेपालतर्फ पनि 17 चाहिँ 21 होइन कि 21 चाहिँ भनिरहेछ, त्यो पनि त एउटा आधार हो,
1: त्यो त लैजानै पर्छ, मैले भने नि सबै कुराहरू लिएर जानु पर्यो, त्यो म फोरम पाएको बेलामा हामीले हाम्रो इस्युलाई इस्टाब्लिस गर्न अब चाहिँ हामी ठेक्न सक्दैनौँ अति भयो भन्ने चाहिँ बनाउनु पर्छ,
0: एउटा
1: बेसिक होमवर्क चाहिँ गर्नुपर्ने थियो, हामी सिकेकै छौँ
2: विभिन्न अध्ययनहरूले, त्यसै पनि विभिन्न इन्डिपेन्डेन्ट अध्ययन इन्क्लुडिङ इसी मोडको अध्ययनहरूले हामीलाई पटक पटक के भनेको छ त, यी जोखिममा परेका क्षेत्रहरू हुन्, यस्ता यस्ता खालको गर्नु एक्सनहरू लिनुपर्छ भनेर भनेको छ, ती आफै पनि हामीले प्रोएक्टिभली के गर्यौँ त गरेनौँ नि त, हामीले प्रेसियस समय के गर्यौँ त सधैँ हामीले खेरै फाल्यौँ होइन, अब यो कस्तो त तपाईँ र मेरो लामो हामी पुरा लामो समयदेखिको चिन्जान साथी, तपाईँलाई हिँड्दाखेरि मैले जस्तो छोएँ भनेदेखि म आफू चाहिँ क्षमा सरी है दिपकजी भन्छु, तर तपाईँले मलाई तपाईँ खुट्टाले छोयो माफी माग्नुहोस् भन्नु भने म तपाईँलाई दोष देखाउँछु, तपाईँले यहाँ खुट्टा किन पसार्नु भयो भन्नु भन्छु, हो त्यस्तै हो क्या, हामीहरूलाई चाहिएको के हो त, फन्ड हो, पैसा हो होइन,
0: छिमेकी पनि हो,
2: हामी छिमेकी पनि हो, हामीलाई फन्ड चाहिएको हो, हामीलाई क्षतिपूर्ति चाहिएको होइन, मलाई भन्ने भनेदेखि
0: तपाईँले बडो महत्त्वपूर्ण कुरा उठाउनु भयो कि प्रकाशजी, जो भोटेपछि बाढीको घटनाले जुन एउटा पूर्व सूचना प्रणाली, सीमापार नदी सूचना आदान प्रदान र हिमाली विपद व्यवस्थापनको जुन कमजोरी देखियो नि अहिले होइन, यो चाहिँ प्रधानमन्त्रीले चीन र भारतसँगको सहकार्यको विषयलाई पनि त उठाउनु पर्ने होला नि त,
2: पर्यो
0: किनभने हाम्रो छिमेकी त यिनै हुन्।
2: क्लाइमेट क्राइसिस, हामीहरू एउटै लगभग लिनियर जस्तो छौँ, माथिकोले नेपाललाई अनि नेपालको कारणले त्यसपछि गएर भारतमा पनि अफेक्टेड भइ नै हाल्छ।
0: चिनको तिब्बतको कारणले नेपाललाई, नेपालको कारणले भारतलाई,
2: भारतलाई त्यो भइ नै हाल्छ हामीहरूलाई।
0: यद्यपि हाम्रो उत्सर्जनमा हाम्रो कन्ट्रिब्युसन छैन, होइन,
2: नेग्लिजिबल छ,
0: थोरै छ, छँदै छैन भन्ने होइन। अब यस्तो अवस्थामा हामी छौँ भने त्यो खालको कूटनीतिक पहल चाहिँ
2: त्यसले गर्दाखेरि उनीहरूलाई पनि साथै सँगसँगै लिएर हेर, यसपटक अलि बढी भिक्टिम हामी भयौँ होला, असर हामीहरूलाई पर्यो होला, तर तिमीहरू पनि अछुत छैनौ है यसबाट भनेर उनीहरूलाई पनि सँगै लिएर गयो भनेदेखि चाहिँ सहज हुन्छ जस्तो लाग्छ मलाई। रणनैतिक रूपमा अघि तपाईँले डिप्लोमेसीको कुरा गरिहाल्नु, रणनैतिक रूपमा काहीँ न काहीँ हामी चुकेको छौँ यसमा चाहिँ काहीँ। मलाई हेर्नुहोस् न, अहिले यो अलिकति देख्दाखेरि राजनैतिक टिप्पणी जस्तो होला दिपकजी, राजनैतिक होइन मेरो इन्जा। अहिले हामीसँग लगभग दुई तिहाईको सरकार छ, पाँच वर्षको लागि स्थापित सरकार छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, तर देशले पत्र काटिसकेपछि त्यो रियलाइज हुनुपर्छ क्या, फन्ड नभएदेखि चाहिँ के हुनु भन्दा
0: अहिलेसम्म त्यो सङ्केत केही पनि आएको छैन, पत्र काटियो त्यसको रेस्पोन्स के छ त,
2: केही पनि छैन, आउला रेस्पोन्स, तर देशले पत्र काटिसकेपछि त्यसको रिजल्ट आउनुपर्छ। हामी किन भिक्टिम, हामी भिक्टिम हो नि त, हामी किन उनीहरूको यो च्यारिटीको पैसा लिने भनेर फुर्ती लगाएर हामीले त गऱ्यौँ नि भनेर केही हुनेवाला छ।
0: एउटा पत्रको बान तपाईँले क्वेसन रेज गर्नुभयो प्रकाशजी, अलिकति म शुभजीसँग जानु चाहन्छु, किनभने यो मेकानिजमहरू छ के, यो जुन यो क्लाइमेट चेन्जको सन्दर्भमा चाहिँ होइन, यो एउटा त्यो मेकानिजम हामीले के नबुझेको हो, त्यस कारण पत्र किन हतारमा काटियो,
1: यो अब यो खास नबुझ्ने भने कसरी नबुझ्ने, यसमा वन मन्त्री नै आफै इन्भल्भ भएको जस्तो लाग्छ, उहाँले उहाँकै फोरमबाट होमवर्क गरेरै गरे हो, हुनुहुन्छ। अनि अब त्यो सिसिएमडी भनेको जलवायु तथा जलवायु परिवर्तन व्यवस्थापन महासागर भने वन मन्त्रालय अन्तर्गतै हो, उहाँको त्यहाँको लिड पनि सहसचिवले गर्नुहुन्छ, उहाँ पुरै बुझ्नुहुन्छ त्यहाँको मेकानिजम के हो भनेर युएनएफसिसीको। तर हतारमा अलिकति प्रेसरमा भावनामा बगेर प्रेसर ठिक नसकेर हामीले गर्यौँ भनेर भन्नका लागि
0: देखाउन पोलिटिकल प्रेसर थियो कि
1: गर्नका लागि, देखाउनका लागि पत्र काटियो है हामीले क्षतिपूर्तिको भनेर हतार हतारमा गरियो कि अहिले प्रोसेस त उहाँहरूलाई भन्दा बढी कसलाई थाहा हुन्छ र वन मन्त्रालयमा युनिट छ भनिसकेपछि उहाँले त्यो त बुझ्नु पर्ने हो, यसरी जाँदा बेस्ट हुन्छ भनेर हतारै गरे हो। त्यसकारण यो पत्रको पछाडि पनि अलिकति नबुझेर हो अथवा बुझ्दा बुझ्दै दबाबमा गरियो कि जस्तो पनि देखिन्छ,
0: अनि एउटा पोलिटिकल प्रेसर हुनु पर्यो कि त
2: मलाई लाग्छ। पोलिटिकल प्रेसर भन्दा पनि के भयो त भन्दाखेरि पब्लिक प्रेसर बढी भयो क्या। प्रधानमन्त्री नजाने हुनुभएको थियो, विदेश मन्त्री, परराष्ट्र मन्त्रीले नेतृत्व गर्ने हुनुभएको थियो, अनि त्यसपछि अल अफ अ सडन सामाजिक सञ्जालदेखि सबैतिर के खालको एकैचोटि वत्त अर्को बाढी आयो कि प्रधानमन्त्री स्वयं जानुपर्छ भनेर। प्रधानमन्त्रीले र नेपाल सरकारले त्यो पब्लिक प्रेसरलाई थेग्न सकेन, एज इफ प्रधानमन्त्रीले गएर हामीलाई यति पैसा लु ल्याओ त भन्ने बित्तिकै बरर आउँछ भने जस्तो भयो होइन, विच इज नट गोइङ टु ह्यापन। अघि अब अहिलेको लागि भन्नुहुन्छ भने बेस्ट केस सिनारियो फर मी चाहिँ के हुन्थ्यो त भन्दाखेरि त्यस बेला फाइनेन्स मिनिस्टर नै गएर पहिलाकै अनुसार केस चाहिँ सफिसियन्टली लबीको लागि अब हामी यसरी आउँदैछौँ है तिमीहरूबाट भनेर स्थापित गर्ने, अनि पछि माग्ने बेलामा चाहिँ फर्मल माग्ने भनेको फर्मल प्रपोजल पेस गर्ने बेलामा चाहिँ त्यस बेला चाहिँ प्रधानमन्त्री गएर गरेको भएदेखि त्यसले फलो एकदमै सिरियसली लिएको रिगरस प्रक्रियालाई एम्पावर गर्थ्यो क्या, अनि त्यसले रिजल्ट ल्याउन सक्थ्यो होला।
0: अब त्यति मात्र होइन प्रकाशजी, अब कस्तो छ भने प्रधानमन्त्री जानुहुन्छ, महासभामा सम्बोधन गर्नुहुन्छ होइन, त्यति मात्रै गरेर त्यसको इम्प्लिमेन्टेसन हुँदैन क्या, त्यसको लागि चाहिँ दुई पक्ष बहुपक्ष चाहिँ कूटनीतिक पहल चाहिँ चाहिन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: होइन यसको मैले भने नि यसको कार्ययोजना त्यही हो क्या, एउटा चाहिँ प्रमाणमा आधारित वकालतलाई कन्टिन्यू गर्नु पर्यो, जति सक्यो हामी इभिडेन्स बेसमा जानु पर्यो र साइन्टिफिक बेसमा चाहिँ काम गर्नु पर्यो, त्यो डकुमेन्टेसन फ्याक्सिटहरू तयार गर्नेदेखि लिएर सबै कुराहरू। अर्को द्विपक्षीय कूटनीति युएन मार्फत, जस्तै त्यो अघि आयो नि हाम्रो त्यो चिन नेपाल र भारत बिचको एकदमै लिङ्केज छ यो इस्युमा, हामी त्यहाँ चुकेकै छौँ कि, अब त्रिदेशीय चाहिँ नेटवर्क चाहिँ इस्टाब्लिस गर्नैपर्छ कि, यत्र रिपोर्टहरू यस्तो डिजास्टर भयो छ रिस्कमा छ,
0: चासो
1: छ होइन, हामी बढी भिक्टिम हुन्छौँ, तर उनीहरू पनि भिक्टिमै हो नि, यसको त कमै भए पनि भिक्टिम हो। त्यो नेटवर्क त्यो इस्टाब्लिस हुनुपर्ने थियो नि त अहिलेसम्म, उहिलेदेखि हो नि त यो त। डिजास्टरका कुराहरू त धेरै पहिलादेखि आएछन्, हिम ग्लेसियर लेकहरू विस्फोटनका कुराहरू त धेरै पहिलादेखि आएछन्। त्यतिखेर नेटवर्क बनाएर अर्ली वार्मिङ सिस्टमहरू इस्टाब्लिस गरेर माथिदेखि तलसम्मको त्यो गर्नुपर्थ्यो, त्यो पनि गरेन।
0: तपाईँले जुन अब चीन भारतको कुरा गर्दाखेरि अब जो हिमालयको जुन क्षेत्रहरू छ नि त्यसको लागि अन्तर्राष्ट्रिय वित्तीय पूर्व सूचना संयन्त्र पनि बनाउन,
1: तिनटै देशकोसँग लिङ्क हुने खालको सूचना चाहिँ इस्टाब्लिस गर्नुपर्ने थियो कि। हाम्रा हिमतालहरू त अहिलेको यस्तो टेक्नोलोजीमा त हाम्रो के छ अवस्था, अहिले त सेटेलाइट पिक्चरहरू दिउँका त्यो सेकेन्ड सेकेन्डमा हामी हेर्न सक्ने अवस्था हुन्थ्यो नि त। नेटवर्क गर्ने अर्ली वार्मिङ सिस्टम इस्टाब्लिस गर्न सकिन्थ्यो, त्यो ठुलो कुरा थिएन। इच्छा शक्ति पनि भएन र यसलाई हामीले सामान्य इस्युका रूपमा यसलाई इस्यु नै होइन भन्ने जस्तो गरी बुझ्यौँ क्या। त्यो त्यो हाम्रो बुझाइ पनि एकदम
0: फेरि इतिहास पनि छ के भइरहेछ भने अन्तर्राष्ट्रिय सहयोग जसरी हामी माग्छौँ त्यो जुन जसरी घोषणा पनि हुन्छ तर त्यो रकम आउँदाखेरि चाहिँ त्यो एकदम थोरै मात्रामा आउने होइन, त्यो चिज पनि नहुनको लागि सरकारले पनि त्यसमा पनि पहल गर्नु
1: हो। त्यो तपाईँले भने जस्तो हाम्रो प्रायोरिटी के त क्लाइमेट चेन्जमा पनि अहिले डिजास्टर कम गर्नलाई हाम्रो प्रायोरिटी के भनेर त्यो पनि त प्रायोरिटी
0: फन्डहरू त हामी
1: ल्याइसकेपछि
0: फन्ड आएको छ, कोही रिटर्न भएको छ होइन, कति काम गर्न सकेको छैन, हाम्रो क्यापेसिटीको कुरा छ, यी धेरै चिजहरू चाहिँ अब मिटिगेसनको एडाप्टेसनको नआएको होइन नि त।
1: तर हामीले प्रायोरिटी कहिले पनि छुट्याएनौँ कि। मेजर कुराहरू के हो, हामीले के गर्दाखेरि धेरै लाइफहरू जोगाउन सक्छौँ, डिजास्टरबाट हामी कसरी जोगिन सक्छौँ, पूर्व तयारी कसरी हुनसक्छ भन्ने कुरा प्रायोरिटी लिस्ट पनि त तयार गर्नु पऱ्यो। त्यो भएन नि, फन्ड आयो, कस्तो फन्ड आयो भने एउटा सानो गाउँमा एउटा कम्युनिटीमा क्लाइमेट चेन्जको फन्ड के सानो सानो कम्युनिटीलाई जोगाउने कुरा आयो। यता मेगा डिजास्टरहरू छन् नि, मेगा डिजास्टरको हामीसँग प्लानै भएन,
0: अब प्रायोरिटी नै ड्राउट भयो भनेर कहीँ ठाउँ ठाउँमा
1: हो सानो सानो त्यो आएको
0: पोखरीहरू चाहिँ गरेछौँ, गाउँमा
1: लगेर कता कता हेरेर पकेटेर भुलनेबल साइटहरू आइडेन्टिफाई गरेर काम गरियो। तर मेगा डिजास्टर मेगा इस्युहरू कहाँ कहाँ छन्, मेजर के हो इस्यु, कसले विनाश गर्छ, त्यतातिर हाम्रो होमवर्कै भएन। फन्ड ल्याउँदा पनि त प्रायोरिटी आधारमा ल्याउनु पऱ्यो र त्यही खर्च गर्नु पऱ्यो नि। त्यहाँ पनि हामी चुक्यौँ, मैले भने इन्टरनल इन्स्टिट्युसन क्यापेसिटी पनि एकदम पुअर भयो क्या नेपालको, एकदमै के त्यो हामीसँग हामीले यसलाई नगर्ने रूपमा हेर्दै
0: बजेट दियो। एउटा जस्तो सुभाषजीले उठाउनु भयो नि, हामीले जुन ल्याएको फन्डको परिचालनदेखि लिएर साना साना चिजमा हामी अल्झ्यौँ, हाम्रो त ठुलो समस्या छ भनेर त भविष्यमा पनि यस्तो विपद रोकथाम गर्न चाहिँ अब यसलाई चाहिँ अन्तर्राष्ट्रिय सहयोग माग्नु कतिको चाहिँ अब त्यसलाई अब रेसनल अथवा के भन्ने त्यसलाई
2: नै अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ चाहिन्छ। तर अन्तर्राष्ट्रिय सहयोग भन्दाखेरि पनि पहिलेबाट चाहिँ कन्भिन्सिङली हामीले मैले एज अ कन्ट्री मैले यो काम गरिराखेको छु, मेरो फन्ड यस्तो छ, असर यस्तो यस्तो छ, अनि त्यसले गर्दाखेरि चाहिँ मलाई मेरो क्यापेसिटीले मात्रै भएन, अब तिमी चाहिँ इन्टरनेसनल सपोर्ट चाहिँ वर्किङ पार्टनर मात्रै क्या, उसले तपाईँको सबै कुराहरू गरिदिँदैन क्या, तपाईँले गरिरहेको काममा उसले चिप इन गर्ने ओर्ने हो। हामीले उसको सहयोग चाहिँ प्राइमेरी बनाउनु भनेको उसको सहयोग चाहिँ सेकेन्डरी हो, प्राइमेरी कमिटमेन्ट प्राइमेरी कमिटमेन्ट चाहिँ तपाईँकै हो, यो भनेको नेपालकै हो, नेपालले इनिसिएटिभ लिनु पर्यो, लगानी गर्नु पर्यो, रिसर्च गर्नु ओर्नु पर्यो, अनि कहीँ रिसर्च गर्नको लागि हामीसँग एक्सपर्टिज पुग्दैन भने उसँग माग्ने हो होइन, प्रोजेक्ट इम्प्लिमेन्टेसन गर्नलाई फन्ड पुग्दैन हामीले यति हाल्छौँ तिमी पनि यति हालन् त भनेर भन्ने हो। तर अब अहिले चाहिँ हाम्रो अप्रोच के भइरहेछ त भन्दाखेरि प्राइमेरी चाहिँ उनीहरू दाताहरू, सेकेन्डरी चाहिँ हामी भइरहेछ, त्यो हुनु हुँदैन। प्राइमेरी चाहिँ
0: प्रकाशजी अब समय पनि निकै कम छ, हामी छलफल गरिरहँदा प्रधानमन्त्रीले महासभामा नेपालको कुरा राखिसकेपछि आफ्ना माग राखिसकेपछि नेपालभित्र पनि त क्षतिको वैज्ञानिक मूल्याङ्कन अब त्यसको पारदर्शिता त्यसको तथ्याङ्क र परियोजनाको प्रस्ताव तयार गर्ने क्षमता चाहिँ कतिको तयार छ नेपालभित्र तपाईँले हेर्दा एज अ पत्रकार चाहिँ?
2: अब क्षमता विकास भएको होला भन्छु म होइन, तर मैले जे जति देखेको भएको जानकारी राख्दछु त्यसको बारेमा, नट द्याट हामीसँग क्षमतै नभएको चाहिँ होइन तर सफिसियन्ट क्षमता चाहिँ छ जस्तो मलाई लाग्दैन। पिडिएनएको लागि पनि त त्यस बेला पनि त अन्तर्राष्ट्रिय संस्थाहरूले हामीलाई सहयोग गरेका हुन् नि, स्टडीकै लागि पनि गरेका हुन् नि त, एडिटिङ गर्नलाई पनि सहयोग गरेका हुन् नि त। त्यसै गर्दाखेरि हाम्रो क्षमताहरू चाहिँ किनभने हामीले त्यस क्षमता हामीसँग भएको क्षमतालाई हार्नेस नै गरेनौँ क्या, तिखार्दै तिखारेनौँ क्या,
0: इन्स्टिट्युसन चुकिरहेको
2: चुकिरहेको।
0: अब सुबजी अन्तिमतिर आइपुगेका छौँ, अब प्रधानमन्त्रीले युएनको महासभामा ठ्याक्कै यो चिज गर्नुपर्छ भनेर तपाईँ वातावरण पत्रकारको हिसाबले चाहिँ सुझाव चाहिँ के छ?
1: त्यही अघि पनि कुरा उठिसक्यो, एउटा फ्याक्सिस चाहिँ तयार गरेर जानु पर्यो यो महाप्रलयको चाहिँ होइन, अनि अर्को हाम्रो क्षतिको पनि विवरण फ्याक्स एउटा दुईवटा त्यो तयार गर्नु पर्यो, अनि यो साइन्टिस्ट ग्रुपहरूलाई पनि सँगसँगै लिएर जानु पर्यो क्या, उनीहरूलाई इन्टरनेसनल कम्युनिटी साइन्टिस्टहरूको कम्युनिटीलाई पनि इन्फर्म गरेर उनीहरूलाई पनि कन्भिन्स गरेर उनीहरूलाई पनि उनीहरूसँग पनि बसेर छलफल गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अहिलेको हकमा चाहिँ त्यसरी जाँदा चाहिँ बेस्ट होला, र पर्सनल्ली पनि युएन मार्फत नभइकन एउटा देशबाट अर्को, जस्तै नेपालले अरू पर्सनल बायोलेट्रल वार्ता पनि गर्नु पर्यो क्या, अरू देशहरूसँग पनि छलफल गर्ने यो विषयमा बहुपक्षीय दबाब दिन कसरी सकिन्छ त्यो गर्नु पर्यो। अनि जस्तै हाम्रो क्षमताको कुरो आयो नि, प्रपोजल लेख्ने कुरा नेपालीले लेख्ने होइन नि त, जसले पैसा दिन्छ अहिले मिडिएटर संस्थाहरू छन् इन्टरनेसनली, उनीहरूले नै प्रपोजल तयार गर्ने हो कि नेपालमा, अनि यसमा खर्च गर भन्ने हो। हामी त कहाँ छौँ कहाँ छौँ, हामीलाई पैसा देऊ हामी हाम्रो हिसाबले यो हाम्रो प्रायोरिटी हो यसरी खर्च गर्छौँ भन्ने क्यापेसिटी छैन कि, प्रकाश सरले भने जस्तो छैन भने जिरो नै छ। फाइनेन्स मिनिस्ट्रीमा अलिअलि छ, फाइनेन्सको कुरा मात्रै गर्नुहुन्छ, वातावरण मन्त्रालयले हेर्ने हो त्यो टेक्निकल त्यस्तो मेन पावर स्ट्रङ मेन पावर जुन प्रपोजलै तयार गर्ने खालको मेन पावर चाहिँ मैले देखेको छैन। त्यस कारण जसले फन्डको लागि पहल गर्छन् मिडिएटर छन् संस्थाहरू छन् जुन ब्याङ्कहरूबाट जताबाट पैसा आउने हो जुन जुन पैसा आउने हो इन्भाइरोमेन्टको पैसाहरू त्यो बिचको मिडिएटर संस्थाहरूले नै तयार गर्ने हो कि सबै डकुमेन्टहरू, अनि त्यसको बेसमा हामीले कार्यान्वयन गर्ने, हामीले तयार गरेकोमा उनीहरूले पैसा दिएर गर्ने होइन। त्यहाँ धेरै
0: सेकेन्डरी
1: बिचमा त्यो पैसा चाहिँ अलिकति त्यो आएको पैसा पनि बिचमा त्यो बिचमै हराएर जाने
0: अवस्था,
1: यहाँ आउने बित्तिकै पैसाको त्यो
0: समय सकियो भने प्रकाशजीले एउटा अघि पनि कुटनीतिको कुरा उठाउनु भएको थियो होइन, यो देशभित्रको आन्तरिक तयारी क्षमता विकास त छँदैछ होइन, भइ पनि रहेछ, केही संयन्त्र नबनेका होइनन् होइन, तर पनि नेपालले चाहिँ यो जलवायु कुटनीतिमा चाहिँ जोड दिनु पर्यो, तब मात्रै नै हाम्रा समस्याहरूको समाधान हुन सक्ला होइन, हुन त नखाएको विष लाग्यो भनिएको छ, यद्यपि हाम्रो तयारी चाहिँ हुनैपर्छ होइन,
2: हाम्रो तयारी हुनैपर्छ, हामी पीडामा छौँ, क्षति भएकै हो होइन, हामीहरूले अब अहिले चाहिँ प्रधानमन्त्रीलाई र नेपाल सरकारलाई के त भन्दा हामीहरूलाई यस्तो यस्तो भयो भने हामीले एक किसिमको मागका रूपमा प्रस्तुत गरिसकेका छौँ दाबी, तिमीहरूले हामीलाई पैसा बिकज हामी भिक्टिम हो तिमीहरूले भिक्टिमलाई चाहिँ कम्पेन्सेट गर्नुपर्छ भनेर दाबी प्रस्तुत गरिसकेको छौँ। अब अहिले मैले दिने भने चाहिँ डिप्लोमेसीको पार्टहरू सबै छँदैछ त्यो प्रोएक्टिभ गराउनलाई, अब अहिले अल अफ अ सडन गरेर पनि हुने हामीले डिप्लोमेटिकली समय पनि छैन, अहिले चाहिँ म नेपाल
0: भनेर
2: र प्रधानमन्त्रीजीलाई शुभकामना, तपाईँ सफल भएर आउनुहोस्, कमिटमेन्ट लिएर
0: आउनुहोस् भन्ने कुरो पनि त ठुलो कुरो,
2: त्यही त कमिटमेन्टसम्म चाहिँ लिएर आउनुहोस् भन्ने उहाँलाई शुभकामना दिन चाहन्छु।
0: हुन्छ, यो महत्वपूर्ण छलफलमा खास गरी यो अन्तर्राष्ट्रिय समुदायसँग नेपालले जुन भोगिरहेको छ जलवायु जुन न्याय चाहिएको छ नेपाललाई त्यो न्यायको सम्बोधन हुन्छ भन्ने आशा गरौँ। यहाँहरू दुवैजना सुबोध गौतमजी र प्रकाश श्रीमालजी विशेष धन्यवाद रेडियो शर्माको तर्फबाट यहाँ दुवैजनालाई
1: धन्यवाद।
0: हस् त, आज हामीले खास गरी प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको 81औं महासभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ र यसपटक चाहिँ महासभामा नेपालले खास गरी जलवायु परिवर्तन, जलवायु न्याय र भोटेकोशी बाढीबाट नेपालले बिहोरेको ठूलो मानवीय तथा भौतिक क्षतिको विषयलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो ढङ्गले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसै सन्दर्भमा आज हामीले कुराकानी गर्यौं। यो कुराकानीमा पत्रकार दुवै सुबोध गौतम र प्रकाश श्रीमाल रहनुभयो, फेरि पनि उहाँहरू दुवैलाई विशेष धन्यवाद दिँदै आज कुराबाट म दीपक रियाल पनि बिदा हुन्छु। आज कुरा यति नै, भोलि कुरा भोलि नै, नमस्कार।

0: नबिल ब्याङ्क सँगै अघि।
1: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान, ल त एकचोटि बताइदिनुहोस्।
2: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड, टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारक भन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
1: ए हो है।
2: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
1: ल कस्तो राम्रो कुरा त।
2: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
1: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
2: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय फुलचोक ललितपुर।
3: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
4: किन राजेश जी?
3: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
5: हाम्रो पन, हाम्रो गौरव।
6: नेपाली रेडियो, नेपाली आवाज,
5: रेडियो सगरमाथा FM 102.4 MHz।

0: आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुपला तातो पानी खाइदे निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
4: छोरी, अगाडि बुझेर आयो त के भएको रहेछ?
5: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
4: लौ हेर, यी वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
5: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
4: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
5: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवतजावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्य जन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
4: छोरी, कति राम्रो कुरा गर्यौ तिमीले।
6: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
3: तपाईले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अहिले भने दैनिक बिहानी प्रस्तुति रेडियो कुराकानीको पालो भएको छ। रेडियो कुराकानीमा अब सुनौ प्राज्ञ सुलोचना मानन्धरलाई।
4: हार्दिक नमस्कार सबैमा, म सुलोचनाको। जीवनमा जीवन थपौं, जीवनबाट जीवन सिकौं, अगाडि बढौं। आज आइतबार सधैँ चाहिँ यो रेडियो सगरमाथा सुनिरहनु हुने सम्पूर्ण जीवन प्रेमी प्रिय श्रोताहरूको जीवन अझै सुमधुर होस् भन्ने कामना गर्दै हामी अगाडि बढौँ। अगाडि बढ्ने कुरा हामी सधैँ गर्छौँ, तर कहिले अगाडि बढ्नका निम्ति बाटो नै नहुन पनि सक्छ। जसरी भर्खरको रसुवाकोमा भएको भोटिकोसीको बारीले त्यो क्षेत्रको बाटो बस्ती सबै बगाइदिएको छ, अहिले भर्खरकै कुरा हो। अझै देश रोइरहेको बेला छ। कयौँ परिवार छ्याल ब्याल मात्र नभएर परिवार हराएको, बगाएको, बाँच्न खोज्दा पनि बाटो नभेटेको आदि आदि दुःखका कुराहरू सुन्नु परेको अवस्था छ। यस्तो दुःखका क्षणमा हामी फेरि पनि सक्दो सबै मिलेर प्रार्थना गरौँ, कसैलाई पनि कुनै पनि प्रकारको दुःख नआओस्, दुःख र दुःखका कारणबाट सबैलाई मुक्ति मिलोस्। अघिल्लो आइतबार हामी आफैले पनि नजिकबाट महसुस गरेको दुःख र अनित्यताको बारेमा त्यही रसुवाको बाटो गरी यात्रा गर्दाको अनुभव सुनाएँ। ती बाटो बग्नु अगाडिको क्षण हामी केही यात्रुहरूले खतरा मोलेर पार गरेको बाटो थियो। त्यो एकातिरबाट ससानो पहिरो गइरहेको, अर्कातिर तल अलिकति मात्र पाङ्रा खुस्के, गाडीको पाङ्रा खुस्के सिधै खोलामा पुग्न सक्ने सम्भावना थियो। त्यो प्रत्यक्षदर्शी भएर पार गरेको बाटो थियो। त्यो हामी हिँड्ने बाटो त्यस्तो थियो भन्ने कुरा कसैले पहिले सुने कसैबाट पहिले सुन्न सुनेको भए यात्रा गर्नु अगाडि फेरि एकपल्ट सोच्न मिल्थ्यो। अह, कसैबाट सुनेको थिएन। हामी नेपालीलाई त्यस्तो बाटो हिँड्न अभ्यस्त भइसकेकोले पनि होला, बाटोबारे कसैबाट केही कमेन्ट सुन्नु परेको थिएन। तर त्यति बेला त्यो बाटो हिँड्नेहरू नेपालीहरू मात्र थिएन, धेरै देशका पर्यटकहरू, गोसाइकुण्ड, मानसरोवर, कैलाससम्म पुग्ने धेरै धेरै नै यात्रुहरू थिए। सायद यसपालि चिनको घोडा वर्ष भनेर पनि त्यो यात्रामा सामेल हुनेहरू अझै धेरै थिए। विशेष वर्षको रूपमा 12 वर्षको कुम्भ मेला जस्तै भएको थियो। हाम्रो देशमा हिमाल पहाडका ट्रेकिङको निम्ति आउने वर्षौँमै आउने पर्यटकहरू त छँदैछन्। यसपालि रसुवाको बाटो गरी तिब्बतमा अवस्थित कैलाश यात्रामा पुग्नेहरूको संख्या विशेष नै रहेछन्। यस्तो समयमा जिम्मेवार पदमा बस्नेहरूबाट बाटो ठिक छैन भन्ने कुराको ख्याल गर्नुपर्ने नै थियो। जानेहरूले त सोच्नु पर्थ्यो, सायद यस्तो भएन, हामीले पनि सोचेनौँ। मैले यति बेला जीवनको कुरा गरिरहँदा बाटोको बारेमा अलि विशेष सोच्दैछु। जीवन अगाडि बढ्न बाटोको कति महत्त्व हुन्छ। बाटो र जीवन, बाटो र माटोको सम्बन्ध कति घनिष्ठ हुन्छ। जीवनबाट जीवन सिकौँ भनिरहँदा त्यो आफू हिँडेको बाटो सम्झेर पनि फर्किने बेला त्यो बाटो आउनु नपरोस् भन्ने लागेको, त्यो बाटोको अवस्था हेर्दाखेरि त्यस्तो लागेको थियो। मलाई मात्रै होइन, मेरो सँगै हिँड्ने सहयात्रीहरूलाई पनि लागेको थियो। अब त त्यो बाटो नै छैन, बगाइसक्यो भन्ने कुरा सम्झँदा चस्किन्छु। बाटो त बग्यो बग्यो, बाटोसँगै धेरै धेरै कुरा बग्यो, बस्ती बग्यो, यात्रुहरू बग्यो, सभ्यता बग्यो, असल मनहरू बग्यो, सम्बन्धहरू बग्यो, अकल्पनीय सुनामी थियो त्यो अचानक हिम नदी फुटेर बग्दाको भयावह अवस्था। हामी कहाँ समुद्र छैन, सुनामी आउँदैन भन्छ नि, तर होइन रहेछ। अनिकाल, दुःख भन्ने कुरा जहाँबाट पनि जस्तो स्थितिमा पनि अचानक आइपर्दो रहेछ। कति अनित्य हुँदो रहेछ जीवन जगत आफै पनि। अनित्यता हाम्रो छाया जस्तो पछि पछि लागिरहन्छ मृत्यु, तर हामी चाल पाउँदैनौँ, जबकि त्यो सबैको कारण हुन्छ। सुनेपछि बल्ल थाहा हुन्छ, ए यस्तो भएर पो रहेछ भनेर। बग्नेहरूले त्यो कारण थाहा पाउनै पनि ढिलो भइसकेको हुन्छ। बाँच्न पाउनु आफै एउटा कति ठुलो कुरा हो। बाँच्नेले त सबै कुरा गर्ने हो, सोच्ने हो, भन्ने हो, अरूलाई सुनाउने हो, जीवनबाट जीवन सिक्ने हो, अगाडि बढ्ने हो। अगाडि बढौँ हामी भनिरहेका हुन्छौँ, बाटो छैन भने कसरी अगाडि बढ्ने त भन्ने प्रश्न पनि छ हामीसँग। हामी मान्छे हौ, हामी नयाँ बाटो बनाउने सक्ने क्षमता पनि हामी साथमा हुन्छ। हामीले मात्र चिन्तन मनन गर्न ढिलो नगरौँ। रसुवाको बाटोको प्रसङ्गमा सँगै छिमेकी देशमा हाम्रो जस्तै पहाडी ठाउँमा बोर्डर पार गर्ने बित्तिकै राम्रो व्यवस्थित बाटो देख्दा हामी सबैलाई लोभ लागेको थियो। तर ती पनि हामी जस्तै मान्छेले बनाएका हुन्, राम्रो बाटोघाटो सबै कुरा। अहिले पनि भर्खरै बगाएको बाटोहरू पुनः बनाउन थालिसकेको समाचार सुन्छौँ। उनीहरू कति छिटो व्यवस्थित हुन सक्छन्, तर हामीले कहिले सिक्ने अनि कहिले बाटो व्यवस्थित हुन थाल्ने, यसको जिम्मेवार को को हुन्छन् त? धेरै नकारात्मक कुरा गर्न त अहिले पनि मन छैन, प्रश्नहरू सोध्ने पनि कसै कोसँग भन्ने लाग्छ। प्रश्नहरू मात्रै गरेर पनि के पो हुन्छ र? हामीलाई चाहिएको त काम नै हो, एक्सन नै हो। हामी त उत्तरार्धमा पुगिसकेकाहरू, उहिले युवा उमेरमा भए धेरै कुरा गर्ने आँट जाँगर पनि आउँथ्यो। संसारै आफैले बनाउने पो हो कि भन्ने पनि लाग्थ्यो। यो गफ होइन, भावनाको कुरा थियो। तर वास्तवमा अनुभवले, जीवनले जवाफ दिँदै गयो, संसार त आफै बनेको छ नि, प्रकृति त आफैले निर्माण गरेको, यो प्रकृति त हामीले निर्माण गरेको होइन नि, यो त आफै बनेको हो नि। विश्व ब्रह्माण्ड छ र त हामी छौँ। हामीले बनाउने भनेको हामी हिँड्ने बाटो हो, हामी बस्ने घर हो, हामी बस्ने सहर हो, एक ठाउँबाट अर्को ठाउँमा पुग्ने, छिमेकी देश देशसँग पुग्ने बाटो बनाउने काम जिम्मेवार पदमा बसेर देश बनाउने प्रण गरेकाहरूको हो। आफूले गर्न सक्छु गर्छु भनेर बाचा हाली भोट माग्ने नेताहरूको हो, राज्यको हो। तर सधैँभरि यो मामलामा किन कमजोर हुन्छ, किन व्यवस्था हुन्छ, किन ध्यान पुग्दैन, यो चाहिँ प्रश्नहरू। विकास भनेको भन्ना साथ फू मन्तर गर्दैमा तुरन्तै आउँदैन, यो थाहा छ। केही केही त सुधार हुँदै जानुपर्ने हो नि। पहिलेको दाँजोमा सहरभित्र केही बाटोको सुधार, फराकिलोपन, बाटो नबनेको भन्न पनि मिल्दैन, केही कुराहरू देख्न सकिन्छ होइन। तर सबै कुरा एकैचोटि बन्छ भनेर भन्न मिल्दैन भनेर हामी बारम्बार भन्छौँ पनि, तर दुर्गम ठाउँमा पुग्न अझै कति समय लाग्ने हो। रसुवाको बारीले धेरै कुरा सिकाएको छ देशलाई, हामी मान्छेलाई, नयाँ बस्ती नै बनाउनु बाँकी छ। अन्य ठाउँमा पनि यस्तो खतरा नआउला भन्ने छैन। सोलुको एकजना हामीसँगै जाने युवा भाइ कर्ण राईको कुरा सोलुकै अर्को एकजना युवा मित्रसँग कुरा गर्दा थाहा भयो, कहाँ एकजना मात्र हो बगेको हो र दिदी, 20 भन्दा बढी त सोलुको मात्र गाइड भरिया विभिन्न पेसामा लागेकाहरू परेका छन् भन्ने सुन्दा म झन् दिल परे। अझै सोलुमा पनि त्यस्तो खतरा छ भनेर सुन्दाखेरि मन भारी भयो। भविष्यको बारेमा अहिलेदेखि चिन्ता नलिनु नै राम्रो। आवश्यक ठाउँमा आवश्यक सुधार गर्न सुरु गर्नु, भने राम्रो होइन। अनित्यताको कुरा त अनुमानित मात्र हुँदैन, हामीसँग यात्रा गर्नेहरूमध्ये कतिजना त गुमायौँ नै, रसुवामा नै छोड्नु पर्ने भएकोले हामीसँगै मानसरोवर सरोवर पुगेर केरुङका अब सँगसँगै केरुङ हाँस्दै कुरा गर्दै गएकाहरूमध्ये पनि स्वास्थ्यको कारण कोही कोही अस्पताल पुग्नु पर्यो, कैलाससम्म पुग्नु गाह्रो भयो, कोहीलाई भने अस्पतालबाटै तुरन्तै हेलिकप्टर चढेर नेपाल फर्काउनु पनि पर्यो। दुःखको कुरा, गएको आइतबार सुने एकजना हामी मध्येको एकजना सहयात्री मीरा भट्टले धरती नै छोड्नु भएछ त्यति बेला गाह्रो भएर। उहाँलाई बगाएको थिएन, पानीले बगाएको थिएन, जीवनसाथीसँगै हिँड्नुभएको र सँगसँगै हाँसी रमाएर हिँड्नुभएको, तर अक्सिजनको कमी भयो, गाह्रो भयो उहाँलाई। अल अन्य सबै जीवन छोडेर जानेहरूमा सबैलाई म यहीँबाट हार्दिक श्रद्धाञ्जली भन्छु र अर्पण गर्छु। जो जो अब यो 9-10 दिनमा पनि जीवन खोज्नेहरू, जीवनलाई चाहिँ जीवनको गीत गाउनेहरू, जीवनप्रति बाँच्ने इच्छा गर्नेहरू भनौँ न सक्नेहरू, अब बेला नपरिसकेकाहरू 11 दिनसम्ममा पनि, 9 दिन 10 दिन 11 दिनसम्ममा पनि जीवनको गीत गाएर बाँच्ने कोसिस गर्दै केही नखाइकन होइन, पानीलाई चाहिँ त्यही पानीलाई चाहिँ पनि सफा गरेर खाएर अनि सुरुङबाट निस्किन पाउनुभयो। उहाँहरूबाट जीवनमा सास सौन्जेलसम्म आस हुँदो रहेछ भन्ने कुरा सिकौँ र जीवनको यो बाँकी भएको जीवनमा कहिले पनि कदापि पनि कसैको नराम्रो कुरा सोच्न नपरोस्, सबैको जीवनको बारेमा राम्रो सोच्न पाऊँ, सबैको सक्ने जति असल कर्म गरेर कुशल कर्म गरेर जीवनलाई अगाडि बढाउन सकौँ, यही हो हाम्रो बाँकी भएको बाटो पनि। सबैको जय होस्। भवतु सर्वमङ्गलम्, भवतु सब मंगलम।

0: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, Vianet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउनुहोस् मात्र रु 999 मा र 175 प्लस च्यानल सहितको फीचर फुल Via TV मात्र रु 150 मा। इन्टरनेट ओन्ली र टीवी सहितको अन्य प्याक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
1: ए मुनियाको बाबुजी, सुन्नुभयो? अब त त्यो जङ्गलको बाटो पनि ठुलो हुने भएछ नि।
2: हाँ त, सडक चौडा बनाउनु त ठिकै हो, तर वन जङ्गल वन जन्तुलाई नोक्सानी पोखरलाई के भन्ने पो दुख लागिरहेको छ।
1: जनावरको पनि के पिर गर्नु नि?
2: अरे, जङ्गल भनेको वन जन्तुको घर हो। जङ्गल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बारपार गर्लान्? उनीहरूको बासस्थान बिग्रि जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के।
1: भर्खर भर्खर त गाउँमा बाटो बन्ने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
2: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ, त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर मानिस पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जङ्गल वरिपरि बस्नेको लागि त झन गजब हुन्छ।
1: बातुवा त ठिकै भन्नुभयो।
3: वन्यजन्तु मैत्री पूर्वाधार प्राकृतिक स्रोत संरक्षणको आधार WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
4: बी नेपाली बाई नेपाली।
6: सम्पर्क नम्बर 01-53-68-555 01-53-68-555।
7: काठमाडौँ उपत्यकाको आवाज
8: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर रातिको पौने 10 बजेको छ। म गोपाल जङ थापा, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। ऊर्जा मन्त्रालयले भुटेकोशी बाढीको वैज्ञानिक अध्ययन गर्ने, बाढीमा ज्यान गुमाएकाहरूको डिएनए म्याचिङ कार्तिकसम्म सक्ने तयारी। देउबा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय, इतर पक्षबाट महाधिवेशन निर्वाचन संयोजक तय। ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकारीको खोजी। र जापानमा हुने एसियन गेम्सका लागि ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली सार्वजनिक। हालचाल अब विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गर्ने जनाएको छ। रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ। भुटेकोशी बाढीमा फेला परेका शव र परिवारले दिएको डिएनए नमुना म्याचिङका लागि 1 महिना लाग्ने भएको छ। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अहिले डिएनएको प्रोफाइलिङ भइरहेको बताएको छ। प्रोफाइलिङ सकिएपछि परिवारबाट सङ्कलित डिएनए नमुनासँग मिलानको काम हुने भएकाले समय लाग्ने विधि विज्ञान प्रयोगशालाको भनाइ छ। प्रोफाइल तयार भएपछि बेपत्ता व्यक्तिका परिवारबाट सङ्कलित नमुनासँग मिलाएर शवको पहिचान गरिनेछ। डिएनए परीक्षणको कामलाई तीव्र बनाउन चीन, भारत र दक्षिण कोरियाबाट समेत विशेषज्ञ टोली नेपाल आएका छन्। विदेशी विशेषज्ञको प्राविधिक सहयोगमा नमुना परीक्षण र प्रोफाइलिङको काम अघि बढिरहेको नेपाल प्रहरीले जनाएको छ। अहिलेसम्म 1230 शव जमिनमुनि व्यवस्थापन गरिएका छन्। ती शवबाट 1286 डिएनए नमुना सङ्कलन गरिएको छ। रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिकामा बाढी प्रभावितलाई ड्रोनबाट राहत सामग्री ढुवानी भइरहेको छ। खोज तथा उद्धारका लागि ड्रोन प्रभावकारी भएको मानवरहित विमान सङ्घका महासचिव तथा ड्रोन हब नेपालका सञ्चालक प्रवीण भट्टराईले बताउनुभयो। नेपाली सेनासँगको समन्वयमा मानिस जान नसक्ने ठाउँमा, विशेष गरी नदी तीरमा शवको खोजी तथा उद्धारका लागि ड्रोन मार्फत प्राप्त सूचनाका आधारमा शवको खोजी र उद्धार कार्य भइरहेको महासचिव भट्टराईले जानकारी दिनुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको जिकिर गर्दै उपभोक्ताहरूलाई नआत्तिन र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ। मुख्य राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्ग मार्फत काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास नियमित आपूर्ति भइरहेको निगमले जनाएको छ। निगमका अनुसार भदौ 28 गति आजसम्म 52,737 मेट्रिक टन अर्थात 37,13,894 सिलिण्डर बराबरको एलपी ग्यास नेपाल आयात भइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको पहिरोले मुख्य सडक ठप्प भएपछि निगमले वैकल्पिक व्यवस्था मार्फत तराईका उद्योगहरूमा ग्यास रिफिल गरी काठमाडौँ ल्याइरहेको छ। गत भदौ 10 गतिको विनाशकारी बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई प्राथमिकतामा राखेर ग्यास वितरणको समन्वय गरिएको पनि निगमले जनाएको छ। कृष्णभीरको बाटो खुलाउन गृह मन्त्रालय लगायतका निकायसँग समन्वय भइरहेको र सडक सुचारू हुनासाथ नियमित रूटबाट ग्यास बुलेटहरू आउने भएकाले आपूर्ति झनै सहज हुने निगमले जनाएको छ। यसैबीच निर्माण थालिएको 11 औं दिनमा कृष्णभीरबाट सवारी पास गराइएको छ। ट्र्याक खुलेर सवारी आउजाउ गर्न सकिने भएपछि रोकिएर बसेका ग्यास बुलेट र ठूला मालवाहक सवारी साधनलाई आज कृष्णभीर पार गराइएको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काले बताउनुभयो। कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षणका रूपमा काठमाडौँ चितवनतर्फ एउटा बुलेट सवारी सहित करिब 20 वटा सवारी साधन
पास गराइएको छ। रोकिएका सवारी साधन आइतबार आज पास गराइए पनि स्तरोन्नतिको काम बाँकी रहेकाले नियमित सवारी आउजाउ गर्न अझै केही दिन लाग्नेछ। थप समस्या नआए असोज एक गते बिहिबारदेखि दोहोरो रूपमै सवारी साधन सञ्चालनमा ल्याइने सडक विभागका महानिर्देशक विजय जयसीले बताउनु भएको छ। गृहमन्त्री सुदन गुरुङले विपदपछिको उद्धारमा उत्कृष्ट कार्य जारी राख्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ। आज हलचोकस्थित प्रहरी प्रधान कार्यालयमा उद्धार उपकरण निरीक्षणका लागि पुग्नुभएका गुरुङले यस्तो निर्देशन दिनुभएको हो। सीमित स्रोत साधनका बीच विपदपछिको उद्धारमा संगठनको भूमिका सराहनीय रहेको गृहमन्त्रीले बताउनुभयो। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले हाल उपलब्ध स्रोत साधन तथा सशस्त्र प्रहरीलाई उद्धारमा आवश्यक थप सामग्री एवं क्षमता अभिवृद्धिको आवश्यकताबारे पनि जानकारी लिनुभएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज संचारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जल स्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्डबाट प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गर्नुभएको छ। व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले सिजन मिडियाको प्रस्तुतिमा आज ललितपुरमा आयोजित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल 2026 ग्रान्ड अवार्ड समारोहमा बोल्दै उहाँले नेपालसहित विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गर्ने अवसर महत्वपूर्ण भएको बताउनुभयो। कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता समर्पण र योगदानको सम्मान गर्दै युवा सहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने तथा नेपाल बंगलादेशबीच जनस्तरको सम्बन्ध र सांस्कृतिक सहकार्य सुदृढ गर्ने मञ्चका रूपमा अवार्ड कार्यक्रमको प्रशंसा समेत गर्नुभयो। काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। महानगर प्रहरी बलको 34 वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गुलले वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अगाडि बढाउन लागेको जानकारी दिनुभयो। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका भोलि बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भदौ 29 गते अर्थात् भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा जानेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। नेपाली काँग्रेसले पूर्व सभापति शेरबहादुर देउबाको समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ। आज बसेको कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको हो। काँग्रेसले 16 देखि 19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते ओडा तहको अधिवेशनको मिति तोकिएको छ। काँग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीललाई मान्यता दिने समेत निर्णय गरेको छ। उता नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक नै तोकेको छ। देउबा पक्षले निर्धारण गरेको महाधिवेशनको मिति 21 देखि 23 मङ्सिरसम्मका लागि 15 महाधिवेशनको मिति तय गरेको छ। महाधिवेशनका लागि निर्वाचन समितिको संयोजकमा एगराज पोखरेललाई तोकिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ललितपुर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट ललितपुर जिल्ला अध्यक्षमा सबिन खड्का विजयी हुनुभएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेन निकट मानिने अष्टम महर्जनलाई 1 मतको अन्तरले पराजित गर्दै संसदीय दलका नेता ज्ञानेन्द्र शाहीको प्यानलबाट खड्का विजयी हुनुभएको हो। महर्जनले 71 मत र खड्काले 72 मत ल्याउनुभयो। राप्रपाको महाधिवेशन मङ्सिरमा हुने बताइएको छ।
छापा माध्यम बचाउ सुझाव कार्यदलले लोक कल्याणकारी विज्ञापन बापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीलाई भेटेर छापा सञ्चार माध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोक कल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गर्नुभएको हो। ध्यानाकर्षण पत्र बुझ्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीले वर्तमान सरकार छापा माध्यमलाई सिद्ध्याउने गरी प्रस्तुत भएको आरोप लगाउनुभयो। सुन जस्तो पहेँलो धातु देखाई 1,39,30,000 रुपियाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका एकका अनिश थापालाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट परिचालन भएको टोलीले पक्राउ गरेको हो। टोखा नगरपालिका 9 मिलन टोल स्थित एक गेस्ट हाउसबाट थापालाई शनिबार पक्राउ गरिएको हो। पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर नक्खु कारागारमा सजाय भोगिरहेका बेला अघिल्लो भदौ 24 भागेको कैदी रहेको पनि प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। भारतको राजधानी नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियन लगायत शीर्ष नेताहरू सहभागी। यस सम्मेलनमा विभिन्न क्षेत्रीय द्वन्द र विश्वव्यापी आर्थिक वृद्धिका विषयले प्राथमिकता पाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सको मुख्य शक्ति नै यसका सदस्य देशहरूबीचको सामाजिक, राजनैतिक र आर्थिक विविधता भएको बताउनुभयो। विश्वको आधा जनसङ्ख्या, 40% कुल घरस्थ उत्पादन र 25% भन्दा बढी व्यापारको प्रतिनिधित्व गर्ने यस समूहले साझा सहकार्य मार्फत समावेशी विकास हासिल गर्न सक्ने उहाँको भनाइ थियो। सम्मेलनमा विस्तारित ब्रिक्सका 11 सदस्यीय मुलुकका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सम्मेलनको पहिलो दिन नै सर्वसम्मतिले 140 बुदा समेटिएको लगभग 45 पृष्ठ लामो नयाँ दिल्ली घोषणा पत्र जारी गरिएको छ। यसले विश्वव्यापी शासन, व्यापार, सुरक्षा, प्रविधि र विकासका बहुआयामिक विषयहरूलाई स्पष्ट रूपमा समेटेको छ। अब खेल हालचालको पालो। यही सेप्टेम्बर महिनामा जापानमा हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटीले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानको सामना गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सत्तार रहनु भएको छ। यसै गरी विनोद दास टिम लिडर रहँदा मेडिकल टोलीमा लोकेन्द्र कुँवर र टेक्निकल टोलीमा रमन शिवाकोटी रहनु भएको छ। यसैबीच एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको नेपाली क्रिकेट टोली अहिले केही बेरमा स्वदेश फर्किँदैछ। टोली मलेसियन एयरलाइन्सबाट केही बेरमा काठमाडौँ आइपुग्दैछ। नेपालले हिजो भएको एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्सलाई 44 रनले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै नेपालले दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको छ। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति काठमाडौँ उपत्यकाको तापक्रम 19 21 डिग्री सेल्सियससम्म रहनेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। विगत 24 काठमाडौँ उपत्यकाको तापक्रम घटीमा 20 डिग्री सेल्सियस र बढीमा 29.2 डिग्री सेल्सियस रह्यो। भोलि बिहान उपत्यकामा 5:42 घाम झुल्कने र साँझ 6:15 अस्ताउने विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। ऊर्जा मन्त्रालयले भुटेकोसी बाढीको वैज्ञानिक अध्ययन गर्ने, बाढीमा ज्यान गुमाउनेहरूको डीएनए म्याचिङ कार्तिकसम्म सक्ने तयारी। देउबा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय, इतर पक्षबाट महाधिवेशन निर्वाचन संयोजक तय। ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकारीको खोजी। र जापानमा हुने एसियन गेम्सका लागि ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली सार्वजनिक।
हवस् त हालचाल आजलाई यति नै। भोलि बिहान 6 बजे रेडियो खबर पत्रिका र 8:45 बजेदेखि हालचालका नियमित बुलेटिन लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म गोपाल जङ थापा पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

यो नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा एफएम 102.4 MHz हो। यति बेला आजको प्रसारण समय सकिन लागेको छ। भोलि बिहान 6 बजे फेरि विविध कार्यक्रमहरू लिएर यहाँलाई भेट्न आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

इन्द्रेणीको हार लगाइदिन्छौँ, झिलिमिली सीत बिन्दु सितारा लगाइदिन्छौँ, तिमीलाई संसार कि राम्री बनाइदिन्छौँ। दुरु दुरु नरौ आमा, वन तरी लाम्चो कोस गाज लगाइदिन्छौँ, तराईको निलो रङ्गी सारी लगाइदिन्छौँ, अधरमा हिमालको लाली लगाइदिन्छौँ, कोरीबाटी नदी नाला चुल्टी।

0: हाम्रो पन, हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: हाम्रो पन, हाम्रो गौरव
1: नेपाली रेडियो, नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

जोजेल पाले लसकुसा रेडियो सगरमा थाहा छ छिव नसिफुति पिमे गहर्जे नेपाल भाषा ज्याजो मुनासा अन्य नेता पियाचुना दिमा छेत दुनुक लन्छे लसकुसे नाचुना अनि थौ आइतबाया दिन झुल आइतबाया दिने छेत छप बाखन यिङकेको याना व्याचुना गुख थौ न छप बाखन यिङकेको कोसाको याचुना नाटक जिन्दगी रत्नबहादुर स्यामी चोयादीको थुकु बाख थौया ज्याजुले न्यावेतेना

रमेश आसे तो सीमा को स्कच्छ ने तस्क त्यानु ल जे थगु झोला टिका रत्न दाई आशा खाली पेपर लाउने मलानी बोले फेतु अथ्या थजाको तालाङ गुप्ले थिएँ निभा मुह लगे छ निपे नआ उ थिएँ छ घडी सोसा गुली बजे जुल बाह्र बजे शुद्ध तिन हिने आफ्नो गुलियाउँको फेव मन हे यहाँ से छ एनका थ थ्याङ्की मागु थासे थ्याङ्का योको आनन्द कारे झी थ्याङ्की मागु गाँ गुलिवन मानी धैगुला झी समुस्यो रमेश थगु झोला दिका फेतु त छु अथ्यात गा रमेश यहाँ पनि थियो साँच्छु थौ म थियो कने थिएँ नि कने म थियो कस थिएँ नि छु अथ्यात गा थगु छे हुनेको जो सदका कहाँ अठा च्यागो गौछी छो नि कासो गुलिन हे पिसे छौ थोथा हु पर्वत्या कुष्मा बजार खला अलै हुँ डाँडा चोक्या च्याखा चिखा छे खला छ ओ डाँडा कार्की नेता डाँडाका छे उख्न वहे लगा गुका सो सोहे मन आनन्द भयो नुनु ओनेगु मुखला रत्न दाई झिथिङकी माको गाँ थिएन ढाव यो सोया छौ थजाको डाँडा काँडा रमेश तन्त सोला गुली अथा चागु दया रमेश हुँ खला मिसा पे वया चुङ्गो इमकेच खनिका मुझ्यौला पेमन्यामा मिसा त घ्याँको बिहा वया चुङ्गो यहाँ थिएन उहाँ जिनिएना ए त बुले वा गाँ गुली तापानी जिगो खनिने वहाँ एपी सक्ले हर झिला जिवा ताँचना छ्या झिलाको झिक्पे एपी मध्ये समस्या खुवासोया धल मच्छा मजुला झिम्त तता धा त छिसो यहाँ झिपी बुढी जुल्ला तता हँ हाक्न हर र सक्ले झिला माल कमाल केपी हे ध्याका बलेवा गाँ गुली तापा गुली वनमाने थोथ्यायोगो ना हे बलेवा ख गाँ जो सा भगवती वनमानिका धाधा सक्ले हर र झिला वन एपी वने वहाँ रमेश या त धयाजी खन्ला रमेश कुली छ्याले ग्यौँ कुली ख्यायामा घाइ पि मिस्त जिथाइ पि मिस्त जुसा नतक नभइनुको सो रमेश च्यानु झिनु जिलिसे गामे चाहिल धासा छ छेलो मङ्कीका छिल्ला थो गनुनेको लस्यौ लसे धागु सल जिपिन झसङ्ग हुन ठ्याक्क सोया 70 वर्ष दुमासम्म बाबाजी जिउ निहे दना चुङ्गो गपते थ्याङ्को वगो स अले छाती थ्याङ्को वगो धारी कपा छग्ल चन्दन इला तगो स्वेबले छम महात्मा थिए चुवा थोलोला थोलो युखडा से हुने झ्यो गन जाएको बाबा झिनियाना मुक्तिनाथ दर्शन आवयागो अलथन बागलुमे कालिका स्थान दर्शन आवयागो तोताले तया पाछा आवगो झोला दिकला छगो ताकगो सासलाना थगो झोला नापस्तो फेतु त छेगन बाबायागो जिगु छे काठमाडौँ बुढा थगो भुइसे चुने धुङ्कुगो सचक पित्तु पिल अले लया लन्चा चते हुल काठमाडौँ हुने तल थोल झाहे मागो हुँ कुष्मा बजार झुका कार्की नेता गाउँ थो डाँडा झासला जे काठमाडौँ हुने तिनाको मखु काजे बुटोल हुने तिनाको अति चिया थन हुने जिउला ढुका छिकेनियानाको बुढाएको खनिना जिवा ताँजुला धया छिला गजम्म मनो ज्यासन बुटोल हुने त थुल झुका हुनेको बुटोल थिङ्के त नेनु नि बिका थुल सोइदिसा थन गुल्मी हुँ अन पाल्पा पाल्पा थिनु ढ्याउँ तिनी बसे चुना बुटोल थिएँ बरु कार्की नेता झुका नाउ डाँडा थ्याङ्का बसे चुना वसा कस बनी पाखी बुटोल थ्याङ्का बि अझ्यामा बुढामा मनो थजाको पहाड पर्वत गया अझ्यामा बुढामा मनो थजाको पहाड पर्वत गया ओला ख काजी जी मुक्तिनाथ वया गुन ओहेल वया गु ख ल नस्यो तर छुया बसे चुने त ढेवा मधो ए जुया थोल्न झुसा सुया दिसा बाबा छिं गुलिन मती तया थुके झागु ख ओला मायाबिले चाँ तेप घेपी थे जको ख जुई हे मुखुगु मती तया झिला छिं धासुए न्यासे वना बुटोले थ्याङ्के धाबलेला बाछिन थिए नि मुखो कम जिल्ला हाचाङ्गा उन्मा तका चनाला बरु सोया दिस बसे चुने त ढेवा मधु तका बिन्ती भयो याना दिस छिगु अवस्था खना कन्डक्टर अथेका बे अथवा मयङ्कुसा अझ्यापि दाता त समझिमा गे मधै छिगु अवस्था खना हे यङ्का बे बरु बुटोल हे छ्या छ्या तेनाको छेत काठमाडौँ हे झास जिउ नि छु बुटोलले थथिति दुला जिगु खनिना बुढा अकपके जुला थथिति सु मधो काशी हुने तिनाको बनारस ख बनारस थ्याङ्का बद्री केदारनाथ गया तीर्थे हुना ईश्वरीय निहने चुना लियो जीवन हने धैगो बिचाला हुने तिनाको छ्या काठमाडौँले छु सु मधुला काठमाडौँ या गुगु ट्वाले छिउ छे झिनाउ काठमाडौँ या पनि ख जिगु खनिना बुढा जिगु ख्वासक तुम्क सोल अले हुबुलो धल जिन्दगी छको नाटक ख बस जितन ईश्वर नाटक या रङ्ग मञ्चे मिते त पात्र या रूपे छोया हल आजको नाटक सिद्धल ओकेजी लिहाउने थिनको अनायासे पुरा या मिखा मछ्या कहे खोपी ल ल धयाउल वाकको छिना मिखा तिसे त अले दनकथ छगु झोला पाछा ल उने त सोत जे कचक्क वयागु लाजोना धया बाबा छिगु मिखा खोबी जिगु निसल छे त मुखमुख काजी
छिंसी तो छूत है मदी पति सा खोबी खुला।

ये या किपली जी को छे छे बुया नाम भथा को छे छका बाहेक मे को छु मदो जिसम मामूली पिउनिया जागिर नया छु नाम पेद दुमा कैतो ता जिमी जहान झाड़ा बनता ये लोच मन त जिगो जीवन तधुंगो बुखा पल एन जी निराश मजुया जिगो मन मन निश्चय न यहाँ गुहे संघर्ष या मासान जे खाया त बोलङ्के अफसा निश्चय जे क्या न्याथ्या वसा लु लु तया चुया अफिसे चोपी हाकिम तैसा त कमसी बोन बिल कयास ए अफिसे मचाहे मजिल्का मिगो मसी थले चुङ मसी फुक्क हे वाका बिल उख्नु न प्रशासन फाटे पोहे खुना बिल ह थजाको ताला मज्यो नै तर जे बेवस छम पियोनिया मनियाको वेदना टन्ल पेचे चोनीमा हाकिम छुस्यो हाकिम तैगो कचकच निसिमे बरु छछा जक नेमासान ने दैगो मते तया काया त स्कुल भर्नाइना बिया मचा भालको बन आखिर छनु एसएलसी न पासुल एसएलसी पास या वा अफिस हाकिम या त धया जिगो हे अफिस हे खरदार जागिर नका जागिर या नाप्न पा आँख न बोना हे चोन थुक त जिमी बौका निमेस्या जीवन हना चोना बुरा थुले धया सुमको चोना झोला भातुवाल छुमाला दियागो बाबा झिङेना चुरो छप देमागो कन लाथे जिके दुनी चुरोट चुरोट छप बिया च्याके धुम्का हाक्न निना अले अरे छनु जिमी क्या छगो प्रोजेक्ट हाकिम नजुला क्या हाकिम जुबले जिगो नुग गन्थेन जु छिहे बिचाएन दिस जिगो तुतिला भूमि हे पलामला थेजो मजिउ न गन वदम वदमसे नसे मनसे दुखसियागो फल भोग्या दुगो छनु बहने क्यान किपली चुङ्गो छेमिया मेथा चौनिगो अलि जित जागिर तोत्के बिगो सल्लाह बिल तर जी माने मजिया थगु कुल छेन सुनान मिला सो बाबु जी जागिर तोते मखो थगु कुल छेन मि मखो ओहे जागिर छन् त तुते चुइका थौ हाकिम जुल दासीले ओहे जागिर या त लात्न कि गुला थोक जित लुमद तर छुया ओ माने मजु जुगो जागिर याना वैगो इज्जत धक्का जुल ह अले प्रोजेक्ट हाकिम जुगुले मोटर दुहाउङको भङ्गलामा लह होइको खन्जना जे अक्क न भक्क जुला छखे खथे न चुना होला अथे हे खसा छ सोया यथे या बबदका धया बिया जुगु खन्जना लिपा किप्ली चुङ्गो छेमिया पानेश्वरे जग्गाञना बङ्गला दन जिमे भौका नि म ओहे बङ्गला चुहना जे सन्तोष या सासलाना तर आका झाका करेन्ट बन्द जुथे बुराया मुतु ठ्याप्प हे बन्द जुल जे ओहीको खले सोया पुरा झ्याउने चुङ्गो टाढा ठुम्क सोया धल मानौ छु आश्चर्यको वस्तु तोले जुया चौथे तर छु बाबा निहान बाला चौमा मनो आका झाका जस्के जुथे जसङ्ग वनाजित सोलवा ह ग छुकनेको थज्याको ख जितल लुमङ्के तक्न मय थे जिरुङ्कल धैदिस रे धैदिस जे जिद्दियान उहाँक्न थको बाख सना युङ्कल अनलिपा ओ बङ्गला यगो रूप हेमेको जुल भौ वल टिभी वल शोभासेत वल बङ्गला त मागु जोलाउँ फुक्क फुक्क वल बङ्गला यगो जुनी हे हिल अझ क्याब हो या बानी बेहोराए मेगो जुल तर जे जिथास वहे मुलु वहे सुका बिल्कुल अथे हे छनु क्या या जन्म दिए मनु त वहाँ छोन भना छोन गण म्याहला चौपिए गण प्याहौडा चौपिए क्या या जन्म दिए जुगुले चिन लिम्ला थ्या थासे पत्तिका वना रेख्थे ख्याना छगु कोथा हाकिम हाकिम त तया क्यान पहायाका चुङ्गो रेख्थे ख्याया जिन वहे कोथा थिएन जि त खनि वहाँ समस्यान जिन ओहो आशा दै भपी धुन्ला फेतुरे नेगु गन भनि त गा नाप्लको छिप्किन्छ नि भप्या दिस रे जिम नेगु गन भनि त गा फेतु थिएन कमवाला माला ओखे कोठा सोहु धागो सल श्री जसङ्ग वन ठेक्क सोया क्यान जित जेपिया मिखा सोया चुङ्गो फेम तुस्या फहिला लुखा पाखे वना लुखा मथ्यो नि उहाँ छमेस्या धल थुमुनु जिङ्कन खनामा थिएँ चुवा मेमेस्या काचकै लिसबिल हाकिम साहेब या नापाएको अफिस चुवामा पिउनला खने एजुया एजुया सता तको जुइका खनिन जिगो छ्यौ हे इन्न चनाउला इक्विया दे दे चुइथे चुयाउला काचक्क लुखा बकया बिहाउया

मैले ऊ मुखला रत्नलाई डियर क्युए रमेश सलङ बुढाया मुते पाका सोया बिल झिङ घडी सोया यहाँ त जुइन बुढाया आत्मकहानी न्यु निहुङ हे मचाया उन बाबा ब्याचो नेथानियनका छिगो ल्याउँदोको जीवन कहानी झास जिफे सोम चोय घामे वना ब्याचो नेथा थिएन उ हाक्न चिल्लिसकया कासा बाबा अनलिपा छुझु ल अनलिपा अनलिपा छनु सुथे जाबुत ल बम्चा जे मुठले दुहाउना निना म पनि भचलङ्का वस जिउने भौया छुपे थिएँ जोगो भुतो चाल जे जुरु जारो भुत्ले पिहाउया गोरु कोठाया लुखा भुतो कोठाया लुखा जको छुपुल भौया स हाक्न थल अर्काको अर्कै धन्दा घर जाएको खानै धन्दा कुली सलन स दाकमे ना हैमथेका जे मता पहेना थगो कोठा तुना बच्चलिपा पिने कायको स थोल जाबुत्ला लक्ष्मी भातमै सियाको स ताम कलाम खचा खचा भुत्ले पिहाउन गन झाया चुनाको छि अफिस जामाको लागि छु ए ज्यालो भएको नि जाबुत्ला ख्या जाल्ला जाबुगो जासो नै याक्न चाताना चुने कोठा चुन चुना म जे चोचो हे चोचो थिए म छुला भौयाको छगु छगु सप्त जिगो चस्पले हे मुगल धाया चोथे तल कोठा पिहाउया भुटु कोठा क्या भो निम्म भुनभुन हाला चुन तिजक भुत्ले पला झ्याका पुरै नल्ला मनाने नै नै नि बचलङ्का कनुने मामदका नल देन उलिहेल खने भएको ज्या खनि जिगो तुते फ्यार फ्यारा खाना होला म छ म इकुया होला अङ्ग ब कया तु थगु कोठा दुहाउना लिपा छनु बहने नयाँ देना यहाँ म वा मने अने अनेको ख दो बजीवाला छन कबले क्यायाको ख कबले भोयाको ख जित लेतु लिना छन हाट्न मे पाखे हे मन फातापुल छकनिक क्याब हुन नुवा त ध्याउँ नुग्लै स्याकी झुला छका छे चोसेली गुम्ले गुम्लेला थाकु थुकु न जुहे जुइने यहाँको छ सहयामा मिखा तिसना झ्याउ कि त सोया म वा हाक्न दन झ्याला सोया उहाँ पिति पिति भया चुङ्गो कोठाया खापा च्याका सोया क्याब हो मध्यनी टिभी सोया चुङ्गो तिनी हर हर झिला चुङ्गो ताया जिन तिजको हुना फेतुया निहेकीको कार्टुन चित्र भया चुङ्गो खने जे फेतु उनाको खना एमी त मछिनला मस्यो नि म सुमको चुन चित्र सोस्व जितन झिलेपी मफत झिला जे न्युगो खने उहाँ भोया सत होला छुत्ता न्युगो छुथोगो ख कलामेसिन कलामेसीको खे भातमै स्या सही थपया त मस्यो त्यौ त्यौ व्रजिका न छुप्यो खनि जिगो झेप्रो हेप त जे थिए चुना होला मिखा छु म खन वा थाक दन कथा बिहा उयामा जे ठाउँ त पला त मौनानी उलिधया बुढा सुमको चुना

बुराईको घटना न्यान्य मसु गुब्लै नि हौ बोला थे खनै खुनु दनाबले बुरा मध्य नुकुला जुगो मिखा बुराई गुखा जल जल नुम्ना हो या छुना अले बुरा कङ्गु ख जुगो नुगले गब्ले महुईको छाप तया थकला सायद आन कुलिदनी जे जुगो समाजे थज्याको बाख त

ठौ ज्याजुले जिन्सित छप्पु बाखन यङका नाटक जिन्दगी या रत्नबहादुर स्यामी चोयादीको बाख आहत्रण मिगु छप्पु बाखन थौ ज्याजुले छितन यङकीको गोसाको याचना सारा साँचो यादीको थुगु बाख पम्प्लेट

आन्दोलनीय बखत खिउसे चुङ्गु कोठा पिलिक मत च्यात राजेसँग थगो घडी इस्क स्वत चानेसिया स्वत यी जुइन फाङ्गा मधैको सुक्ली दिना चोपे पासापिन तचक कोठीको सोल बुल हुँदन समोहेको लुखा च्याकल खुवाउँसे चुङ्गु लख ख्वासिल कोठा तुङ ल्याउल कोठा जिरो वाट्या छिम्या मौन त नाप तोले चिया त्वाचिना सोम पासापे निहाले तनाचुन कोठा छचाखेर छसी कथा सोल तक्क निर्जीव वस्तु थगु जीवन मालिकुली व्यस्त राजेशसँग थगु महुन्ता त्वाथला पासापिन तथन किरण राजेशिया सया त च्युता मत से फातापुल राजु घस्याँदन सुरोजिया निह कोदलिगु खनि मधु एन राजेशसँग पासापिन त जबरजस्तै थन दिने निह देखुगु म खुवाउँसे चुना त खाथे चुने धुङ्कुको जुया चुना राजेशसँग म धमाधम पोलिथिन मिच्या सोथन राजु चुरोत्याकु लोल्व सपिका त राजेश चाने पुलिस त यहाँ सुङ्गु चाला पुलिस स्टेसन खापा टक टक आवगु किरणो जिपिला छुप्का जिगुला हङ्स थातो त्यो ढुङ्गुगो छिमसम्म चाला राजेसँग राजु या खया त च्युता मतसे पम्पलेट त छपा छपा खल्ती झ्याङ्क लथ्याथ्या चिकित्सा समान हुँ त खला गो झिल मचा पुलिस त झ्याप्ले दैथे थन रमण हुँ राजु धल मखो थौमी त बच्चसङ्क हुँथे छु मक्स किरण चिकेन्जना सोला थुकु खन्जना राजेसँग धल काका माल याक न ख्वास्यो दियो तुइका उनि माल ध्याउँ छेत है थाकुए सुरज ती जग कोठा दुहाउन र धल पिने घुपासक खिउँसे छौँ स्वर्ग छपा त सोपा छौँ तोप्या त थिएँ राजु बुलु दधाउँ धल खिउँसे चङ्गु झन्झ्यो भने सुनान खनि मुखो राजेसँग थगु ज्याहे मन त खहिकल विजय सवती न्याय थ्याङ्क धाम साढे तिन जुइन मस्त दिनाज गाउँ चुङ्गु खला राजेश्या खम्पुङ्के मलाउँ है राजु कोठा पिहाउन सुरज स्वेटर फिउन अले स्वेटर फिफ्यु हे धला विजय या पहय ज्यागु नापन निकसुक झङ्ग ल्याधुङ्कल खन वा थनहे द्य वा धास बोन बोबी अदका तो छिनेगु अझपि मनौ त इले झ्याउ मुखो राजेशसँग ओयागु खया त तिवा विषय छेउसङ्कल राजेशया दक्को ज्यासी धल ह्याङ्गरे चुङ्गु पाइक ख्यात खतुको ज्याकेट नफित कोठा राजु किरण न धुवाउल राजेशसँग भोचुक्ति छुचोल थोया द थुई किरण अन्यसतल विजय धागु मखला राजेशसँग लिसबिल विजय त पियाचुने त झिके यी मधु थौजी पेमसिन दक्कु ज्यासी देखेमा वहाँ थगु भोतय सोसँग धाल पासपि थौजीगु रुट धयागु थोख ओम्बाह न्यु रोड खेचा पोखरी सत्यापा पम्पलेट साढे पाँच दुने छिदेकीमा थोकिया लागि छमा पासा ले चेक्यागु छमेस्या मैलेगु निम पासा टिकेको जायागु एपिन दपोस्या राजेश्या खया त न्यापा बिहानीमा चुन राजेश्या स दिउँ मौन त थ्याकाइगो

जेरवा छिन्न राजेश्या त तला सोया छुन कोठा यो खाना तौको तस्बिर छु मथो भाव तला सोया छुन राजेश खया त सना तुइङ्कल पासापिन्स छुकी छुकी झिमा क्यागु झि पोस्टर तिकाबी किरण ग्याचीको पहला धल सूरज थगु मनिया दुखदुखिया त पना धल झिले चेक्या मखो झिले चेक्या छ म युले राजु अपुजाले त सोल मखो लेजी चेक्याका सूरज भविल राजेश इमीको विवाद या दथुई हस्तक्षेप यासे चिकित्सा दङ्गु खेन युको विवाद भया म थको बिछा पुङ्कल राजुसँग ले चेक्याको सूरज छ म अहिलेको चिन पोस्टर टिकाबी झुकी मजु पासपिन्स कुखिनेको आवश्यकता मताकल झिउनीले नापथे हे निमनिम छके चिलाउनेमा राजेश ह्याउको ओचुको पम्पले धमाधम पासपिन त इन छु भतिचा थगु खल्ती सोथन म दुगु पोलिथिन मिचाए त मिगु निपा पोलिथिन मिचा सोथन थम हेचोन राजेश छुख भ्याल्बो म थिएन धल यदि छुजिया पुलिस त नपल धास इमीको शक्ति सोया लुगु वा विष्णु हुनेको जी विष्णु हुने बोले दुःख छता विष्णु मसे छरेज भए विष्णु हुनेको विष्णु हुने ढुङ्का सुतेसिया साढे छ या दुने स्वभाव भगवती थिएँ कनेमा यदि म थिएन धास मथेमेसित जुन बेटा थिए पासपी दुःख कोठा तिजक भ्याउन मुलुखा किरण मुलुखा छ पिक्ना न दुछिस खसोल न छपौँ खसौँ खोपुया तल मनो त जु मधु किरण पासपिन त बिहाउनेको सङ्केत या त राजेश कोठा म त फाकस्या त खापाए त तिजको तित पेम्म मुलुखा बिहाउन चिची बोलाको गल्ली जुझो इपे झ्याउन ले दिन चोपे लाछी खिस त मनु त ओगो सल नाप ती स्वाकल तापक निसे खिसते उगो सल लगसिया त पिसे चुङ्का छन एमीसँग धमाधम पोस्त तिकु तिकु हुन राजुया सशङ्कित मिखा ले खने दत्तले निरीक्षण यान छुन इपि धमाधम झ्याउन प्रत्येक क्षणे इपि सत्रको झ्या झ्याउन छुन देख्यो भने त्यो पि बुढाबुढी त एमी त स्वस्व खुसु खुसु खलाला झ्याउन लेउ अपि फात्त फुत्त मनु त ग्या ग्या तत पलाया अनाउन इफि धमाधम सफल जुझौँ प्रतिक्रिया बाधित इमीको ज्याय त खङ्के मफत त्यो तुई ध्याउल इमीको ज्यान सिधल लिउदनीको पम्पले दक्वा टिका भुवा भ्यागु पोलिथिन मिचा छके भाँछु या बिल इफि दक्वा थगु ज्या सफल जुगुले तुने तुने ले तल दक्को पासपि छके छके चिला थगु छेउन सुतसिया च्याताइले राजेश याकचा थपिन्छ टिकाको पम्पलेट श्वेत छेन पिहाउन थपिन्छ टिका थकाको पम्पलेट खुना तगु खुना अझ चल छगु फौज पुलिस त नु सदक्या तारा गाउँ छेया अङ्गले पम्पलेट फुला छुन पुलिस या हाकिम कन्स्टेबल त्यो त मुटु भना छुन निम मनु या त गधा छुन तल राजेश थापानलाई थारनु ल थप पासा पिला मखला दुखा तर मखु खने खन कन खैदुखा एपिला नाच हेतु छे लिहाउने धुङ्कुगु तर पम्पलेट टिकु पिँदा ल्याम्चपी निमेसित झुन तल राजेश अझ चाल मेखे निलेन मास्थ्यो होला पत्रिका न्याथ्या मनु त छम मेम मनु या त स्वाप या छुन पम्पलेट टिकल दुखा झुन तको फा गुले अन्याय थुपुलिस तेगो कर्ता या त जुनिमफु निर्दोष मनु त जुनिगो थगु ड्युटी या ज्याकेनिगो राजेश या त पुलिस त खना त पिहाउला छकला सत्यता या उद्घाटन याना बिला दैथेन चुनावला तर वा मूर्खता किनेगो जुक जुई धैको मती होला राजेश मक्थे चुङ्क दना सोया छुन मनु त ताउ त दना चुने ग्या सोयाउने बिचरा निर्दोष मनु त मख मखु ध्याक कक्कु जना तल पम्पलेट पुलिस ध्याका कहाँ कहाँ टासिस धका लुतुलिया अमेरिकन लाइब्रेरी पाखे थतैङ्कल पुलिस त अन चिलाउने वा राजेश थपिन्छ टिकाको पम्पलेट या गति सो हुन टुक्रा टुक्राको पम्पलेट अङ्ग कोठा चत्तावना चुन मस्त भया भया भया पम्पलेट मुनाकाल छम आँखा पनि सम मचा न न त याना भन निरङ्कुश ताणाशाही मुर्ताबाद।

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: नेपाली रेडियो, नेपाली आवाज।
1: तपाईले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अहिले भने दैनिक बिहानी प्रस्तुति रेडियो कुराकानीको पालो भएको छ। रेडियो कुराकानीमा अब सुनौ प्राज्ञ सुलोचना मानन्धरलाई।
2: हार्दिक नमस्कार सबैमा, म सुलोचनाको जीवनमा जीवन थपौं, जीवनबाट जीवन सिकौं, अगाडि बढौं। आज आइतबार सधैँ चाहिँ यो रेडियो सगरमाथा सुनिरहनु हुने सम्पूर्ण जीवन प्रेमी प्रिय श्रोताहरूको जीवन अझै सुमधुर होस् भन्ने कामना गर्दै हामी अगाडि बढौँ। अगाडि बढ्ने कुरा हामी सधैँ गर्छौँ, तर कहिले अगाडि बढ्नका निम्ति बाटो नै नहुन पनि सक्छ। जसरी भर्खरको रसुवाकोमा भएको भटिकोसीको बारीले त्यो क्षेत्रको बाटो बस्ती सबै बगाइदिएको छ, अहिले भर्खरकै कुरा हो, अझै देश रोइरहेको बेला छ। कयौँ परिवार छ्याल ब्याल मात्र नभएर परिवार हराएको, बगाएको, बाँच्न खोज्दा पनि बाटो नभेटेको आदि आदि दुःखका कुराहरू सुन्नु परेको अवस्था छ। यस्तो दुःखका क्षणमा हामी फेरि पनि सक्दो सबै मिलेर प्रार्थना गरौँ, कसैलाई पनि कुनै पनि प्रकारको दुःख नआओस्, दुःख र दुःखका कारणबाट सबैलाई मुक्ति मिलोस्। अघिल्लो आइतबार हामी आफैले पनि नजिकबाट महसुस गरेको दुःख र अनित्यताको बारेमा त्यही रसुवाको बाटो गरी यात्रा गर्दाको अनुभव सुनाएँ। ती बाटो बग्नु अगाडिको क्षण हामी केही यात्रुहरूले खतरा मोलेर पार गरेको बाटो थियो। त्यो एकातिरबाट ससानो पहिरो गइरहेको, अर्कातिर तल अलिकति मात्र पाङ्रा खुस्के, गाडीको पाङ्रा खुस्के सिधै खोलामा पुग्न सक्ने सम्भावना थियो। त्यो प्रत्यक्ष दर्शी भएर पार गरेको बाटो थियो, त्यो हामी हिँड्ने बाटो त्यस्तो थियो भन्ने कुरा कसैले पहिले सुनेको भए यात्रा गर्नु अगाडि फेरि एकपल्ट सोच्न मिल्थ्यो। अह, कसैबाट सुनेको थिएन। हामी नेपालीलाई त्यस्तो बाटो हिँड्न अभ्यस्त भइसकेकोले पनि होला, बाटोबारे कसैबाट केही कमेन्ट सुन्नु परेको थिएन। तर त्यति बेला त्यो बाटो हिँड्नेहरू नेपालीहरू मात्र थिएन, धेरै देशका पर्यटकहरू, गोसाइकुण्ड, मानसरोवर, कैलाससम्म पुग्ने धेरै धेरै नै यात्रुहरू थिए। सायद यसपालि चिनको घोडा वर्ष भनेर पनि त्यो यात्रामा सामेल हुनेहरू अझै धेरै थिए। विशेष वर्षको रूपमा 12 वर्षको कुम्भ मेला जस्तै भएको थियो। हाम्रो देशमा हिमाल पहाडका ट्रेकिङको निम्ति आउने वर्षौँ आउने पर्यटकहरू त छँदैछन्। यसपालि रसुवाको बाटो गरी तिब्बतमा अवस्थित कैलाश यात्रामा पुग्नेहरूको संख्या विशेष नै रहेछन्। यस्तो समयमा जिम्मेवार पदमा बस्नेहरूबाट बाटो ठिक छैन भन्ने कुराको ख्याल गर्नुपर्ने नै थियो। जानेहरूले त सोच्नु पर्थ्यो, सायद यस्तो भएन, हामीले पनि सोचेनौँ। मैले यति बेला जीवनको कुरा गरिरहँदा बाटोको बारेमा अलि विशेष जोड दिँदैछु। जीवन अगाडि बढ्न बाटोको कति महत्त्व हुन्छ। बाटो र जीवन, बाटो र माटोको सम्बन्ध कति घनिष्ठ हुन्छ। जीवनबाट जीवन सिकौँ भनिरहँदा त्यो आफू हिँडेको बाटो सम्झेर पनि फर्किने बेला त्यो बाटो आउनु नपरोस् भन्ने लागेको, त्यो बाटोको अवस्था हेर्दाखेरि त्यस्तो लागेको थियो। मलाई मात्रै होइन, मेरो सँगै हिँड्ने सहयात्रीहरूलाई पनि लागेको थियो। अब त त्यो बाटो नै छैन, बगाइसक्यो भन्ने कुरा सम्झँदा चस्किन्छु। बाटो त बग्यो बग्यो, बाटोसँगै धेरै धेरै कुरा बग्यो, बस्ती बग्यो, यात्रुहरू बग्यो, सभ्यता बग्यो, असल मनहरू बग्यो, सम्बन्धहरू बग्यो। अकल्पनीय सुनामी थियो त्यो अचानक हिम नदी फुटेर बग्दाको भयावह अवस्था। हामी कहाँ समुद्र छैन, सुनामी आउँदैन भन्छ नि, तर होइन रहेछ। अनिकाल दुःख भन्ने कुरा जहाँबाट पनि जस्तो स्थितिमा पनि अचानक आइपर्दो रहेछ। कति अनित्य हुँदो रहेछ जीवन जगत आफै पनि। अनित्यता हाम्रो छाया जस्तो पछि पछि लागिरहन्छ मृत्यु, तर हामी चाल पाउँदैनौँ, जबकि त्यो सबैको कारण हुन्छ। सुनेपछि बल्ल थाहा हुन्छ, ए यस्तो भएर पो रहेछ भनेर। बग्नेहरूले त्यो कारण थाहा पाउनै पनि ढिलो भइसकेको हुन्छ। बाँच्न पाउनु आफै एउटा कति ठुलो कुरा हो। बाँच्नेले त सबै कुरा गर्ने हो, सोच्ने हो, भन्ने हो, अरूलाई सुनाउने हो, जीवनबाट जीवन सिक्ने हो, अगाडि बढ्ने हो। अगाडि बढौँ हामी भनिरहेका हुन्छौँ, बाटो छैन भने कसरी अगाडि बढ्ने त भन्ने प्रश्न पनि छ हामीसँग। हामी मान्छे हौँ, हामी नयाँ बाटो बनाउने सक्ने क्षमता पनि हामी साथमा हुन्छ। हामीले मात्र चिन्तन मनन गर्न ढिलो नगरौँ। रसुवाको बाटोको प्रसङ्गमा सँगै छिमेकी देशमा हाम्रो जस्तै पहाडी ठाउँमा बोर्डर पार गर्ने बित्तिकै राम्रो व्यवस्थित बाटो देख्दा हामी सबैलाई लोभ लागेको थियो। तर ती पनि हामी जस्तै

धेरै नकारात्मक कुरा गर्न त अहिले पनि मन छैन, प्रश्नहरू सोध्ने पनि कसै कोसँग भन्ने लाग्छ, प्रश्नहरू मात्रै गरेर पनि के पो हुन्छ र, हामीलाई चाहिएको त काम नै हो, एक्सन नै हो। हामी त उत्तरार्धमा पुगिसकेकाहरू उहिले युवा उमेरमा भए धेरै कुरा गर्ने आँट जाँगर पनि आउँथ्यो, संसारै आफैले बनाउने पो हो कि भन्ने पनि लाग्थ्यो। यो गफ होइन, भावनाको कुरा थियो। तर वास्तवमा अनुभवले, जीवनले जवाफ दिँदै गयो, संसार त आफै बनेको छ नि, प्रकृति त आफैले निर्माण गरेको, यो प्रकृति त हामीले निर्माण गरेको होइन नि, यो त आफै बनेको हो नि, विश्व ब्रह्माण्ड छ र त हामी छौँ। हामीले बनाउने भनेको हामी हिँड्ने बाटो हो, हामी बस्ने घर हो, हामी बस्ने सहर हो, एक ठाउँबाट अर्को ठाउँमा पुग्ने, छिमेकी देश देशसँग पुग्ने बाटो बनाउने काम जिम्मेवार पदमा बसेर देश बनाउने प्रण गरेकाहरूको हो। आफूले गर्न सक्छु गर्छु भनेर बाचा हाली भोट माग्ने नेताहरूको हो, राज्यको हो। तर सधैँभरि यो मामलामा किन कमजोर हुन्छ, किन व्यवस्था हुन्छ, किन ध्यान पुग्दैन, यो चाहिँ प्रश्नहरू। विकास भनेको भन्ना साथ फु मन्तर गर्दैमा तुरन्तै आउँदैन, यो थाहा छ, केही केही त सुधार हुँदै जानुपर्ने हो नि। पहिलेको दाँजोमा सहरभित्र केही बाटोको सुधार, फराकिलोपन, बाटो नबनेको भन्न पनि मिल्दैन, केही कुराहरू देख्न सकिन्छ होइन, तर सबै कुरा एकैचोटि बन्छ भनेर भन्न मिल्दैन भनेर हामी बारम्बार भन्छौँ पनि, तर दुर्गम ठाउँमा पुग्न अझै कति समय लाग्ने हो। रसुवाको बाजेले ठिक कुरा सिकाएको छ, देशलाई हामी मान्छेलाई नयाँ बस्ती नै बनाउनु बाँकी छ, अन्य ठाउँमा पनि यस्तो खतरा नआउला भन्ने छैन। सोलुको एकजना हामीसँगै जाने युवा भाइ कर्ण राईको कुरा सोलुकै अर्को एकजना युवा मित्रसँग कुरा गर्दा थाहा भयो, कहाँ एकजना मात्र हो बगेको हो र दिदी, 20 भन्दा बढी त सोलुको मात्र गाइड भरिया विभिन्न पेसामा लागेकाहरू परेका छन् भन्ने सुन्दा म झन् दिल परे। अझै सोलुमा पनि त्यस्तो खतरा छ भनेर सुन्दाखेरि मन भारी भयो। भविष्यको बारेमा अहिलेदेखि चिन्ता नलिनु नै राम्रो, आवश्यक ठाउँमा आवश्यक सुधार गर्न सुरु गर्नु भने राम्रो होइन। अनित्यताको कुरा त अनुमानित मात्र हुँदैन, हामीसँगै यात्रा गर्नेहरूमध्ये कतिजना त गुमायौँ नै, रसुवामा नै छोड्नुपर्ने भएकोले, हामीसँगै मानसरोवर सरोवर पुगेर केरुङका अब सँगसँगै केरुङ हाँस्दै कुरा गर्दै गएकाहरूमध्ये पनि स्वास्थ्यको कारण कोही कोही अस्पताल पुग्नु पर्यो, कैलाशसम्म पुग्न गाह्रो भयो, कोहीलाई भने अस्पतालबाटै तुरन्तै हेलिकप्टर चढेर नेपाल फर्काउनु पनि पर्यो। दुःखको कुरा, गएको आइतबार सुने एकजना हामी मध्येको एकजना सहयात्री मीरा भट्टले धर्ती नै छोड्नु भएछ, त्यति बेला गाह्रो भएर उहाँलाई बगाएको थिएन, पानीले बगाएको थिएन, जीवनसाथीसँगै हिँड्नुभएको र सँगसँगै हाँसी रमाएर हिँड्नुभएको, तर अक्सिजनको कमी भयो, गाह्रो भयो उहाँलाई। अल अन्य सबै जीवन छोडेर जानेहरूमा सबैलाई म यहीँबाट हार्दिक श्रद्धाञ्जली भन्छु र अर्पण गर्छु। जो जो अब यो 9-10 दिनमा पनि जीवन खोज्नेहरू, जीवनलाई चाहिँ जीवनको गीत गाउनेहरू, जीवनप्रति बाँच्ने इच्छा गर्नेहरू भनौँ न सक्नेहरू, अब बेला नपरिसकेकाहरू 11 दिनसम्ममा पनि, 9 दिन 10 दिन 11 दिनसम्ममा पनि जीवनको गीत गाएर बाँच्ने कोसिस गर्दै, केही नखाइकन होइन, पानीलाई चाहिँ त्यही पानीलाई चाहिँ पनि सफा गरेर खाएर अनि सुरुङबाट निस्किन पाउनुभयो, उहाँहरूबाट जीवनमा चास सौन्जेलसम्म आस हुँदो रहेछ भन्ने कुरा सिकौँ, र जीवनको यो बाँकी भएको जीवनमा कहिले पनि कदापि पनि कसैको नराम्रो कुरा सोच्न नपरोस् सबै।

सबैको जीवनको बारेमा राम्रो सोच्न पाऊँ, सबैको सक्ने जति असल कर्म गरेर कुशल कर्म गरेर जीवनलाई अगाडि बढाउन सकौँ, यही हो हाम्रो बाँकी भएको बाटो पनि। सबैको जय होस्। भवतु सर्वमङ्गलम्। भवतु सर्वमङ्गलम्।

0: नेपाली रेडियो, नेपाली आवाज।
1: तपाईँ अहिले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अब सुनौ पानी र सरसफाई सम्बन्धी विषयवस्तुहरू समेटिएको रेडियो कार्यक्रम पानी र सरसफाईका कुरा। पानी र सरसफाई विज्ञ आनन्द गौतमबाट।
2: रेडियो सगरमाथा सुनेर बसिरहनु भएको सम्पूर्ण तपाईँमा म आनन्द गौतमको नमस्कार। सदाको आइतबार बिहान जस्तै आज पनि म पानी र सरसफाई कुराकानी गर्न तपाईँहरू समक्ष आइपुगेको छु। भोटेकोसीमा आएको बाढीले खानेपानी सरसफाईको क्षेत्रमा पनि ठुलो क्षति गर्यो। प्रारम्भिक सर्वेक्षण अनुसार खानेपानीका 55 आयोजनाहरूमा क्षति भएको देखाएको छ। त्यस्तै गरेर त्रिशुलीमा निर्माणाधीन 2 ढल प्रशोधन केन्द्र बाढीले बगाउँदा 11,38,00,000 बढीको क्षतिको अनुमान गरिएको छ। खानेपानीको क्षेत्रमा पनि 65 करोडसम्मको क्षति भएको भनेर भनिएको छ। त्यस्तै गरेर यो जुन बाढीपछि आपतकालीन अवस्था आइसकेको अवस्थामा ती जुन अस्थायी केन्द्रहरूमा बसिराख्नु भएको जुन बाढीबाट प्रभावित जनसमुदायहरू हुनुहुन्छ उहाँहरूलाई फेरि कुनै संक्रमण नहोस् भन्ने हिसाबले बाढी प्रभावित क्षेत्रहरूमा हैजाको खोप 21,000 पठाएको भनिएको छ। त्यस्तै गरेर विभिन्न सङ्घ संस्था र सरकारी क्षेत्रहरूबाट यो खानेपानीको परीक्षणको लागि पनि किटहरू पठाइएको छ। यस हिसाबले गर्दा सरकारको नेतृत्वमा कामहरू भइरहेको छ। त्यसमा सङ्घ संस्थाहरूले पनि काम गरिराख्नु भएको छ। यो एकदमै प्रेरणादायक क्षण छ, किनभने एकातर्फ हामीले राष्ट्रको ठुलो जन र धनको हामीले क्षति बेर्नु परेको छ, कतिपय आफन्तहरू हामीले गुमाएका छौँ। यो यति सहज परिस्थिति होइन, त्यस्तो यो असहज परिस्थिति एकदमै प्रेरणादायक परिस्थितिमा पनि नेपाली जनताहरूले हातेमालो गर्दै जुन किसिमले काम गर्नुभएको छ यो अत्यन्तै सराहनीय छ। अब हामीले रसुवाको जुन भोटेकोसीले गर्दा जुन बाढी आयो, यस्तो प्रकारको बाढी भविष्यमा नआओस् भनेर त कामना गर्नुपर्छ, किनभने यो नेपालीहरूको लागि एकदमै अपूरणीय क्षति भयो। तर विडम्बना के छ भने विभिन्न अध्ययन अनुसन्धानहरूले के पनि देखाएको छ भने नेपालका हिमतालहरू भविष्यमा अझै फुट्छन्, होइन, त्यो सम्भावना अझै छ। त्यस हिसाबले गर्दा अब हिमताल फुटेर जुन बाढी जुन हिमतालबाट निस्किने नदीहरूमा आगामी दिनमा पनि आउन सक्छ, किनभने विगतमा पनि हामीले जुन सुक्खा समयमा पनि सेती नदीमा जुन प्रकारले एउटा बाढीको सामना गरेका थियौँ, यस्तै गरेर हामीले हरेक वर्ष सामना गरेका छौँ। यो हिसाबले पनि अब हामी भोलिका दिनमा नेपालले कतिसम्म विश्वव्यापी रूपमा जलवायु परिवर्तनलाई कम गराउनको निम्ति पैरवी गर्न सक्ला, त्यो त अब सरकारको नेतृत्वमा काम हुँदैछ। अब विश्वव्यापी रूपमा हामी जस्तै अन्य देशहरूले पैरवी गरेर जुन किसिमले हरित ग्यास उत्सर्जन हुन्छ त्यसको मात्रामा कम हुँदै गएर विश्व तापमान हामीले कम गराउन सक्यौँ अथवा त्यसलाई कायम गर्न राख्न सक्यौँ भने एउटा सुखद पक्ष होला, तर त्यो त्यति सजिलो त देखिँदैन। यसले हामीले के अब हामी के कुराको अनुमान गरेर तयारी अवस्थामा रहनुपर्छ भने विश्वको तापमान बढ्दो छ, त्यो तापमान बढ्दै गर्दा हाम्रा हिमालहरू अझै बढी तात्दैछन् र हाम्रोमा आउने पानीको जुन प्रक्रिया छ त्यसमा फेरबदल छ, जुन हामीले अहिले पनि बुझिसकेका छौँ। यो हिसाबले गर्दा अब हामीले रसुवाको बाढीले खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा पारेको असरले हामीलाई के कुरा सिकायो जस्तो लाग्छ भने मलाई हामीले आजका दिनसम्म काम गर्दाखेरि खानेपानी सरसफाईमा सामान्य अवस्थालाई हेरेर हामीले काम गर्थ्यौँ। भन्नुको अर्थ अहिले पनि म नेपालका कतिपय पहाडी क्षेत्रहरूमा जाने गर्छु, ती पहाडी क्षेत्रहरूमा मानिसहरूले सजिलैसँग आकाशबाट पानी आउँदा घरमा पानी धमिलो आउँछ भने त्यसलाई स्वीकार गर्नुभएको छ। यदि सेवा प्रदायकहरूको जुन सेवा दिने दायित्व हुन्छ त्यो दायित्वमा हामीले सुधार गर्ने हो भने सायद जुन आकाशबाट पानी आउँदा बित्तिकै घरमा धमिलो पानी खस्ने अवस्था आउने थिएन। अब त्यसो त हामीले पहाडी क्षेत्रका गाउँ बस्तीका मात्र कुरा होइन, काठमाडौँ उपत्यकामा पनि बर्खा लागेसँगै हामीले मेलन्चीको पानी काठमाडौँ ल्याउँदैनौँ। यसको भन्नुको अर्थ हामीले काम गर्दा अझै पनि यो जलवायु उत्थानशीलको कुरालाई ध्यानमा राखेर काम गरेका छैनौँ। यो अब केही कामहरू भएका छन्, अब पुरैमा भन्न खोजेको मैले होइन, केही स्थानहरूमा अहिले जलवायु उत्थानशीलसँगै जोडिएर परियोजनाहरू बनेका छन्, तर त्यसको जुन लागू गर्ने तहमा हेर्दाखेरि पनि केही कमजोरीहरू देखिन्छ। अब हामीले सोच्नुपर्ने बेला भनेको के आयो भने, अब सामान्य तरिकाबाट खानेपानी, सरसफाइ र स्वच्छताका प्रणालीहरू निर्माण गर्दा अब हामीले जलवायु उत्थानशीलको कुरालाई कसरी जोड्ने र भविष्यमा यस्ता घटना हुँदाखेरि पनि प्रभावित क्षेत्रहरूमा जति सको छिटो खानेपानी, सरसफाइ र स्वच्छताको सेवा कसरी पुर्याउने भन्ने विषयमा हामीले अब छलफल, बहस र यसको योजना बनाउनु पर्ने देखिन्छ। अहिले नेपालका अधिकांश स्थानीय सरकारहरू भनौँ न, स्थानीय सरकारहरूमा अहिले खानेपानी, सरसफाइ र स्वच्छताको योजनामा काम भइरहेको छ। ती योजनाहरू बन्दै गर्दाखेरि पनि त्यहाँ हामीले जलवायु उत्थानशीलको कुरालाई त्यति जोडको साथ राखिएको छैन। अझ आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छताको जोगो कसरी गर्ने भनेर पनि हामीले त्यति सोचिएको छैन। त्यो काम गर्दा हामीले के सोचेका छौँ भने, अहिले भएका खानेपानीका प्रणालीहरूको अवस्था के छ, ती खानेपानी प्रणालीहरूको सुचारूपणको अवस्था के छ, त्यसमा कति खानेपानीका संरचनाहरू छन्, ती खानेपानीका संरचनाहरूले मा कुन मूल प्रयोग गरेर पानी ल्याइएको छ, र कुन कुन बस्तीहरू खानेपानीको सेवाबाट वञ्चित छन्, र कुनमा भोलिका दिनमा हामीले स्रोत पहिचान गरेर पानी दिन सक्छौँ भन्ने सम्मको हामीसँग तथ्याङ्क छ। त्यो तथ्याङ्कले हामीले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता पुर्याउनको निम्ति हामीलाई कति रकम आवश्यक पर्छ भन्ने हिसाबले पनि त्यसमा निकालिएको छ। तर त्यसमा कस्तो प्रकारको प्रकोपहरू आउन सक्छ, त्यो प्रकोपले गर्दा विपद निम्ताउन सक्छ कि सक्दैन, विपद आइसके पछाडि आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छताको जोगो कसरी गर्ने, र स्थानीय सरकारले आपतकालीन अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छताको सेवा पुर्याउनको निम्ति कस्तो तयारी गर्ने भन्ने विषयमा त्यो अहिले बनिरहेको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना पनि चुकेको देखियो। अब यो रसुवामा गएको बाढीले बस्ती नै बगाएर लगेको अवस्थामा खानेपानी, सरसफाइ र स्वच्छता जुन तहले छलफल हुनुपर्छ त्यो त भएको छैन, तर फेरि त्यहाँबाट प्रभावित भएर अस्थायी सेवा केन्द्रहरूमा गएर बसिराख्नु भएको समुदायहरूको लागि भने पहिलो प्राथमिकता खानेपानी, सरसफाइ र स्वच्छता परेको छ। त्यसको लागि अहिले कामहरू भएका छन् सरकारकै नेतृत्वमा। ती अस्थायी केन्द्रहरूमा खानेपानी, सरसफाइ र स्वच्छताको सुचारु हुनको निम्ति कामहरू भइरहेका छन्। अब हामीले त्यहाँबाट सिकेर होइन, रसुवाबाट सिकेर अन्य नदीका तटीय क्षेत्रहरूमा भएका बस्तीहरूमा अब हामीले सामान्य अवस्थाबाट खानेपानी, सरसफाइ र स्वच्छताको काम गरेर हुन्छ या हुँदैन भनेर सोच्नुपर्ने बेला आएको छ। अब हामीले सामान्य अवस्थामा काम गरेर भोलि विपदको बेलामा हामीले त्यहाँ खानेपानी, सरसफाइ र स्वच्छताको सेवा दिन सक्दैनौँ। त्यसको लागि पहिलो हामीले हेर्नुपर्ने कुरा के रहेछ भने, स्थानीय स्तरहरूमा बनेका नीति, कानुन, ऐन, योजनाहरू कस्ता छन्, त्यसमा विशेष गरेर खानेपानी, सरसफाइ र स्वच्छतामा, त्यस्तै गरेर जलवायु परिवर्तनसँग सम्बन्धित नीति, नियम, ऐन कानुनहरू के कस्तो बनेको छ भनेर हेर्नु पर्यो। खानेपानी सरसफाई र स्वच्छतामा काम गर्नेहरूले जलवायुको परिवर्तनको कुरा, यसबाट पर्ने असरको बारेमा के कुरा लेख्नु भएको छ, त्यहाँ उहाँहरूले प्रकोपको बारेमा, विपदको बारेमा, जोखिमको बारेमा, जोखिम क्षेत्रको बारेमा, जोखिमपूर्ण योजनाहरूको बारेमा चर्चा गर्नुभएको छ कि छैन। त्यस्तै जलवायुमा काम गर्नेहरूले भोलिका दिनमा जलवायु परिवर्तनको कारणले गर्दा आएको प्रकोपले निम्ताउने विनाशको अवस्थामा कसरी खानेपानी, सरसफाई र स्वच्छताको पहुँच सुनिश्चित गर्न सकिन्छ भनेर सोच्नु भएको छ कि छैन, त्यसमा पनि हामीले हेर्नुपर्ने हुन्छ। र यसमा हामीले के बुझ्नु पर्यो भने खानेपानी, सरसफाई र स्वच्छतामा काम गर्दैछौँ भने त्यहाँ जलवायुको कुरा आउनु पर्यो, यदि जलवायु परिवर्तनमा हामीले काम गर्दैछौँ भने त्यहाँ खानेपानी, सरसफाई र स्वच्छताको कुरा आउनुपर्ने देखिन्छ। अर्को, यो आपतकालीन अवस्थामा हामीले काम गर्नको निम्ति भोलिका दिनमा अहिले हामीले समाजमा छुटाइराखेको कुरा होइन, छुटिराखेको कुरा के हो भने अपाङ्गतामा पारिएका व्यक्तिहरू, एकल महिला, त्यस्तै गरेर सीमान्तकृत बुढाबुढी र साना बालबालिकाहरूलाई, त्यो अवस्थामा हामीले सेवा कसरी दिन्छौँ भन्ने हिसाबले पनि हामीले सोच्नु पर्ने बेला आइसकेको रहेछ। एक घर एक धारा त हामीले भन्यौँ, अब घरमा सबै मान्छेहरू विपद आउँदाखेरि भागेर अन्यत्र जान सक्लान्, तर अपाङ्गतामा पारिएका व्यक्तिहरू उहाँहरू त्यहाँबाट छोडेर जान सक्ने अवस्था हुँदैन, त्यो अवस्थामा उहाँहरूलाई हामीले कसरी स्थानान्तरण गर्ने र त्यो स्थानान्तरण गरिएर राखेको अस्थायी सेवा केन्द्रहरूमा पनि खानेपानी, सरसफाई र स्वच्छताको सेवा कसरी पुर्याउने भन्ने हिसाबले हामीले सोच्नुपर्ने देखिन्छ। अब अर्को के पनि भने स्थानीय स्तरमा काम गर्ने सरकारवालाहरूमा विशेष गरेर नीति निर्माण तहमा बस्ने स्थानीय सरकार, सेवा प्रदाय गर्ने जस्तो नेपालको धेरै स्थानमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरू हुनुहुन्छ, उहाँहरू र जनताहरूको बीचको त्रिकोणात्मक सम्बन्धलाई सुधार गर्नुपर्छ। त्यो त्रिकोणात्मक सम्बन्ध सुधार गर्नको निम्ति आवश्यक नीति, कानुन, कार्यविधिहरू के हुन् त्यसको बारेमा हामीले छलफल गर्नु पर्यो, त्यो कुरा पत्ता लगाउनु पर्यो, र त्यसको बीचमा खाडल के छ भन्ने कुराहरूको पनि हामीले पत्ता लगाउनु पर्ने हुन्छ। यस हिसाबले गर्दा हामीले जब जति सको सेवा प्रदायकलाई मजबुत बनाउन सक्यौँ त्यति जनताले सेवा राम्रो प्राप्त गर्नुहुन्छ। सेवा प्रदायकलाई मजबुत गराउनको निम्ति जनताहरूले प्रश्न गर्नु पर्यो, यदि सेवा राम्रो आएको छैन भने सरकारले उहाँहरूको नियमित कार्य सम्पादन सूचक बनाएर उहाँहरूको काम के कस्तो भइरहेको छ त्यसको मूल्याङ्कन गर्नु पर्यो, यदि उहाँहरूको क्षमता विकासको आवश्यकता छ भने क्षमता विकास गराउनु पर्यो, आर्थिक लगानी गर्नुपर्छ भने आर्थिक लगानी गर्नुपर्ने देखिन्छ, त्यो अर्को काम हो। अब हामीले स्थानीय सरकारसँग काम गर्छौँ, स्थानीय तहमा काम गर्छौँ, केन्द्रले काम गरे पनि, प्रदेशले काम गरे पनि काम गर्ने स्थान त स्थानीय तह नै हुन्छ। स्थानीय तहहरूमा काम गर्दाखेरि अब स्पष्ट रूपमा हरेक स्थानीय तहहरूमा यो जोखिम पहिचान गरेको नक्सा जरुरी भयो। अझ खानेपानी, सरसफाई, स्वच्छताको क्षेत्रमा कुरा गर्दाखेरि हामीले बनाउने सङ्कलन टङ्कीहरू, हामीले ल्याउने पाइपहरू अथवा अन्य हामीले सरसफाई र स्वच्छताका पनि यदि हामीले संरचनाहरू बनाएका छौँ भने नि ती संरचनाहरू बनाउँदा यदि हामीसँग जोखिम पहिचान भएको हामीसँग नक्सा हुन्थ्यो भने त्यो स्थानमा पक्कै हामीले बनाउँथेनौँ जुन स्थानमा जोखिम छ, त्यो पनि आवश्यक देखिन्छ स्थानीय तहहरूमा। अर्को, यो वैकल्पिक पानीको भण्डारणको बारेमा सोच्नुपर्ने बेला आएको छ। म 2 वर्ष अगाडि भारतको पुरीमा गएको थिएँ, हुन त 4 वर्ष अगाडि पनि म गएको थिएँ, र 2 वर्ष अगाडि फेरि जाँदाखेरि त्यहाँको हामीले प्राविधिकहरूसँग छलफल गर्दा पुरी खानेपानीमा के देखियो भने उहाँहरूको 28 दिनसम्म पानीको सङ्कलन गरेर राख्ने क्षमता रहेछ होइन। त्यो हिसाबले गर्दाखेरि अब 28 दिनसम्म त हामीले फेरि सेवा सुचारू गर्न सक्ने सम्भावना रहन्छ नि, त्यो हिसाबले वैकल्पिक पानीको भण्डारणको हामीले सोच्न सक्छौँ। अब नदीको तटीय क्षेत्रका बस्ती नै डुबे भने पनि त्योभन्दा माथिल्लो क्षेत्रमा जुन खानेपानी सेवा प्रदायकले काम गरिराख्नु भएको छ उहाँहरूले त्यहाँ पानी भण्डारण गरेर राखिदिनु भयो भने त्यो तलको हाम्रो तटीय क्षेत्रमा बस्ने बस्तीहरूलाई पानीको सेवा सुचारु गर्न सकिने अवस्था हुन्छ। त्यसको बारेमा हामीले स्थानीय तहहरूमा खानेपानी सरसफाइ र स्वच्छता योजना बनाउँदा अब हामीले आपतकालीन अवस्थालाई पनि हेरेर बनाउनु पर्ने देखियो। अर्को यो पूर्व सूचना प्रणालीको जानकारी खानेपानी सेवा प्रदायकहरूलाई पुगेको छ या छैन, पुगेको छैन भने पुर्याउनु पर्ने हुन्छ। त्यस्तै गरी त्यो जानकारी खानेपानी सेवा प्रदायक मात्र होइन आम जनताहरूलाई पनि पुग्नुपर्ने हुन्छ। र यदि हामीले अब अहिले हाम्रो यो रसुवाको बाढीबाट अथवा यसबाट आएको क्षतिले हामीलाई के पनि सिकायो भने एक घर एक धारा सुरक्षित पानी दिइराखेको भए पनि हामीले लगातार रूपमा यो जुन घरायसी रूपमा खानेपानीलाई शुद्धिकरण गर्ने विधिहरूको बारेमा भने हामीले भन्नुपर्ने सिकाउनु पर्ने देखियो। यस हिसाबले गर्दाखेरि अब हामीले आपतकालीन अवस्थामा पनि खानेपानी सरसफाइ र स्वच्छताको जोगो कसरी गर्ने भन्ने हिसाबले सम्पूर्ण स्थानीय तह र खानेपानी सरसफाइका सेवा प्रदायकहरूलाई त्यो हिसाबले मजबुत बनाउन सकियो भने पक्कै पनि यस्तो घटना हुँदाखेरि पनि हामीले खानेपानी सरसफाइ र स्वच्छताको सेवा आम जनतालाई दिन सक्छौँ भन्दै मैले आजको रेडियो कुराकानी यहाँ अन्त गर्दछु। हस्त, नमस्ते, धन्यवाद।

0: वातावरण डबलीबाट नमस्कार, म दीपक गरियालको। आज वातावरण डबलीमा हामी म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पको उत्तरी क्षेत्रमा रहेको पञ्चकुण्ड तालका बारेमा कुराकानी केन्द्रित गर्छौँ। खास गरी पञ्चकुण्ड ताल प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै महत्त्वपूर्ण छैन, पछिल्लो समय यो क्षेत्रमा पदयात्रा र पर्यटनका दृष्टिकोणले पनि निकै चर्चामा आउन थालेको छ यो क्षेत्र। तर बदलिँदो जलवायु, बढ्दो तापक्रम र हिमनदीमा भइरहेको परिवर्तन र हिमाली क्षेत्रमा देखिन थालेका अन्य वातावरणीय जोखिमका कारण यस्ता उच्च हिमाली तालहरूको अवस्था र सम्भावित जोखिमका बारेमा प्रश्नहरू पनि उठिरहेकै छन्। यसै सन्दर्भमा पञ्चकुण्ड तालको भर्खरै स्थलगत अध्ययन गरेर काठमाडौँ फर्कनुभएका अनुसन्धानकर्ता तथा इन्जिनियर कृष्ण गौतमसँग आज म वातावरण डबली केन्द्रित गर्छु। उहाँ यति बेला हामीसँग रेडियो शर्माथको स्टुडियोमा हुनुहुन्छ र पञ्चकुण्ड तालको वर्तमान अवस्था कस्तो छ, जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पारेको प्रभाव, वरपरका हिमनदी र हिमतालमा भइरहेको परिवर्तन तथा ताल विस्फोटजन्य बाढी अर्थात् ग्लफको सम्भावित जोखिमका बारेमा पनि म उहाँसँग केन्द्रित हुन्छु। म सबैभन्दा पहिले त वातावरण डबलीमा कृष्णजीलाई स्वागत गर्छु। कृष्णजी, यहाँलाई स्वागत छ।
1: धेरै धेरै धन्यवाद सर।
0: आराम हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: भर्खरै तपाईँ अब यो पञ्चकुण्ड तालको स्थलगत अध्ययन पुरा गरेर फर्कनु भएको छ, अहिले तालको समग्र अवस्था कस्तो छ, यतैबाट कुरा सुरु गरौँ।
1: हजुर, धन्यवाद। अब हामी अस्ति 5 सेप्टेम्बरमा 20 गते चाहिँ हामी चारजनाको ग्रुप मिलेर भोटेकोसीमा आएको फ्लडले गर्दा अनि त्यहाँ के छ त जाउँ न भनेर हामी चारजना चाहिँ काठमाडौँबाट यात्रा गरेर त्यहाँ पुगेर फर्किँदाखेरि म चाहिँ विशेष गरी चार योसँग पाँचौँ पटक पुगेँ।
0: सेप्टेम्बर कतिमा भन्नुभयो?
1: 5th भनेको 20 गते।
0: यही 20 गते?
1: हजुर, ए अहिले हाम्रो 20 गते गएँ अनि म पाँचौँ पटक भयो र म प्रत्येकचोटि जाँदाखेरि प्रत्येक त्यो जुन तालमा भएको ग्लेसियरहरूको मुभमेन्ट म देखिरहेको हुन्थेँ अनि यसपालि पनि जाउँ न भनेर टाइम मिलाएर हामी चारजनाको ग्रुप गयौँ र अनि फोटोहरू लिएर अनि अलिअलि जिपिएस ट्र्याक गरेर पहिलाको डाटासँग ट्याली गर्न र स्थानीयसँग चाहिँ त्यो तालको के छ कस्तो छ र अब आउँदै गरेको सिजन छ हाम्रो पर्यटकको ट्रेकिङ रुट, यो बोर साल पनि निकै पर्यटन थियो कि नसक्नु पर्यटक गएको भएर यसपालि पनि के कस्तो छ, संरचनाहरू के बनेका छन्, फुटट्रेलहरू कस्तो छ र त्यो पञ्चकुण्डको अवस्था के छ भनेर हामी चाहिँ पहिलो ग्रुप हामी पुगेर सफल काठमाडौँ आइपुगेका छौँ।
0: हजुर, अब जस्तो भनौँ न, तपाईँले जुन तालको जुन अवस्था छ नि, पञ्चकुण्ड तालको त्यो भौगोलिक अथवा जलवैज्ञानिक अवस्था कस्तो छ, त्यो के तपाईँले अलिकति अध्ययन गरेको पाटो चाहिँ बताइदिनुहोस् त। त्योभन्दा पनि पहिले तपाईँ इन्जिनियर होइन?
1: हजुर,
0: इन्जिनियरहरूबाट चाहिँ धेरै अपेक्षा समाजले गरेको हुन्छ कि।
1: हजुर,
0: तपाईँको अलिकति आफ्नो ब्याकग्राउन्ड चाहिँ भन्नुहोस् त।
1: एकदम
0: सजिलो हुन्छ कि।
1: एकदम, अब इन्जिनियरिङ भनेको हाम्रो समाज के सोच्छ भने ठुल्ठुलो संरचना बनाउने, ठुल्ठुलो व्यापारिक कुराहरू व्यापार गर्ने, ठुल्ठुलो उद्योगहरू गर्ने, भवन बनाउने, रेलवे बनाउने होइन। तर हाम्रोमा इन्जिनियरिङ भनेको चाहिँ सानो कुरालाई नै साइन्टिफिक अथवा इन्जिनियरिङ ब्याकग्राउन्डबाट चाहिँ अध्ययन गरिँदैन। त्यही सिलसिलामा चाहिँ म पास आउट हुने बित्तिकै मैले लगभग नेपालको अधिकांश 70-80 जिल्ला चाहिँ पर्सेन्ट एरिया चाहिँ म पुगेको छु। त्यहाँ जाने क्रममा अधिकांश चाहिँ हिमाली भेगै, जस्तै अहिले रिसेन्ट चाहिँ मैले हिमाली तालहरूको चाहिँ प्रत्यक्ष आँखै अगाडि देखेको हुनाले मलाई नि अचम्म लाग्छ। तालमाथि हिँड्दैखेरि त्यहाँ हिँडिरहेको मान्छेहरूले भन्दैहुन्थ्यो, यो ताल पहिला यहाँ थियो, यो ढुङ्गा त्यहाँ थियो सर, अहिले यहाँ आइसक्यो भन्दा मलाई गफ लागे जस्तो लाग्थ्यो। अनि तालमै हिँड्दाखेरि मान्छे त्यहाँको बटुवाहरूले अथवा ट्रेकरहरूले अनि त्यहाँको पोटर दाईहरूले नि गाइडहरूले के भन्नुहुन्थ्यो, सर यहाँ चाहिँ छिटो छिटो जाउँ है, यो त जतिखेर पनि बग्न सक्छ भन्नुहुन्थ्यो। अनि होइन होला भने अनि काठमाडौँ आएर रिसर्च गर्दै जाँदाखेरि सेटेलाइट इमेजहरू यो हेर्दाखेरि चाहिँ त्यो देखेँ। र रिसेन्ट चाहिँ मैले चाहिँ बुद्ध हिमाल ग्रेट लेक सर्किट ट्रेलमा चाहिँ, अब ग्रेट लेक सर्किट ट्रेल भने चाहिँ मनासलुको यो दक्षिणी भेगमा ठुल्ठुला तालहरू रहेछन्, त्यो अध्ययन गर्ने बेलामा झन् मलाई मोटिभेट भयो तालहरूको, ओहो यस्तो पनि हुने रहेछ। बिहान एउटा हुने,
0: तपाईँ हिमाली क्षेत्रका तालहरूको अध्ययन गर्दै हिँड्ने मान्छे होइन, अहिले अध्ययनकर्ता भनौँ, अनुसन्धानकर्ताको रूपमा तपाईँ हुनुहुन्छ होइन।
1: हजुर,
0: तपाईँ जुन पञ्चकुण्ड ताल, आज चाहिँ म अलिकति पञ्चकुण्ड तालमै केन्द्रित हुन्छु तपाईँसँग होइन। पञ्चकुण्ड तालको जुन भौगोलिक भनौँ न, यो म्याग्दी जिल्लामा पऱ्यो, यसको मुख्य पानीको स्रोत कहाँबाट आउँछ त्यो ताल?
1: म यसलाई थोरै हाम्रो अन्नपूर्ण रेन्ज जुन अहिले एकदम चलेको अन्नपूर्ण बेस क्याम्प अन्नपूर्ण भनेको त्यो चाहिँ साउथतिर पर्यो, जुन चाहिँ यो घोरेपानी ट्रेक हुँदै होइन देउराली हुँदै जान्छन् माछापुज्री बेस क्याम्प हुँदै ठ्याक्क त्यसैको नर्थतिर, उत्तरतिर चाहिँ तिनवटा छ, एउटा अन्नपूर्ण भयो, उता निलगिरी भयो, उता प्राय जाने चाहिँ के छ भने यो तिलिचो लेक पिक, यसको ठ्याक्क उत्तरतिर चाहिँ एउटा ठुलो खाडल छ क्या, त्यो खाडल त्यहाँबाट एउटा भकुण्डो फाल्यो भने यता साउथतिर जान्छ, उता हान्यो भने हाम्रो तिलिचो जान्छ, अनि यतातिर चाहिँ निलगिरी भयो। यसको सबै तिनतिरको चाहिँ एउटा सङ्गम बनेको छ, त्यो भूगोल
0: त्रिवेणी टाइप
1: एक्ज्याक्टली। अनि त्यसमा चाहिँ के छ भने त्यसको मेन स्रोत चाहिँ के भयो, अन्नपूर्ण भयो, अन्नपूर्ण फ्लेन्स भयो, निलगिरी भयो, अनि यताबाट आउने चाहिँ तिलिचो पिकको आइस जुन पग्लिन्छ, तिनीहरू सबै आएर पाँचवटा कुण्ड, पहिला चाहिँ पाँचवटै कुण्ड थियो तर अहिले त कुण्ड चाहिँ छैन है,
0: नाम मात्रै पाँच कुण्ड
1: एक्ज्याक्टली, कुण्ड चाहिँ पाँचवटा थियो। त्यही अधिकांशले सोच्छ पाँचवटा कुण्ड चाहिँ किन भयो भनेर, त्यो छैन, सानो सानो कुण्ड थियो अनि त्यही भएर यसलाई पाँच कुण्ड भनेको छ।
0: यसको जस्तो भनौँ त्यो यो पानीको स्रोत भने त्यो आफै त्यहाँ छ कि अब ग्लेसियरहरू पग्लेर त्यहाँ ताल बनेको के छ, त्यो स्रोत चाहिँ कहाँबाट आउँछ त्यहाँ
1: एक्ज्याक्ट? यो पञ्चकुण्ड नै के भने यो तिन चारवटा हिमशिरको जुन अन्नपूर्ण रेन्ज यिनी अघि मैले भनेका पिकहरू छ त्यसैको चाहिँ सोर्स नै त्यही हो, त्यो धेरै टाढा नै छैन, त्यसैको फेदमै सबै जम्मा भएको
0: गहिराई, त्यसको आकार प्रकार साइज भन्छ नि, त्यो पहिला कस्तो थियो अहिले कस्तो छ?
1: एक्ज्याक्टली, एकदम प्रश्न राम्रो उठाउनु भयो। त्यो 2002 मैले एउटा डाटा भेटाएको थिएँ त्यो सेन्टिनलमा, त्यसको लम्बाइ हेर्दा जम्मा 224 मिटर जति थियो एप्रोक्सिमेटली, होइन अब तलमाथि भयो भने 250 त्यस्तै राखौँ, अहिले त्यो गर्दा 2400 मिटर चाहिँ त्यसको लम्बाइ छ क्या सबभन्दा, अनि एरिया चाहिँ पहिला एरिया व्यापक छ। एरिया पनि के छ भने मलाई पनि अचम्म लाग्यो कि त्यो जुन मैले हेरिसकेको डाटा र इमेजमा कम्पेयर गर्दाखेरि पनि अहिले 20 वर्षमा 10 गुणाले बढेको छ त्यो
0: 224 मिटर थियो भने अहिले 2400 मिटर
1: त्यो एकदम
0: 10 टाइम्स भयो नि त,
1: होइन त्यो त डिस्टेन्स लेन्थको कुरामा भयो, विड्थमा त त्यति धेरै छैन त्यो, तर लेन्थमा त्यो छ नि, एरिया जुन गहिराई चाहिँ नाप्न नापिएको छैन, तर यसको जुन क्षेत्रफल छ नि पानीको सर्फेस एरिया चाहिँ 10 गुणाले बढेको छ, र वरिपरि भएको जुन माथिबाट डेब्रिज छ नि त्यो कन्टिन्युस खसिरहेछ, आँखै अगाडि पोहोर साल पनि ठुलो ग्लेसियर खसेर त्यो बादलसहितको तल गुफा फाँडसम्म आउँदाखेरि मान्छेहरू डराएर घरभित्र लुक्ने अवस्था थियो, त्यो पनि भाइरल भएको थियो भिडियो, तर भिडियोमा नै त्यो हामीले ट्रेकर्सले जो पर्यटन उसले चाहिँ त्यसलाई रमाइलोमा लियो, तर त्यो दुखान्त कुरा हो।
0: अब तपाईँले त्यसो भनिरहँदाखेरि एउटा कस्तो भने हामीले के म्यासेज दिन खोजिरहेछौँ भने यसको चाहिँ जोखिम छ है भन्ने कुरा मात्रै हो, यद्यपि यो भोटेको सीमा होइन लेन्दे खोला जसरी आएर होइन जुन खालको विनाश गर्यो नि, त्यो खालको जुन पूर्व सूचना प्रणाली नहुँदा चाहिँ विनाश भएको छ नि त होइन,
1: हजुर,
0: अथवा जसरी हुनु पर्थ्यो त्यो सूचना आएन र धेरै जनधनको क्षति यतापट्टि भएको छ है। तपाईँले जुन अब यसअघिको पञ्चकुण्ड ताल र अहिलेको पञ्चकुण्ड तालमा व्यापक फरक आएको छ, 10 टाइम्स यसको आकार बढिरहेको छ भनिरहँदाखेरि सायद अब यो जलवायु परिवर्तन अथवा बढ्दो तापमानले नै पञ्चकुण्ड क्षेत्रमा प्रभाव पारेको भन्न सकिने एउटा आधार त भयो होइन, त्यो त्यसलाई प्रमाणित गर्न स्थानीय अथवा वैज्ञानिकहरूको त्यस्तो केही सङ्केतहरू अब के छन् तपाईँले सरसर्ती हेर्दा चाहिँ?
1: एक्ज्याक्टली, अहिले लेटेस्ट अस्ति मैले इसिमोडको पनि मैले रिसर्च हेरेको थिएँ, उहाँहरूले नि के भन्नुहुन्छ भने जस्तो यो अल्टिट्युडमा जुन माथिको हिम तालहरूको अध्ययन गर्न लजिङ फुडिङहरू पनि होइन त्यो पनि निकै महँगो हुने, र यो अहिले हामीले कुरा गरिरहेको नर्थ एबिसी अथवा पञ्चकुण्डमा चाहिँ यो चाहिँ बस्ती बसेको रिभर नेटवर्क होइन, एकै चाहिँ तातो पानीमा हो, र अर्को चाहिँ यसलाई चाहिँ अब अहिलेसम्म आजको मितिसम्म चाहिँ तातो पानीबाट माथिसम्म 3 हाइड्रोपावर यसमा बनेका छन्, त्यो हाइड्रोपावरको आफ्नो युजको लागि एउटा टेलिफोन टावर छ, त्यहाँभन्दा माथि चाहिँ कुनै पनि संरचना टेलिफोनको सञ्चार छैन, र एउटा विडम्बना अथवा एउटा जोखिम के छ भने जुन माथि ग्लेसियर खसेर तल आउँदा जुन गण्डकी अथवा बुढी त्यो काली गण्डकी छ त्यसमा आउँदा जम्मा जम्मै 17 किलोमिटर चाहिँ त्यो तल आइपुग्छ, भनेको हाम्रो स्टिप स्लोपमा चाहिँ त्यो
0: यसले तपाईँले त्यहाँ सङ्केत गरेपछि यो त यो काली गण्डकी हुँदै आउने हो
1: एक्ज्याक्टली,
0: यो अब चर्चामा आइरहेको छ नि म्याग्दी भनेर भनिरहेको छ,
1: हजुर, म्याग्दी बजार,
0: म्याग्दी बजारलाई चाहिँ असुरक्षित हुन्छ भनिरहेको छ, त्यसलाई सपोर्ट गर्यो यो कुराले,
1: हजुर, म्याग्दी बजार मात्र होइन, म्याग्दी बजार हुँदै तातो पानी हुँदै लेते हुँदै माथि जाने त्यो लेतेसम्म त होइन, तर तातो पानी चाहिँ यसको आएर जुन जोइन्ट हुने जोइन्ट हो जुन रिभर नेटवर्क, त्यहाँबाट तल चाहिँ तातो पानीदेखि तलको बस्ती चाहिँ एउटा जोखिम पनि छ।
0: यो जोखिमको कुरा जुन तपाईँले उठाउनु भयो नि, अब यो पूर्व सूचना प्रणाली अब छैन भन्ने नै हो होइन,
1: हजुर,
0: अहिलेसम्म त्यस्तो विकास गरिया छैन,
1: छैन छैन,
0: यो जोखिम चाहिँ कति तपाईँले हेर्दा चाहिँ जस्तो भनौँ न अहिलेको भोटेकोसीको लेन्दे खोलाको जुन हिसाबले आयो नि,
1: हजुर,
0: होइन त्यो आइस रक,
1: हजुर, ग्लेसियर
0: चाहिँ तल खस्यो,
1: हजुर, होइन
0: त्यसले गर्दाखेरि चाहिँ ठुलो चाहिँ क्षति भयो भनिरहँदाखेरि त्यहाँ चाहिँ कस्तो छ यो पर्मा फर्स्ट भन्छ होइन अब तपाईँहरूको टेक्निकल भाषामा होइन कस्तो छ त्यो चाहिँ?
1: यस्तो छ, अब मेल्टिङ हुने चाहिँ प्रोसेस छँदैछ, त्यो खसिसकेछ, तर यता भोटेकोसीको जस्तो कम्पेयर गर्न चाहिँ यता त्यस्तो धेरै छैन. एउटा मात्र एउटा के छ भने निलगिरीको जुन साउथ अलिकति ग्लेसियर पहिला धेरै पहिले खसिसकेको रहेछ, त्यहाँ चाहिँ छैन. त्यो भनेको छिँदै हुमखोलामा आउने हो. त्योभन्दा माथि जुन पञ्चकुण्ड नजाँदै सुनखोला छ, त्यो त्यहाँको नामै सुन, किनभने ढुङ्गाहरू पनि सुन जस्तो कलर भएको भएर, गोल्डन कलर भएको भएर, त्यहाँ माथि चाहिँ ग्लेसियर चाहिँ डिपोजिट छ. र अहिले त्यहाँको खोला भनी पोहोर साल परार साल भन्दा रिभरको डिस्चार्ज चाहिँ बढेको रहेछ स्थानीय अनुसार. त्यही भएर त्यहाँ माथि चाहिँ ग्लेसियर चाहिँ एकदम स्लाइडिङ हुने जस्तो छ. तर कहिले खस्छ, कतिखेर खस्छ सकिँदैन, तर त्यो चाहिँ रिस्क नै छ अहिले. अरू चाहिँ त्यस्तो डराउनु पर्ने.
0: स्थानीयहरू चाहिँ के भन्छन्, अब तपाईँहरूले गएर हेरेर तपाईँहरूले चाहिँ आफ्नो जिपिएस युज गर्नुहुन्छ होइन, तपाईँ
1: हजुर
0: होइन, तपाईँ अब जिपिएसमा काम गर्नुहुन्छ होइन, त्यहीँ बसेर गर्न त सकिँदैन बसेर. स्थानीयहरूको भनाइ चाहिँ कस्तो, पहिला कस्तो थियो अहिले कस्तो छ भन्ने कुरामा चाहिँ के भन्छन्?
1: एक्ज्याक्टली, हाम्रो त्यहाँ अब एक त त्यहाँ एक्सेसै थिएन रोडको, अहिले हाइड्रोले बनेपछि अहिले जान सकेको हो. त्यो पनि 2-3 वर्ष जति भयो एक्सेस भएको. त्योभन्दा पहिला मान्छे त्यति गइरहने ठाउँ चाहिँ होइन. र अहिले त्यहाँ गइरहनु भएको 42-43 पटक जाइसक्नु भएको आमाले भन्नुहुन्छ. उहाँले प्रष्टै भन्नुहुन्छ, पहिला सानो थियो खोला, मैले नपत्ताउँदा यत्रो भइसक्यो, ताल यत्रो भइसक्यो भन्नुहुन्छ. त्यही भएर उहाँहरूको डाटा, उहाँहरूको बोलीले पनि भन्छ कि यो चाहिँ एकदम अस्वाभाविक रूपमा बढेको छ.
0: अब त्यसो भने जुन हिमनदी पग्लिने दर होइन, त्यो त निकाल्नै पर्ला होइन, त्यो पनि हिमनदीको त्यो अवस्था, नयाँ हिमताल बन्ने प्रक्रिया त्यो पनि छ कि के छ?
1: नयाँ हिमताल त बन्ने प्रक्रिया भनेकै के भयो भने, पहिला 2002 त्यत्रो थियो भने अहिले 10 गुणा बढ्यो, त्यो एउटा ताल बन्ने प्रक्रिया नै भयो है. अनि त्यसबाट त्यो ताल बनिसकेपछि फुटेर निस्केर गइसकेपछि खोलाहरू बन्ने, हिमतालहरूबाट हिमनदीहरू बन्ने प्रक्रिया चाहिँ भइरहेछ.
0: कृष्णजी, अब अलिकति भनौँ न, यो पञ्चकुण्ड ताल आफैमा हिमताल जन्ने बाढी भनौँ न, ग्लफको एउटा सम्भावित जोखिम छ भन्ने तपाईँले अलिकति सङ्केत गरे जस्तो मलाई लाग्यो होइन. यो जोखिम छ भने त्यसको वैज्ञानिक आधार खोज्छन् कि मान्छेहरूले.
1: हजुर,
0: त्यो आधार चाहिँ तपाईँले एज ए इन्जिनियर
1: हजुर
0: के हो भन्नुहोस् त?
1: एक भनेको चाहिँ के छ भने, अघि नै हामी कुरा गऱ्यौँ त्यहाँ भएको जुन पहिला डिपोजिट भएको ग्लेसियर छ नि, त्यो अहिले छैन. म पहिला जाँदा जसरी गएको थिएँ, जसरी त्यो ठाउँमा मैले पिक्चरहरू हेरेको
0: थिएँ, त्यो छैन,
1: त्यो छ. अनि पहिला जाँदाको ग्लेसियर त्यहाँ छैन, त्यो जुन ओरिएन्टेसन जुन पोजिसनमा थियो नि त्यो चाहिँ छैन. अनि अर्को चाहिँ त्यो ताल जसरी बनेको छ जुन सेपमा, त्यो पनि ओरिएन्टेसन भइसकेको छ. त्यो ओरिएन्टेसन भन्नुको मतलब कस्तो हो भने, पहिलाको सेपको जुन तालको बिचमा रहेको जुन थुप्रो हुन्छ नि त्यो नै छैन, नयाँ अर्को कुनातिर बनेको छ. अनि साइड साइडबाट चाहिँ त्यो जुन डेब्रिजहरू छ, त्यो कन्टिन्युस मुभमेन्ट भइरहेको छ, झरिरहेको छ, दिउँसो पनि झर्छ. मेनली चाहिँ यो रातिको टाइममा चाहिँ स्लाइडिङ भइरहेको हाम्रो आवाजले नै सुनिन्छ त्यहाँ.
0: त्यो अनुभव गर्न सकिन्छ त्यहाँ पुग्दा होइन?
1: हजुर.
0: जस्तो लेन्दी खोलामा आएको बाढीपछि जुन हामीले यो पर्मा फर्स्ट भन्ने शब्द धेरै चर्चामा छ होइन, चट्टान र जमिनको स्थायित्वको प्रश्न पनि त्यो गम्भीर रूपमा उठेको सुनिन्छ होइन, यो पञ्चकुण्ड क्षेत्रमा चाहिँ पर्मा फर्स्ट पलाउँदै गएको वा जमिन अस्थिर बन्दै गएको कुनै त्यस्तो सङ्केत भेटियो तपाईँहरू?
1: अघि मैले भने जुन मेन चाहिँ तालै हो, हामीले हेर्ने भनेको तालै हो. र अर्को चाहिँ के हो भने, त्यो तालमा तालको वरिपरि जुन डेब्रिजहरू हुन्छ नि, अनि त्यो डेब्रिजहरूको मुभमेन्टहरू छ जुन स्लाइड भएको छ, त्यो नै हामीलाई चाहिँ एउटा प्रमाण हो अहिलेको लागि. र माथि जुन डिपोजिसन भएको आइस छ नि, त्यो आइस अथवा ग्लेसियर चाहिँ तल मुभमेन्ट भएको, त्यो आँखाले चाहिँ जज गर्न सकिँदैन, तर एउटा हामीले लिएको पिक्चरमा
0: जस्तो परिवर्तन तपाईँले पहिला लिएको तस्विर र अहिलेमा फरक
1: एकदम
0: यो त्यो तालबाट जुन पानी हुन्छ नि त बाहिर जाने, त्यो कति सुरक्षित तरिकाले बाहिर जान्छ कि के छ त्यो?
1: अहिले त्यसको लागि चाहिँ हामीलाई एकदम खुसीको कुरा छ, त्यो चाहिँ राम्रोसँग आउटलेट चाहिँ राम्रो बनेको छ, ठुलो वाटरवे बनेको छ. त्यो चाहिँ हिउँदमा जाँदा हामी मजाले तर्न सक्छौँ भने, अहिले बर्खामा चाहिँ त्यसको डिस्चार्ज बढेको भएर तर्न चाहिँ हामीले सम्भव छैन यतिखेर चाहिँ.
0: भनेपछि त्यो
1: आउटलेट चाहिँ मजाको छ,
0: आउटलेट चाहिँ एउटा जोखिम कम हुने आधार पनि
1: एक्ज्याक्टली
0: छ होइन.
1: हजुर.
0: अब कथम कदाचित त्यस्तो नहोस्,
1: हजुर,
0: त्यो ब्लक भएर त्यहाँ चाहिँ एमाउन्ट अफ वाटर भनौँ न पानीको भोलुम चाहिँ बढेर भने फेरि त्यो
1: आउटब्रस्ट हुने प्रोबेबिलिटी
0: न्यून छ होइन,
1: न्यून छ.
0: तर अब जस्तो भने यो लेन्दी खोलामा आएको बाढीपछि हामीले जुन एउटा भनिरहेछौँ नि, यस्तो एउटा त्रास पनि छ कि फेरि.
1: हजुर हजुर.
0: त्रास नहोस् भनेर भन्दा पनि त्यो यथार्थ कुरा के हो जनताले फेरि जान्न पाउनु पऱ्यो कि, त्यो अधिकार पनि हो कि होइन.
1: हजुर.
0: सूचना पाउने अधिकार हो नि त,
1: पूर्व
0: सूचना प्रणाली भनेर त हाम्रो संविधानमा नै लेखेको छ।
1: हजुर हो,
0: अब त्यो पाउने कुरामा त फेरि अध्ययन अनुसन्धान त्यहाँको अवस्था के छ, अब तपाईँहरू भर्खर जानुभएको छ होइन, यो तपाईँहरूको अध्ययन अनुसन्धान त इन्जिनियरिङ पार्टबाट भयो होइन,
1: हजुर
0: सरकारी लेभलबाट पनि त्यसमा केही भएको छ अथवा के छ तपाईँसँग सूचना चाहिँ?
1: अहिले म त्यति डिटेलमा चाहिँ त्यहाँसम्म पुगेको छैन, तर यो अघि मैले भने जुन हाम्रो भूगोल जुन माउन्टेनिङमा रिसर्च गर्नलाई निकै कस्टिङ नै छ के, सानो एउटा ब्याट्रीहरू।
0: तपाईँहरूको अनुसन्धान चाहिँ आफै टिमले गर्यो कि कस्तो के हो?
1: पछाडि हामी तिन चारजनाको ग्रुपमा चाहिँ म इन्जिनियरिङमा है, एकजना चाहिँ कम्प्युटर इन्जिनियर्स हुनुहुन्थ्यो भने अर्को चाहिँ सोसल साइन्सको हुनुहुन्थ्यो अनि एकजना चाहिँ हाम्रो सहयोगी हुनुहुन्थ्यो र हाम्रो स्थानीय लोकल तेज गुरुङ दाईले पनि सपोर्ट गर्नुभएको थियो अनि अर्को श्याम पूर्जा दाईले पनि सहयोग गर्नुभएको थियो। त्यसको लागि चाहिँ हामीले कोअर्डिनेसन गरेको ताकि पञ्चकुण्डमा जाँदाखेरि चाहिँ हामीलाई त पुगेर मात्र भएन, त्यहाँ बस्नलाई लजिङ फुडिङ चाहिँ उहाँहरूले चाहिँ सहयोग गर्नुभएको थियो।
0: भनेपछि त्यो चाहिँ उहाँहरू पनि इच्छुक यो अध्ययनभर यसको यथार्थ विवरण चाहिँ उहाँहरू पनि चाहिरहनु भएको छ।
1: एक्ज्याक्टली, उहाँहरू चाहिँ काठमाडौँ इसिमोडमा पनि धाइरहनु भएको छ किनभने नेपाल यो एसियाको जुन माउन्टेन रेन्ज छ यसलाई अनुसन्धान गर्ने रिसर्च गर्ने डाटाहरू मेन चाहिँ इसिमोडहरूसँग
0: हिमालय क्षेत्रको त उहाँहरू नै इसिमोडले नै होइन
1: हजुर
0: भने यो चिजलाई तपाईँहरू पनि अब यो अझ थप अनुसन्धान होस् भन्ने चाहनुहुन्छ होइन?
1: हजुर,
0: मतलब यो आफै खुसी तपाईँहरू चारजना हो कि यो अलिकति मलाई त्यो पनि बताइदिनुहोस् न, यो अध्ययन तपाईँहरूले किन गर्नुभयो?
1: म सुरुमा म भने अघि मैले भने म हिमालतिर निकै हिँडेको है, अनि हिमालय त मलाई लेन्दे खोलामा आएको बाढी देखेँ र अनि यो पञ्चकुण्डमा नि के छ अवस्था, अब अहिले त सबैजनालाई त्रासित छ अनि ट्रेकिङ रुट पनि भएको हुनाले त्यहाँको स्थिति कस्तो छ, ग्लेसियरहरू कस्तो छ त यो मौसममा, नेपालमा जति यस्तो विनाश हुन्छ यही सिजनमा हुन्छ, त्यही भएर यसलाई मैले सेल्फ आफै फन्डे आफै भरेर
0: डेब्रिज भन्नुभयो नि हजुर, तपाईँ आफै जुजारु रूपमा जानुभयो भन्ने कुरो त बुझिहाल्यो होइन, त्यो डेब्रिज फलोको जोखिम चाहिँ कतिको देख्नुभयो त त्यो तपाईँहरूको टिमले भनौँ न,
1: एक्ज्याक्टली
0: चारैजनाको कुरा गरौँ म होइन, तपाईँ इन्जिनियरको पार्टबाट हेरेर त्यो डेभरेज जुन छ नि तपाईँले अघि भनिरहेको जुन शब्द छ नि
1: ओके
0: त्यो हिसाबले चाहिँ कति जोखिम
1: तपाईँलाई यही म क्लियर गरिदिन्छु, यो डेभरेज भन्नु ग्लेसियर आउटब्रस्ट भन्नु चाहिँ यो सबै एउटै हुन् है, डेब्रिज भनेको सानो टुक्रालाई पनि भन्छ, यो घरको जत्रो ठुलो चट्टान नै डेब्रिज भन्ने गरिन्छ हामीले, त्यो चाहिँ जुन ग्लेसियर बगेर आउँछ त्योसँगै सोत्तर भएर आउने ढुङ्गाहरूले त्यसलाई नै हामीले काठ साठ जे आउँछ सबै हामीले डेब्रिज भनेर सेडिमेन्ट्सहरू त्यसलाई नै लिएका हुन्छ, यसलाई चाहिँ यसमा कन्फ्युज हुनु भएन हामी।
0: अब त्यो भनौँ त्यहाँ अत्यधिक वर्षा भयो पानी पर्यो अथवा भने त्यो जस्तो अघि तपाईँले हिमनदी पग्लिने क्रम यो जलवायु परिवर्तन कारणले चाहिँ बढ्दो छ भनेर एकै पटक त्यस्तो बढ्यो भने चाहिँ पञ्चकुण्ड तालको पानीको स्तर के हुन्छ अथवा होइन
1: हजुर
0: त्यो असर कति पर्न सक्छ?
1: ठिक तपाईँको कस्तो छ भने अन्नपूर्ण जुन पञ्चकुण्ड चाहिँ 4050 4050 मिटरमा छ भने अन्नपूर्ण बेस क्याम्प भनेको अलि माथि छ कि वान नर्थको त्यो चाहिँ 4150 मिटर छ, त्यहाँनिर चाहिँ ग्लेसियर छ जो हिमाल आरोहण गर्नुहुन्छ नि उहाँहरूको इन्ट्री पोइन्ट चाहिँ त्यो ग्लेसियरमा टेक्दै टेक्दै जानुहुन्छ, त्यो रुट चाहिँ उहाँहरूले फलो गर्नुहुन्छ, त्यहाँको थुप्रो खसेर सिधै स्लाइड भएर कर्नरको ग्लेसियर उमा लेकमा आएर त्यसले स्विप गर्ने हो, त्यो आउँदाखेरि चाहिँ आउटलेट चाहिँ ठ्याक्कै नर्थ डिरेक्सनमा छ कुनातिर त्यो आयो भने चाहिँ जोखिम चाहिँ जोखिमै छ, तर कति आउँछ कति खस्छ भन्ने चाहिँ प्रेडिक्ट गर्ने चाहिँ गाह्रै छ, तर खसिहाल्यो भने चाहिँ त्यस्तो आतिनुपर्ने चाहिँ छैन किनभने 2400 मिटर उता छ अनि स्टिप पनि छैन,
0: एउटा चाहिँ जस्तो भनौँ यो जोखिम चाहिँ छ
1: हजुर,
0: तर पूर्व सूचना प्रणाली भयो भने तलको जुन तटीय क्षेत्रको मान्छेहरू चाहिँ जोगिने सम्भावना पनि उत्तिकै छ, पूर्व सूचना प्रणाली चाहियो
1: चाहियो त्यो चाहियो, तर लेन्देखोलाको जस्तो क्याटास्ट्रोफिक आयो भने तिनले पनि काम गर्न सक्दैन।
0: भनेपछि अब के गर्न सकिएला त तपाईँको विचारमा त्यो पञ्चकुण्ड ताललाई त्यो अनुसन्धानको लेभल कसरी बढाउने अथवा होइन इसिमोड जस्तो संस्थाको भूमिका के, नेपाल सरकारको भूमिका के लाग्छ तपाईँलाई चाहिँ?
1: एकदम राम्रो प्रश्न गर्नुभयो, मेन चाहिँ अघि भन्यो अहिलेको यो समयमा पनि 4000 मिटरमा एउटा टेलिफोन पनि छैन है, मेन चाहिँ सूचना नै छैन त्यहाँ जानको लागि के भयो भनेर तल पनि खबर गर्न सकिँदैन, त्यही भएर मेन चाहिँ पहिला चाहिँ त्यहाँ सञ्चार चाहिँ विस्तार गर्नु पर्यो, त्यसपछि चाहिँ अब जे चाहिँ अहिले आएको छ सिस्टम वार्निङ सिस्टमहरू त्यसलाई चाहिँ हामीले एउटा इम्प्लिमेन्टको फेजमा लगेर एउटा रिसर्च बेसमा हामीले एउटा स्टडी नै गर्न सकिन्छ, यसको लागि चाहिँ अब लोकल गभर्मेन्टदेखि लिएर होइन जो जो संस्था छ हिमाल सम्बन्धी अध्ययन गर्ने इसिमोरदेखि लिएर अरू यो ट्रेकिङ एजेन्सीहरूदेखि लिएर होइन माउन्टेनिङहरूसम्म यिनीहरूले चाहिँ एउटा कोलाबोरेट गरेर यसलाई चाहिँ एउटा स्टडी एरिया नै बनाउनु पर्ने हुन्छ अहिले
0: तत्काल। त्यसो भनेर त यो पञ्चकुण्ड तालबाट जुन सम्भावित होइन बाढी आएमा चाहिँ
1: हजुर
0: तलतिरको क्षेत्र भनौँ न, जुन डाउन स्ट्रिम भन्छौँ नि हामी होइन, नदी प्रणालीको जुन पूर्वाधार भनौँ, पदयात्रा मार्ग अहिले अहिले चाहिँ विकसित भएको पदमार्ग पदयात्रा मार्ग होइन, निकै भिडभाड छ भनेर पोहोर साल भयो भनेर यहाँले भन्नुभयो होइन, त्यो जोखिम पनि त्यहाँ देखियो एक हिसाबले होइन,
1: एक्ज्याक्टली हजुर,
0: त्यो जोखिमको सम्भावित त्यो त्योभन्दा तल्लो क्षेत्र पनि त त्यतिकै जोखिम हुन्छ नि होइन, माथि मात्रै होइन नि,
1: होइन होइन, बढी चाहिँ तल्लो बेट हुन्छ, बेल्ट हुन्छ,
0: अब अहिले पनि त्यहाँ मान्छेहरू जाने क्रम त छ,
1: हजुर,
0: छोटो सजिलै पुगेर फर्किने पदमार्ग भयो,
1: हजुर,
0: यो अन्नपूर्ण बेस क्याम्पको उत्तरी क्षेत्र,
1: हजुर,
0: होइन, उहाँ जो पदयात्री हुनुहुन्छ नि होइन, रेडियो सुनिरहनु भएको छ अहिले,
1: हजुर हजुर,
0: उहाँलाई चाहिँ तपाईँको सुझाव चाहिँ के छ?
1: एक्ज्याक्टली, अब हामी नेपालीहरू ट्रेक जाने लागेको अहिले हालसालमा निकै धेरै फ्लो भइरहेको छ, अनि त्यो पनि विशेष गरेर अन्नपूर्ण नर्थमा चाहिँ निकै ट्रेकरहरू अहिले जानुहुन्छ, यसलाई चाहिँ म के भन्छु भने, जो जाँदै हुनुहुन्छ पहिला चाहिँ एकदम एकचोटि अध्ययन गर्नुहोस्, कहाँ बस्न योग्य छ, कहाँ हामीहरू रात कहाँ बस्ने, कुन ठाउँमा कति टाइम स्पेन्ड गर्ने, जहाँ हाम्रो रकफल हुन्छ, जहाँ ग्लेसियर आउनेछ, जहाँ रिभरबाट पानी बगिरहेछ, त्यो ठाउँमा चाहिँ तपाईँले प्रिकसन अप्नाउनु होला, र अर्को चाहिँ तपाईँले मेन त्यहाँ चाहिँ सुनखोला भन्नेमा चाहिँ म अघि भनिसकेँ, त्यो चाहिँ माथि चाहिँ वाटर रिसार्ज बढिरहेको छ, माथि डेभ हाम्रो ग्लेसियर पनि थुप्रिएको छ, त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ इग्नोर नगर्नु होला, त्यो चाहिँ म भन्छु, र अर्को चाहिँ अलि एक्सपर्टिज गाइडहरू अथवा मा तलबाट करेक्ट इन्फर्मेसन मात्रै लिएर जानु होला।
0: अब भनौँ न, त्यहाँ स्थानीय मान्छेले जे सुझाव दिए पनि अथवा तपाईँले भनिरहे पनि, यदि ठुलो खालको आयो भने त यहाँ पूर्व सूचना प्रणाली भएन भने त त्यो अनुभवले मात्रै काम गर्दैन
1: होइन,
0: यहाँ सूचना आउँदा पनि भन्दा पनि मान्छे नभागेर चाहिँ ज्यान गएको अवस्था देखियो नि त अहिले
1: होइन,
0: त्यो भनेपछि एउटा कुरा चाहिँ के तपाईँको आधारमा के हामी एउटा उसमा जाउँ भने, त्यो अब रिमोट सेन्सिङ अथवा विभिन्न निगरानी एउटा टेक्नोलोजीहरू छ नि त हामीसँग, पूर्व सूचना प्रणाली जुन पर्याप्त छैन, त्यहाँ टेलिफोन नै पुगेको छैन तपाईँले भनिरहँदाखेरि चाहिँ त्यो त जरुरी देख्यो होइन,
1: हजुर,
0: त्यो ठाउँमा चाहिँ
1: जरुरी छ,
0: के रिकमेन्डेसन चाहिँ के गर्नु छ त्यो त्यहाँको चाहिँ पानी मापन गर्ने कुरामा अथवा मौसमको स्टेसनको कुरामा होइन,
1: हजुर,
0: के चिज चाहिँ हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई चाहिँ त्यो त्यसलाई निगरानी गर्नको होइन,
1: हजुर, अब एकदम के छ भने अहिले हामीले सिक्नुपर्ने पहिला जुन यता भएको घटनाले, अब चाहिँ हामीले प्रत्येक छ महिनामा सकिन्छ भने तिन तिन महिनामा चाहिँ त्यहाँको वस्तुस्थिति चाहिँ हामीले डाटा चाहिँ कलेक्ट गर्नु पर्यो, जस्तो रिभरको बेसिन कसरी बढिरहेछ अनि रिभरमा त्यो आउटलेटबाट कति डिस्चार्ज भइरहेछ होइन, त्यो चाहिँ एउटा हामीले कन्टिन्युस दुई वर्ष तिन वर्ष पाँच वर्षमा कन्टिन्युस गऱ्यौँ भने त्यसैको डाटा बेसमा चाहिँ अन्य तालहरूलाई पनि एउटा मोडल बनाएर हामीले फोरकास्टिङ गर्न सक्छौँ, र अर्को चाहिँ अब वार्निङ सिस्टमहरू चाहिँ जडान गर्नु पर्यो, अनि अरू जे जति स्टडी हुन्छ हिमालय रिजनमा त्यसलाई पनि हामीले यसलाई फर्स्ट प्रायोरिटीमा चाहिँ राखेर हामीले अध्ययन गऱ्यौँ भने एउटा नेपालको लागि अन्य तालहरूको लागि र अन्य देशहरू जुन हाम्रो छिमेकी देशहरूमा भएका तालहरूको लागि पनि एउटा स्टडीको लागि एउटा बेस हुने थियो।
0: जस्तो यो अनुसन्धानमै तपाईँले जोड दिइरहनु भएको छ होइन, जस्तो स्थानीयवासीसँग पनि मैले कुराकानी गरेँ भन्नुभयो होइन, उहाँहरूले जुन यो पञ्चकुण्ड तालकै सन्दर्भमा चाहिँ पछिल्लो समय जुन परिवर्तन जुन देखिएको भन्नुभयो नि तपाईँले,
1: हजुर,
0: उहाँहरूको अनुभव त एउटा पाटो भयो नि, वैज्ञानिक अध्ययनबीच कतिको समानता अथवा फरक पर्छ, तपाईँहरूले गरेको त अलिकति वैज्ञानिक अध्ययन मान्नु पर्यो नि त हामीले त होइन, इन्जिनियरहरूले गरेको र उहाँहरूले भनेको कुरामा चाहिँ कति समानता कति फरक।
1: हजुर, यस्तो हुन्छ, अब हामीले सुरुमा गर्दाखेरि चाहिँ सिधै वैज्ञानिक भन्दा पनि स्थानीयसँग सोधेर के थियो कसो थियो भनेर उहाँहरूले भनेको कुरा चाहिँ कतिको भ्यालिडेट छ होइन, त्यो भ्यालिडेट चाहिँ हामीले त्यसरी गऱ्यौँ, सिधै गएर किनभने यो ग्लेसियर पग्लिने होइन, यो खस्ने आजको भोलिको ड्युरेसनमा हुने कुरा होइन,
0: त्यो त लामो अध्ययन
1: गर्नुपर्ने हुन्छ, त्यही भएर उहाँहरूको बाबुबाजेले यो भन्थ्यो अथवा म गोठालो जाँदा यहाँ यस्तो थियो अहिले यस्तो भयो भने उहाँहरूको जुन भर्सन आउँछ नि बोलाइ त्यसलाई नै हामीले एउटा बेस लाइन लिएर हो कि भनेर एउटा प्रेरित गर्ने हो।
0: अब समय कम छ, प्रश्नहरू धेरै छन्, तपाईँले के प्रयोग गर्नुभयो प्रविधिहरू चाहिँ त्यहाँ पुग्दा चाहिँ?
1: ओके, एक्ज्याक्टली, म आजभन्दा ठ्याक्कै एक वर्ष अगाडि र यो बिचको एक वर्षमा चाहिँ मैले यो पाँचौँ पटक पुगेँ, पाँचौँ पटक जाँदाखेरि चाहिँ जुन ग्लेसियरहरू जुन सिजनमा जुन मुभमेन्ट हुन्छ नि, बिहान एउटा ठाउँमा हुन्छ भने दिउँसो एक ठाउँमा अर्को ठाउँमा जुन पुण्डको ग्लेसियरको जुन डल्लाहरू हुन्छ तिनीहरू चेन्ज भएको छ, अनि साइड साइडको डेब्रिजहरू खसिरहेको छ, जुन मडहरू छ सानो सानो टुहरू खसिरहेको छ, अनि अर्को चाहिँ के छ भने जुन माथि भइरहेको ग्लेसियरहरू छ नि, त्यो ग्लेसियरहरू पनि पातलिँदै गएको छ, पहिला जाँदा पुरै नाङ्गो हुन्थ्यो भने अहिले जाँदा अझै नाङ्गो भएको छ, त्यस्तो चाहिँ हामीले देखेका छौँ।
0: जस्तो एउटा अब आफ्नो आँखाले देख्ने र तपाईँले इक्विपमेन्ट अथवा जिपिएस प्रयोग गरेको भनेर त्यो पर्यटकहरू जसरी भिडभाड बढ्दै गएका छन् उहाँहरूले गर्ने फोहोर अथवा बाटोको जुन एउटा हुन्छ नि पानीको प्रयोग यो मानवीय गतिविधि भनौँ न हजुर त्यसलाई समग्र भनौँ त्यसले चाहिँ त्यो तालको संवेदन पारिस्थितिक प्रणालीमा पनि त्यो असर पारेको छ त्यस्तो के भन्न सकिन्छ
1: त्यसलाई चाहिँ अब यस्तो भनौँ अब
0: मान्छेको कारणले त्यहाँ कति
1: हजुर अब यस्तो छ अब ग्यासको सिलिन्डरहरू त्यहाँ प्रशस्त पुगेको छ अब क्यानहरू प्रशस्तै पुगेको छ होइन कागजहरू तिनीहरू मेरो विचारमा गरुङ्गो चिजहरू उहाँहरूले तल ल्याउन गाह्रै छ उहाँहरूले डिकम्पोज गर्ने त्यही हो आगो बाल्नुहुन्छ होला होइन
0: भने वातावरण जोखिम
1: वातावरण छ
0: भिडभाडले पनि बढाएकै छ
1: बढाएको छ बढाएको
0: छ भन्न चाहिँ सकियो
1: सकिन्छ
0: अब तपाईँको अध्ययनका आधारमा चाहिँ अहिलेको पञ्चकुण्ड ताललाई सुरक्षित भन्न मिल्छ कि यसलाई निगरानी गर्नुपर्छ कि अथवा यसलाई संवेदनशील क्षेत्र भनेर घोषणा गर्नुपर्छ के जस्तो लाग्छ यो तिनवटा चिज
1: अब सुरक्षित त सुरक्षितै छ होइन असुरक्षित भन्न मिलेन त्यतिको उसलाई किन यो नेचुरल प्रक्रिया नै हो तर यसलाई चाहिँ हामीले चाहिँ सुरक्षित भन्दैमा इग्नोर चाहिँ गर्नु भएन यसलाई चाहिँ
0: निगरानी
1: चाहिँ राखिरहनु पर्यो टाइम टाइममा के छ अध्ययन भनेर चाहिँ अब यसमा
0: रिसर्च संवेदनशील पनि त हो नि जसरी त्यहाँ अब यो जलवायु परिवर्तन कारणले होइन यो तापक्रम बढ्दो त छ होइन तपाईँले अघि भन्नु भने त्यसको जुन लेक होइन तालको चाहिँ साइज बढेको त्यो
1: यसले त हामीले रोक्न सकिएन तर प्रक्रिया चाहिँ कन्टिन्युस छ तर जोखिमै छ भनेर चाहिँ इग्नो हामीले त्यसलाई रोक्नै अन्त नजाने प्रमोटै नगर्ने होइन त्यो जानै हुँदैन खतरा भन्ने चाहिँ अलि त्रास चाहिँ दिनु हुँदैन
0: त्रास त नबाँडौँ तर निगरानी
1: एकदम
0: निगरानी गर्नु
1: सरकारलाई मात्र दोष नदिउ तपाईँ जो जो यसमा इन्भल्भ छ नि जसलाई इन्ट्रेस्ट
0: स्थानीय सरकार नै छ
1: स्थानीय
0: सरकार प्रदेश सरकार होइन केन्द्रीय सरकार किनभने तपाईँहरू गएर तपाईँहरू जस्तो इन्जिनियरहरू पुगेर पहिलाको भन्दा फरक छ भनिसकेपछि त निगरानी बढाउनु पर्यो
1: एक्ज्याक्टली निगरानी बढाउनु पर्यो र सरकारले मात्र सबैतिर चाहिँ यो गर्न सक्दैन अहिले चाहिँ जे छ जे आए पनि सरकार सरकार सरकार भन्छ तर यसमा जो जो छ नि हामी जो आबद्ध छ उहाँहरूले चाहिँ भोइस चाहिँ
0: त्यसो त पर्यटन व्यवसायीहरू त किन
1: उहाँहरू
0: पठाउनु भएको छ होइन उहाँहरूको पनि दायित्व भयो
1: स्थानीय
0: सरकारले कर लिएको होला उनीहरूको पनि दायित्व भयो होइन अब धेरै पाटो भयो अनि त्योभन्दा पनि अब जस्तो अहिले इसिमोडको नाम लिनुभयो होइन हिन्दुकोश हिमालय क्षेत्रको अध्ययन अनुसन्धान गर्ने ठाउँ त त्यही हो उहाँहरूलाई पनि चासो यो तपाईँले गरेको अनुसन्धानको रिपोर्ट अथवा केही आउँछ
1: यसलाई चाहिँ म अब हामी धेरै ठुलो एकदम एडभान्स टेक्नोलोजी होइन डिभाइस युज नगरेको भयो एउटा चाहिँ हामीले प्रतिवेदन चाहिँ एउटा निकाल्ने छ त्यसलाई चाहिँ केही समय लाग्छ किनभने
0: त्यो निकालिसकेपछि इसिमोडसम्म पुग्यो भने
1: उहाँहरूले आवश्यक माग्नु भयो भने दिने त्यतिकै दिने कुरा त अवश्य हुँदैन
0: फेरि यस्तो छ नि होइन तपाईँहरूको आफ्नो अध्ययन
1: हजुर
0: जे भए पनि आम जनतालाई तपाईँले रेडियो सरमाथाबाट यो यस्तो छ जानकारी त गराउनु
1: एक्ज्याक्टली मेरो आफ्नो धर्म हामीले जुन अध्ययन गरेका हुन्छ सूचना चाहिँ हामीले जे छ अथेन्टिक यस्तो छ भनेर भन्न चाहिँ हामीले
0: सरकारले मात्रै होइन सबैको भन्नुभयो होइन तर किनभने दायित्व त केन्द्रीय सरकारको पनि भयो यति कुरा आइसकेपछि त्यहाँ यो पञ्चकुण्ड तालमा तालको साइज बढेको छ माथिबाट त्यो डेब्रिजहरू त्यहाँ
1: थुप्रिरहेछ
0: आइरहेछ भनेपछि त
1: हजुर
0: एउटा संवेदनशील हो भनेर हामीले चाहिँ भन्नुपर्छ सरकारलाई पनि
1: हजुर
0: सरकारको पनि तपाईँ मार्फत इन्जिनियर कृष्ण गौतम मार्फत म ध्यान आकर्षण गराउँछु
1: हजुर हजुर
0: हुन्छ वातावरण डबलीमा यो समय दिनुभयो कृष्णजी यहाँलाई विशेष धन्यवाद
1: हस् हजुरलाई पनि धेरै धेरै धन्यवाद कि विशेष गरेर हामी माथि गएर आएपछि एउटा इन्फर्मेसन जुन फ्लो गर्ने प्लेटफर्म दिनुभयो यसको लागि पनि विशेष हजुरहरूलाई धन्यवाद
0: हस् आज हामीले खास गरी वातावरण डबलीमा म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पको उत्तरी क्षेत्रमा रहेको पञ्चकुण्ड तालको पछिल्लो अवस्था बारेमा कुराकानी गर्यो यही कुराकानी सँगसँगै आजलाई वातावरण डबलीको समय सकिएको छ यो कुराकानीमा हामीसँग अध्ययनकर्ता इन्जिनियर कृष्ण गौतम हुनुहुन्थ्यो फेरि पनि उहाँलाई विशेष धन्यवाद दिँदै म दीपक रियाल पनि बिदा हुन्छु नमस्कार।

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: नमस्कार, आज कुराबाट म दीपक रियालको। आज हामी आज कुरामा प्रधानमन्त्री बालेन्द्र शाह अब संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ। उहाँले त्यहाँ नेपालका तर्फबाट उठाउनु पर्ने एजेन्डाका विषयमा आज हामी बढी केन्द्रित हुन्छौँ। खास गरी प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यसपटकको महासभामा नेपालले खास गरी जलवायु परिवर्तन, जलवायु न्याय र भोटेकोशी बाढीबाट नेपालले बिहोरेको ठूलो मानवीय तथा भौतिक क्षतिको विषयलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो ढंगले प्रस्तुत गर्ने तयारी गरिएको बुझिएको छ। र विशेष गरी गत भदौ 10 गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले संयुक्त राष्ट्रसंघ अन्तर्गतको लस एण्ड ड्यामेज फण्डबाट तत्काल सहयोग तथा क्षतिपूर्तिको माग गरिरहेको छ। नेपालले बाढीपछि छुट्टै आपतकालीन आर्थिक सहयोगको अनुरोध समेत गरेको छ, जुन पत्र पठाइसकेको हामीलाई जानकारी प्राप्त भएको छ, जसमा अहिलेको कोषको बोर्डबाट प्रक्रिया अघि बढ़िरहेको भन्ने कुरा चाहिँ बाहिर आएको छ। भोटेकोशी बाढीका लागि नेपालले छुट्टै आपतकालीन सहयोग मागेको छ। यसै सन्दर्भमा आज हामी दुईजना पत्रकारसँग कुराकानी गर्छौं। वातावरण पत्रकार सुबोध गौतम र सम्पादक प्रकाश रिमाल आज रेडियो सरमाथक स्टुडियोमा हुनुहुन्छ। म दुवैजना सहभागीलाई आज कुरामा स्वागत गर्छु। यहाँ दुवैजनालाई स्वागत छ।
1: धन्यवाद दिपकजी।
0: अब सुबोधजीबाटै कुरा सुरु गरौँ। सुबोधजी, अब यो तत्कालै केही समयमै प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ। उहाँ जाँदा नेपालको तर्फबाट प्राथमिकताका साथ उठाउनु पर्ने एजेन्डा चाहिँ कुन कुन हुन् जस्तो लाग्छ? यतैबाट कुरा सुरु गरौँ।
1: त्यो अहिलेको एजेन्डा भनेको अब उहाँ गएर तुरुन्तै अब हामीलाई क्षतिपूर्ति देऊ भन्नुभन्दा पनि हामी वर्षौंदेखि दशकौंदेखि हामी जलवायु परिवर्तनबाट पीड़ित छौं। हामीले धेरै जीवनहरू गुमाइसक्यौं, हामीले धेरै महिला बालबालिका धेरैको जीवन गुमायौं, धेरै भौतिक क्षति भइसक्यो। यो कुरा अहिलेसम्म सुनिएन र यसलाई चाहिँ जहिले पनि प्राथमिकतामा कहिले पनि राखिएन हाम्रा एजेन्डाहरूलाई, र अहिलेको अवस्था त्यस्तो होइन, अहिले हामी महाप्रलयबाट गुज्रिरहेका छौँ भनेर अहिलेसम्म जलवायु परिवर्तनले नेपाललाई मा भएको क्षतिहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ बुझाउनु पर्यो कि विश्वस्त पार्नु पर्यो कि यो जलवायु परिवर्तनबाटै हो र हामीले यो धेरै ठुलो क्षति भोगिरहेका छौँ र अब हामी थेग्न नसक्ने अवस्थामा पुगिसक्यौँ र यो कारणले हामी यो चाहिँ जलवायु परिवर्तनको कारण यो हो, यसरी चाहिँ भइरहेछ भनेर उनीहरूलाई आश्वस्त पार्ने काम चाहिँ गर्नुपर्छ अहिले हाम्रो प्राइम मिनिस्टरले त्यहाँ गएर।
0: तपाईँले त्यसो भनेर त प्रकाशजी, अब जुन यो भोटेकोशी बाढी अलिक केन्द्रित भएर अहिलेको यो प्रधानमन्त्रीले चाहिँ संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठाउने भनिरहँदा चाहिँ यो बाढीपछि नेपालले बिहोरेको ठूलो मानवीय क्षति र भौतिक क्षतिलाई प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष यो जलवायु जन्य विपदको रूपमा कसरी परिभाषित गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
2: त्यसलाई चाहिँ स्थापितै गर्नु, सुबोधजीले अघि भने जस्तो गरेर पहिलेबाट हामीहरूले क्लाइमेट चेन्ज र अनि ग्लोबल वार्मिङको कारणले गर्दाखेरि यो खालको डिजास्टर भएको भनेर हामीहरूले प्रमाणित गर्नु पर्यो, स्थापित गर्नु पर्यो। प्रमाणित भन्दाखेरि पनि डिजास्टर पनि भएको छ, क्षति पनि भएको छ, सबै कुरा देखिरहेको छ, तर के कारणले भने स्थापित गर्नु पर्यो। त्यो त ग्लोबल साइन्टिस्टहरूले पनि रिसर्चहरू गर्ला गरिरहेका छन्, हामीहरूले पनि गर्नु पर्यो। अनि जहाँसम्म क्षतिपूर्ति पनि मागिरहेको छ, यसपालि हामीहरूले लस एन्ड ड्यामेज फन्डमा निवेदन हालेका छौँ। त्यो निवेदनको लागि चाहिँ हामीहरूले अहिले एउटा ओपन लेटर गएको छ जसमा अमाउन्ट फिक्स कति भनेर साइट गरिसकेका छैनौँ हामीहरूले। नर्मल्ली यस्तो यो स्केलको ट्रेजेडी हुँदाखेरि सम्झिनुहुन्छ 2072 सालको भूकम्प पछाडि हामीहरूले PDNA पोस्ट डिजास्टर निज असेसमेन्ट भनेर गरेका थियौँ। त्यो खालको स्टडी भयो भने हाम्रो ड्यामेज यति भएको, हामीलाई यति पैसा चाहिन्छ भन्ने खालको कुराहरू चाहिन्छ। अहिले हामीहरूलाई थाहा छैन, मानिलिउँ कि दिने नै भयो भने पनि कति दिने त,
0: माग्ने नै भयो भने कति माग्ने भन्ने पनि त क्लियर छैन।
2: त्यही त, माग्ने नै भने पनि क्ल्यारिटी छैन। त्यसै गर्दाखेरि अहिले प्रधानमन्त्रीको
0: अगाडि छ नि जो माग्ने भनेर त अब चिठी पनि गइसके तपाईँले भन्नुभयो होइन, त्यो चिठी जानु ठिक कि बेठिक? तपाईँको
2: मलाई मेरो एकदम नितान्त पर्सनल विचार चाहिँ के लाग्छ भन्दाखेरि दिपकजी, हतारमा गयो चिठी, हामीहरू साह्रै उत्साहित भयौँ होइन। चिठी पनि कहिले गयो त भन्दाखेरि भोटेकोशी डिजास्टरको 5 दिनको दिन भयो क्या, जुन बेला हामीहरू रिलिफ रेस्क्यूमा पनि केन्द्रित राम्रोसँग हुन भइसकिराखेको गरेको थिएन, अलिअलि गरिराखेको थियौँ, नट द्याट हामीले गरिराखेको छैनौँ होइन, गरिराखेको थियौँ, तर सन्तोषप्रद ढङ्गबाट हाम्रो गइराखेको गरेको थिएन, बिकज डिजास्टर वाज टु बिग, अल अफ अ सडन भयो, हामीहरू सबैजना अनप्रिपेयर नै थियौँ त्यसको लागि। त्यो बेलामा चाहिँ यति चाँडो कम्पेन्सेसनको लागि भनेर पत्र काट्नु चाहिँ हतारै भयो भन्छु म।
0: तपाईँले त्यसो भनेर जुन भनौँ न हामीले चाहिँ नगरेको योगदान भनौँ न, नगन्ने हाम्रो योगदान छ जलवायु परिवर्तनका लागि, जुन उत्सर्जन हाम्रोबाट हुन्छ त्यो चाहिँ निकै नै कम छ, निकै नै कम भएको एउटा पाटो भयो, तर क्षतिको हिसाबले भने सबभन्दा बढी क्षति चाहिँ हामीले बिहोर्नु पर्यो होइन। भनेपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अथवा युएनको महासभामा जुन एउटा क्लाइमेट जस्टिस भन्छ न्यायको कुरा छ नि, त्यो माग चाहिँ कसरी गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: त्यसको त निश्चित प्रक्रिया छन् जसको बारेमा सुबोधजीलाई अझ बढी जानकारी होला, तर हरेक कुराको यो फन्ड भनेर इन्स्टिट्युसनल हो नि त, यसको विधि र प्रक्रिया हुन्छ। हामीले विधि र
0: लम्बे तान छ भन्छ,
2: डेफिनेटली डेफिनेटली
0: सुबोधजीसँग पनि आउँछु त्यो पाटोमा। सुबोधजी, जुन यो लस एन्ड ड्यामेज फन्ड छ नि, जुन नेपालले जुन सहयोग पाउनुपर्ने जुन त्यो आधारहरू चाहिँ तपाईँले अलिकति भनौँ न, यो धेरै चर्चा चाहिँ हुन्छ लस एन्ड ड्यामेज फन्डबाट पाउने भन्ने होइन, यो भोटे कोसी बाढीलाई नै आधार मानेर त्यो दावी गर्ने हामीसँग पर्याप्त चिजहरू छन्?
1: त्यो कोष वास्तवमा त्यो कोष के हो भन्ने कुरा बुझ्नुपर्छ कि। पहिला क्योटो प्रोटोकलको हुँदाखेरि बनाएको कोषहरू हो होइन, फर्मेसन गरेको कोषहरू हो। त्यो कोषमा कसले पैसा हाल्ने भन्दाखेरि, जो बढी बढी पोल्युटरहरू छन्, जसले बढी तापक्रम बढाए, जसले आफ्नो डेभलपमेन्टका कुरा गर्दाखेरि जुन हिसाबले पोल्युसन बढ्यो, कार्बन इमिसन जसले बढी गरे नि, तिनीहरूले गरेको रेसियोको आधारमा त्यो कोषमा पैसा फन्ड जम्मा गर्नुपर्छ भन्ने थियो। र सबै कन्ट्रीहरू, डेभलप कन्ट्रीहरू जुन टप फाइभमा छन्, ती कन्ट्रीहरूले पैसा हालेको अवस्था छैन त्यसमा। त्यसकारण पैसा पनि जति हुनुपर्ने हो कोषमा, जो त्यो पैसा अहिले त्यो कोषमा जम्मा भएको अवस्था पनि छैन। मलाई लाग्छ टेन्टेटिभ, म ठ्याक्कै अहिले भन्न सक्दिनँ, $283 मिलियन हो कि कति छ भन्ने खालको कुरा आइरहेछ। अब त्यो पैसा भनेको
0: त्यसमा सिलिङ फेरि 2 करोड मात्रै,
1: त्यो सिलिङ पनि तोकेको छ, र फेरि सबै पैसा एउटै कन्ट्रीलाई दिन मिल्ने खालको प्रोभिजन पनि छैन। र त्यसबाट पैसा निकालेर अहिले जुन रेसियोमा हाम्रो जुन ड्यामेज भएको छ, हानि नोक्सानी हामीले बेहोरेका छौँ यो बाढी उसबाट, यो महाप्रलयमा, र त्यो पैसा नगन्ने पैसा हो त्यसमा भएको पैसा। र प्रोसेस पनि 5-6 स्टेपहरू पुरा गरेपछि बल्ल आउने प्रोसेस हो कि। त्यसको लागि एसेसमेन्टका कुराहरू छन्, एप्लिकेसनका कुराहरू छन्, त्यहाँको कमिटी बसेर त्यसलाई हेर्छ, रिभ्यू गर्छ, रिभ्यू गर्यो भने बल्ल दिने हो। दिँदाखेरि पनि कति पर्सेन्टको हिसाबले दिने र कति पैसा छ भन्ने खालको कुराहरू छ। त्यसकारण हामीले त्यो कोषबाट अहिलेको डिजास्टरलाई, त्यो कोषबाट पैसा आउँछ र त्यो पैसा सफिसियन्ट हुन्छ भन्ने कुरा पर्याप्त छ भन्ने कुरा चाहिँ होइन, एकदमै त्यो चाहिँ नगर्ने रूपमा मात्रै कोषमा पैसा छ। र त्यो पैसा अहिले प्रधानमन्त्री जानी भनेको, त्यो कोषको पैसाको लागि प्रधानमन्त्री जानी भन्ने त हुँदै होइन त्यो हिसाबले। अघि प्रकाश सरले भने जस्तो हामीले कम्पेन्सेसनको लागि एकदम छिटो गर्यौँ, त्यो हो स्वाभाविकै हामीले छिटो गरेको हो। यो भइसकेपछि एसेसमेन्ट गरेर सबै कुरा प्रक्रिया पुरा गरेपछि पनि कम्पेन्सेसन माग्न सकिन्थ्यो इन्टरनेसनल कम्युनिटीसँग, हामीले अलिक छिटो काम गरेकै हो। र अब त्यो कोषबाट हामीले जब ल्याउन सक्ने अवस्था अलिक जटिल, अलि समय बढी लम्बिनी लाग्ने भएको हुनाले, अहिले त ओभरअल अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ स्थापित गर्नु पर्यो कि हामी जलवायु परिवर्तनकै कारण यो भएको हो, तपाईँहरूले सहयोग गर्नुहोस्, क्षतिपूर्ति भन्दा पनि, अब अहिले ठ्याक्कै क्षतिपूर्तिको रूपमा भन्दा पनि तपाईँहरू सहयोग गर्नुहोस् भन्न सक्ने अवस्था हो। तर त्यही कोषबाटै पैसा आउँछ र त्यो कोषको पैसाले पुग्छ भन्ने चाहिँ होइन। त्यसरी चाहिँ
0: कोषमा नि जस्तो तपाईँले भन्नुभयो भने, यो लस एन्ड ड्यामेज फन्डमा यसअघि पनि हामीले एउटा प्रक्रियाबाट यो फन्ड स्वीकृत भइसकेको अवस्था छ यो घटना हुनुभन्दा अगाडि। अब यो फेरि हामी माग गरिरहेछौँ भनेपछि, अब यो फन्डको लिमिटेसन, त्यो सीमितता होला होइन, फेरि त्यो सिलिङ अनुसारकै भनौँ, $2 करोड आयो भने पनि आउने त टेन्टिभली 3 अरब हो, तर हाम्रो ड्यामेज हेर्ने हो भने त अब हामीले अहिले 7-8 खर्बको चाहिँ ड्यामेज भनेका छौँ,
1: 13 खर्ब जति,
0: त्यो अझै बढेर डबल हुन सक्ने चाहिँ अनुमानित यस्तो आएछ भनेपछि त त्यसले त पुग्दैन रहेछ नि त। हामीले त अरू अन्तर्राष्ट्रिय अरू कम्युनिटीहरूसँग चाहिँ माग गर्नुपर्ने जस्तो देखियो। प्रधानमन्त्रीले यो लस एन्ड ड्यामेज फन्ड भन्दा पनि अरू देशहरूसँग सहकार्यको लागि चाहिँ आह्वान गर्ने हो कि?
1: हो, त्यसरी नै जानुपर्छ। प्रधानमन्त्री जाने भनेको हाम्रो युनिट नेपालको संयन्त्र कसरी जानु पर्यो भने, साइन्टिस्ट जुन ग्रुपहरू छ उनीहरूलाई विश्वस्त पारेर उनीहरूलाई पनि सँगसँगै लैजानु पर्यो कि यो जलवायु परिवर्तनकै कारण हो भनेर इभिडेन्स बेस्ड लबिङमा, एडभोकेसीमा जानु पर्यो एउटा कुरा। पहिला त त्यो गर्नु पर्यो, त्यसको लागि त जलवायु क्लाइमेट चेन्ज साइन्टिस्टहरूलाई पनि त्यही अनुसारको कन्भिन्स गरेर, उनीहरूसँग डाइलग गरेर, उनीहरूसँग बसेर एउटा निष्कर्ष लिएर गयो भने त्यो चाहिँ भ्यालिड पनि हुन्छ र त्यसले हाम्रो बोलियो पनि बनाउँछ कि त्यहाँ जाँदाखेरि। त्यो खालको डाइलगलाई पनि एकदम द्रुत रूपमा अगाडि बढाउनु पर्ने, त्यो हामीले गरेको देखाएको छैनौँ कि। साइन्टिस्ट ग्रुपलाई पनि राख्नुपर्ने स्थिति हो कि अहिले, अहिले हामी कसरी जाँदा बेस्ट हुन्छ, टेक्निकल्ली कसरी होमवर्क गर्ने, त्यतातिर पनि होमवर्क गरेर जानुपर्छ एउटा कुरा। अरू कुरा हाम्रो इन्टरनल इन्स्टिट्युसन पनि एकदम पोवर छ, त्यो पनि त बलियो बनाउनु
0: पर्यो नि।
1: तर अहिले जानको लागि अहिले त्यो कोर्सबाट त हामी केही गर्न सक्दैनौँ। अहिले गर्न सक्ने भनेको इन्टरनेसनल कम्युनिटीलाई विश्वासमा पारिदिने, यो इस्यु यस कारणले भएको, तपाईँहरूले कति सहयोग गर्नुहुन्छ गर्नुहोस्, तपाईँहरूको योजना के हो र हामीलाई इमिडिएट सहयोग चाहिएको छ, हामी एकदम भल्नरेबल अवस्थामा छौँ, अब हामी थ्याउन सक्दैनौँ भन्ने खालको म्यासेज दिने, र इन्टरनेसनल कम्युनिटीले पनि त्यही अनुसार हामी सहयोग गर्छौँ, ऊ सदा सहायता देखाएर सहयोग गर्ने हो। र अहिले नै क्षतिपूर्ति दिन्छन् र क्षतिपूर्ति आउँछ कोषबाट र त्यसले हुन्छ भन्ने चाहिँ होइन।
0: अब त्यसो भनेर त अलिकति प्रकाशजी, यो लस एन्ड ड्यामेज फन्ड आफैमा स्रोत सीमित भएको भन्ने कुरो त आइ नै हाल्यो होइन, र हाम्रो जुन खालको चाहिँ ठुलो क्षति छ त्यो मात्र होइन, प्रभावित अरू देशहरू पनि छ, नेपाल मात्रै जलवायु जन्य कारणले भएको त होइन, अरू देशहरूको पनि दावी छ। यस्तो अवस्थामा नेपालले आफ्नो दावीलाई अरू देशभन्दा बढी प्रभावकारी बनाउन चाहिँ कस्तो खालको प्रमाणहरू तर्कहरू चाहिँ प्रस्तुत गर्नुपर्छ जस्तो लाग्छ?
2: पहिलेबाट दिपकजी हामीहरू के कुरामा स्पष्ट हुनु पर्यो त जस्तो लाग्छ भनेदेखि, हामीलाई चाहिएको के, क्षतिपूर्तिको फन्ड चाहिएको कि पैसा चाहिएको हो, त्यसमा पहिलोबाट हामीहरू क्ल्यारिटी हुनु पर्यो। यदि क्षतिपूर्तिको फन्ड चाहिएको हो भनेदेखि हामी स्पष्ट के हौ त भनेर भन्दाखेरि, हाम्रो लबी गर्ने कपासिटीको कारणले मात्रै क्षतिपूर्ति फन्ड र हामीले चाहिएको अमाउन्टमा भेट्दैनौँ, र हाम्रो आवश्यकता पैसा हो भने अलिकति स्लाइटली डिफरेन्ट अप्रोच लिनु पर्थ्यो होला। के गर्नु सक्थ्यो होला त भनेर भन्दाखेरि, युएनजिए त अर्को साल पनि हुन्छ, पहिलो वर्ष हामीहरूले अहिले चाहिँ क्षतिपूर्तिको लागि दाबी नगएर सेट द स्टेज भन्छ नि, माहौल स्थापित गर्ने, युएनजिएमा गएर हाम्रो केस यस्तो यस्तो ड्यामेज भएको छ, यस्तो भएको छ, तिमीहरू सबैलाई थाहा छ भनेर मात्रै के हो त भन्दाखेरि त्यो कुरो स्थापित गर्ने, र हामीहरू प्यारलली युएनजिएमा गएर बोल्दाखेरि चाहिँ के भन्छ त, हामी पीडीएनए पोस्ट डिजास्टर निड्स असेसमेन्ट गर्दैछौँ, विच विल टेक अबाउट 6 मन्थ्स अथवा 4 मन्थ्स, त्यो स्टडी चाहिँ म तिमीहरूलाई दिन्छु भन्ने। त्यसले गर्दा के दिन्थ्यो त भनेर भन्दाखेरि, हामीहरूलाई एउटा सबैलाई ओके, नेक्स्ट टाइम आफ्टर 6 मन्थ जति चाहिँ नेपाल आउँदाखेरि अलिक सिरियसली स्ट्रङली कन्भिन्सिङली आउँदैछ भन्ने कुरो स्थापित माहौल बनाउनलाई काम गर्थ्यो।
0: हजुर, तपाईँसँग फेरि आउँछु त्यही विषयमा अलिकति। शुभजी, प्रकाशजीले चाहिँ यो संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री गएर चाहिँ प्रमाण पेश गर्ने है, हामी कहाँ चाहिँ यस्तो घटना भयो विनाशकारी, र यो चाहिँ क्लाइमेट जस्टिस अथवा जलवायु न्यायको हिसाबले चाहिँ हाम्रो कुरा राख्नुपर्छ, आफ्नो कुराहरू प्रमाणहरू पेश गर्नुपर्छ भनिरहँदा, नेपालले कस्तो खालको ठोस तथा तथ्य प्रमाण चाहिँ प्रस्तुत गर्नुपर्छ?
1: त्यो प्रमाण भनेको त अब वैज्ञानिक रूपमा अहिलेसम्म भएको अनुसन्धानै हेर्नु, यो घटनालाई पनि त अहिलेसम्म धेरै रिसर्च त भयो नि त, अहिले पछिल्लो समय पनि धेरैबाट आइस पनि सकेको छ, लगभग क्लाइमेट चेन्ज हो र हिमताल पग्लेरै भएको भन्ने कुरा लगभग आइसकेको छ, ती कुराहरू त छँदैछन्। ती
0: साइन्टिफिक चाहिँ कस्तो छ भने, चाइनिज रिसर्च टिमले अथवा इसिमोडले केही संस्थाहरूले भनेको चिजहरू एउटा आधिकारिक छ, तर नेपाल सरकार आफैले पनि त्यो एउटा कमिटी अथवा यसको लागि चाहिँ भनेर त घोषणा गरेको छ,
1: त गरेको छैन नि अहिलेसम्म गर्नुपर्ने, त्यो चुक्यो। मैले अघि पनि भने नि त, साइन्टिफिक साइन्स साइन्टिस्टहरूको ग्रुपसँग चाहिँ डाइलेक्ट भएन, ल्याकअप भयो के, नेपालका साइन्टिस्टहरूलाई राखेर ल हामीले एउटा बनाउन त प्रिमियरली के हुन्छ, प्रारम्भिक रूपमा हाम्रो निष्कर्ष के हो त यो घटनाको भनेर एउटा टेक्निकल पेपर चाहिँ तयार गर्नु पर्थ्यो कि, नेपालकैमा पनि छन् नि क्लाइमेट चेन्ज सम्बन्धी एक्सपर्टहरू छन्, त्यो काम गर्नु पर्थ्यो, त्यसमा हामी चुकेकै हो कि, एउटा ड्राफ्टको लागि पनि हाम्रो भोइस यो हो भनेर, त्यसका लागि त हामीले इन्टरनेसनल कमिटी जस्तै युएनएफसिसीको आइपिसिसी भन्ने साइन्टिस्टहरूको बडी छ नि त, त्यो बडीको मेम्बरलाई पनि राखेर त्यसमा पनि कोही सदस्यलाई राखेर त्यसमा पनि इमिडिएट हामीले होमवर्क गर्न सक्नु पर्थ्यो नि त, त्यो चाहिँ चुक्यौँ कि हामी, त्यहाँनिर हामी एकदम मजाले चुकिरहेको छौँ। र अहिले लैजाने भनेको बेसिक कुरा हो, अघि प्रकाश सरले भनेको छ, अहिले हामीले पुरै होल हाम्रो फाइनल कन्क्लुजन यही हो भन्दा पनि एउटा बेसिक होमवर्क त गर्नुपर्छ नि त एउटा टिमले, सबै त पिएम प्रधानमन्त्रीको कार्यालयले गर्ने होइन, हामीसँग पनि त इन्स्टिच्युट त छन्, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा भन्ने छ, त्यसले त साइन्टिस्टहरूलाई नेपालका साइन्टिस्टहरूलाई भेला एउटा कोर टिम बनाएर इन्टरनेसनल कमिटीमा काम गरिरहेका साइन्टिस्टहरूलाई पनि राखेर त्यसमा एउटा सर्ट पेपर एउटा फ्याक्ट पेपर त फ्याक्ट सिट त हामीले लैजान सक्छौँ नि त, त्यतातिर पनि होमवर्क गरेको देखेन क्या, त्यो कतै पनि आएन, त्यसरी एकदम हल्का पाराले जाने इस्यु नै होइन। जबकि किन होइन भनेपछि, क्योटोमा अमेरिकाले अहिलेसम्म पनि अनुमोदन गर्दैन, अरू पनि पोल्युटर कन्ट्रीहरूले अनुमोदन गर्दैन, र ती त्यहाँ भएका कोषहरूमा पैसा जम्मा गर्दैनन्, कारण के हो, उनीहरूलाई साइन्टिफिक रूपमा यो हुँदै होइन भन्ने खालको गरेर बसिरहेछन्, आफ्नो अडानमा बसिरहेछन् भने, यस्तो अवस्थामा बिना होमवर्क नगरिकन फ्याक्ट सिट नलिकन चाहिँ जानु हुँदैन, र एउटा बेसिकली यो भोटुकेसी रसुवा महापर्लयको फ्याक्ट सिट चाहिँ तयार गर्नु पर्थ्यो, त्यहाँ हामी चुकेकै हो। त्यति मात्रै होइन, हामी त 2 दशकदेखि मेजर घटनाहरू भएको छ, छ नि त, मेलम्चीको भएको छ, जुरेको पहिरो भएको छ, होइन, सुखोला भएको छ, उहाँ थामेको पहिरोको भएको छ, सेतीको भएको छ, कति छन् त्यस्ता डिजास्टर, ती सबै क्लाइमेट चेन्जसँग त्यो पनि हामीले गरेनौँ कि अहिलेसम्म
0: डकुमेन्टेसन।
1: हामी एकदम हरेक घटनामा चुकिरहेछौँ कि हामीले हाम्रो इस्युलाई इन्टरनेसनल कमिटी, जबकि हरेक कपमा हाम्रो 200, 300, 400 जनाको सहभागिता हुन्छ देशबाट, तर हामी मेजर एजेन्डा छोड्छौँ र हामी स्ट्याब्लिस गर्नै सकिरहेको छैनौँ कि, हाम्रो क्यापेसिटी नै भएन। त्यो क्यापेसिटी पनि अब यत्रो मैले फ्याक्ट सिटमा काम गर्नु पर्थ्यो, त्यो नभएकै हो।
0: तपाईँसँग प्रकाशजी जस्तो उहाँले जे कुरा उठाइरहनु भएको छ नि, अब यो टप 5 कन्ट्री हाम्रै वरिपरिकाले पनि जुन खालको चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने, त्यो अघि लस एन्ड ड्यामेज फन्डको भन्ने कुरा पनि आयो होइन, अमेरिकाले डिनाई गरेको कुरा त छँदैछ होइन, देशभित्र पनि जुन संयन्त्रहरू छन् त्यो संयन्त्रहरूले पनि जसरी काम गर्नुपर्ने त्यो गरिरहेको छैन भनिरहँदाखेरि अलिकति एउटा क्लाइमेट डिप्लोमेसी भन्ने चाहिँ चाहिने जस्तो देखियो होइन, कुटनीतिक कुरा हो, तर यो जुन असमानता छ नि कुटनीतिमा पनि यो क्लाइमेटको, त्यो चिजलाई चाहिँ नेपालले कसरी प्रस्तुत गर्नुपर्छ भन्ने लाग्छ
2: तपाईँलाई? दिपकजी, क्लाइमेट डिप्लोमेसी त डिप्लोमेसी नै भयो, अब लबी एडभोकेसी अलिक बढी महत्त्वपूर्ण हुन्छ होला डिप्लोमेसी भन्दाखेरि पनि। अफकोर्स डिप्लोमेसीले लबी र एडभोकेसीलाई क्यारी गर्छ। छवटा विश्वको लार्जेस्ट मोर देन लगभग 2/3 कन्ट्रिब्युटर्सहरूमा चाइना, जसको 30-33% कन्ट्रिब्युसन पल्युसनमा, चाइनाको 30-33%, अमेरिकाको 10%, भारतको 8%, युरोपियन युनियनको लगभग 6%, रसियाको 4-5%, र इन्डोनेजियाको चाहिँ 2.5% जस्तो छ। पुट टुगेदर यसले 62% जस्तो योगदान गर्दो रहेछ, यिनीहरू कन्ट्रिब्युटर्सहरू पल्युटर्सहरू भयो अरे। अब हेर्नुहोस् है, सबभन्दा लार्जेस्ट कन्ट्री के अरे कन्ट्रिब्युटरको चाइना, चाइना तपाईँको कतापट्टि छ, नर्थपट्टि छ। अब तपाईँले डिप्लोमेसी लबिङको कुरा उठाइहाल्नु, कहाँनिर हामीलाई च्यालेन्ज, सबभन्दा पहिलो च्यालेन्ज चाहिँ के त भनेर भन्दाखेरि, चाइनाबाट स्टेटमेन्ट आएको छ, यो त भोटेकसी डिजास्टर त चाइनातिर एक्सप्लोजन भएको होइन क्या, पहिलोबाट नेपालतिर भएको भनेर उताबाट स्टेटमेन्ट आएछ। तपाईँले एडभोकेसी लबी गर्दाखेरि पहिलोचोटि चाहिँ उनीहरूलाई कन्भिन्स गर्नु पऱ्यो, हाम्रो मित्र राष्ट्रलाई, चाइनालाई, होइन, ऊ आफै पनि हेर्नुहोस् न, चाइना लार्जेस्ट पोल्युटर भयो भने पनि चाइना आफै पनि त भिक्टिम हो नि, यो क्लाइमेट क्राइसिसले भिक्टिम त आफ्नो किसिमबाट सबैजना भएका छन्। अब जस्तो अहिले ओके इन्डियालाई भिक्टिम अफेन्डर भन्नुहुन्छ तपाईँ, इन्डिया आफै पनि त भिक्टिम भइरहेको रहेको छ।
0: तर एउटा नि जुन तपाईँले भन्नुभयो,
2: अब हामी
0: पोल्युसनको हिसाबले त चाइना इन्डिया त हामीभन्दा अगाडि छ नि त,
2: छन्,
0: जुन एउटा सिद्धान्त छ नि पोल्युटर्स पिए भन्ने, होइन, सुबजीलाई बढी कुरा उठाउनुहुन्छ उहाँले बेला बेलामा, यो पोल्युटर्स पिए भन्ने एउटा सिद्धान्तले पनि चाइनाले पनि त त्यो रोल प्ले गर्नु पर्यो नि त, त्यही भएर क्लाइमेट डिप्लोमेसी
1: भन्दा पनि यसमा त प्रष्टै भनेको छ कि, युएनएफसिसीले जसले बढी इमिसन गर्छ त्यसले चाहिँ कोषमा पैसा जम्मा गर्नुपर्छ र जो पीडित छ त्यसलाई बाँड्नुपर्छ भनेर त स्पष्ट हरेक कोपमा उठिरहेको एजेन्डा हो कि, त्यो त गर्नै पर्छ
2: भइरहेछ। तर सुभाषजी, प्लेसकै हिसाबमा हेर्ने भन्दाखेरि करिब 80 करोड रुपियाँ, प्रतिबद्धताकै हिसाबमा भन्यो भने करिब 80 करोड रुपियाँ जति प्रतिबद्धता भएको रहेछ। त्यसमा चाहिँ नि प्रतिबद्ध गर्ने मुलुकहरूमा युएईले 100-100 मिलियन, होइन, भनेको 100 मिलियन 10 करोड, फ्रान्सले 11 करोड, इटलीले 11-12 करोड, जर्मनीले 10 करोड जस्तो, युनाइटेड किङडम बेलायतले 50 लाख, होइन, स्पेन अस्ट्रेलिया यसरी गएको रहेको छ टोटलमा गर्दाखेरि, र अमेरिका जसले 10% कन्ट्रिब्युसन गर्छ, 17 पोइन्ट भने चाहिँ कति, 1 करोड 70 लाख मात्रै, यो के अरे प्रतिबद्धता दिएको हाल्छु भनेको, रियलाइज भएको फन्ड आफै चाहिँ लेस रफली 400 भनेको 40 करोड, अघि तपाईँले 35 करोडमा 40 करोड रुपियाँ जस्तोहरू भएको रहेको छ, त्यसमा दिँदाखेरि अहिलेसम्म दिइराखेकोमा कति त्यस्तै 196 अथवा 200 करोड जति, 2 करोड डलरको
0: त्यसको सिलिङ चाहिँ 2 करोड हरेक राष्ट्रलाई दिन सकिने
1: भन्ने ओभरअलको कमिटमेन्ट हेर्दाखेरि 438 मिलियन हो कि कति हो, तर त्यहाँ भएको चाहिँ 200 something मिलियन मात्रै छ जस्तो लाग्छ लस एन्ड ड्यामेजमा, होइन, त्यस कारण सबै कन्ट्रीले जुन कमिटमेन्ट गरे नि उनीहरूले त्यो कमिटमेन्ट अनुसार त्यो कोषमा पैसै जम्मा छैन कि,
0: भनौँ न त्यो त्यो एउटा पार्ट भयो, प्रधानमन्त्री युएनको महासभामा जुन पैसा माग्ने मात्र नभइकन, अघि प्रकाशीले भन्नुभयो यो लस एन्ड ड्यामेज फन्डको जुन संरचना सुधारको पनि माग गर्नुपर्ने हो कि, त्यसो भए आखिरी देश देश बीचमा चाहिँ यस्ता विपद हुँदा त सहयोग गर्न नसकिने रहेछ नि त, होइन, अब हाम्रै अहिले अहिलेको टेन्टिभली 13 खर्ब भन्नुभएको छ, 3 अर्ब पैसा दिएर त हुँदैन नि त,
2: त्यही त यो
0: जस्टिस भन्ने हुन्छ नि,
2: प्रिलिमिनरी प्रारम्भिक ड्यामेज असेसमेन्ट जुन छ नि एकदम एब्स्ट्र्याक्ट भयो क्या, के कारणले 13 खर्ब, के कारणले 30 खर्ब होइन अथवा 3 खर्ब मात्रै होइन भन्ने कुरो कन्भिन्सिङ केही पनि छैन क्या। के गर्ने त भन्दा 12-13 खर्ब भयो होइन, कतिजना मान्छे थिए त भन्दाखेरि त्यो भिडमा 10-20 जना मान्छे भन्ने जस्तो भयो क्या। दिस इज नट गोइङ टु टेक अस एनीवेयर, यसले हामीलाई कहीँ पनि पुर्याउनेवाला छैन। हामीहरूले जुन हतारमा कम्पेन्सेसन माग्यौँ त्यत्तिकै सिरियसनेसमा एक्सर्साइज नै गरिराखेको छैनौँ कि हामी कम्पेन्सेसनको लागि किन क्वालिफाई गर्छौँ भनेर हामी दाबी प्रस्तुत गर्ने भने अहिलेसम्म हेर्दाखेरि ल भन्नुहोस् न पोस्ट डिजास्टर निज असेसमेन्ट, ओके गभर्मेन्ट भन्ने बडी छ, सरकार छ भनेदेखि एउटा एक सरकारको एउटा पाटो चाहिँ रेस्क्यु रिलिफ पब्लिक डोनेसन मोबिलाइज गर्नु भयो होला, सरकारको बाँकी पाटो होला नि त। आजको दिनसम्म हामीहरूले सिरियसली अध्ययन गर्नलाई यो रिस्क डिजास्टरबाट भएको क्षति असेस गर्नको लागि कमसेकम हामीहरूले आजको दिनसम्म या त 18-20 दिन लगभग 20 दिन भयो, आजको दिनसम्म या त हामीहरूले एउटा साइन्टिस्टहरूको एक्सपर्टको टोली गठन गरिसक्नु पर्थ्यो होइन भने पनि के गर्नु पर्थ्यो त भनेर भन्दाखेरि प्रक्रिया स्थापित गर्नुपर्ने। अब प्रधानमन्त्री सेप्टेम्बर 22 जाँदै हुनुहुन्छ होइन, अब यति थोरै समय छ हामीहरूसँग, मतलब आजको दिनसम्म पोस्ट बिडिएनए तयार गर्नको लागि हामीसँग टोली पनि भयो भने वी आर नट टेकिङ इट सिरियसली क्या। चिठी पठाउन जति उत्तौलो गम्भीरता गम्भीर्य देखायौँ त्यही लेभलको गम्भीर्य चाहिँ हामीले यतापट्टि
0: अलिकति जस्तो हामी छलफल गरिरहेछौँ हुन त यो सुझावको रूपमा नै हो होइन, प्रधानमन्त्रीलाई सहयोगै होस् भन्ने हिसाबले अघि फ्याक्टसिटको कुरा तुलानुपर्छ अथवा यो भएको घटनालाई भनिरहँदाखेरि अब यो भोटेकोसी बाढीलाई नै केन्द्र मानेर जुन लस एन्ड ड्यामेजको जुन दायरालाई चाहिँ एउटा त्यसको मूल्याङ्कन प्रक्रिया पनि एउटा एक्सपर्टहरू हुनु पर्थ्यो त्यसलाई प्रमाणित गर्नुपर्छ भनिरहँदाखेरि चाहिँ अब लस एन्ड ड्यामेजको जुन एउटा राहत अथवा ऋण त होइन नि, त एउटा राहत हो होइन, यो जलवायुजन्य क्षतिको वित्तीय सम्बोधन हो भन्ने कुरालाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कतिको स्पष्टसँग उठाउन सक्नेछ जस्तो लाग्छ तपाईँलाई, अथवा खालि यहीँ भित्र मात्रै हल्ला हुने बाहिर गएपछि?
1: अब अहिले तयारी खासै देखिँदैन केही पनि, जस्तै अघि प्रकाश सरले भने जस्तो अहिलेसम्म भएको लस र ड्यामेजको पनि फ्याक्टसिट तयार गर्न सकिन्थ्यो नि त, सकिन्थ्यो नि त हामीले लगेर बुझाउने दुईवटा, एउटा साइन्टिफिक बेस एउटा बेस त हुन्थ्यो होला, त्यो पनि सकेनौँ, दुईवटै कुरामा हामी चुक्यौँ कि लस एन्ड ड्यामेजको पनि छैन अनि यो साइन्टिफिक फ्याक्टको सिट पनि हामीले तयार गरेका छैनौँ, साइन्टिफिक बडी साइन्टिस्टहरूसँग हामीले बसेर छलफल पनि गरेका छैनौँ, हामीले पेपर पनि तयार गरेका छैनौँ, अनि त्यहाँ गएर खालि भावनाका कुरा र भावना यस्तो भयो उसो भयो भनेर भावनाले त हुँदैन, यसको पनि प्रोसेसहरू छन्, त्यसैले होमवर्क चाहिँ भएको छैन। तर लेट्स सी, घटना ठुलो छ र धेरै देशहरूको संसारकै भनौँ न एटेन्सन त छ यो घटनामा, अब प्राइम मिनिस्टरले गर्दा त्यहाँ बोल्दाखेरि अलिकति अब भाषण मात्रै हुने हो कि भन्ने चिन्ता हो कि हाम्रो अरूभन्दा पनि, केही लिएर गइदिए हुन्थ्यो फ्याक्सिटका कुराहरू साइन्टिफिक रिसर्च
0: यो कस्तो मेकानिजम जुन छ नि हाम्रो एउटा देशले मात्रै आवाज उठाएर पनि हुँदैन, हामी फेरि पर्वतीय उसमा पनि आबद्ध छौँ होइन, देशहरूकै उसमा
1: भनौँ न जो जो पीडित देशहरू छन् हाम्रा विचारहरू मिल्छन् नि, त्यस्ता देशहरूको एउटा कोलिसन गराएर उनीहरू मार्फत पनि प्रेसर क्रिएट गर्न सकिन्छ, त्यो गर्नुपर्छ। यसका 3-4 हुन्छ कि, अब यो लङ टर्म र सर्ट टर्म, जस्तै प्रमाणका आधारमा वकालत गर्न सकिन्छ, त्यो त्यसमा पनि अहिले हामी चुकिसक्यौँ, यो अहिले जाँदा पनि अलिकति केही प्रमाणहरू लिएर जान सकेका भए हुन्थ्यो, अनि द्विपक्षीय कुटनीतिको कुरा पनि आउँछ, त्यो गर्नुपर्छ। त्यो भनेको चाहिँ कस्तो भने युएन मार्फत भन्दा पनि जस्तै चाइनासँग डाइरेक्ट डिल गर्ने के, अमेरिकासँग डाइरेक्ट कुरा गर्ने कि हामीले, यो हो भनेर द्विपक्षीय कुटनीति त्यसलाई पनि प्रभावकारी बनाएर त्यस मार्फत पनि दबाब दिन सकिने हुनसक्छ होइन। अब इन्टरनल इन्स्टिट्युसन क्यापेसिटी त 0 जस्तै छ, अहिले भोटेकोसी र हामीले रसुवाको यो महाप्रलयको मात्रै कुरा गरेका छौँ, यति कुरा गरेर हुन्न। अहिले मेरो भने चाहिँ के हो भने प्रधानमन्त्री जाँदाखेरि विगतका मेजर 10-12 घटनाको पनि लिएर जानुपर्छ, लस एन्ड ड्यामेजको हामी यो समयदेखि अहिलेसम्म हाम्रो यस्तो भयो भन्ने चाहिँ
0: अगाडि पनि घटनाहरू थिए किन त्यसलाई हामीले चाहिँ नजरअन्दाज गर्यौँ,
1: त्यसमा त्यसलाई त इस्टाब्लिस गर्न सकेनौँ नि त पहिला, नभए त लबिङ त अहिलेसम्म त धेरै भइसक्थ्यो नि, अब स्ट्रङ भएर आउँछ, पहिल्यैदेखि हामीले स्ट्रङ वकालत गर्दै आएको भयो इन्टरनेसनल कम्युनिटीमा, यो सजिलो हुन्थ्यो नि त अहिले हामीलाई, पहिला हामीले त्यत्रो मेलम्चीको त्यत्रो ड्यामेज भयो, जुरेको ड्यामेज भयो, थामेको भयो, मनाङ मुस्ताङमा ठुल्ठुला भयो,
0: सेती
1: ब्लक भयो होइन, रोसीमा बाढी आयो, फेरि अर्को कुरा यो ठुल्ठुलो बाढी जस्तो कोसीको बाढी पनि हो नि त, हेभी रेनफल पकेट रेनफल पनि त क्लाइमेट चेन्जसँग जोडिया छ, त्यता त हामीले बिर्सेकै छौँ क्या त्यो कुरा। खालि हिमाल पलेको मात्र होइन नि त, पकेट रेनफलको कारण पनि त टेम्परेचर रेज वार्म ग्लोबल वार्मिङकै कारण हो नि, त्यसमा कोसी बाढीका कुराहरू यी सबै कुराहरूको फ्याक्सिट लगेर सरर भन्नु पर्यो के हामी यो यो समयदेखि यतिसम्म
0: हिमालय क्षेत्रको जस्तो अहिले नेतृत्व गरिरहेको इसिमोड जो होइन आठवटा कन्ट्रीहरूको रिप्रेजेन्ट संस्था त नेपालमै छ, उसले पनि 47 चाहिँ हिमतालहरू चाहिँ खतराको सूचीमा भनिरहँदा नेपाल तर्फ पनि 17 चाहिँ 21 17 होइन कि 21 चाहिँ भनिरहेछ, त्यो पनि त एउटा आधार हो,
1: त्यो त लैजानै पर्छ। मैले भने नि सबै कुराहरू लिएर जानु पर्यो, त्यो फोरम पाएको बेलामा हामीले हाम्रो इस्युलाई इस्टाब्लिस गर्न अब चाहिँ हामी थ्याक्न सक्दैनौँ अति भयो भन्ने चाहिँ बनाउनु पर्छ,
0: एउटा
1: त्यसलाई बेसिक होमवर्क गर्नुपर्ने थियो, हामी सिकेकै छौँ।
2: विभिन्न अध्ययनहरूले त्यसै पनि विभिन्न इन्डिपेन्डेन्ट अध्ययन इन्क्लुडिङ इसी मोडको अध्ययनहरूले हामीलाई पटक पटक के भनेको छ त, यी जोखिममा परेका क्षेत्रहरू हुन्, यस्ता यस्ता खालको गर्नु एक्सनहरू लिनुपर्छ भनेर भनेको छ। ती आफै पनि हामीले प्रोएक्टिभली के गर्यौँ त, गरेनौँ नि त, हामीले प्रेसियस समय के गर्यौँ त, सधैँ हामीले खेरै फाल्यौँ होइन। अब यो कस्तो त, तपाईँ र मेरो लामो हामी पुरा लामो समयदेखिको चिन्जान साथी, तपाईँलाई हिँड्दाखेरि मैले जस्तो छोएँ भनेदेखि म आफू चाहिँ क्षमा सरी है दिपकजी भन्छु, तर तपाईँले मलाई तपाईँले तपाईँ खुट्टाले छोयो माफी माग्नुहोस् भन्नु भने म तपाईँलाई दोष देखाउँछु क्या, तपाईँले यहाँ खुट्टा किन पसार्नु भयो भन्नु भन्छ। हो त्यस्तै हो क्या, हामीहरूलाई चाहिएको के हो त, फन्ड हो, पैसा हो होइन,
0: छिमेकी पनि हो,
2: हामी छिमेकी पनि हो, हामीलाई फन्ड चाहिएको हो, हामीलाई क्षतिपूर्ति चाहिएको होइन मलाई भन्ने हो भनेदेखि।
0: तपाईँले बडो महत्त्वपूर्ण कुरो उठाउनु भयो कि प्रकाशजी, जो भोटेपछि बाढीको घटनाले जुन एउटा पूर्व सूचना प्रणाली, सीमापार नदी सूचना आदान प्रदान र हिमाली विपद व्यवस्थापनको जुन कमजोरी देखियो नि अहिले होइन, यो चाहिँ प्रधानमन्त्रीले चीन र भारतसँगको सहकार्यको विषयलाई पनि त उठाउनु पर्ने होला नि त,
2: पर्यो
0: किनभने हाम्रो छिमेकी त यिनै हुन्।
2: क्लाइमेट क्राइसिस, हामीहरू एउटै लगभग लिनियर जस्तो छौँ, माथिकोले नेपाललाई अनि नेपालको कारणले त्यसपछि गएर भारतमा पनि अफेक्टेड भइ नै हाल्छ,
0: चिनको तिब्बतको कारणले नेपाललाई, नेपालको कारणले भारतलाई,
2: त्यो भइ नै हाल्छ हामीहरूलाई।
0: यद्यपि हाम्रो उत्सर्जनमा हाम्रो कन्ट्रिब्युसन छैन होइन,
2: नेग्लिजिबल छ,
0: थोरै छैन भन्ने, अब यस्तो अवस्थामा हामी छौँ भने त्यो खालको कूटनीतिक पहल चाहिँ
2: त्यसले गर्दाखेरि उनीहरूलाई पनि साथै सँगसँगै लिएर हेर, यसपटक अलि बढी भिक्टिम हामी भयौँ होला, असर हामीहरूलाई पर्यो होला, तर तिमीहरू पनि अछुत छैन है यसबाट भनेर उनीहरूलाई पनि सँगै लिएर गयो भनेदेखि चाहिँ सहज हुन्छ जस्तो लाग्छ मलाई। रणनैतिक रूपमा अघि तपाईँले डिप्लोमेसीको कुरा गरिहाल्नु, रणनैतिक रूपमा काहीँ न काहीँ हामी चुकेको छौँ यसमा चाहिँ काहीँ। मलाई हेर्नुहोस् न, अहिले यो अलिकति देख्दाखेरि राजनैतिक टिप्पणी जस्तो होला दिपकजी, यो राजनैतिक होइन मेरो इन्जा। अहिले हामीसँग लगभग 2/3 सरकार छ, 5 लागि स्थापित सरकार छ, प्रधानमन्त्री बलियो हुनुहुन्छ, तर देशले पत्र काटिसकेपछि त्यो रियलाइज हुनुपर्छ क्या, फन्ड नभएदेखि चाहिँ के हुनु, भन्दा
0: अहिलेसम्म त्यो संकेत केही पनि आएको छैन, पत्र काटियो त्यसको रेस्पोन्स के छ त,
2: केही पनि छैन, आउला रेस्पोन्स, तर देशले पत्र काटिसकेपछि त्यसको रिजल्ट आउनुपर्छ। हामी किन भिक्टिम, हामी भिक्टिम हो नि त, हामी किन उनीहरूको यो च्यारिटीको पैसा लिने भनेर फुर्ती लगाएर हामीले त गऱ्यौँ नि भनेर केही हुनेवाला छ।
0: एउटा पत्रको बान तपाईँले क्वेसन रेज गर्नुभयो प्रकाशजी, अलिकति म शुभजीसँग जानु चाहन्छु, किनभने यो मेकानिजमहरू छ के, यो जुन यो क्लाइमेट चेन्जको सन्दर्भमा चाहिँ होइन, यो एउटा त्यो मेकानिजम हामीले के नबुझेको हो, त्यस कारण पत्र किन हतारमा काटियो,
1: यो अब यो खास नबुझ्ने भने कसरी नबुझ्ने, यसमा वन मन्त्री नै आफै इन्भल्भ भए जस्तो लाग्छ, उहाँले उहाँकै फोरमबाट होमवर्क गरेरै गरे हो, हुनुहुन्छ। अनि अब त्यो सिसिएमडी भनेको जलवायु तथा जलवायु परिवर्तन व्यवस्थापन महासाखा हो, वन मन्त्रालय अन्तर्गतै हो, उहाँको त्यहाँको लिड पनि सहसचिवले गर्नुहुन्छ, उहाँ पुरै बुझ्नुहुन्छ त्यहाँको मेकानिजम के हो भनेर युएनएफसिसीको। तर हतारमा अलिकति प्रेसरमा भावनामा बगेर प्रेसर नसकेर हामीले गर्यौँ भनेर भन्नका लागि
0: पोलिटिकल प्रेसर थियो कि,
1: त्यही गर्नका लागि देखाउनका लागि पत्र काट्यो है हामीले क्षतिपूर्तिको भनेर हतार हतारमा गरियो कि, अहिले प्रोसेस त उहाँहरूलाई भन्दा बढी कसलाई थाहा हुन्छ र वन मन्त्रालयमै युनिट छ भनिसकेपछि उहाँले त्यो त बुझ्नु पर्ने हो, यसरी जाँदा बेस्ट हुन्छ भनेर हतारै गरे हो। त्यसकारण यो पत्रको पछाडि पनि अलिकति नबुझेर हो अथवा बुझ्दा बुझ्दै दबाबमा गरियो कि जस्तो पनि देखिन्छ,
0: अनि एउटा पोलिटिकल प्रेसर हुनु पर्यो कि त,
2: मलाई लाग्छ पोलिटिकल प्रेसर भन्दा पनि के भयो त भन्दाखेरि पब्लिक प्रेसर बढी भयो क्या। प्रधानमन्त्री प्रधानमन्त्री नजाने हुनुभएको थियो, विदेश मन्त्री परराष्ट्र मन्त्रीले नेतृत्व गर्ने हुनुभएको थियो, अनि त्यसपछि अल अफ अ सडन सामाजिक सञ्जालदेखि सबैतिर के खालको एकैचोटि हत्त अर्को बाढी आयो कि प्रधानमन्त्री स्वयं जानुपर्छ भनेर, प्रधानमन्त्रीले र नेपाल सरकारले त्यो पब्लिक प्रेसरलाई थेग्न सकेन, एज इफ प्रधानमन्त्रीले गएर हामीलाई यति पैसा लु ल्याओ त भन्ने बित्तिकै बररर आउँछ भने जस्तो भयो होइन, विच इज नट गोइङ टु ह्यापन हगि। अब अहिलेको लागि भन्नुहुन्छ भने बेस्ट केस सिनारियो फर मी चाहिँ के हुन्थ्यो त भन्दाखेरि त्यस बेला फाइनेन्स मिनिस्टर नै गएर पहिलाकै अनुसार केस चाहिँ सफिसियन्टली लबीको लागि अब हामी यसरी आउँदैछौँ है तिमीहरूबाट भनेर स्थापित गर्ने, अनि पछि माग्ने बेलामा चाहिँ फर्मल माग्ने भनेको फर्मल प्रपोजल पेश गर्ने बेलामा चाहिँ त्यस बेला चाहिँ प्रधानमन्त्री गएर गरेको भएदेखि त्यसले फलो एकदमै सिरियसली लिएको रिगरस प्रक्रियालाई एम्पावर गर्थ्यो क्या, अनि त्यसले रिजल्ट ल्याउन सक्थ्यो होला।
0: अब त्यति मात्र होइन प्रकाशजी, अब कस्तो छ भने प्रधानमन्त्री जानुहुन्छ महासभामा सम्बोधन गर्नुहुन्छ होइन, त्यति मात्रै गरेर त्यसको इम्प्लिमेन्टेसन हुँदैन क्या, त्यसको लागि चाहिँ द्विपक्षीय बहुपक्षीय चाहिँ कूटनीतिक पहल चाहिँ चाहिन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: होइन यसको मैले भने नि यसको कार्ययोजना त्यही हो क्या, एउटा चाहिँ प्रमाणमा आधारित वकालतलाई कन्टिन्यू गर्नु पर्यो, जति सक्यो हामी इभिडेन्स बेसमा जानु पर्यो र साइन्टिफिक बेसमा चाहिँ काम गर्नु पर्यो, त्यो डकुमेन्टेसन फ्याक्सिटहरू तयार गर्नेदेखि लिएर सबै कुराहरू। अर्को द्विपक्षीय कुटनीति युएन मार्फत, जस्तै त्यो अघि आयो नि हाम्रो त्यो चिन नेपाल र भारत बिचको एकदमै लिङ्केज छ यो इस्युमा, हामी त्यहाँ चुकेकै छौँ कि, अब त्रिदेशीय चाहिँ नेटवर्क चाहिँ इस्टाब्लिस गर्नै पर्छ कि, यत्र रिपोर्टहरू यस्तो डिजास्टर भयो छ रिस्कमा छ,
0: चाइनाको पनि चासो देखियो,
1: चासो छ होइन, हामी बढी भिक्टिम हुन्छौँ तर उनीहरू पनि भिक्टिमै हो नि, यसको त कमै भए पनि भिक्टिम हो, त्यो नेटवर्क त्यो इस्टाब्लिस हुनुपर्ने थियो नि त अहिलेसम्म, उहिलेदेखि हो नि त यो त डिजास्टरका कुराहरू त धेरै पहिलादेखि आएछन्, हिम ग्लेसियर लेकहरू विस्फोटनका कुराहरू त धेरै पहिलादेखि आएछन्, त्यतिखेर नेटवर्क बनाएर अर्ली वार्मिङ सिस्टमहरू इस्टाब्लिस गरेर माथिदेखि तलसम्मको त्यो गर्नुपर्थ्यो, त्यो पनि गरेन।
0: तपाईँले जुन अब चीन भारतको कुरा गर्दाखेरि अब हिमालयको जुन क्षेत्रहरू छ नि त्यसको लागि अन्तर्राष्ट्रिय वित्तीय पूर्व सूचना संयन्त्र पनि
1: बनाउनु, तिनटै देशको सँग लिङ्क हुने खालको सूचना चाहिँ इस्टाब्लिस गर्नुपर्ने थियो कि, हाम्रा हिमतालहरू त अहिलेको यस्तो टेक्नोलोजीमा त हाम्रो के छ अवस्था, अहिले त सेटेलाइट पिक्चरहरू हिउँका त्यो सेकेन्ड सेकेन्डमा हामी हेर्न सक्ने अवस्था हुन्थ्यो नि त, नेटवर्क गर्ने अर्ली वार्मिङ सिस्टम इस्टाब्लिस गर्न सकिन्थ्यो, त्यो ठुलो कुरा थिएन, इच्छा शक्ति पनि भएन र यसलाई हामीले सामान्य इस्युका रूपमा यसलाई इस्यु नै होइन भन्ने जस्तो गरी बुझ्यौँ कि, त्यो त्यो हाम्रो बुझाइ पनि
0: एकदम फेरि इतिहास पनि छ के भइरहेछ भने अन्तर्राष्ट्रिय सहयोग जसरी हामी माग्छौँ त्यो जुन जसरी घोषणा पनि हुन्छ तर त्यो रकम आउँदाखेरि चाहिँ त्यो एकदम थोरै मात्रामा आउने होइन, त्यो चिज पनि नहुनको लागि सरकारले पनि त्यसमा पनि पहल गर्नु
1: हो, त्यो तपाईँले भने जस्तो हाम्रो प्रायोरिटी के त क्लाइमेट चेन्जमा पनि अहिले डिजास्टर कम गर्नलाई हाम्रो प्रायोरिटी के भनेर त्यो पनि त प्रायोरिटी
0: फन्डहरू त हामी
1: ल्याइसकेपछि
0: फन्ड आएको छ, कोही रिटर्न भएको छ होइन, कति काम गर्न सकेको छैन हाम्रो क्यापेसिटीको कुरा छ, यी धेरै चिजहरू चाहिँ अब मिटिगेसनको एडाप्टेसनको नआएको होइन नि त,
1: तर हामीले प्रायोरिटी कहिले पनि छुट्याएनौँ कि, मेजर कुराहरू के हो, हामीले के गर्दाखेरि धेरै लाइफहरू जोगाउन सक्छौँ, डिजास्टरबाट हामी कसरी जोगिन सक्छौँ, पूर्व तयारी कसरी हुनसक्छ भन्ने कुरा प्रायोरिटी लिस्ट पनि त तयार गर्नु पर्यो, त्यो भएन नि, फन्ड आयो कस्तो फन्ड आयो भने एउटा सानो गाउँमा एउटा कम्युनिटीमा क्लाइमेट चेन्जको फन्ड के सानो सानो कम्युनिटीलाई जोगाउने कुरा आएको, यता मेगा डिजास्टरहरू छन् नि, मेगा डिजास्टरको हामीसँग प्लानै भएन,
0: अब प्रायोरिटी नै ड्राउट भयो भनेर कहीँ ठाउँ ठाउँमा
1: हो सानो सानो त्यो आएको लगेर कता कता हेरेर पकेटेर भुलनेबल साइटहरू आइडेन्टिफाई गरेर काम गरियो, तर मेगा डिजास्टर मेगा इस्युहरू कहाँ कहाँ छन् मेजर के हो इस्यु कसले विनाश गर्छ त्यतातिर हाम्रो होमवर्कै भएन, फन्ड ल्याउँदा पनि त प्रायोरिटी आधारमा ल्याउनु पर्यो र त्यही खर्च गर्नु पर्यो नि, त्यहाँ पनि हामी चुक्यो, मैले भने इन्टरनल इन्स्टिट्युसन क्यापेसिटी पनि एकदम पुअर भयो कि नेपालको एकदमै के, त्यो हामीसँग हामीले यसलाई नगर्ने रूपमा हेर्दै
0: हेर्नु बजेट दियो, एउटा जस्तो सुभाषजीले उठाउनु भयो

0: पनि पहिलेबाट चाहिँ कन्भिन्सिङली हामीले मैले एज अ कन्ट्री मैले यो काम गरिराखेको छु, मेरो फन्ड यस्तो छ, असर यस्तो यस्तो छ, अनि त्यसले गर्दाखेरि चाहिँ मलाई मेरो क्यापेसिटीले मात्रै भएन, अब तिमी चाहिँ इन्टरनेसनल सपोर्ट चाहिँ वर्किङ पार्टनर मात्रै क्या, उसले तपाईँको सबै कुराहरू गरिदिँदैन क्या, तपाईँले गरिराखेको काममा उसले चिप इन गर्ने भन्ने हो। हामीले उसको सहयोग चाहिँ प्राइमेरी बनाउनु भनेको, उसको सहयोग चाहिँ सेकेन्डरी हो, प्राइमेरी कमिटमेन्ट, प्राइमेरी कमिटमेन्ट चाहिँ तपाईँकै हो, यो भनेको नेपालकै हो, नेपालले इनिसिएटिभ लिनु पर्यो, लगानी गर्नु पर्यो, रिसर्च गर्नु ओर्नु पर्यो, अनि कहीँ रिसर्च गर्नको लागि हामीसँग एक्सपर्टिज पुग्दैन भने ऊसँग माग्ने हो, होइन प्रोजेक्ट इम्प्लिमेन्टेसन गर्नलाई फन्ड पुग्दैन, हामीले यति हाल्छौँ तिमी पनि यति हालन् त भनेर भन्ने हो। तर अब अहिले चाहिँ हाम्रो अप्रोच के भइरहेछ त भन्दाखेरि प्राइमेरी चाहिँ उनीहरू दाताहरू, सेकेन्डरी चाहिँ हामी भइरहेछ, त्यो हुनु हुँदैन। प्राइमेरी चाहिँ
1: त्यसो भनेको त प्रकाशजी, अब समय पनि निकै कम छ, हामी छलफल गरिरहँदा प्रधानमन्त्रीले महासभामा नेपालको कुरा राखिसकेपछि, आफ्नो माग राखिसकेपछि, नेपालभित्र पनि त क्षतिको वैज्ञानिक मूल्याङ्कन, अब त्यसको पारदर्शिता, त्यसको तथ्याङ्क र परियोजनाको प्रस्ताव तयार गर्ने क्षमता चाहिँ कतिको तयार छ नेपालभित्र तपाईँले हेर्दा एज अ पत्रकार चाहिँ?
0: अब क्षमता विकास भएको होला भन्छु म, होइन, तर मैले जे जति देखेको भएको जानकारी राख्दछु त्यसको बारे, नट द्याट हामीसँग क्षमतै नभएको चाहिँ होइन, तर सफिसियन्ट क्षमता चाहिँ छ जस्तो मलाई लाग्दैन। पिडिएनएको लागि पनि त त्यस बेला पनि त अन्तर्राष्ट्रिय संस्थाहरूले हामीलाई सहयोग गरेका हुन्, स्टडीकै लागि पनि गरेका हुन् नि त, एडिटिङ गर्नलाई पनि सहयोग गरेका हुन् नि त। त्यसै गर्दाखेरि हाम्रो क्षमताहरू चाहिँ, किनभने हामीले त्यो क्षमता हामीसँग भएको क्षमतालाई हार्नेस नै गरेनौँ क्या, तिखार्दै तिखारेनौँ क्या,
1: इन्स्टिट्युसन चुकिरहेको पाटो चुकिरहेको। अब सबैजी अन्तिमतिर आइपुगेका छौँ, अब प्रधानमन्त्रीले युएनको महासभामा ठ्याक्कै यो चिज गर्नुपर्छ भनेर तपाईँ वातावरण पत्रकारको हिसाबले सुझाव चाहिँ के छ?
2: त्यही अघि पनि कुरा उठिसक्यो, एउटा फ्याक्टसिट चाहिँ तयार गरेर जानु पर्यो यो महाप्रलयको चाहिँ, होइन, अनि अर्को कुरा हाम्रो क्षतिको पनि विवरण फ्याक्ट एउटा दुईवटा त्यो तयार गर्नु पर्यो, अनि यो साइन्टिस्ट ग्रुपहरूलाई पनि सँगसँगै लिएर जानु पर्यो क्या, उनीहरूलाई इन्टरनेसनल कम्युनिटी साइन्टिस्टहरूको कम्युनिटीलाई पनि इन्फर्म गरेर, उनीहरूलाई पनि कन्भिन्स गरेर, उनीहरूलाई पनि उनीहरूसँग पनि बसेर छलफल गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अहिलेको हकमा चाहिँ त्यसरी जाँदा चाहिँ बेस्ट होला। र पर्सनल्ली पनि युएन मार्फत नभई किन एउटा देशबाट अर्को, जस्तै नेपालले अरू पर्सनल बायोलेट्रल वार्ता पनि गर्नु पर्यो क्या, अरू देशहरूसँग पनि छलफल गर्ने यो
1: विषयमा,
2: बहुपक्षीय दबाब दिन कसरी सकिन्छ त्यो गर्नु पर्यो। अनि जस्तै हाम्रो क्षमताको कुरो आयो नि, प्रपोजल लेख्ने कुरा नेपालीले लेख्ने होइन नि त, जसले पैसा दिन्छ, अहिले मिडिएटर संस्थाहरू छन् इन्टरनेसनली, उनीहरूले नै प्रपोजल तयार गर्ने हो कि नेपालमा, अनि यसमा खर्च गर भन्ने हो। हामी त कहाँ छौँ कहाँ छौँ, हामीलाई पैसा देऊ, हामी हाम्रो हिसाबले यो हाम्रो प्रायोरिटी हो, यसरी खर्च गर्छौँ भन्ने क्यापेसिटी छैन कि, प्रकाश सरले भने जस्तो छैन भने जिरो नै छ। फाइनेन्स मिनिस्ट्रीमा अलिअलि छ, फाइनेन्सको कुरा मात्रै गर्नुहुन्छ, वातावरण मन्त्रालयले हेर्ने त्यो टेक्निकल त्यस्तो मेन पावर, स्ट्रङ मेन पावर, जुन प्रपोजलै तयार गर्ने खालको मेन पावर चाहिँ मैले देखेको छैन। त्यस कारण जसले फन्डको लागि पहल गर्छन्, मिडिएटर छन्, संस्थाहरू छन्, जुन ब्याङ्कहरूबाट जताबाट पैसा आउने हो, जुन जुन पैसा आउने हो इन्भाइरोमेन्टको पैसाहरू, त्यो बिचको मिडिएटर संस्थाहरूले नै तयार गर्ने हो कि सबै डकुमेन्टहरू, अनि त्यसको बेसमा हामीले गर्ने, हामीले तयार गरेकोमा उनीहरूले पैसा दिएर गर्ने होइन, त्यहाँ धेरै
1: सेकेन्डरी
2: बिचमा त्यो पैसा चाहिँ अलिकति त्यो आएको पैसा पनि बिचमा त्यो बिचमै हराएर
1: जाने,
2: यहाँ आउने बित्तिकै पैसाको
1: त्यो समय सकियो भने प्रकाशजीले एउटा अघि पनि कुटनीतिको कुरा उठाउनु भएको थियो होइन, यो देशभित्रको आन्तरिक तयारी क्षमता विकास त छँदैछ होइन, भइ पनि रहेछ, केही संयन्त्र नबनेका होइनन् होइन, तर पनि नेपालले चाहिँ यो जलवायु कुटनीतिमा चाहिँ जोड दिनु पर्यो, तब मात्रै नै हाम्रा समस्याहरूको समाधान हुन सक्ला होइन, हुन त नखाएको विष लाग्यो भनिएको छ, यद्यपि हाम्रो तयारी चाहिँ हुनैपर्छ होइन,
0: हाम्रो तयारी हुनैपर्छ, हामी पीडामा छौँ, क्षति भएकै हो होइन, हामीहरूले अब अहिले चाहिँ प्रधानमन्त्रीलाई र नेपाल सरकारलाई के त भन्दाखेरि, हामीहरूलाई यस्तो यस्तो भयो भने हामीले एक किसिमको मागका रूपमा प्रस्तुत गरिसकेका छौँ दाबी, तिमीहरूले हामीलाई पैसा, बिकज हामी भिक्टिम हो, तिमीहरूले भिक्टिमलाई चाहिँ कम्पेन्सेट गर्नुपर्छ भनेर दाबी प्रस्तुत गरिसकेको छौँ। अब अहिले मैले दिने भने चाहिँ डिप्लोमेसीको पार्टहरू सबै छँदैछ, त्यो प्रोएक्टिभ गराउनलाई अब अहिले अल अफ अ सडन गरेर पनि हुने, हामीले
1: डिप्लोमेटिकली
0: समय पनि छैन,
1: अहिले
0: चाहिँ म नेपाल र प्रधानमन्त्रीजीलाई शुभकामना, तपाईँ सफल भएर आउनुहोस्, कमिटमेन्ट लिएर आउनुहोस्,
1: आउँदा फर्केर आउँदा के ल्याउनुहुन्छ भन्ने कुरो पनि त ठुलो कुरो,
0: त्यही त कमिटमेन्टसम्म चाहिँ लिएर आउनुहोस् भन्ने उहाँलाई शुभकामना दिन चाहन्छु।
1: हुन्छ, यो महत्त्वपूर्ण छलफलमा खास गरी यो अन्तर्राष्ट्रिय समुदायसँग नेपालले जुन भोगिरहेको छ जलवायु जुन

0: त्यही त कमिटमेन्टसम्म चाहिँ लिएर आउनुहोस् भन्ने उहाँलाई शुभकामना दिन चाहन्छु।
1: हुन्छ, यो महत्वपूर्ण छलफलमा खास गरी यो अन्तर्राष्ट्रिय समुदायसँग नेपालले जुन भोगिरहेको छ जलवायु, जुन न्याय चाहिएको छ नेपाललाई, त्यो न्यायको सम्बोधन हुन्छ भन्ने आशा गरौँ। यहाँहरू दुवैजना सुबोध गौतमजी र प्रकाश श्रीमा

0: नमस्कार आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सदाझै आज म फेरि कृषि र समृद्धि कार्यक्रम अन्तर्गत नेपालमा कृषिका व्यावसायिक फार्म सञ्चालनमा देखेका समस्याहरू अर्थात् जोखिमहरू र ती समस्याहरूको समाधानका बारेमा यहाँहरू समक्ष पस्किने जमर्को गरेका छु। यहाँहरूलाई थाहा छ कृषि भन्नाले नेपालीहरूको जीवनको आधार हो, खास गरी जिडिपीमा यसको 24% भन्दा बढी चाहिँ कन्ट्रिब्युसन छ। 60% भन्दा बढी चाहिँ हामी चाहिँ नेपालीहरू कृषिमा आश्रित रहेका छौँ। कृषि जन्य उद्योगको मुख्य आधार अथवा र मेटेरियल चाहिँ यसैबाट प्राप्त हुन्छ। हामी यसै गरी व्यावसायिक फार्मको आज कुरा गरिरहेछौँ। व्यावसायिक फार्म भन्नाले चाहिँ बालीको हुनसक्छ, वस्तुको हुनसक्छ, यसको मतलब अन्डको हुनसक्ला, फलफुलको हुनसक्ला, तरकारीको हुनसक्ला।
1: नमस्कार आदरणीय कृषि प्रेमी बुवा आमा आएको छु। आज असाध्यै राम्रो दिन कृषिको लागि। हामी दही चिउरा खाने दिन असार 15 कुराहरू गर्छौँ, दही चिउराको कुराहरू गर्छौँ अनि धान दिवसको कुराहरू गर्छौँ।
0: नमस्कार आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सदाझै आज म फेरि कृषि र समृद्धि कार्यक्रम अन्तर्गत नेपालमा कृषिका व्यावसायिक फार्म सञ्चालनमा देखेका
2: नमस्कार आदरणीय कृषि प्रेमी आमा बुवा दिदीबहिनी तथा दाजुभाइ, गत हप्ता जस्तै आज म फेरि रेडियो सगरमाथा मार्फत कृषि र समृद्धि कार्यक्रममा कृषिमा जलवायु परिवर्तन अथवा क्लाइमेट चेन्जको के कस्तो असर छ र त्यो क्लाइमेट चेन्जको असरलाई न्यूनीकरण गर्नलाई के कस्तो चाहिँ प्रयासहरू गर्नु आवश्यकता छ त्यो विषयमा चाहिँ यहाँहरू समक्ष चाहिँ आज म छलफल गर्दैछु। यहाँहरू समक्ष चाहिँ पस्किने जमर्को गरिरहेछु। जसले गर्दाखेरि हामी साधारणतया क्लाइमेट चेन्जको कुराहरू गरिरहँदाखेरि हामीले बुझ्ने भनेको तापक्रमको कुराहरू हुन्छ, हावाको कुराहरू हुन्छ, पानीको वेगहरूको कुराहरू हुन्छ, अर्थात् हाम्रो भाषामा तापक्रम बढ्यो कि, हावा घुँडी आयो कि, अर्थात् भेल वर्षा पानी बढ्यो कि, यस्ता कुराहरूलाई हामीले चाहिँ बुझ्छौँ भनेदेखि के छ भनेर चाहिँ यसलाई चाहिँ मापन गर्ने कुराहरूलाई चाहिँ हामी क्लाइमेट चेन्जबाट चाहिँ हामी मापन गर्न सक्छौँ भने यसलाई जलवायुको अवस्थामा कुनै समयमा आउने परिवर्तनलाई।
0: नमस्कार आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सदाझै आज म फेरि कृषि भन्नाले नेपालीहरूको जीवनको आधार हो,